0: चिज हुन्छ त्यसलाई समात। बस जस्तै जस्तै बाटोमा गाडी जाम भयो भने ट्राफिकको यस्तो यस्तो ड्रेस हुन्छ त्यसलाई समात, फेरि बाटो खोलिदिन्छ। तिमीलाई कसैले दुःख दियो भने यस्तो यस्तो लुगा लगाएको पुलिस हुन्छ त्यस कहाँ जाऊ त्यसलाई खबर गर त फेरि उसले तिमीलाई सहयोग दिन्छ। हो त मनुष्य नै त्यो पनि, तर भेद छ। शत्रु पनि त्यही मान्छे हो, त्यो तपाईँलाई सहयोग गर्ने त्यही मान्छे हो, तर चिन्नल छ त्यसको। त्यस्तै यहाँ चिन्नु छ, त चिन्ह के छ? श्रोत्रियम ब्रह्मनिष्ठम, अर्थात् वेद शास्त्रको पूर्ण ज्ञाता पनि होस् प्लस भगवानलाई प्राप्त गरेको व्यक्ति होस्। यदि भगवानलाई प्राप्त गरेका छैन भने फेरि त्यो भगवान त्यो गुरु होइन।
1: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट। यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला। सद्गुरुका मुखारविन्दबाट निस्किएका ससाना आज्ञा पनि मेरो लागि हितकारी छ, यो चिन्तन जहिले हुन्छ त्यसै दिनदेखि शास्त्र वेद एवं गुरुका हरेक वाणी आफ्नो लागि अनुकूल लाग्छन् र त्यसै दिनदेखि तिम्रो शरणागति प्रारम्भ हुन्छ। हस्त आदरणीय श्रोताहरू, जगद्गुरु श्रीको वचनामृतसँगै कार्यक्रम अध्यात्म सन्देशबाट बिदा चाहन्छु। रेडियो नेपाल

0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: एष रेडियो नेपाल सम्प्रति समाचार श्रूयन्ताम् प्रस्तोत्री रत्नावली शर्मा. राष्ट्रिय स्वतन्त्र दलस्य प्रथम राष्ट्रिय महाधिवेशनान्तर्गतम् पदाधिकारिणाम् प्रचयनाय द्वितीय चरणस्य निर्वाचन कार्यम् जायमानमस्ति. ह्य सम्पन्ने निर्वाचने 91 जना सदस्य पदेषु निर्वाचिता वर्तन्ते. रासुपा दलस्य विधानानुसारेण प्रथमम् सदस्य पदानाम् कृते निर्वाचनम् भवति. तदनु द्वितीय चरणे उपसभापति सहितानां पदाधिकारिणां कृते निर्वाचनं जायमानमस्ति. सदस्य पदे निर्वाचितेन जनेनैव पदाधिकारी पदानां निर्वाचने भागं ग्रहीतुं शक्यते इति रासोपा दलस्य वैधानिकी व्यवस्था वर्तते. तथैव कतिपय पदाधिकारिणः 51 सदस्याश्च सभापतिना चेष्यन्ते इति दलस्य विधाने उल्लिखितं वर्तते. राष्ट्रपतिना रामचन्द्र पौडेलेन एतत् विक्रमवर्षीयं वैकल्पिक विकास वित्त परिचालन विधेयकं क्रियान्वितमस्ति. नेपालस्य संविधानस्य 73 धारायाः द्वितीयोपधारायाः अनुसारेण विधेयकमिदं प्रमाणीकृतमस्ति इति राष्ट्रपतेः कार्यालयेन ज्ञापितं वर्तते. प्रतिनिधिसभातः पारितीकृतमिदं विधेयकं प्रमाणीकरणाय राष्ट्रपतेः समक्षं सम्प्रत्येव प्रस्तुतमासीत्. सूचना सञ्चारमन्त्री डाक्टर विक्रम तिमल सिन्हा निगदति जनानां विश्वासे क्षीणे सति सञ्चारमाध्यमानाम् अस्तित्वेऽपि प्रश्नः उत्थाप्यन्ते. ह्य चितवन जनपदे पत्रकारै सह भाषमाणः सञ्चारमन्त्री डाक्टर तिमल सिन्हा सञ्चारकर्मिणः आत्ममूल्याङ्कनार्थम् अनुरुणत् असौ अवोचत् आत्मनः भूमिकायाः दायित्वस्य च विषये गभीरं विश्लेषणं विधाय कार्यविहिते सति आगामिषु 5 वर्षेषु देशस्य गत्या सहैव सञ्चारक्षेत्रेणापि नवीन गतिर्लप्स्यते. अत्रान्तरे मन्त्री डाक्टर तिमिल सिन्हा महाधिवेशनेन रासुपा दलम् आधिक्येन सुदृढं दायित्ववाही एकीकृतं च विधास्यते इति उक्तवान्. दलस्य प्रथम महाधिवेशने मतदानस्य अनन्तरं सञ्चारकर्मिभिस्सह मन्त्री डाक्टर तिमिल सिन्हा महाधिवेशनानन्तरं दलम् अधिकं दृढम् उत्तरदायी च भविष्यति इति अभाषत. शिक्षा खेलकूद मन्त्री सस्मित पोखरेलः राष्ट्रिय परीक्षा समित्या द्वादश कक्षायाः परिणामस्य प्रकाशने कथं विधापि शीघ्रता विहिता नास्ति इति स्पष्टयति. मन्त्री पोखरेलः ह्य सामाजिक सञ्जाले आवश्यक जनशक्तिं प्रवर्ध्य अनावश्यकीं प्रशासनिकीं प्रक्रियां निरस्य च परिणाम प्रकाशनकाले एव परिणामः प्रकाशितोऽस्ति इति उक्तवान्. मन्त्री पोखरेलः परीक्षा परिणामस्य प्रकाशनस्य विषयमादाय जायमानम् आन्दोलनं प्रति सम्मानं प्रदर्श्य लोकतान्त्रिक समाजे नागरिकाणां धारणा प्रस्तुतेः अधिकारस्य सम्मानो विधेयः इति उक्तवान्. असौ आन्दोलनरतान् छात्रान् समूहान् च प्रति दुर्व्यवहारम् अपमानयुक्तां टिप्पणीं च वा न कर्तुं सर्वान् अनुरुणत्. अत्रान्तरे शिक्षा खेलकुद मन्त्रालयेन माध्यमिक कक्षायाः परीक्षायाम् उच्च शिक्षायाः परीक्षा प्रणाल्यां च उल्लेखनीय सुधारः जायमानो स्थिति ज्ञापितं वर्तते. मन्त्रालयस्य अनुसारेण माध्यमिक कक्षा परीक्षायाः द्वादश कक्षा परीक्षायाः विश्वविद्यालयस्तरीयायाः परीक्षायाश्च परिणामः विगत समयापेक्षया शीघ्रं प्रकाश्यमानोऽस्ति येन शिक्षाक्षेत्रे सुधारस्य सेवाप्रवाहस्य च प्रभावकारिता वर्धमाना अस्ति. अत्रान्तरे शिक्षा खेलकूद मन्त्रालयेन द्वादश कक्षायाः परिणामस्य विषये अध्ययनं विधातुं समितिः सङ्घटिता अस्ति. शिक्षा मन्त्रालयस्य उपसचिवस्य पाठ्यक्रम विकास केन्द्रस्य उपसचिवस्य च प्रतिनिधित्वे उत्तरपुस्तिकायाः परीक्षणाय तथ्याङ्कानां प्रमाणीकरणाय च समितिः सङ्घटिता अस्ति. राष्ट्रिय परीक्षा समित्या सार्वजनिकृतायाः द्वादश कक्षायाः परिणामः अस्वाभाविकः त्रुटिपूर्णश्च सञ्जातः इत्युक्त्वा विद्यार्थिनः आन्दोलनरताः वर्तन्ते. उपराष्ट्रपतिना रामसाय प्रसाद यादवेन सह नेपालस्य कृते अमेरिका देशस्य कार्यवाहक राजदूतेन स्कट अर्बम इत्यनेन शिष्टाचार मेलवार्ता विहिता अस्ति. लैन चौरवर्तिनी उपराष्ट्रपतेः कार्यालये ह्य सम्भूते मेलनी अनयोर्मध्ये नेपाल अमेरिका देशयोः द्विपक्षीयस्य सम्बन्धस्य विविधेषु विषयेषु विमृष्टमस्ति इति उपराष्ट्रपतेः कार्यालयेन ज्ञापितं वर्तते. तदवसरे उपराष्ट्रपतिः यादवः नेपाल अमेरिका देशयोः कूटनीतिक सम्बन्ध स्थापनायाः 80 वार्षिकोत्सवस्य अवसरे आगामिनि वर्षे आयोक्ष्यमाणं कार्यक्रमं द्वयोः देशयोः दीर्घकालिक मित्रतायाः सहकार्यस्य च महत्त्वपूर्णः भविष्यति इति प्रावोचत्. तदवसरे कार्यवाहक राजदूतः अर्बम नेपाल अमेरिका देशयोः सम्बन्धः दीर्घकालिकः ऐतिहासिकः बहुआयामिकश्च वर्तते इति चर्चयन् सम्बन्धमिमम् इतोपि उच्चस्तरीयं प्रापयितुम् अमेरिका देशः तत्पर स्थिति प्रावोचत्। स्वास्थ्य खाद्य स्वच्छता मन्त्रालयेन रेबिज रोगस्य टीकौषधस्य सम्प्रति आसन्न 10,000 मात्राः भण्डागारे सुरक्षितानि सन्तीति ज्ञापितम् अवर्तते। मन्त्रालयस्य सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी सम्प्रति केन्द्रीयाणां प्रादेशिकानां जनपदस्तराणां च चिकित्सालयानां भण्डागारे आसन्न 10,000 रेबिज रोगस्य टीकौषधस्य मात्राः विद्यमाना वर्तन्ते इति असूचयत्। एतस्य अनुसारेण विश्व स्वास्थ्य संघटनस्य सहयोगेन 2,500 रेबिज रोगस्य टीकौषधस्य मात्राः प्राप्ताः सन्ति। अतिरिक्तानि 44,500 चेति टीकौषधस्य मात्राणां कञ्चनकालानन्तरं प्राप्तिः सुनिश्चयनं सम्भूतमस्ति। स्वास्थ्य खाद्य स्वच्छता मन्त्रालयेन सुनाम अन्य प्राणिनां च दंशोपचाराय आवश्यक टीकौषध सेवायाः सहजीकरणाय च स्थानीय स्तरः अनुरुद्धा वर्तन्ते। कृषक सूचीकरण प्रणाल्याम् अधुनावधि आराष्ट्रं 26,00,000 कृषकाः आवद्धा वर्तन्ते। कृषि वन पर्यावरण मन्त्रालयेन भूमेः विवरणं कृषि उत्पादनं चाधृत्य कृषकाः सूचीकृताः अभूवन्। वैद्युत प्रणाल्यां सूचीकरणं विधाय कृषकाः चतुर्षु वर्गेषु विभक्ताः सन्तः आवश्यकस्य सौविध्यस्य प्रदानस्य अनुसारेण कार्यं जायमानमस्ति इति कृषि सूचना केन्द्रस्य अधिकृतः सञ्जीव पण्डितः असूचयत्। सर्वकारेण कृषकेभ्य परिचयपत्रस्य आधारेण अनुदानसहितं रासायनिक मलं बीजानि चेति प्राविधिक सेवाश्च प्रदास्यन्ते इति ज्ञापितं वर्तते। इति समाचारः।
1: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
2: कहिले र कुन खोप लगाउने त?
1: 15 महिनासम्मका बाल बालिकाले
2: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबिहिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबिहिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेपी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
1: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
2: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत अर्थमन्त्री समेत रहनुभएका डाक्टर सोडिम वाग्लेले पाउनु भएको छ। वाग्लेले खुलातर्फ 2607 मत प्राप्त गर्नुभएको छ भने प्रवासबाट 49 मत गरी 2656 मत प्राप्त गर्नुभएको छ। त्यस्तै दोस्रो धेरै मत कानून मन्त्री समेत रहनुभएकी नेत्री सोभिता गौतमले प्राप्त गर्नुभएको छ। रासोपा निर्वाचन आयोगले दिएको जानकारी अनुसार गौतमले 2594 मत प्राप्त गर्नुभएको छ। त्यस्तै शिशिर खनालले 2495, मनिष झाले 2237, गणेश पराजुलीले 2045, कविन्द्र बुर्लाकोटीले 2184, विपिन कुमार आचार्यले 2126, शङ्कर श्रेष्ठले 1484, क्रान्ति शिखा दिताले 1499 मत प्राप्त गर्नुभएको छ। राजुनाथ पाण्डेले 1812, अनुष्का श्रेष्ठले 1353, तोसीमा कार्कीले 2257, विराज भक्त श्रेष्ठले 2094 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी पदाधिकारीका लागि निर्वाचन भएको छ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति 1 जना, महिला सहित 3 जना, महामन्त्री 2 जना, सहमहामन्त्री 1, महिला सहित 5 जना, कोषाध्यक्ष 1 जना, सहकोषाध्यक्ष 2 जना, 1 जना प्रवक्ता र सहप्रवक्ता 3 जना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्यीय पदाधिकारी रहने रासोपामा 3 उपसभापति मध्ये 1 जना मनोनित गर्ने व्यवस्था विधानले गरेको छ। त्यस्तै 2 महामन्त्रीमध्ये 1 जना र 5 सहमहामन्त्रीमध्ये 2 जना मनोनित हुने व्यवस्था विधानमा रहेको छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने पनि उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति भने उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न अनुरोध पनि गर्नुभएको छ। यसैबीच परीक्षाको विश्वसनीयता र विद्यार्थीको संशयलाई सम्बोधन गर्न सरकारले समिति गठन गरेको जानकारी पनि मन्त्री पोखरेलले दिनुभएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव माग गरेको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको गत वैशाख 11 शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा हिजो संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै संचारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह समेत गर्नुभयो। मन्त्री तिमिल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति नियम र कानून संशोधन मार्फत संचार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। फरक प्रसङ्गमा मन्त्री तिमिल सिन्हाले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्ने गरी काममा क्रियाशील रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापन मार्फत सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकारीका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकारी बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। सशस्त्र प्रहरीले हिमाल पहाड र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले बताउनुभयो। यस वर्षको मनसुनजन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने पनि बताउनुभयो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा आज बिहान 6 बजेदेखि भोलि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा माटो हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो। उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने सम्बन्धी भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले बताउनु भयो। यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका नागरिकलाई पूर्व सतर्कता अपनाउन सूचना जारी गरिसकेको छ। भक्तपुरमा बर्डफ्लू पुष्टि भएको छ। चागु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चागु नारायण 2, 8 र 9 पालिएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमिक श्रेष्ठले जानकारी दिनुभयो। जिल्लामा 48,173 कुखुरा नष्ट गरिएको जानकारी दिँदै उहाँले बर्ड फ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताउनुभयो। भेनेजुएलामा गएका 2 ठूला शक्तिशाली भूकम्पका कारण कम्तीमा 164 जनाको मृत्यु भएको छ। भूकम्पमा परि 1,000 भन्दा बढी घाइते भएको र ठूलो संख्यामा भवन लगायतका संरचनामा क्षति पुगेको बताइएको छ। काराका राजधानी काराकासको पश्चिमी क्षेत्रमा गएको 7.2 र 7.5 म्याग्निच्युडको भूकम्प भेनेजुएलामा सन् 1900 सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षक अधिकारीहरूले जनाएका छन्। फ्रान्स, स्पेन, चीन, भारत, ब्राजिल र अमेरिकाले तत्काल सहयोग र उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। र जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्यू जर्सी स्टेडियममा भएको खेलमा जर्मनीलाई 2-1 अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो। खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो। खेल सुरु भएको दोस्रो मिनटमा लेरोय सानेलले गोल गरेपछि जर्मनीले अग्रता लिएको हो। त्यसपछि खेलको 9 मिनटमा इक्वेटरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। खेलको दोस्रो हाफको 77 मिनटमा इक्वेटरका अर्का खेलाडी लियो गोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र इक्वेडरले जर्मनीमाथि जित निकाल्यो। यसैबीच हिजै भएको यसै समूहको अर्को खेलमा कुरासाओसँग जित निकाल्दै आइभेरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आइभेरी कोस्टले कुरासाओ विरुद्ध 2-0 अन्तरको जित निकालेको हो। खेलमा आइभेरी कोस्टका लागि 2 गोल निकोलस पेपेले गरे। उनले खेलको 7 मिनट र 64 मिनटमा गोल गरेका हुन्। समूह ईमा इक्वेडरसँग पराजित भएको जर्मनी 6 अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ भने समान अङ्क बनाएको आइभेरी कोस्ट गोल अन्तरका आधारमा उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको छ। त्यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट 8मा पर्दै नकआउट चरणमा पुगेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 12 गते शुक्रबार, शुद्ध ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार जुन 26 तारिक सन् 2026, नेपाल सम्बत 1146। सरकारको आश्वासनमा चिया उद्योग खुले, निर्यातमा भारतीय अवरोध उस्तै, कारोबारको मुख्य समाचार हो यो। कार्यक्रमको सुरुवातमा यसै प्रसंगलाई लिँदैछौं। इलाम र झापाका करिब 100 चिया उद्योग पुनः सञ्चालनमा आएका छन्। भारतले चिया निर्यातमा लगाएको कडा मापदण्डका कारण बन्द भएका ती उद्योग सरकारले समस्या समाधान गर्ने आश्वासन दिएपछि खुलेका हुन्। प्रधानमन्त्री कार्यालयले कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्ने सन्देश पठाएपछि एक सातादेखि बन्द उद्योग खुलेको स्थानीय उद्यमीहरूले बताएका छन्। उद्योगको साँचो खुले पनि निर्यातमा भारतले गरेको गैर भन्सार अवरोधको ढोका अझै अवरुद्ध छ। भारतले भन्सारमा निर्यात गरेको छैन, तर भारतीय चिया बोर्डले नयाँ नियम लागू गरेर नेपाली चियालाई भारतीय बजारमा लैजान असजिलो बनाएको छ। बोर्डले प्रत्येक गाडीको प्रयोगशाला परीक्षण अनिवार्य बनाएको छ। काँकड भिट्टाको पानी टंकी नाकाबाट पठाएको चियाको परीक्षण प्रतिवेदन आउन कम्तीमा 15 दिन लाग्ने गरेको छ। यो मात्र होइन, भारतले प्रति गाडी 11,500 भारतीय रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ। यसले नेपाली चिया भारतीय बजारमा जान नसकेको हो। नेपाली चिया पूर्णतः भारतीय बजारमै निर्भर रहँदा यस्तो समस्या देखा परेको हो। चिया उद्योगी हेमराज ढकालका अनुसार अहिले सरकारको अनुरोधमा उद्योग खुला गरिएको हो। निर्यात सहज भने हुन सकेको छैन। बाहिर नभए पनि चिया निर्यातमा भारतले बाहिर नभनिए पनि चिया निर्यातमा भारतले अघोषित नाकाबन्दी नै लगाएको छ। नेपाली चिया राखिने गोदाममा कार्यरत श्रमिकलाई हतोत्साहित बनाउने तथा दुर्व्यवहार समेत गरेका खबरहरू आएका छन्। उहाँले भन्नुभयो, अब सरकारले कूटनीतिक रूपमा यो समस्या समाधान नगरेसम्म निर्यात हुन सक्ने सम्भावना छैन। परराष्ट्र मन्त्री शिशिर खनालले त्यहाँको विदेश मन्त्रालयसँग समन्वय गरिरहेकोले उद्योगीहरू आशावादी भएको को बताउनुभयो। भारतले निर्यातमा अवरोध गरेपछि दबाब स्वरूप व्यवसायीले उद्योग बन्द गरेका थिए। इलामको सूर्योदय नगरपालिकाका 53 र झापाका 30 गरी करिब 100 उद्योग बन्द भएका थिए। उद्योग बन्द हुँदा किसानले दैनिक 60-70 गाडी हरियो चिया झापाका अन्य उद्योगमा बेच्न बाध्य भएका थिए। कोही किसानले चिया झार्नै नपाएर चिन्तित भएको अवस्था थियो। उद्योगी ढकालका अनुसार उद्योग खोलेर चिया टिप्ने, प्याकिङ गर्ने र गोदाममा राख्ने मात्रै हो, निर्यात गर्ने बाटो सहज भएको छैन। सरकारको आश्वासनमा चिया उद्योग खुले, निर्यातमा भारतीय अवरोध उस्तै, कारोबारको मुख्य समाचार हो यो। निर्यातमा स्वदेशी उत्पादनकै हिस्सा कम शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर छापेको छ।

निर्यात गरिन्छ। कच्चा तेल ल्याउन मात्रै नेपालले 1 खर्ब 19 अर्ब रुपियाँ खर्च गरेको छ। भटमास तेलपछि नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सूचीको दोस्रोमा अलैँची रहेको छ। नेपालकै उत्पादन अलैँची भने केवल 12 अर्ब रुपियाँको निर्यात भएको छ, जुन कुल निर्यातको 4% हुन आउँछ। निर्यातमा स्वदेशी उत्पादनकै हिस्सा कम, गोर्खापत्रको अर्थ पृष्ठमा खबर छ। देशभर सुस्त छ रोपाई, 8 असारसम्म 10% पनि पुगेन, कान्तिपुरको अर्थ पृष्ठमा समाचार रहेको छ। केही दिनपछि 15 असारमा सरकारले 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ। पानी नपरेपछि देशका अधिकांश भागमा रोपाई सुरु भएको छैन, कतिपय ठाउँमा ब्याड समेत राखिएको छैन। यसपालि मौसमी प्रणालीमा भइरहेको बदलीलाई ध्यान दिँदै धान दिवस तथा रोपाई महोत्सवको नारा राखिएको छ, जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि। एक साता अघि मनसुन सक्रिय भए पनि उल्लेख्य रूपमा भने रोपाई भएको छैन। केन्द्रका अनुसार 8 असारसम्म देशभर 9.97% क्षेत्रमा रोपाई भएको छ। बर्खे सिजनमा मुलुकभर 13,81,488 हेक्टरमा रोपाई हुन्छ। 8 असारसम्म 1,37,798 हेक्टरमा रोपाई भएको छ। देशभर सुस्त छ रोपाई, 8 असारसम्म 10% पनि पुगेन, कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। यता नागरिकले अर्थपृष्ठमा मल अभावको चिन्ता कायमै, मधेसमा रासायनिक मल वितरण गरिँदै शीर्षकमा खबर बनाएको छ। धान रोपाईको मुख्य सिजन सुरु भएसँगै मधेस प्रदेशका किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले 9,110 मेट्रिक टन डिएपी र 8,734 मेट्रिक टन युरिया वितरण सुरु गरिएको छ। नेपाल सरकारको स्वामित्वमा रहेका कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन मार्फत प्रदेशका 8 जिल्लामा अनुदानको मल आपूर्ति थालिएको हो। स्थानीय तहबाट वितरण सम्बन्धी निर्णयमा ढिलाइ र आवश्यकताको तुलनामा सीमित परिमाण उपलब्ध भएकाले किसानमा मल अभावको चिन्ता भने कायमै छ। मल अभावको चिन्ता कायमै, मधेसमा रासायनिक मल वितरण गरिँदै नागरिकको अर्थ पृष्ठको समाचार हो यो। ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 500 देखि 1,00,000 रुपियाँसम्म जरिवाना प्रस्ताव शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। सरकारले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 500 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अघि बढाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कसुर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार गरेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि बढाएको सोही विधेयकमाथिको हो, जसमा ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध 500 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुने प्रावधान समेटिएको छ। मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध जरिवाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढेको बताउनुभयो। ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 500 देखि 1,00,000 रुपियाँसम्म जरिवाना प्रस्ताव नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ। जहाँ विकासको नाउँमा स्ट्रेचर पनि छैन शीर्षक दिँदै अन्नपूर्णको भित्री पृष्ठमा
खबर प्रकाशित छ। गोर्खाको धार्चे गाउँपालिका सात ठाँटीका 61 वर्षका चित्रमान गुरुङ गत बुधबार राति शौचालय जाने क्रममा आँगनमा लड्नुभयो। निधारमा गम्भीर चोट लागेका उहाँलाई तत्काल उपचार गर्न स्वास्थ्य संस्था लैजानु जरुरी भयो। रातारात युवाहरू

घट भए, डोको काटेर बिरामी बोक्ने साधन बनाए, त्यसपछि आलोपालो गर्दै भीर पहराको बाटो बोकेर उपचारका लागि आर्खेततिर लगे। असारे झरी अनि निष्पष्ट अँध्यारो, धेरै ठुलो भीरको बाटो, झण्डै 4-5 घण्टा सिकिस्त घाइतेलाई डोकोमा बोकेर आर्खेत पुर्याउनु चान्चुने कुरा थिएन। तैपनि युवाहरूले हार नमानी बोकेर आर्खेत पुर्याए। त्यहाँ पनि उपचार नहुने भएपछि सवारी साधनमा राखेर प्रदेश अस्पताल गोर्खा पुर्याए। देब्रे आँखामाथि छवटा टाँका मारेपछि उहाँलाई हिजो घरतर्फ फर्काइएको छ। गाउँमा सामान्य बिरामी भए पनि उपचार पाइँदैन। हाम्रो ओडाको स्वास्थ्य चौकी लापुमा छ। त्यहाँ पुग्न 7-8 घण्टा हिँड्नुपर्छ। स्थानीय कृष्ण गुरुङको भनाइ हो यो। आफ्नै ओडाको भिरकुनामा पनि गाउँघर क्लिनिक त छ, त्यहाँ पुग्न पनि 5 घण्टा हिँड्नुपर्छ। आरूघाट गाउँपालिकाको स्वारा गाउँको गाउँघर क्लिनिक पुग्न 3 घण्टा हिँड्नुपर्छ। स्वास्थ्य संस्था पनि नहुने घाइते तथा बिरामीलाई तत्काल उद्धार गरी अस्पताल लैजान मोटर बाटो पनि नहुँदा ठाँटी गाउँवासीले धेरै दुःख खेप्नु परेको उहाँले बताउनुभयो। जहाँ विकासको नाउँमा स्ट्रेचर पनि छैन। अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। सुकुम्बासीको नियति डोजरले टहरा खोस्यो। सरकारले सेल्टर खल्तीमा 25,000 रुपियाँ हालिदिएर होल्डिङ सेन्टरबाट पनि लखेटिँदै शीर्षकमा राजधानीले मुख्य समाचार छापेको छ। सरकारले शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीको प्रतिबद्धता विपरीत बिना विकल्प सुकुम्बासीलाई होल्डिङ सेन्टर समेतबाट लखेट्न सुरु गरेको छ। 13 वैशाख 2083 काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा डोजर चलाएर हटाउन थालेको सरकारले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दासम्म उपत्यकाका सबै सुकुम्बासी बस्तीमा डोजर लगाएर बस्ती हटाइसकेको छ। सुकुम्बासीको नियति डोजरले टहरा खोस्यो, सरकारले सेल्टर शीर्षक दिँदै राजधानीले मुख्य खबर बनाएको छ। राजधानीले नै अग्रपृष्ठमा गर्मीको चर्को प्रभाव, वीरगन्ज महानगरका 272 शैक्षिक संस्था बन्द शीर्षकमा खबर छापेको छ। मध्य तराई क्षेत्रमा पछिल्ला केही दिन यता बढ्दै गएको अत्याधिक गर्मीका कारण वीरगन्ज महानगरपालिका भित्रका सबै शैक्षिक संस्था बन्द भएका छन्। चर्को घाम, बढ्दो तापक्रम र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेपछि महानगरले आफ्नो क्षेत्रभित्र सञ्चालित 272 शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो। गर्मीको चर्को प्रभाव, वीरगन्ज महानगरका 272 शैक्षिक संस्था बन्द, राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। कक्षा बाह्रको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीको विरोध, सरकारले बनायो छानबिन समिति। नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ, कक्षा बाह्रको नतिजा प्रकाशन गर्दा राष्ट्रिय परीक्षा बोर्डले गम्भीर लापरवाही गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन्। पाँच असारमा प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको भन्दै विद्यार्थीले हिजो माइती घर मण्डलामा प्रदर्शन गरे। यसपटक विगतमा भन्दा छिटो नतिजा प्रकाशन गर्दा त्रुटि भएको विद्यार्थीको आरोप छ। मलाई अङ्ग्रेजी विषय लागेको छ तर परीक्षा राम्रो नै भएको थियो। एउटा विषय बिग्रिएपछि रिटोटलिङका लागि 1000 तिरेर फारम भरे तर अझै नतिजा सचिएन। हिजो माइती घरमा भेटिनु भएका भक्तपुर सूर्य विनायकका उत्तम काफ्ले भन्नुभयो, सरकारको त्रुटिले हाम्रो भविष्य अन्धकार बनाउन पाइँदैन। परीक्षामा राम्ररी नै लेखेको हो, घरमा पुगेर जाँच्दा पनि उत्तर बिग्रिएको थिएन तर नतिजामा बिग्रियो। यो लापरवाही हो, विद्यार्थीले बोर्डको लापरवाहीले आफूहरूको भविष्य अन्यल बनेको भन्दै प्राविधिक त्रुटि सच्याउन र एकपटक फेरि उत्तर पुस्तिका रुजु गर्न माग गरेका छन्। अर्का विद्यार्थी उषा राणाले पनि आफूले राम्रो गर्दा गर्दै बोर्डको लापरवाहीले नतिजा बिग्रिएको सुनाउनुभयो। अहिले यहाँ आउनुपर्ने अवस्था परीक्षा बोर्डको लापरवाहीले हो। मलाई सामाजिक विषय लागेको छ तर त्यो विषय लाग्छ भनेर चिताएकी थिइनँ। नतिजा सच्याउन रिटोटलिङमा फारम भरेको छु, त्यसको रुजु कहिले हुने हो थाहा छैन, उहाँले भन्नुभयो। बोर्डले गल्ती गर्ने अनि हामीले दुःख पाउनु त राम्रो होइन, बोर्डलाई कारवाही गर्नुपर्छ, उहाँको भनाइ छ। विद्यार्थीले नतिजा प्रकाशनमा त्रुटि भएको जनाएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको छ। समितिले विद्यार्थीले राखेको माग अनुसार नतिजा रुजु गर्नेछ। कक्षा बाह्रको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीको विरोध, सरकारले बनायो छानबिन समिति। नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। गाउँ गाउँमा सशस्त्रका 168,956 विपद सूचक शीर्षकमा नयाँ पत्रिकाकै भित्री पृष्ठमा समाचार छ। विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जसो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार हालसम्म 168,956 जना विपद सूचक तयार गरिएको हो। गाउँ गाउँमा सशस्त्रका 168,956 विपद सूचक नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। मनसुनजन्य विपद घटनामा सावधानी, 15 दिन खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन निर्देशन, नेपाल समाचार पत्रको अग्रपृष्ठमा खबर छ। मनसुन प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले 15 दिनका लागि खाद्यान्न अभाव हुन नदिन निर्देशन दिएको छ। बुधबार बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना 2083 प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो। मनसुनजन्य विपद घटनामा सावधानी, 15 दिन खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन निर्देशन, नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। एन्फा राखेप विवादले नेपाल फिफाको प्रतिबन्धमा, मुलुकको बदनामी, खेलाडीमाथि खेलबाड, कान्तिपुरको मुख्य खबर रहेको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको छ। आन्तरिक द्वन्द्व, कलह र विवादमा अल्झिएको नेपाली फुटबल यो प्रतिबन्धपछि अझ थप अन्यल र अनिश्चिततातर्फ धकेलिएको छ। एन्फा राखेप विवादले नेपाल फिफाको प्रतिबन्धमा, मुलुकको बदनामी, खेलाडीमाथि खेलबाड, कान्तिपुरको मुख्य समाचार हो यो। र भेनेजुएलामा शताब्दी यताकै शक्तिशाली भूकम्प शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा जनधनको ठूलो क्षति भएको छ। भूकम्पमा 188 जनाको मृत्यु भएको छ भने 1,500 भन्दा बढी घाइते भएका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले जानकारी दिनुभएको छ। करिब 11,000 जना बेपत्ता भएको बताइएको छ। यसैबीच नेपालद्वारा दुःख प्रकट उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, सरकारले भेनेजुएलामा गएको शक्तिशाली भूकम्पले गराएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ। भेनेजुएलाको राजधानी काराकास केन्द्रबिन्दु भएर गएको दुईवटा शक्तिशाली भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिको दुःखद खबरले नेपाल सरकार मर्माहत भएको औल्याइएको छ। नेपालद्वारा दुःख प्रकट उपशीर्षक दिँदै भेनेजुएलामा शताब्दी यताकै शक्तिशाली भूकम्प शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै आजका लागि कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। कक्षा 12 नतिजा प्रकाशन गर्दा राष्ट्रिय परीक्षा बोर्डले गम्भीर लापरवाही गरेको भन्दै विद्यार्थीहरूले विरोध गरेका छन्। 5 असारमा प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको भन्दै विद्यार्थीहरूले हिजो माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। यसपटक विगतभन्दा छिटो नतिजा प्रकाशन गर्दा त्रुटि भएको विद्यार्थीको आरोप छ र यो विद्यार्थीहरूले लगाइरहेको आरोपलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले एउटा कमिटी, छानबिन कमिटी पनि गठन गरेको छ। अर्कोतर्फ विद्यालय शिक्षा ऐन सँगै शिक्षा ऐन जारी हुन सकेको छैन, जसले विभिन्न असरहरू गरिरहेको छ। वृत्ति विकासमा असर गरिरहेको छ। शिक्षकहरू यो ऐन चाहिँ तत्काल ल्याउनु पर्यो भनेर माग गरिरहेका छन्। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाटै पारित गर्ने गरी तयारी गरिरहेको जनाएको छ। अर्कोतर्फ शिक्षा ऐन तत्काल जारी गर्न शिक्षक कर्मचारीहरूले, विद्यालयका कर्मचारीहरूले दबाव पनि दिँदै आएका छन्। विभिन्न राजनीतिक दलहरूसँग राजनैतिक दलका सांसदहरूसँग उनीहरूले भेटघाट गरेर यो विषय चाहिँ अगाडि बढाइदिन आग्रह समेत गरेका छन्। यसरी शिक्षा क्षेत्रमा अहिले जुन खालको समस्या छ, यी सबैलाई सम्बोधन गर्ने गरी सरकारले तयारी अघि बढाइरहेको जनाइरहँदा सरकारले गर्नुपर्ने, शिक्षा क्षेत्रमा गर्नुपर्ने प्राथमिकता, अबको चुनौती लगायतका विषयमा आज हामी कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ शिक्षाविद महाश्रम शर्मा। शर्माज्यू, स्वागत छ यहाँलाई। अब अहिले पछिल्लो कुराबाटै कुराकानीको सुरुवात गरौँ। कक्षा 12 नतिजा जब प्रकाशन भयो, यसपटक चाँडै न विगतमा भन्दा चाँडै नतिजा प्रकाशन भयो, त्यो एसिईको नतिजा पनि चाँडै नै प्रकाशन गरिएको थियो र कक्षा 12 नतिजा पनि चाँडै प्रकाशन गरिएको र यो प्रकाशन गरिरहँदा विद्यार्थीहरूले चाहिँ त्रुटि भयो, जति आउनुपर्ने थियो नम्बर त्यति आउनु आएन भनेर उनीहरूले हिजो माइतीघरमा एउटा विरोध पनि गरे। अब यहाँले कसरी हेर्नुभएको छ यसलाई? राष्ट्रिय परीक्षा बोर्डको नेतृत्वमा पनि बसेर यहाँले काम गर्नुभयो, पछिल्लो यो नतिजाले जसरी प्रश्न उब्जाएको छ, विद्यार्थीहरूले विरोध गरेका छन् नि, यसलाई कसरी हेर्नुभएको छ यहाँले?
1: धन्यवाद। यो चाहिँ खास गरी नै कसरी कुरा आयो भन्ने कुरा तपाईँलाई धेरै कुराहरू थाहा छैन। यो त स्वाभाविक प्रक्रिया हो, कुनै पनि परीक्षा हुन् नतिजा निस्कन्छ, नतिजा निस्किसकेपछि त्यसको प्रक्रियागत हिसाबले नतिजामा चित्त नबुझेपछि पुनः फेरि पनि रिपोर्टलिङ गर्ने प्रक्रिया छ र त्यो रिपोर्टलिङमा पनि चित्त बुझेन भनेदेखि त्यसलाई उत्तरपुस्तिका हेर्न पाउने र उत्तर पुस्तिका हेर्दाखेरि यदि मैले चाहिँ कुनै कुराहरू चाहिँ चित्त बुझेन भने फेरि जाँच्न पाउने सम्मको पनि अधिकार के अरे त्यो खालको व्यवस्था छ। किनभने विद्यार्थीहरू कुनै पनि हिसाबले कुनै मर्कामा नपरोस् भन्ने चाहिँ आशयबाट यो खालको व्यवस्था गरिएको हो, होइन? तर अब यो सन्दर्भमा यहाँले उठाउनुभयो, मलाई पनि धेरै जानकारी छैन, तर यसरी भन्दा पनि एउटा प्रक्रिया रूपबाट जानु उपयुक्त हो। अब किन यसो भएको हो तैपनि मैले चाहिँ सुनिरहेको छु, समिति पनि बन्यो भन्ने खालको कुरा, होइन? त्यसो भएर यो त प्रक्रियागत हिसाबबाट जानुपर्ने, यो कुराहरू आउनु नपर्ने हो, किन आयो भन्ने विषय हामीले चाहिँ अलिकति विचार गरेर हेर्नु चाहिँ पर्छ। हजुर, र चाहिँ विद्यार्थीहरूले जुन किसिमको कुराहरू खोजिरहेका छन् त्यो कुराहरू स्पष्ट रूपले देखाउनु पर्ने र यो हो भनेर भनिदिनु पर्ने कुराहरू हुन्छ। हजुर,
0: अब यसपटक हेर्ने हो भने यो नतिजा चाहिँ चाँडै प्रकाशन गरिएको छ, एसिईको र कक्षा 12 नतिजा चाँडै, विगतमा भन्दा चाँडै प्रकाशन गरिएको छ। अब यो नतिजा चाँडै प्रकाशन गर्ने सन्दर्भमा अब यहाँको अनुभव पनि छ परीक्षा बोर्डको, होइन? अब विगतमा केही समय लाग्ने थियो, 2-3 महिना पछि नतिजा आउँथ्यो, यसपालि चाहिँ करिब करिब 1 महिनाभित्रमै नतिजा चाहिँ प्रकाशन गरिएको छ। यसरी यसले चाहिँ केही त्रुटि भएको हो कि भन्ने विद्यार्थीहरूको आशंका। अब यो नतिजा चाँडै प्रकाशन गर्ने सन्दर्भमा विगतमा ढिलो हुने र अहिले चाँडै हुने सन्दर्भमा कसरी हेर्न सकिन्छ यसलाई चाहिँ?
1: यस्तो हो, यो त मानौ अब यहाँले चाहिँ भन्नुभयो एसी परीक्षाको सन्दर्भमा यसपटक चाहिँ प्रत्येक परीक्षा केन्द्रहरूलाई नि उत्तर पुस्तिका परीक्षण केन्द्र समेत बनाइयो, होइन? अभिगतमा चाहिँ 50 वरिपरि परीक्षा केन्द्रहरू, उत्तर पुस्तिका परीक्षा केन्द्रहरूबाट उत्तर पुस्तिका जाँच्ने जुन प्रक्रिया हुन्थ्यो होइन, अब यसपटक सबै परीक्षा केन्द्रहरूलाई नै उत्तर पुस्तिका केन्द्र बनाएर त्यहीँनिर जाँदाखेरि त्यसलाई एउटा प्रक्रियामा छिटो हुने त त्यो चाहिँ स्वाभाविक भयो एउटा। दोस्रो चाहिँ के छ भन्दाखेरि छिटो गर्नुपर्छ भन्ने हिसाबले गर्दाखेरि समयलाई पनि धेरै समय उपयोग गरियो, जसले गर्दाखेरि धेरै छिटो चाहिँ नतिजा निस्केको छ। अब कक्षा बाह्रको सन्दर्भमा हेर्दाखेरि विगतमा पनि करिब 70 दिनमा नतिजा निस्कन्थ्यो, अब यसपटक चाहिँ बिहान बेलुका बढ्दा त्यसपछि चाहिँ विदाको दिनमा र चाहिँ जनशक्ति धेरै लगाएको भन्ने कुराहरू सुनिएको छ, त्यसले गर्दाखेरि स्वाभाविकले त्यस हिसाबले चाहिँ छिटो नतिजा निस्कने कुराहरूमा सबै हिसाबले छिटो निकाल्ने भन्ने चाहिँ मुख्य चाहिँ उद्देश्य राखेर गएपछि त त्यो प्रक्रियालाई अगाडि बढाउन सकिन्छ। तर पनि यसभित्र धेरै हेर्नुपर्ने विषयहरू चाहिँ छन्। हामीले चाहिँ के छ भने नतिजा प्रकाशन परीक्षा लिइसकेपछि नतिजा प्रकाशन गर्ने सन्दर्भमा सर्टेन स्टेपहरू हुन्छ, विशेष गरी शिक्षकहरूलाई उत्तर पुस्तिका परीक्षण गर्दाखेरि प्रश्नपत्रको चाहिँ जुन मार्किङ स्किम होइन, उत्तर चाहिँ कसरी जाँच्ने भन्ने खालको कुराहरू एकदम स्किम नै दिएर तयार गरेर सबै शिक्षकलाई चाहिँ विषयगत शिक्षकहरूलाई त्यसलाई जानकारी गराएर त्यसपछि जाँच्ने र सकेसम्म भेरिएसन नहोस्, विद्यार्थीहरूको उत्तर पुस्तिका परीक्षणमा चाहिँ कुनै गल्ती नहोस्, यो खालको सबै प्रक्रियाहरू चाहिँ अपनाएर अगाडि बढाउनु पर्ने हुन्छ। र हुनसक्छ कतिपय सन्दर्भमा यी विषयहरूमा पनि शिक्षकहरूलाई ओरिएन्टेसन नपुगेको पनि कहीँ कहीँ हुनसक्छ, के हुनसक्छ भन्ने विषयले पनि यसपछि चाहिँ बोर्डले चाहिँ के गरेको हुन्छ भने विशेष गरी विद्यार्थीलाई कहीँ कतै कुनै ठाउँमा मर्का नपरोस् भनेर विद्यार्थीहरूको परीक्षाको उत्तर पुस्तिका पुनः हेर्न पाउने, टोटलिङ गर्न पाउने, दिएको अङ्कलाई चाहिँ हेर्न पाउने, किनभने कहिलेकाहीँ विगतमा पनि त्यस्ता केही त्रुटिहरू भएको हामीले देख्छौँ, किनभने भित्रको चाहिँ अङ्कहरू जाँचेर बाहिर चाहिँ सार्दा अथवा भित्र जाँच्दै चाहिँ कुनै कहिलेकाहीँ केही छुटेको हुनसक्छ अथवा चाहिँ इन मार्क ड्युटी गर्दाखेरि हुनसक्छ, त्यही कारणले नि यो प्रक्रिया भएको कारणले पनि किनभने हामी त म्यानुअल्ली नै गर्छौँ, हामीले चाहिँ कुनै चाहिँ एउटा मेसिनबाट अथवा कुनै किसिमको चाहिँ त्यसरी गर्न सकिरहेका छैनौँ अहिलेसम्म, त्यसैले मेनली हरेक कामहरू हुँदाखेरि कहीँ न कहीँ एउटा मानवीय त्रुटि हुन सक्छ, त्यसो भएर पनि रिटोटलिङ गर्ने प्रक्रिया चाहिँ त्यही कारणले दिइएको कुराहरू हो होइन, त्यसो भएर पनि विद्यार्थीले रिटोटलिङ गर्न पाउने अनि त्यसपछि यो उत्तर पुस्तिका हेर्न पाउने र त्यहीपछि जताउनसम्म पनि पाउने कारण पनि त्यही हो, त्यसो भएर पनि यो यो चाहिँ प्रक्रिया यहाँले भने जस्तै छिटो हुने प्रक्रिया हो मलाई लाग्छ। यी धेरै ठाउँमा उत्तर पुस्तिका परीक्षण केन्द्र राखेर धेरै शिक्षकहरूलाई छिटो लगाएर धेरै छिटो जचाउने किसिमको प्रक्रिया चाहिँ जुन भयो यसले नै रिजल्ट चाहिँ छिटो निकालिएको हो र यसले गर्दाखेरि अब यदि त्यस्तो खालको कहीँ छ भने एउटा सार्वजनिक हिसाबले मतलब उत्तर पुस्तिका परीक्षण गर्दा अथवा उत्तर पुस्तिका नतिजा निस्कँदाखेरि कहीँ कतै चाहिँ केही चाहिँ त्रुटि भएको छ अथवा आफूलाई चित्त बुझेको छैन भनेदेखि सार्वजनिक रूपले नोटिस निकालेर यसलाई चाहिँ रिटोटलिङ गर्ने अनि त्यसपछि उत्तर पुस्तिका हेर्ने र त्यसपछि चाहिँ उत्तर पुस्तिका जुझाउनसम्म पाउने प्रक्रिया चाहिँ यसरी रहेको कुराहरू हो। त्यसो भएर मलाई लाग्छ कहीँ कतै कहिलेकाहीँ विद्यार्थीहरूलाई त्यस्तो खालको मर्का परेको देखियो आफूलाई भने उहाँहरूलाई प्रक्रियागत हिसाबले हेर्न पाउने व्यवस्था सोचाउँछ।
0: अब लागौँ विद्यालय शिक्षा ऐनतर्फ, लामो समय भयो विद्यालय शिक्षा ऐन अझै जारी हुन सकेको छैन, यो जारी हुन नसक्दा शिक्षा क्षेत्रमा विद्यालयको शिक्षा क्षेत्रमा ठुलो एउटा भनौँ न असर पनि परिरहेको छ। अब यो ऐन तत्काल जारी गर्नु पर्यो भनेर शिक्षक विद्यालयका कर्मचारीहरू अहिले लागि नै परेका छन्, विगतमा लामै आन्दोलन पनि भयो, तथापि यो विषय अझैसम्म निष्कर्षमा पुग्न नसकिरहेको सन्दर्भमा अब यो विद्यालय शिक्षा ऐन जारी गर्ने सन्दर्भमा छ नि, अब सरकारले जुन खालको तदारुकता देखाउनु पर्ने हो त्यो देखाएको पाउनु भएको छ कि छैन यहाँले कसरी?
1: यो त यो एकदमै धन्यवाद, यो एकदमै महत्त्वपूर्ण कुरा उठाउनु भन्नुभयो। वास्तवमा शिक्षाकै विद्यार्थी र शिक्षामै काम गरेको व्यक्तिको हैसियतले मलाई के लाग्छ भने हामी जब संघीयता नेपालमा संघीयता आयो त्यसपछि नेपालको जुन शिक्षा ऐन लाई चाहिँ परिवर्तन गर्ने जुन संहितासँगै शिक्षा ऐन परिवर्तन गर्ने प्रक्रियाहरू धेरै पहिला सुरु हुनुपर्ने, अहिले हामी 72 82 10 11 वर्षपछि पनि, र त्योभन्दा अगाडिको त एउटा प्रक्रिया थियो, किनभने केन्द्रीकृत हिसाबबाट जुन शिक्षाको व्यवस्थापन हुन्थ्यो, शिक्षाको चाहिँ सबै कुराहरू भएको थियो, तर सङ्घीयतापछि जुन किसिमको एउटा तिन तहको सरकारको जुन जिम्मेवारी दिइएको छ, विशेष गरी अहिले चाहिँ विद्यालय शिक्षणको सबै कुराहरू स्थानीय सरकारले गर्ने व्यवस्थापकीय प्रक्रियाहरू भनेर स्थानीय सरकारहरूले एउटा स्थानीय शिक्षा ऐन पनि बनाइराख्नु भएको छ होइन कतिपय ठाउँमा, त त्यसो भएर पनि केन्द्रले गर्ने कुरा के हो, स्थानीय तहले गर्ने के हो, प्रदेशले गर्ने के हो, यहाँनिर सबैभन्दा नेपालको अहिलेको सबभन्दा मुख्य चाहिँ अवस्था के हो त भने यहाँनिरै छ, किनभने कसले के गर्ने भन्ने खालको कुरा नै क्लियर भएको छैन, विगतदेखि नै अहिलेसम्म आइपुग्दासम्म यो शिक्षा ऐन त बनिसक्नुपर्ने हो, तर यो शिक्षा ऐन नबनेर यसरी चाहिँ के अरे टर्दै टर्दै टार यहाँसम्म आइपुग्ने कुरा, यो चाहिँ शिक्षा ऐनको प्रक्रियाहरू बन्न निकै ढिलो भएकै हो होइन, किनभने शिक्षा क्षेत्र भनेको निकै सेन्सिटिभ, प्रत्येक घरमा चाहिँ घर घरमा जोडिने विषय हो, त्यसो भएर पनि शिक्षा ऐनको कुरालाई नेपाल सरकारले प्राथमिकताका साथ राख्नुपर्छ र यो शिक्षा ऐनलाई स्मुथ रूपले ल्याउनु चाहिँ पर्छ, किनभने यसले चाहिँ के हो त भने एउटा जुन गभर्नेन्स सिस्टम सुशासनका कुराहरूमा कहाँ कसले के कुराहरू चाहिँ दिने, स्थानीय तहमा के काम गर्ने, प्रदेशले के गर्ने र सङ्घीय तहबाट के गर्ने, यो स्पष्ट कुराहरू चाहिँ नआएसम्म हामीले शैक्षिक क्षेत्रमा धेरै अन्यलता आएकै छ, र त्यसो भएर पनि यो कुराहरू त यो यहाँले उठाउनुभयो शिक्षक विद्यार्थी, यो आम नागरिकको कुरा हो, यो चाहिँ कसैले मात्रै चाहियो भन्ने भन्दा पनि कसैलाई मात्रै भन्दा पनि देशलाई एउटा कन्ट्रीलाई शिक्षा ऐन आवश्यक छ, त्यसो भएर पनि यो विषयलाई चाहिँ सरकारले एउटा प्राथमिकताका साथ राख्छ भन्ने सबैको अपेक्षा छ, र मलाई लाग्छ अहिलेको कन्टेक्स्टमा चाहिँ पनि यो शिक्षा ऐनलाई एउटा प्राथमिकताका साथ अगाडि लैजानुपर्छ भन्ने कुराहरू एउटा शिक्षाको विद्यार्थीको हैसियतले, म शिक्षामा काम गरेको व्यक्तिको हैसियतले मैले यो कुरा अनुरोध गर्न चाहन्छु।
0: अब अहिले कार्यान्वयनमा रहेको शिक्षा ऐनले हामीले अहिले अभ्यास गरिरहेको प्रारम्भिक बाल शिक्षा सँगै 12 कक्षासम्म विद्यालय शिक्षाको रूपमा रूपान्तरण गरिसकेपछि विद्यालय शिक्षाको रूपमा लिएपछि 11 र 12 अध्यापन गराउने शिक्षकहरूलाई पनि यो ऐनले नचिन्ने अवस्थामा शिक्षकहरूले चाहिँ यो ऐन तत्काल जारी गरेर आफूहरूका मागहरू पनि सम्बोधन गर्न विभिन्न दबावमूलक कार्यक्रमहरू अहिले अगाडि सारिरहेका छन्। उनीहरूले सांसद लगायत दलका नेताहरूलाई पनि विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइरहेको अवस्था पनि छ। अब अर्कोतर्फ हेर्ने हो भने सरकारले गत जेठ 15 गते ल्याएको बजेटमा चाहिँ विशेष गरी त्यस्ता प्रकृतिका शिक्षकहरूलाई सम्बोधन गर्न सकेन, हाम्रो योगदानलाई चाहिँ सरकारले कदर गरेन भनेर उनीहरूले आवाज पनि उठाइरहेका छन्। अब यो सन्दर्भमा सरकारले केही न केही सम्बोधन गर्ने आश्वासन पनि दिएको छ। अब उनीहरूलाई जसलाई चाहिँ ऐनले चिन्दैन तथापि उनीहरूको योगदान निरन्तर छ, महत्त्वपूर्ण पनि छ, आवश्यक पनि छ, अब उनीहरूलाई सम्बोधन गर्न सरकारले के गर्न सक्छ? अब ऐन ल्याउन केही समय लाग्ने सन्दर्भमा चाहिँ के गर्न सक्छ? ऐनमा सम्बोधन गर्ने सन्दर्भ एउटा कुरा भयो, ऐन नआउँदा चाहिँ यो यो बीचको अवधिमा सम्बोधन गर्न सरकारले कसरी सक्छ उनीहरूलाई?
1: यस्तो हो हजुर, यो के भने विगतदेखि नै जुन हिसाबले शैक्षिक क्षेत्रमा हामीले जब माध्यमिक तह होइन कक्षा 10 माध्यमिक तह थियो र 11-12 जुन विश्वविद्यालय तहबाट विद्यालय तहमा ल्याइसकेपछि 11-12 कुरा यहाँले उठाउनुभयो, 11-12 भनेको हामीले अहिले पनि यो विश्वविद्यालय हो कि भन्ने चाहिँ भान चाहिँ छ, किनभने 11-12 चाहिँ 6,000 राहत दरबन्दीले काम चलिरहेको अवस्था चाहिँ छ अहिलेसम्म, मतलब नेपाल सरकारले हामीले जुन हिसाबले साप्ताहिक अवस्थामा विद्यालय तहको शिक्षालाई एउटा विद्यालयको इन्रोलमेन्ट बढ्यो सबैका लागि शिक्षा पुर्याउने भन्ने 2015 पुरा शिक्षाको मतलब शिक्षाको चाहिँ इन्रोलमेन्टदेखि लिएर अरू शिक्षाको सन्दर्भमा धेरै कामहरू गर्नको लागि तत्कालीन रूपमा नेपाल सरकारले जुन कमिटमेन्ट गर्यो त्यो कमिटमेन्ट स्वरूप जुन विद्यालयमा विद्यार्थीहरू भर्ना भइसकेपछि एकदमै शिक्षकहरूको आवश्यकता परेर यो चाहिँ विभिन्न हिसाबबाट यो राहत दरबन्दी भनेर चाहिँ नेपाल सरकारले जुन एउटा संस्थागत रूपले पनि राख्यो, त्यो दरबन्दीलाई रात दरबन्दीलाई दरबन्दीमा प्रयोग गर्न सकिएको छैन एकातर्फ भन्ने, अर्कोतर्फ भइरहेकै जुन दरबन्दी छ त्यो दरबन्दीलाई चाहिँ देशका विभिन्न विद्यालयहरूमा तल्लो तहदेखि नै दरबन्दी मिलानको कुरा, जहाँ विद्यार्थी धेरै छन् त्यहाँ चाहिँ शिक्षकलाई धेरै पठाउनु, धेरै शिक्षक पठाउनु पर्ने, जहाँ कम छन् त्यहाँ जहाँ चाहिँ कम विद्यार्थी छन् त्यहाँ धेरै भएका शिक्षकहरू अर्को ठाउँमा पठाउनु पर्ने, यो दरबन्दी मिलानको कुरा, विद्यालयको डाउन साइजिङको कुरा, किनभने हिजोको कन्टेक्स्टमा विद्यार्थीहरू के थिए त भन्दाखेरि धेरै उमेर समूहका विद्यार्थीहरू पनि घरमा थिए, सबै विद्यालयमा भर्ना भए, त्यसो भएपछि विद्यार्थी सङ्ख्या निकै धेरै बढ्यो, तर अहिले चाहिँ बिस्तारै त्यो ग्रस इन्ट्रोडेड जुन किसिमले विद्यालयमा विद्यालय उमेर समूहका विद्यार्थीहरू विद्यालयमा आउने जुन प्रक्रिया हो त्यो प्रक्रिया चाहिँ अहिले डिक्लाइनमा आयो, र हिजो धेरै वर्ष धेरै उमेर समूहका बालबालिकाहरू थिए, त्यसो गर्दाखेरि अहिलेको कन्टेक्स्टमा के हो भने विद्यार्थी सङ्ख्याको अर्कोतर्फ यो चाहिँ यो जन्मदर्ता जन्मदरको कुराले पनि सायद विद्यार्थी सङ्ख्या घटेको पनि छ, त्यसैले यो मतलब बसाइ सराइका कुरा एउटा सोसियल स्ट्रक्चरलाई चाहिँ उताउता हुँदा पनि विद्यालयमा जुन किसिमका विद्यार्थी सङ्ख्या छन् त्यो घटबड भइरहेकै छ, त्यसो भएर पनि यो कुराहरू चाहिँ मिलान गर्नुपर्ने अवस्था चाहिँ छ होइन। त्यसैले तत्कालीन रूपमा के हो त भने अहिले गर्नुपर्ने मानव ऐन नआउँदै अहिले चाहिँ तत्कालीन गर्नुपर्ने कुराहरू शिक्षा नियमावलीमा तत्कालीन केही परिवर्तन गरेर अहिले केही संशोधन गरेर, र अर्को कुरा विद्यालयहरूका विद्यार्थीहरूमा दरबन्दी मिलानका कुरा, त्यसपछि विद्यालयको जुन मिलाउनु पर्ने विद्यालयहरू घटाउनु पर्ने तह घटाउनु पर्ने होइन, कुनै ठाउँमा विद्यालयहरूमा विद्यार्थी नै छैन त्यो परिस्थिति, र त्यहाँनिर चाहिँ जहाँनिर त्यस्तो खालको अवस्था छ दुर्गम क्षेत्र छ त्यहाँ रेसिडेन्सियल स्कुलहरू अथवा सहरी क्षेत्रमा ठुला स्कुल्सहरू, यो विभिन्न किसिमको प्रक्रियाबाट चाहिँ थालेर साँच्चै यो खालको विद्यार्थीहरू र विद्यालयहरूको जुन किसिमको व्यवस्थापन गर्ने प्रक्रिया छ यो कुराहरू एकदमै तत्कालीन गर्न आवश्यक छ, किनभने शिक्षक व्यवस्थापन भनेको सबभन्दा मुख्य कुरो हो। हामीले शिक्षकलाई राम्रोसँग सपोर्ट गर्न सकेनौँ, राम्रो शिक्षक क्लासमा पठाउन सकेनौँ भने हामीले एकातर्फ गुणस्तरीय शिक्षाको कुरा गर्ने, अर्कोतर्फ शिक्षक व्यवस्थापनकै कुराहरू गर्न नसकेपछि हामीले चाहिँ गुणस्तरीय शिक्षाको कुरा गरेर मात्रै पुग्दैन, त्यसैले यो कुराहरू यो इस्यु पनि अहिले आएको चाहिँ हिजोदेखि आउँदै के अरे रहँदै रहँदै गरेको र चाहिँ अहिलेसम्म आइपुगेको इस्यु हो, त्यसैले यो इस्युलाई चाहिँ एकदमै तात्कालीन रूपले चाहिँ सम्बोधन गर्नुपर्ने प्रक्रिया चाहिँ गर्नुपर्ने चाहिँ आवश्यकता आइरहेको छ, त्यसैले यो सन्दर्भमा नेपाल सरकारले भर्खरै एउटा विद्यालयको अडिटको कुरा, शिक्षकको अडिटको कुरा होइन, जहाँ जहाँ चाहियो र त्यसपछि आइटीको विषयहरू, यी चाहिँ अहिले भर्खरै बजेटमा आएका विषयहरू धेरै राम्रा विषयहरू आएका छन्, तर यी विषयहरूलाई कार्यान्वयन गर्ने कुराहरू मुख्य गरेर पोलिसी भन्दा पनि कार्यान्वयनको कुराहरू सबभन्दा प्रमुखताको विषय हो, त्यसैले कार्यान्वयनतर्फ सदारुताका साथ चाहिँ नेपाल सरकारले चाहिँ एउटा पोलिसीगत रूपले केन्द्रमा त्यसपछि प्रदेश र स्थानीय तहले गर्ने कामहरूलाई स्पष्ट रूपले तोकेर अगाडि बढाउनु पर्ने अवस्था अहिले देखिन्छ।
0: हुन्छ त महाश्रम शर्माज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद।
1: एकदम धन्यवाद, यो महत्त्वपूर्ण विषय उठाएर एउटा केही कुराहरू राख्ने
0: हजुर हामी कुराकानी गर्दै थियौँ नेपाल सरकारका पूर्व सचिव समेत रहिसक्नुभएका र राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष समेत रहिसक्नुभएका एकजना शिक्षाविद डाक्टर महाश्रम शर्मासँग, विशेष गरी शिक्षा क्षेत्रमा अहिले देखिएको विषयसँग सम्बन्धित रहेर उहाँसँग हामीले कुराकानी गर्यौँ। यो सँगै आजको अन्तर संवाद यति नै, प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, बिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, बिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
2: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
7: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: कृषक माझ बियोबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियोबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
9: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
8: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
9: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
8: बियोबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बियोबिजन समितिको सचिवालय ललितपुर।
9: फोन नम्बर 5423159।
10: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
11: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
10: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
12: गरिब निमुखा भनी हेपेर होला मेरो आफ्नै नाममा लाल पूर्जा छ। धनीले मेरो जग्गा हो भनेर पो मुद्दा हालेछ है। त्यसै कसरी मेरो जग्गा हत्याउन सक्छु भनेर आँट गरेको?
13: यो त साह्रै अत्याचार भयो। राम्ररी विचार गर्नु पर्यो है बुढा। मैले त भन्दैकी छु, नत्र घरबार बिहीन पो बनाउने भए त।
14: होइन, के को गन्थ नौ काका काकीको?
12: गरिबलाई गरी खाना नदिने भयो धनीले, मेरो नाममा त मुद्दा पो हालेछ।
14: ए हो र काका?
12: हिजो मेरो नाममा म्याद थामेर गएको छ। मुद्दा लड्न खर्च गर्नुपर्छ भन्छन्, फुटेको कौडी छैन, के गर्ने, कहाँ जाने होला उडाध्यक्षज्यू?
14: फिक्री नगर्नुहोस् काका, तपाईँहरू जस्तो आफै मुद्दा लड्न नसक्नेहरूलाई राज्यले निशुल्क कानुनी सेवा दिने व्यवस्था गरेको छ नि।
12: हो र?
14: हो त। अनि असमर्थ र गरिबको पक्षमा अड्डा अदालतमा गरिने बहस, पैरवी, लेखापढी सबै निशुल्क हुने गरी राज्यले व्यवस्था गरिदिएको छ। बरु वडाको सिफारिस लिएर जिल्ला कानुनी सहायता समितिमा आजै गइहाल्नुहोस् काका।
12: हुन्छ हुन्छ, निशुल्क कानुनी सहायता पाउन अहिले नै गइहाल्छु नि।
13: जिल्ला कानुनी सहायता समितिमा जाउँ, निशुल्क कानुनी सहायता लिऊ।
15: जनचेतनाका लागि नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय।
16: मेलाबाट फर्केका अमृत र यशोदा चौतारीमै दोहोरी गाउँदैछन्।
17: घामै लागे चौतारो भर हुने, झरी वर्षा पहिरोको डर हुने, लेखै फुल्यो लाली गुराँस।
16: लौ त पहिरोकै कुरो पहिलो आयो है।
18: पहिरो गएको ठाउँ हो कि पहिले नि, फेरि जाला भर हुन जहिले नि, लेखै फुल्यो लाली गुराँस।
16: ख्याल गर्नुपर्ने कुरा रहेछ है यो।
17: ठाड रुख ढल्केको देख्या थियो, धाजा फाटी जमिनै भाँस्या थियो, पहिरोले नि पिर्नु पिर्या छ।
18: पर्खाल बाँधौ बिरुवा हुर्काउँ, जथाभावी डोजर नचलाउँ, पहिरोले नि पिर्नु पिर्या छ।
16: हो, गाठी कुरो आयो है यो त।
19: पहिरो बारे चासो राखौ, चनाखो बनौ।
16: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
20: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा।
19: होसियार, बाढीले बगाएर ल्याएको काठ दाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठ दाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौ।
21: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
22: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यहरूको मत परिणाम सार्वजनिक, पदाधिकारीका लागि चुनाव हुँदै। जरा समय पुगेर लागू औषधको आपूर्ति श्रृङ्खला तोड्न प्रहरी प्रशासनलाई गृहमन्त्री सुदन गुरुङको निर्देशन। भेनेजुएलामा केही सेकेन्डको फरकमा गएका दुई शक्तिशाली भूकम्पपछि उद्धार जारी, सयौंको मृत्यु। र विश्वकप फुटबलमा जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश, जापान र स्वीडेन बराबरीमा।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत अर्थमन्त्री समेत रहनुभएका डाक्टर सोडिम वाग्लेले पाउनु भएको छ। वाग्लेले खुलातर्फ 2607 मत प्राप्त गर्नुभयो भने प्रभासबाट 49 मत गरी 2656 मत प्राप्त गर्नुभएको छ। त्यस्तै दोस्रो धेरै मत कानुन मन्त्री समेत रहनुभएकी नेता सोभिता गौतमले पाउनु भएको छ। राष्ट्रपति निर्वाचन आयोगका अनुसार उहाँले 2594 मत पाउनु भएको छ। त्यस्तै शिशिर खनालले 2495, मनिष झाले 2337, गणेश पराजुलीले 2045, कविन्द्र बुर्लाकोटीले 2184, विपिन आचार्यले 2126, शङ्कर श्रेष्ठले 1484, क्रान्ति शिखा दितालले 1499 मत प्राप्त गर्नुभएको छ। राजुनाथ पाण्डेले 1812, अनुष्का श्रेष्ठले 1353, तोसीमा कार्कीले 2257, विराज भक्त श्रेष्ठले 2094 मत प्राप्त गर्नुभएको छ। यसै गरी पदाधिकारीका लागि सकेसम्म सर्वसम्मतको प्रयास भइरहेको छ। सर्वसम्मत नभए निर्वाचनको पनि तयारी भइरहेको छ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति, एकजना महिलासहित 3 जना, महामन्त्री 2 जना, सहमहामन्त्री 1 महिलासहित 5 जना, कोषाध्यक्ष 1 जना, सहकोषाध्यक्ष 2 जना, 1 जना प्रवक्ता र सहप्रवक्ता 3 जना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्य पदाधिकारी रहने रासोपामा 3 उपसभापति मध्ये 1 जना मनोनित गर्ने व्यवस्था रासोपाको विधानले गरेको छ। यस्तै 2 महामन्त्री मध्ये 1 जना र 5 सहमहामन्त्री मध्ये 2 जना मनोनित हुने व्यवस्था विधानमा छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। गृहमन्त्री सुदन गुरुङले लागू औषधको आपूर्ति श्रृङ्खला जरासम्मै पुगेर तोड्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार प्रसार विरुद्धको दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लागू औषधको नियन्त्रणलाई औपचारिक कार्यक्रममा सीमित नराखी यसको आपूर्ति श्रृङ्खला नै तोड्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। गृहमन्त्री गुरुङले विभिन्न अध्ययन प्रतिवेदनले लागू औषधको अवैध ओसार प्रसार बढ्दो देखाएको उल्लेख गर्दै सरकारले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिएर लागू औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको पनि जानकारी दिनुभएको छ। उहाँले लागू औषधको ओसार प्रसार र दुरुपयोग सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, अर्थतन्त्र र जनस्वास्थ्यसँग जोडिएको सीमा वार पार हुने संगठित अपराध भएको उल्लेख गर्दै यस्ता आपराधिक सञ्जाल भत्काउन कानून कार्यान्वयनमा कडाई, अन्तर्निकाय समन्वय र आवश्यक कानूनी सुधारलाई निरन्तरता दिइने बताउनुभयो। गृहमन्त्री गुरुङले लागू औषध नियन्त्रणका लागि रोकथाम, नियन्त्रण तथा दुर्व्यसनीमा परेकाहरूको उपचार र पुनस्थापनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। उहाँले स्थानीय तह, विद्यालय, टोल, विकास संस्था, युवा क्लब, आमा समूह, नागरिक समाज, सञ्चार माध्यम तथा सबै सरकारवालालाई सामाजिक साझेदारी मार्फत लागू औषध विरुद्धको अभियानमा सक्रिय सहभागिताका लागि पनि आह्वान गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको स्पष्ट पार्नुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न पनि अनुरोध गर्नुभएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्षीय चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्न पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमी सञ्चार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति नियम र कानून संशोधन मार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न सरकार तयार रहेको पनि बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्रै प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साख्यद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। सशस्त्र प्रहरीले हिमाल पहाड र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले बताउनुभयो। यस वर्षको मनसुनजन्य विपदसँग जुझ्न 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसुनजन्य विपदबाट देशभर करिब 51,886 घरधुरीका करिब 2,26,661 जनसङ्ख्या प्रभावित हुने जनाएको छ। भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढाएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबैवटामा कार्यक्रम सञ्चालन भइरहेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
4: भोजपुरको पौवादुम्बा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढाएको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका रोजगार शाखा संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रम मार्फत गाउँपालिकाका 6 वडाका 85 जना स्थानीयलाई 100 दिनसम्म रोजगार प्रदान गरिएको छ।
5: बजेट कार्यक्रम 31,72,000 माथिबाट संघीय सशर्त अनुदान र 31,72,000 गाउँपालिकाको पारिश्रमिकतामा अनुदान प्लस त्यसमा 18,00,000 अन्य निर्माण सामग्री र ढुवानीको लागि बजेट विनियोजन भएको छ। यसमा अब हामीले मुख्य गरेर ग्रामीण सडकमा सोलिङ गर्ने कार्यक्रम बढी कार्यान्वयन गरिरहेको छ।
4: हालसम्म 25 किलोमिटर नाली निर्माण, 5 किलोमिटर सडक सोलिङ, 20 किलोमिटर क्षेत्रको झाडी फडानी तथा सरसफाई गर्ने काम सम्पन्न भएको छ। यसै गरी 100 मिटर सिडी सहितको पैदल मार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवाजातमा सहजता पुगेको छ। गाउँपालिका उपाध्यक्ष जोसन राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको साथै श्रममा आधारित विकासको अवधारणा व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो।
6: समग्रमा पौवादुम्बा गाउँपालिका भित्रका जो स्थानीय नागरिकहरू छन् उनीहरूको जीविकोपार्जन सँगसँगै जोड्दै बाटोहरूलाई पनि स्थायित्व दिनका लागि हामीले राष्ट्रिय रोजगार कार्यक्रम सँगसँगै जोडेर अन्य विभिन्न कार्यक्रमहरूसँगै जोडेर पनि हामीले चाहिँ कसरी हुन्छ जुन पहिले ट्र्याक ओपन गरिएको बाटोहरू थियो त्यो बाटोहरूको स्तर उन्नति गरिरहेका छन्।
4: गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सडक पूर्वाधारलाई वर्षैभरि सञ्चालन योग्य बनाउने लक्ष्य सहित स्तर उन्नतिमा जोड दिएको स्पष्ट पार्नुभयो।
7: विशेष गरेर स्तर उन्नतिको विषयमा सोलिङको कामहरू चाहिँ राष्ट्रिय रोजगार मार्फत धेरै भन्दा धेरै गरिरहेछौँ भने साइडबाट नालाहरू कटाउने कामहरू गरिरहेछौँ र हाम्रो विपद व्यवस्थापन तर्फको खर्चबाट चाहिँ हामीले पहिरो पन्छाउने कामहरू गरिरहेछौँ। तेर्सो बाटोहरूमा ग्राभलको कामहरू पनि हामीले अगाडि बढाएका छौँ।
4: गाउँपालिकाले रोजगारी सिर्जना सँगै सडक सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य सहित अघि बढाएको काम प्रशंसनीय गरिरहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: बाँकी समाचार। उपराष्ट्रपति रामसाहेब प्रसाद यादवसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भेटवार्ता गर्नुभएको छ। लैनचोर स्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको थियो। सो अवसरमा उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको 80 वार्षिकोत्सव, दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण कोसे ढुङ्गाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। भेटमा कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल र अमेरिका बीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्च स्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको राजधानी काराकास नजिक हिजो लगातार 2 शक्तिशाली भूकम्प जाँदा कम्तीमा 188 जनाको मृत्यु भएको छ भने 1,500 भन्दा बढी घाइते भएका छन्। भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंका गरिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 7.2 म्याग्नेच्युटको पहिलो भूकम्प गएको केही सेकेन्डपछि 7.5 म्याग्नेच्युटको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प जमिनको सतह नजिक भएकाले ठूलो क्षति भएको जनाइएको छ। राजधानी कराकास र तटीय सहर ला गायुरामा धेरै भवन भत्किएका छन्। उद्धारकर्मीहरूले भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी जारी राखेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ। सन् 1967 पछि काराकास क्षेत्रमा आएको यो सबैभन्दा ठूलो भूकम्प हो भने सन् 1990 यताकै दोस्रो शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: समस्या समाधानका लागि पहल गर्ने सरकारी आश्वासनपछि बन्द रहेका झापा र इलामका चिया उद्योग बिहिबारदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले बिहिबार एक विज्ञप्ति जारी गरी सरकारबाट चिया क्षेत्रका समस्या समाधान गर्ने आश्वासन प्राप्त भएकोले उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो। चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न कार्यदल गठन गर्ने सरकारको निर्णयलाई संघले सकारात्मक रूपमा लिएको र चिया क्षेत्र खुल्ला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले असार 1 गतेदेखि उद्योग बन्द गरेका थिए भने सरकारले समस्या समाधानका लागि असार 8 गते कार्यदल गठन गरेको थियो। बिहिबारदेखि झापाका 30 सिटिसी चिया उद्योग पुनः सञ्चालनमा आएको र अन्य जिल्लाका चिया उद्योग पनि क्रमशः खुल्ने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र ब्याङ्कलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी व्यवसायीका समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले मुलुकले 7% आर्थिक वृद्धि हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। चेम्बरले विगत 5 वर्षदेखि अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रको मनोबल कमजोर भएकोले मौद्रिक नीतिमा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दिन माग गरेको छ। यस्तै एकल अङ्कको ब्याज दरलाई स्थायी नीति बनाउन, ब्याङ्क दरलाई 5% झार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गरेको चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा करिब 2 खर्ब 21 अर्ब रुपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा 2 खर्ब 49 अर्ब 19 करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 महिनाको अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो 11 महिनामा 2 खर्ब 3 अर्ब 81 करोड राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा करिब 9% बढी राजस्व संकलन गरेको हो। चालू आर्थिक वर्षको 11 महिनामा वीरगंज नाका हुँदै 8 खर्ब 90 अर्ब 7 करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ भने 79 अर्ब 66 करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अङ्कले घटेर 2651.52 अङ्कमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64 लाख

0: विभिन्न समस्याहरू, पेटकै समस्या होस्, सुगर प्रेसरकै समस्या होस् होइन, अड्डिखिएका बिरामीहरू, बातका बिरामीहरू आउनुहुन्छ, युरिनेसी बढेको बिरामी, जन्डिसदेखि लिएर हेपाटाइटिस, जन्डिस, त्यसबाहेक छालाका थुप्रै रोगहरू हेर्नुहोस्, सोरियासिसका समस्याहरू होइन, लुतो दाँतकै समस्यादेखि लिएर गाँठागुठी, कतिपय चाहिँ अपरेसन गर्नुपर्ने केसहरू पनि बिना अपरेसन होमियोप्याथी औषधिबाट निको हुन्छ. जस्तो हातमा यहाँ ग्याङ्ग्लियन सिस्टम्स हुन्छ, पाठेघरमा ट्युमरहरू होइन, फाइब्रोइड ट्युमर, ओभेरियन सिस्टहरू होइन, त्यस्तै अरू पनि जीवी पलिपहरू, पित्त थैलीमा पलिप हुन्छ दिशा गर्ने ठाउँमा, त्यस लगायत जस्तो पाइल्सका समस्याहरू, सेकेन्ड डिग्रीसम्मको इन्टरनल हेमोरोइड्स, पाइल्सका समस्या, फिसरका समस्या होइन, पाचन सम्बन्धित ग्यास्ट्रिकका समस्याहरूदेखि लिएर धेरै थरीका होइन, महिनावारी लेडिजका प्रजननका समस्या होलान्, महिलाका पाठेघरका समस्या, महिनावारीका तल्लो पेट दुख्ने होइन, थुप्रै समस्या, सेतो पानी बग्ने, थुप्रै बच्चाकै समस्याहरू पनि छन् होइन, मानसिक रोगहरू जस्तो कतिपय डिप्रेसन, एङ्जाइटीका बिरामीहरू आउनुहुन्छ, ओसिडीका बिरामीहरू आउनुहुन्छ, सिजोफ्रेनियाका रोगहरू आउनुहुन्छ, कतिपय चाहिँ जस्तो श्वास प्रश्वास सम्बन्धी लिनुहुन्छ भने दमको बिरामी, सिओपिडी, इभन निमोनिया, धेरै सिभियर त नभनौँ, सुरुवाती निमोनियाको केसहरू पनि, रुगाखोकीको समस्या, यो सिजनल तपाईँहरूले भन्नुभयो रुगाखोकी ज्वरो होइन, यो पनि आइरहनु नै हुन्छ. तर प्रायः चाहिँ लगभग मैले भने नि या त धेरै इमर्जेन्सी केसेस, अर्को सेकेन्ड भन्नुहुन्छ भने अलिकति धेरै रोग बढ्यो, मानुस कि क्यान्सर एकदम अन्तिम अवस्थामा पुगिसक्यो होइन, फोर्थ स्टेजमा पुग्यो, कुनै पनि चिकित्सा, हामी मात्र होइन कि कुनै पनि चिकित्साले बचाउनै सक्दैन, एडभान्स भइसक्यो, रोग एकदम फर्काउनै नसक्ने अवस्थामा भयो भने त्यतिखेर चाहिँ रोकथाम मात्रै गर्ने हो, निको हुँदैन नि, कुनै पनि पद्धति निको हुँदैन. र त्यस्तो अवस्थामा, त्यस्तो अवस्था र इमर्जेन्सी केसेसहरू चाहिँ अलिकति हाम्रो सीमितता भनौँ, लिमिटेसन, ती समस्याहरूमा चाहिँ अलिकति अहिले पनि हाम्रो वैकल्पिक, हामी मात्रै होइन कि सबै लगभग अरू वैकल्पिक चिकित्सा जस्तै हामी पनि अलिकति पछाडि नै छौँ त्यो केही केसेसहरूमा मात्रै, अन्यथा लगभग लगभग अरू त सबै रोगहरू हामी डिल गर्छौँ.
1: जस्तो अब यसको उपचार विधि पद्धतिहरू कस्ता हुन्छन् नि?
0: अब विधि पद्धति भन्नु पर्दाखेरि प्रायः हामी अब औषधि सेवनैबाट हो प्रायः धेरै जसो होइन,
1: एउटा
0: इन्टरनल मेडिसिन गर्छौँ, त्यो सँगसँगै भन्नुहुन्छ भने अब आहार विहारका कुरा पनि आउँछन्, जस्तो कतिपय रोगहरू हेर्नुहोस् हाम्रो आहार विहार ठिकसँग नरहेर पनि हुन्छ, जस्तो ग्यास्ट्रिकको समस्या छ, तपाईँ दिनदिनै माछा मासु खानुहुन्छ, चिल्लो पिरो खानुहुन्छ होइन, समयमा खाना खानुहुन्न भने समस्या झन् बढ्न सक्छ नि. औषधि हामी दिन्छौँ, औषधि सेवन गर्नुहोस्, सँगसँगै अलिकति खानपिनमा पनि ध्यान दिनुहोस्, समयमा सुत्नुहोस्, समयमा उठ्नुहोस् होइन, धेरै टाइट गरेर खाना नखानुहोस्, जस्तो ग्यास्ट्रिकको बिरामी छ भने थोर थोरै खाना खानुहोस् तर पटक पटक खानुहोस् भनिन्छ, धेरै खाली पेट पनि बस्ने होइन, धेरै टन्न पनि खाने होइन होइन, चिल्लो पिरोहरू, धेरै मसालेदार चिजहरू नखानुहोस्, या जस्तो सुगर प्रेसरको रोगहरू छ भने, या मोटो हुनुहुन्छ, मोटोपन छ भने मोटोपन घटाउनुहोस्, बिहान बेलुका यसो मर्निङ वाक जानुहोस् होइन, मोटोपन बढ्न नदिनुहोस्, चिज गुलियो चिजहरू, सकर सुगर छ भने गुलियो चिजहरू कम खानुहोस्, क्यालोरीहरू आफ्नो हिसाबले जुन जति चाहिन्छ, आफ्नो उमेर, शरीरको बिएमआई हुन्छ इन्डेक्स, शरीरको हाइट उमेरको हिसाबले त्यो कुराहरू पनि ध्यान दिनुपर्छ, आहार विहार पनि त्यतिकै जरुरी छ, औषधि छँदैछ, इन्टरनल मेडिसिन सँगसँगै, अब त्यसबाहेक फिजियोथेरापी, जस्तो हड्डी सड्डी खियो, बातको रोगीहरू हुनुहुन्छ, युरिक एसिडको होइन, कुनै प्यारालाइसिसका पक्षाघातका समस्याहरू हुनुहुन्छ, नसाको कहीँ चापिएको छ, ढाड दुख्ने समस्या छ, घुँडा दुख्ने, यस्तामा चाहिँ औषधि सँगसँगै फिजियोथेरापी पनि गर्नु पर्यो, या छ भने एकोपङ्क्चर, फिजियोथेरापीहरू, यी कुराहरूलाई पनि हामी सँगसँगै गर्छौँ. अब जस्तो केही मांसपेशी दुखाइ, मस्कुलर पेनहरू छ होइन, फाइब्रोमाइजियाहरू छ, त्यस्तो चिजहरूमा सँगसँगै मसाजको पनि हेल्प लिन सकिन्छ होइन, तेलहरू मालिस लगाएर, मालिस गर्ने होम्योप्याथिक आउँछ तेल, मालिसको तेलहरू त्यो लगाएर अलिकति तातोले सेक्ने, हट वाटर ब्यागहरूले सेक्ने, यी कुराहरू पनि सँगसँगै, औषधि सँगसँगै, यी कुराहरूलाई पनि सँगै हामीले लिएर जानुपर्ने हुन्छ एज अ सपोर्टिभ ट्रिटमेन्ट.
1: भनेपछि हामी यसरी बुझौँ, किनभने होमियोप्याथिक चिकित्सा पद्धतिमा हामी एउटा औषधि चलाउँछौँ
0: होइन,
1: अब एलोप्याथिकको जस्तै एउटा औषधि चल्ने भयो, अर्को चाहिँ जस्तो प्राकृतिक उपचारमा हामीले अधिकांश गरेको देखे जस्तै यहाँले थेरापीका, फिजियोथेरापीहरूका कुरा भन्नुभयो, नसा च्यापिएका समस्याहरू पनि हामी समाधान गर्छौँ भन्नुभयो होइन, अब औषधि भयो, आहार व्यवहार भयो होइन, अब थेरापी भयो, यी सबै विधि प्रविधिहरू प्रयोग गरेर हामी एउटा व्यक्तिलाई चाहिँ निरोगी बनाउने अथवा त्यो रोग छ भने रोग उन्मूलन गराउने र रोग नहुँदै पनि हामीले यो पद्धतिलाई अनुसरण गर्न सक्छौँ होला. जस्तो निरोगी व्यक्तिले होमियोप्याथी पद्धतिबाट म स्वस्थ रहिरहन्छु भन्यो भने गर्नुपर्ने कुराहरू के हुन्, डाक्टर साहब?
0: अब त्यस्तोमा चाहिँ अब तपाईँले प्रिभेन्टिभ, अब रोकथामको कुराहरू, सर्व रोगै लाग्न नदिनु सर्वोत्तम

0: होइन होइन, रोग लागिसकेपछिको दोस्रो स्टेज त्योभन्दा अगाडिकै होइन, यसलाई कसरी रोकथाम गर्न सकिन्छ, कसरी बच्न सकिन्छ, त्यसमा चाहिँ सबभन्दा पहिले त्यही अघि नै भने जस्तै आहार विहारकै कुराहरू आउँछन् हेर्नुहोस् होइन। अब बिचबिचमा स्वास्थ्य परीक्षण गराउनुहोस् भव्यती चिकित्सकै या चिकित्सक कहाँ गएर, कुन चिकित्सक कहाँ गएर, वर्षमा कमसे कम एकचोटि शरीरको होल बडी चेकअप गराउनुहोस्, रगतहरू जचाउनुहोस्, पिसाब, छातीको एक्सरे, भिडियो एक्सरे होइन, र बिचबिचमा आफ्नो प्रेसर कमसे कम 15 दिनमा एकचोटि प्रेसर नपाउनुहोस्, वर्षमा एकचोटि कम्तीमा होल बडी चेकअप गराउनुहोस्। स्वास्थ्य परीक्षण कुनै पनि समस्या छैन तर गराउनुहोस्, रुटिन चेकअप भन्छ
1: त्यो चाहिँ गराउनु सक्छ,
0: यहाँ पनि गर्छ, हाम्रो ल्याबको सेवा पनि छ, फिजियोथेरापी छ होइन, ल्याबको दिशा पिसाब सबैको सेवा छ हाम्रो, यी कुराहरूमा ध्यान दिनुहोस् र सँगसँगै आहार विहारमा चाहिँ विशेष गरी ध्यान दिनुहोस्, किनभने कतिपय चाहिँ अहिलेको रोगहरू कतिपय दीर्घ रोगहरू धेरै जसो खानपिनले हुन्छ। अब मान्नुहोस् कि अहिले गर्मीको सिजन छ, अहिले फुड पोइजनिङ अझै पनि कतिजना बिरामी हेऱ्यो, पखाला लायो, भोमिटिङ भयो भनेर आउनुभयो धेरै जसो, किनकि यो सिजनमा गर्मी बर्खा यो चेन्ज हुने वेदर चेन्ज हुने बेलामा फुड पोइजनिङहरू धेरै जसो ब्याक्टेरियल डिजिज फङ्गसका कुराहरू दाँतहरू लुतोहरू अहिले तपाईँको आर्टिकेरिया भन्छ एलर्जीका रोगहरू होइन, फुड पोइजनिङका पेटकै समस्याहरू डायरियाहरू थुप्रै भइरहेछ, अहिले भाइरल ज्वरो रुगाखोकीको सिजनै छ, भाइरल फिभर, यी कुराहरूमा जस्तो मास्क लगाउनुहोस् होइन, अब घरमा कसैलाई छ या समुदायमा छ भने बच्नको लागि मास्क लगाउनुहोस्, रुगाखोकीबाट बच्नु छ, धुवा धुलो किनभने प्रदूषण पनि त्यस्तै छ हाम्रो स्पेसली काठमाडौँमा, अनि यसो बाहिर निस्किँदा मास्क लगाउने गर्नुहोस्, अलि चिसोबाट बच्नुहोस् होइन, कतिपय कुराहरू जस्तो ज्यान दुख्छ कसैलाई छ घुँडा धुन्डा, मौसम अनुसार कपडा लगाउनुहोस् होइन, खानपिनमा पनि ध्यान दिनुहोस्, धेरै चिल्लो पिरो नखानुहोस्, मोटोपन बढ्न नदिनुहोस्, मर्निङ वाक इभिनिङ वाकमा जानुहोस्, खाना ठिक्क खानुहोस्, ओभर इटिङ नगर्नुहोस्, अन्यथा धेरै गुलियो चिजहरू नखानुहोस्, र जङ्क फुड फास्ट फुड भन्छ नि अर्को चाहिँ धेरै जसो मैदा मिक्स जङ्क फुड फास्ट फुडले पनि अहिले पछिल्लो समय धेरै रोगहरू निकालेको छ, ती कुराहरू पनि सकभर घरै बनाएको बरु दाल भात तरकारी रोटीहरू खानुहोस्, फलफुलहरू खानुहोस् होइन, सागपात सलाद बढी खानुहोस्, कतिपय चाहिँ अहिले जीवनशैलीसँग र आहार विहारसँग जोडिएका रोगहरू अहिले पछिल्लो समय पछिल्लो केही दशकमा बढेको पाइन्छ,
1: हजुर,
0: त्यसको लागि हामी आफै पनि सचेत हुन्छ।
1: अब जस्तो हामीले निरोगी हुँदै जस्तो म आजसम्म मलाई कुनै किसिमको समस्या छैन भनेपछि मैले यस्तो किसिमको जीवनशैली अप्नाउनु पर्यो कि मैले सकेसम्म हाम्रै घरमा बनाएको खानेकुराहरू खानु पर्यो होइन, यहाँले भने चाहिँ एउटा त किनभने मौसम अनुसारको पनि हामीले जीवनशैली बनाउन पनि पर्यो, खानेकुरा पनि खानु पर्यो, जस्तो अहिले यो बर्खाको समय भएको हुनाले यहाँले विभिन्न किसिमका समस्याहरू आउने कुरा गर्नुभयो, जस्तो हामीले कस्तो कस्तो अब एउटा निरोगी हुँदाको कुरा त अलिकति गरिदिनु भयो, अब जस्तो मलाई चाहिँ पेटको कुनै समस्या छ अथवा ज्वरो आइराखेको छ अथवा मेरो कान दुख्ने दाँत दुख्ने यस्ता किसिमका समस्याहरू छन् भने हामी बिरामी हुने मान्छेहरूले चाहिँ कस्तो किसिमको खानेकुरा खाने हो डाक्टर साहब?
0: अब त्यस्तोमा चाहिँ स्पेसली रोग सुरु भइसक्यो मान्नुहोस् हो, त्यस्तो अवस्थामा चाहिँ रोगको हिसाबले खाना खाँदा राम्रो,
1: हजुर,
0: किनकि कतिपय
1: जस्तो
0: यदि पेटको समस्या छ भने पेटको समस्या ग्यास्ट्राइटिसको समस्या छ पित्तथैलीमा पत्थरी छ ग्यास्ट्रिक अल्सर छ पेप्टिक अल्सर होइन या ड्युडेनल अल्सर होइन पेटको अरू आन्द्राको समस्या कोलाइटिसहरू छ पाइल्सकै समस्या छन् मान्नुहोस् हो अल्सरेटिभ कोलाइटिस हुन्छ क्रोन्स डिजिज हुन्छ आन्द्राकै कतिपय समस्या जियोस् ज मान्नुहोस् कि जिआईसँग जस्तो पेट र आन्द्राको समस्या छ भने स्पेसियली सबभन्दा खानपिनमा ध्यान दिनु पर्यो है, धेरै खाली पेट पनि बस्नुहुन्न धेरै टाइट खाना पनि खानुहुन्न धेरै चिल्लो पिरो धेरै फ्राई गरेका चिज खानु भएन, सकभर झोलिलो चिजहरू खानुहोस्, सुपाच्य खाना खानुहोस्, सकभर शाकाहारी खाना खानुहोस्, यदि माछा मासु नै खानुहुन्छ भने कहिलेकाहीँ हप्तामा खानुहोस्, त्यो पनि धेरै फ्राई गरेर नखानुहोस्, धेरै बोसो भएको नखानुहोस्, एकदम झोल झोलयुक्त झोले टाइपको जसलाई भन्छ नि बोइल टाइप त्यस्तो खानुहोस्, र धेरै चिल्लो पिरो नखानु, धेरै अदुवाहरू धेरै खुर्सानी हालेर धेरै मसलामा प्रयोग गरेर धेरै भुटभाट पारेर धेरै त्यस्तो चाहिँ नखानुहोस् जस्तो जिआईको प्रब्लममा होइन, या कसैलाई टन्सिल भयो बच्चाहरू आउनुहुन्छ यहाँ त्यत्रो टन्सिल लिएर होइन, अब टन्सिल छ या घाँटीको कुरा कसैलाई रुगाखोकी लागेको छ छातीकै समस्या छ दमको रोग छ मान्नुहोस् यो श्वास प्रश्वास सम्बन्धी केही समस्या छ भने धुवा धुलोबाट बस्नुहोस् चिसोबाट बच्नुहोस् सर पिनासकै समस्याहरू लिएर आउनुहुन्छ हाँसी हाँसी गर्दै नाकको एलर्जीको समस्या उहाँहरूलाई हामी के भन्छौँ त्यही भएर रोग हिसाबले जस्तो एलर्जी छ श्वास प्रश्वास छ धुवा धुलोबाट बच्नुहोस् मास्क लाउनुहोस् चिसो जस्तो धेरै एसी फङ्का फ्यानमा नबस्नुहोस् पङ्खामा धेरै बर्खामा भिज्दै नहिँड्नुहोस् छाता लिएर हिँड्नुहोस् होइन सर मौसम अनुसार कपडा लाउनुहोस् जाडो छ भने टी सर्ट लगाएर नहिँड्नुहोस् अलि फुल सर्टहरू लाउनुहोस् मौसम अनुसारको र धुवाँ धुलोमा हिँड्दा मास्क लाउनुहोस्। त्यस्तै हिसाबले रोगको हिसाबले सर
1: यो कुरा अब अहिले भन्नुभयो नि यो घाँटी भन्दा माथि मलाई समस्या
0: भयो
1: जस्तो कसैको घाँटी दुख्ने होला, थुक निल्न गाह्रो हुने होला, होइन पिनास होला, टाउको दुख्ने होला, त्यो भयो भने तिनीहरूले एक किसिमको औषधि खानु पर्यो,
0: औषधि पनि सेवन गर्नु पर्यो, सँगसँगै कतिपय कुरामा ध्यान दिनु पर्यो,
1: हजुर
0: आहार विहारकै कुरा।
1: हजुर अब जस्तो पेटको समस्या भयो, मलाई हिजो अस्तिसम्म मेरो पेट ठिकै थियो तर अब केही समयदेखि मलाई चाहिँ समयमा दिसा पिसाब नहुने, होइन जस्तो मेरो सधैँ नियमित बिहान दिसा पिसाब भइरहन्थ्यो एउटा रेगुलरमा थियो भने त्यो मेरो बिग्रियो भनेदेखि प्रथम कदा यदि कसैको त्यस्तो बिग्रिएको छ भने त्यस्तो व्यक्तिहरूले ख्याल गर्नुपर्ने कुरा के?
0: त्यस्तोमा एउटा चाहिँ खानपिनकै कुरा भयो होइन सर, अर्को चाहिँ सुपाच्य सकभर शाकाहारी खाना खानुहोस् भन्छु म, होइन र समयमा सुत्नुहोस् पनि, निद्रा पनि सँगसँगै त्यति नै जरुरी छ, त्यतिकै जरुरी छ, अनि सँगसँगै आहार विहारको कुरो भयो, नियमित औषधि चिकित्सकलाई चेक गराएर नियमित औषधि खानुहोस् होइन, अनि तपाईँको बिचबिचमा कमसेकम चिकित्सकको निगरानीमा औषधि सेवन गर्नुहोस्, परीक्षणहरू गराउनुहोस् होइन कस्तो खालको समस्या हो, र समयमा सुत्नुहोस्। कतिपय के हुन्छ बानी भने अहिलेको समयमा धेरै मोबाइल चलाउँदा चलाउँदा 12 बजी सुत्नुहुन्छ, त्यस्तो होइन, समयमा टाइममा सुत्नुहोस्, 9 बजे बढीमा 10 बजीसम्म बेलुका सुतिसक्नुहोस्, बिहान 5-6 बजीतिरै उठ्नुहोस्, मर्निङ वाकमा जानुहोस्, खानपिनमा ध्यान दिनुहोस्, कमसेकम 2.5-3 लिटर 24 घन्टामा पानी पिउनुहोस् होइन सर, र सकभर त्यो रोगलाई बढावा दिने खालको खानाहरू नखानुहोस्, जङ्क फुड फास्टफुडहरू नखानुहोस्, सागपात सलाद बढी खानुहोस् र सकभर शाकाहारी खानामा जोड दिनुहोस्, फलफुलहरू खानुहोस्। यिनी एज ए होल धेरै कुरा मैले धेरै फोकस गरेँ आहार विहारमै, किनभने धेरै कुरा धेरै रोगहरूको समस्या अहिले त्यहाँबाटै आएको छ आहार विहारबाट।
1: हामीले खान नपाएर भन्दा पनि खान नजानेर हाम्रो
0: खान नपाएर होइन खान नजाने, अब प्रेसरकै बिरामी आउनुहुन्छ, मोटोपन छ, पहिले त मोटोपन घटाउनुहोस्, कोलेस्ट्रोलहरू टिजीहरू बढेकै हुन्छ बोसोको मात्रा रगतमा, होइन त्यो चिजहरू चिल्लो चिज सकभर नखाऊ, खाए पनि सीमित मात्रै खाऊ, होइन धेरै घिउ, धेरै भुटेका चिजहरू, धेरै बोसो भएको मासुहरू, धेरै गुलियो चिजहरू, यस्ता चिज र मोटोपन बढ्न नदिनुहोस्। उमेर बढ्दै जाँदाखेरि यो नसाहरूभित्र हाम्रो भेनहरू आर्टरीजहरू साँगुरिँदै जान्छ होइन, त्यो अनि नुन जस्तो धेरै चर्को नुन नखानुहोस् प्रेसरका बिरामीले, या सुगरको हुनुहुन्छ भने सुगर गुलियो कम खानुहोस् या नखानुहोस् होइन, सक्नुहुन्छ सुगरको बिरामी हुनुहुन्छ बिहान भात खाए पनि दुवै टाइम भात नखानुहोस्, सगर बेलुका रोटी खानुहोस्, रोटी तरकारी खानुहोस् होइन, यस्तो गरेर औषधि सँगसँगै हामीले खानपिनमा पनि ध्यान दिनु पऱ्यो, हाम्रो दिनचर्यामा पनि ध्यान दिनु पऱ्यो।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी होमियोप्याथिक चिकित्सा पद्धति र यसबाट उपचार गरिने विषयवस्तु र आउन सक्ने रोग र ती रोगबाट कसरी बच्ने भन्ने विषयमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग यस विषयमा कुराकानी गर्नका लागि होमियोप्याथिक चिकित्सक डाक्टर दिलीप पाण्डे आजको हाम्रो अतिथि हुनुहुन्छ, उहाँसँग हामी संवाद गरिरहेका छौँ। म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। डाक्टर साहब, जस्तो अब हामीले कस्ता चिज खाने नखाने, कसरी निरोगी रहने, रोगी हुँदा कुन कुरा गर्ने भन्ने कुरा पनि हामीले अलिकति छलफल गऱ्यौँ। अब जस्तो यो उपचार पद्धतिमा हामीले प्रयोग गर्ने कुराहरूले, जस्तो एलोप्याथिकमा किनभने साइड इफेक्ट हुने भनेर मानिस अलि डराइराखेका पनि छन्, अब यो होमियोप्याथिक चिकित्सा पद्धतिबाट उपचार गर्दा साइड इफेक्टको सम्भावना चाहिँ कति कुरा हुन्छ नि डाक्टर साहब?
0: साइड इफेक्टको कुरा गर्नु पर्दाखेरि लगभग छैन भन्न मिल्छ, या एकदमै न्यून मात्रामा,
1: हजुर
0: एकदमै न्यून मात्रामा, अरू चिकित्सा स्पेसली मोडर्न एलोप्याथी चिकित्सा पद्धति भनौँ, एलोप्याथी चिकित्सा पद्धति जस्तो हाम्रो धेरै जसो केमिकल रसायनबाट बनेको हुँदैन, प्रायः होमियोप्याथी औषधि 80% भन्दा बढी औषधिहरू जडीबुटीबाटै बनेको
1: छ,
0: प्रकृतिबाटै बनेको, आयुर्वेदी जस्तै होमियोप्याथीमा पनि धेरै जसो औषधि जडीबुटीबाटै छ, एउटा कुरा धेरै जसो रसायन छँदै छैन, एकदमै कम मात्रामा, अनि त्यसले गर्दा पनि साइड इफेक्ट कम हुन्छ,
1: र
0: के छ भने हाम्रो पद्धतिमा सम्भव भएसम्म कमभन्दा कम औषधि प्रयोग गरिन्छ उपचारमा पनि, फेरि त्यो पनि हाम्रो विशेषता हो। अर्को कुरा विशेषताकै कुरा गर्दा, हाम्रो होमियोप्याथिक औषधि फेरि सबै औषधिहरू सबै मानवमा मात्र परीक्षण भएको मात्रै प्रयोग गरिन्छ, हाम्रो अलगै विशेषता छ फेरि हाम्रो पद्धतिको पनि, अरू पद्धतिमा जस्तै एलोप्याथीतिर मुसाहरूमा जस्तो बिरालोहरूमा होइन घोडाहरूमा अरू अरू पशुहरू जनावरहरूमा प्रयोग हुन्छ सुरुमा परीक्षणको लागि, तर हाम्रा सबै औषधि होमियोप्याथीमा जम्मै मानवमै परीक्षण भएका औषधि छन्, त्यसले गर्दा झन् बढी सुरक्षित छ, किनभने मानवमै मानवमा सुरुमै थाहा हुन्छ नि यसले के साइड इफेक्ट गर्दैछ, के इफेक्ट गर्दैछ, होइन? अर्को कुरा, धेरै यसो जडीबुटीबाट बनेको औषधि, त्यसमा पनि कमभन्दा कम मात्रामा हामीले औषधि प्रयोग गरेर बिरामीलाई रोग निको पार्ने प्रयास गर्छौँ र एकदमै सुरक्षित पद्धति छ, नेपाल सुहाउँदो, एकदमै सस्तो, अर्को कुरा आर्थिक रूपले पनि थोरै लगानीमा उपचार हुने पद्धति हो होमियोप्याथी। हेर्नुहोस्,
1: अब यो होमियोप्याथिक चिकित्सा पद्धति नेपालमा चाहिँ अवस्था कस्तो छ यसको चाहिँ?
0: नेपालमा अवस्था अहिले पहिलेको दाजु त सुधारोन्मुखै भन्छु, होइन? नेपालमा छोटो इतिहासतिर पनि जाउँ,
1: हजुर,
0: नेपालमा होमियोप्याथी विक्रम सम्बत 2007 सालमा नेपालमा भित्रिएको पाइन्छ। हेर्नुहोस्, राजा त्रिभुवनको पालामा त्यस समयमा एक रामनाथ अगुरी बाबा भन्ने होमियोप्याथी चिकित्सक रहेछन् उनी, तर पशुपति दर्शन गर्न आएको बेलामा उहाँ चाहिँ पशुपति क्षेत्रमै बस्नुभयो, बङ्गाली बाबा, उहाँ फर्केर भारत जानु भएन र उहाँ होमियोप्याथी चिकित्सक भएको नाताले र बाबा पनि भएको नाताले राजा त्रिभुवन बिरामी पर्दा उहाँलाई पनि बोलाइएछ दरबारमा, अनि उहाँले जे होस् राज परिवार सबैलाई उपचार गर्नुभयो, राजा त्रिभुवनलाई पनि गर्नुभयो, अनि यसको बारेमा बुझ्नुभयो, अनि यो हो, यो त राम्रै नेपालको लागि रहेछ भनेर, अनि त्यसपछि के भयो भन्नुहुन्छ भन्दाखेरि त्यो बाबाले हामीलाई एउटा होमियोप्याथिक हस्पिटल नभए सेन्टर खोल्नु पर्यो राजा साहब भनेपछि राजा त्रिभुवनले हुन्छ खोल्नुहोस् न भनेर यो यो हस्पिटल जहाँ मैले कार्यरत छु पशुपति होमियोप्याथिक चिकित्सालय, यो कुनै समय पशुपतिनाथको त्यही एरियामै थियो, आर्यघाटकै एरियामा थियो, यो त्यो समय भनेको 2010 साल, विक्रम सम्बत 2010 सालमा थियो, तर अहिले यो हरिहर भवनमा 2042 सालमा सर यो नयाँ भवन, अनि त्यसरी होमियोप्याथिक सुरुवात भएको देखिन्छ। अहिलेको यो इतिहास हेर्दाखेरि तपाईँको अहिलेको परिप्रेक्ष्यमा हामी चाहिँ सङ्घीय अस्पताल एउटा छ पशुपति होमियोप्याथी र प्रदेशमा 7 मध्ये 5 प्रदेशमा एक एकजना चिकित्सकको दरबन्दी छ, आयुर्वेदिक चिकित्सालय सँगै, प्रदेशको आयुर्वेद चिकित्सालय सँगै हामी पनि छौँ र त्यसबाहेक अलिक बढी भन्नुहुन्छ भने मध्य प्रदेशमा छ होमियोप्याथी, 8 जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सँगसँगै होमियोप्याथी पनि चिकित्सकको दरबन्दी रहेको छ र सुधारोन्मुखै छ भन्नुपर्छ अहिलेको अवस्था।
1: अब यहाँ पशुपति होमियोप्याथिक चिकित्सालय अथवा अस्पतालमा कार्यरत एउटा वरिष्ठ डाक्टर हुनुहुन्छ, अब यो अस्पतालबाट हामी के कस्ता सेवा सुविधाहरू पाउन सक्छौँ नि?
0: अहिलेको समयमा लगभग सबै खालका, हामी अहिले चाहिँ 3 जना चिकित्सक कार्यरत छौँ, 2 जना एचए हुनुहुन्छ, त्यसलाई अरू सबै त एज ए होल टोटल 27 जना कर्मचारी छौँ, चिकित्सक चाहिँ हामी 3 जना छौँ, 3 जना सबै हामी फेरि होमियोप्याथी फिजिसियन मात्रै भयौँ, अहिले विशेषज्ञ अलगै चिकित्सा त छैन हामी कहाँ अहिले, होइन, दरबन्दी नै आएको छैन। अर्को कुरा, नेपालमा पनि फेरि अलग्गै अहिले विशेषज्ञ चिकित्सकको मेडिकल कलेज जस्तो शिक्षा गर्ने शिक्षण संस्था नभएको कारणले अहिले चाहिँ हामीले सबै खाले रोग हेर्न त हेर्छौँ, होइन, जस्तो यो पित्तथरी, पत्थरी, ग्यास्ट्रिकका रोग, होइन, पाचन सम्बन्धित या महिलाकै समस्या, बालका बालबच्चाका समस्याहरू, छालाका रोगहरू, होइन, नाक कान घाँटी दाँतको, लगभग लगभग सबै रोगहरू हामीले हेर्न त हेरिराखेकै छौँ एज ए फिजिसियन, होइन। अब अहिले अलग्गै विशेषज्ञ सेवा चाहिँ छैन, तर हामीले हेर्न चाहिँ लगभग अहिले प्रतिदिन लगभग करिब करिब 300 बिरामी एभरेजमा, 3 जना चिकित्सकले 300 बिरामी हेर्नुपर्ने अवस्था छ,
1: हजुर,
0: तर त्यो हिसाबले फेरि जनशक्ति चाहिँ अझै बढ्नुपर्ने हो खास देखिन्छ, समस्यै छ,
1: जनशक्ति थोरै भए पनि मानिसको आकर्षण पनि, किनभने दिनको 300 भनेको राम्रो आकर्षण हो र यहाँहरूले निरन्तर सेवा दिइरहनु भएको छ, यो सेवामा नागरिकहरू विश्वस्त हुँदै यो क्रम बढिरहेको छ। अब यो होमियोप्याथिक चिकित्सा पद्धतिलाई बढाउन एउटा, अर्को चाहिँ मान्छे नै निरोगी रहनका लागि, जस्तो म कुनै पनि रोग सकेसम्म लाग्नै दिन्न, लागिहाल्यो भने पनि मैले चाहिँ कमसेकम होमियोप्याथिक चिकित्सा पद्धतिबाट स्वस्थ रहन्छु भन्नका लागि, अब यहाँहरू त अहोरात्र खटिरहनु भएको छ, यहाँहरूले मात्रै गरेर, स्वास्थ्य संस्थाले मात्रै गरेर पनि सम्भव नहोला, यसका लागि त पहिला व्यक्ति सजग हुनु पर्ला, किनभने अब यो साइड इफेक्ट पनि कम हुने, होइन, सकेसम्म औषधिको प्रयोग कम गरिने, होइन, अन्य विधिहरू प्रयोग गरेर सन्चो बनाउन कोसिस गरिने, यस्तो उपचार पद्धतिमा त सबभन्दा पहिला त मनै सजग भएर लाग्नु पर्ला, होइन, त्यसपछि मेरो घर परिवारले सहयोग गर्नु पर्ला, कुनै व्यक्ति बिरामी भयो भने सकेसम्म त मैले होमियोप्याथिक चिकित्सा पद्धति, किनभने यो प्रकृतिसँग जोडेर गरिने उपचार पद्धति हो, यसमा जानुपर्छ भनेर घर परिवार पनि त्यसमा सजग हुनु पर्ला, त्यसपछि राज्यले पनि यसलाई, यहाँले भन्नुभयो अलिकति जनशक्ति कमी छ, त्यसमा पनि केही योगदान दिनु पर्ला, सरकारवालाहरूको पनि भूमिका होला यसमा, कस कसले के गर्यो भने यो होमियोप्याथिक चिकित्सा पद्धतिलाई हामी अझ माथि लैजान सक्छौँ, नेपालको परिवेशमा आम नागरिकलाई अझ सेवा दिन सक्छौँ, नागरिकहरूलाई अझ स्वस्थ राख्न सक्छौँ भनेर भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साहब?
0: यसबारेमा भन्नुपर्दा हुन त इतिहास यसको 2007 सालमै सुरु भएको, 2010 सालदेखि हामी सरकारी स्तरमै सुरु भएको छौँ होइन, आजभन्दा लगभग 71 वर्ष अगाडिबाटै सुरु भएको। तर त्यो हिसाबले नेपालमा जति प्रचलनमा आउनुपर्ने थियो यो चिकित्सा पद्धति, जति विकास विस्तार हुनुपर्ने थियो, त्यति हामीले सोचे आशा गरे जस्तो त हुन सकेको छैन। अझै पनि क्रमिक रूपले पहिलेभन्दा क्रमिक रूपले भएको छ, पहिलेभन्दा जनतामा पनि अलि जनचेतना नआएको होइन, सुधार भएकै छ, तर अझै पनि हामीले यो देश सुहाउँदो होइन, हाम्रो आर्थिक अवस्था सुहाउँदो, किनभने सबैभन्दा सस्तो औषधि भनेको होमियोप्याथी चिकित्सा पद्धति, थोरै लगानीमा पनि राज्यले अहिले हामी यहाँ पनि 400 भन्दा बढी औषधि निःशुल्क बाँडिरहेछौँ होइन, राज्यले पनि थोरै लगानीमा धेरै जनतालाई सेवा उपलब्ध गराउन सक्छ, र यस्तो र देश सुहाउँदो थोरै आर्थिक भारमा धेरै जनतालाई उपचार गर्न सकिने पद्धति र प्रभावकारी पद्धति, हाम्रो डाटाको हिसाबले भन्नुहुन्छ भने संसारमा बिरामीको हिसाबले, सङ्ख्याको हिसाबले एलोप्याथी पछि होमियोप्याथी सबैभन्दा बढी बिरामी यदि कहीँ जान्छन् भने एज ए होल वर्ल्ड वाइड एलोप्याथी पछि होमियोप्याथी छ, डब्लुएचओको डाटा हाम्रो होइन, डब्लुएचओले दिएको डाटा दोस्रो सबैभन्दा ठुलो पद्धति प्रयोगमा आएको होइन होमियोप्याथी। र तर के छ नेपालमा चाहिँ हाम्रो नजिक जस्तो इन्डियामा सबैभन्दा बढी अहिले होमियोप्याथी इन्डियामा छ, त्यहाँ 2 लाखभन्दा बढी चिकित्सक हुनुहुन्छ, सरकारी मेडिकल कलेजै 140 भन्दा बढी छन्, तर दुर्भाग्य नेपालमा एउटा पनि शिक्षण संस्था छैन अहिले, एउटा थियो विराटनगरमा निजी स्तरमा त्यो पनि बन्द अवस्था, एउटा एचए थियो त्यो पनि भक्तपुरमा बन्द अवस्था होइन, भएको त बन्द छ अब, तर यो यसलाई विकास गर्नको लागि होइन, यो समय यदि यस्तो हुन्थेन भने भारतले यदि अगाडि बढाउने थिएन, यदि फाइदै थिएन भने होइन, भारतमा त स्थानीय स्तरमा वडा वडामा छ होमियोप्याथी सरकारी स्तरमा, तर यहाँ चाहिँ के भयो, चासो हाम्रो पनि केही कमजोरी होला, राज्यले पनि त्यति ध्यान दिएको जस्तो देखिएन होइन, हाम्रो जनस्तरमा पनि त्यति समुदायमा ध्यान नदिएको देखिन्छ, अब प्रचार प्रसारको कमी पनि हुनसक्छ होइन, हाम्रो पनि केही कमजोरी होला, हाम्रो अग्रजहरूका पनि केही कमी कमजोरी भयो होला, तर हामी चाहिँ सबै मिलेर, यसमा हामी मात्रै हुँदैन, अब तपाईँहरू पनि पत्रकार सरहरू तपाईँहरू पनि हुनुहुन्छ होइन, पत्रकार समाज समुदाय होला होइन, घर परिवार होला होइन, सबै सरकार, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, हामी यहाँ कार्यरत छौँ होइन, सङ्घीय अस्पतालमै हामी त छँदैछौँ होइन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भनौँ अहिले, हामी सबैले होइन, नागरिक समाज, हाम्रा राजनीतिक कर्मीहरू सबैलाई म के भन्न चाहन्छु भने यो पद्धतिलाई विकास र विस्तारको लागि अलि नेपालमा यसलाई कसरी गर्न सकिन्छ सबै मिलेर लाग्नुपर्ने आवश्यकता देख्छु म, र सबैलाई तपाईँहरू मार्फत म के भन्न चाहन्छु भने यो चिकित्सा पद्धतिलाई कसरी हुन्छ सबै मिलेर अगाडि बढाउँ, अगाडि लिएर आऊ र यसलाई विकास विस्तारमा सबै मिलेर लागौँ भन्ने। अन्तमा म यति भन्न चाहन्छु, होमियोप्याथी चिकित्सा पद्धतिलाई बुझ्ने प्रयास गर्नुहोस्, यसको फाइदा लिनुहोस्, नेपाल सरकारमा अहिले हामी सङ्घीय स्तरमा हरियो भवनमा छौँ, पशुपति होमियोप्याथी चिकित्सालय, यसमा लगभग सबै खाले रोगहरूको उपचार गरिन्छ, यसको फाइदा लिनुहोस्, राज्यको लगानी छ, थोरै पैसामा पनि धेरै चिकित्सा, 400 भन्दा बढी औषधिहरू निःशुल्कै पाउनुहुन्छ, यहाँ आउनुहोस् होइन, हामी जहाँ छौँ पशुपति होमियोप्याथी चिकित्सालयमा सबैलाई स्वागत छ, आफ्नो रोगको समस्याहरू लिएर आउनुहोस्, यो एकदमै राम्रो, एकदमै सस्तो, एकदमै प्रभावकारी, लगभग साइड इफेक्ट एकदमै न्यून रहेको पद्धति हो, प्राकृतिक सिद्धान्तमा आधारित पद्धति हो, फाइदा लिनुहोस्, म सबै नागरिकलाई आह्वान गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, र विशेष गरी पूर्णचन्द्र सरलाई रेडियो नेपालबाट तपाईँले मेरो अनुरोध सबै जनता सामु पुर्याइदिनु होला र होमियोप्याथीको लाभ लिनुहोला भन्दै बिदा हुन चाहन्छु।
1: आफ्नो अमूल्य समय दिनुभयो, किनभने यस्तो व्यस्त हुनुहुन्छ, अहिले पनि यहाँ उपचार गर्न मानिसहरू आइरहनु भएको छ, यस्तो व्यस्तताका बिच पनि आफ्नो अमूल्य समय र विचार दिनुभयो, रेडियो नेपाल र आम समुदायको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद, धन्यवाद।
1: अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो होमियोप्याथी चिकित्सक डाक्टर दिलीप पाण्डे, उहाँ पशुपति होमियोप्याथिक चिकित्सालय अथवा अस्पताल हरियर भवन ललितपुरमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। उहाँसँग गरिएको यही कुराकानी सँगसँगै आजको हाम्रो स्वास्थ्य कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत मिलिसकेको छ। आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो, आजको कार्यक्रमको सन्दर्भमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले पत्राचार गर्न सक्नुहुनेछ। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना छ, कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि यहाँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ swasthyahamro@gmail.com। आजको कार्यक्रम सिन्दुर मयकमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष धन्यवाद दिँदै आजको यो प्रस्तुतिबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा चाहन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

अब सुनाउँछौ सत्यराज आचार्य, शिव परियार र साथीहरूको स्वर, प्रमोद सेन्ही राणाको रचना र मीरा राणाको संगीतमा रहेको यो जागरण गीत।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होस् यार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

0: अहिले भर्खरै सुनायौं सुदर्शन विक्रम राणाको स्वर, प्रेम कटुवालको रचना र बीबी अनुरागीको संगीतमा रहेको जागरण गीत। यति बेला हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अबको केही बेर यहाँलाई हामी सूचना र विज्ञापन सुनाउनेछौ। त्यसपछि ठिक 9 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
5: कहिले र कुन खोप लगाउने त?
4: 15 महिनासम्मका बाल बालिकाले
5: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
4: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
5: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
4: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: रमेश, तिमी त विदेश गएर घरै बनायो, म त ऋणमा चुरलुम्मै डुबे यार।
7: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
6: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
8: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: नेपालको समावेशी आवाज।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, पदाधिकारीका लागि चुनावको तयारी। जरा समय पुगेर लागू औषधको आपूर्ति श्रृङ्खला तोड्न प्रहरी प्रशासनलाई गृहमन्त्री सुदन गुरुङको निर्देशन। भेनेजुएलामा केही सेकेन्डको फरकमा गएका दुई शक्तिशाली भूकम्पपछि उद्धार जारी। र विश्वकप फुटबलमा जापानसँगै स्विडेन पनि नकआउट चरणमा, इक्वेडरसँग जर्मनी पराजित। समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत अर्थमन्त्री समेत रहनुभएका डाक्टर स्वर्णिम वाग्लेले पाउनु भएको छ। वाग्लेले खुलातर्फ 2607 मत प्राप्त गर्नुभयो भने प्रवासबाट 49 मत गरी 2656 मत प्राप्त गर्नुभएको छ। त्यस्तै दोस्रो धेरै मत कानुन मन्त्री समेत रहनुभएकी नेत्री सोभिता गौतमले प्राप्त गर्नुभएको छ। रासोपा निर्वाचन आयोगले दिएको जानकारी अनुसार गौतमले 2554 मत प्राप्त गर्नुभयो। त्यस्तै शिशिर खनालले 2495, मनिष झाले 2237, गणेश पराजुलीले 2045, कविन्द्र बुर्लाकोटीले 2184, विपिन कुमार आचार्यले 2126, शङ्कर श्रेष्ठले 1484 तथा क्रान्ति शिखा धिताले 1499 मत प्राप्त गर्नुभएको छ। यसै गरी राजुनाथ पाण्डेले 1812, अनुष्का श्रेष्ठले 1353, तोसीमा कार्कीले 2257, विराजभक्त श्रेष्ठले 2094 मत प्राप्त गर्नुभएको छ। यसै गरी पदाधिकारीका लागि सकेसम्म सर्वसम्मत चयन गर्ने, नभए निर्वाचनको तयारी भइरहेको छ। गृहमन्त्री सुदन गुरुङले लागू औषधको आपूर्ति श्रृङ्खला जरासम्मै पुगेर तोड्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार प्रसार विरुद्धको दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लागू औषध नियन्त्रणलाई औपचारिक कार्यक्रममा सीमित नराखी यसको आपूर्ति श्रृङ्खला नै तोड्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। गृहमन्त्री गुरुङले विभिन्न अध्ययन प्रतिवेदनले लागू औषधको अवैध ओसार प्रसार बढ्दो देखाएको उल्लेख गर्दै सरकारले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिएर लागू औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे सञ्चार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकारीय बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भेटवार्ता गर्नुभएको छ। लैनचुर स्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको राजधानी कराकास नजिक हिजो लगातार 2 शक्तिशाली भूकम्प जाँदा कम्तीमा 188 जनाको मृत्यु भएको छ भने 1500 भन्दा बढी घाइते भएका छन्। भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंका गरिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 7.2 म्याग्निच्युडको भूकम्प पहिलो भूकम्प गएको केही सेकेन्डपछि 7.5 म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प जमिनको सतह नजिक भएकाले ठूलो क्षति भएको जनाइएको छ। राजधानी काराकस र तटीय सहर वाला गैरामा धेरै भवन भत्किएका छन्। उद्धारकर्मीहरूले भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी जारी राखेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्रेजले देशमा संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ। सन् 1976 काराकास क्षेत्रमा आएको यो सबैभन्दा ठूलो भूकम्प हो भने सन् 1990 यताकै दोस्रो शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। अब खेलकुद। विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको जापान र स्वीडेन बीचको खेल 1-1 गोलको बराबरीमा टुङ्गिएको छ। यससँगै दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। जापान 5 र स्वीडेन 4 अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो। यस्तै गैराती भएको खेलमा जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको छ। इक्वेडरले जर्मनीलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। जर्मनी यसअघि नै नकआउट चरणमा पुगिसकेको टोली हो। अर्को खेलमा कुरासाओ विरुद्ध 2-0 जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट 8 पर्दै नकआउट चरणमा पुगेको छ। आज बिहान भएको खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई 3-1 गोल अन्तरले पराजित गरेको छ। अहिले टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको खेल जारी छन्। अब मौसम। आज देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 31 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यहरूको मत परिणाम सार्वजनिक। पदाधिकारीका लागि चुनाव हुँदै जरा समय पुगेर लागू औषधको आपूर्ति श्रृङ्खला तोड्न प्रहरी प्रशासनलाई गृहमन्त्री सुदन गुरुङको निर्देशन। भेनेजुएलामा केही सेकेन्डको फरकमा गएका 2 शक्तिशाली भूकम्पपछि उद्धार जारी। कम्तीमा 188 जनाको मृत्यु। र विश्वकप फुटबलमा जापानसँगै स्वीडेन पनि नकआउट चरणमा। इक्वेडरसँग जर्मनी पराजित। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
1: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी।

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र शंकर भण्डारी। आदरणीय श्रोता, आज जुन 26 लागु औषध दुरुपयोग तथा अवैध ओसार प्रसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सियो दिवस लागु औषधको रोकथाम नियन्त्रण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपालमा लागु पदार्थको सेवन तथा ओसार प्रसारको अवस्था कस्तो छ, नियन्त्रणका लागि कस्ता प्रयासहरू हुँदैछन्, लागु पदार्थको ओसार प्रसारको नियन्त्रण गर्न के कस्ता चुनौतीहरू छन्, यसै विषयमा केन्द्रित रहेर आज हामी कुराकानी गर्नेछौँ। यसको लागि हामीसँग नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी जीवन निरोला। निरोला, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद, नमस्ते।
0: आज लागु औषध दुरुपयोग तथा अवैध ओसार प्रसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाउँदैछ। यो दिवससँग जोडिँदै गर्दाखेरि लागु औषध ओसार प्रसार सेवनका कुराहरू योसँग जोडिँदाखेरि कहीँ न कतै प्रहरी जोडिएको हुन्छ, किनभने नियन्त्रणमा महत्त्वपूर्ण भूमिका प्रहरीको पनि हुन्छ। अहिलेसम्म नेपालमा यसको स्थिति के छ, सेवनको ओसार प्रसारको कुराकानीको सुरुवात यसैबाट गरौँ न।
1: धन्यवाद सर। अहिले यो लागु औषध अपराधको अवस्था चाहिँ एउटा सोसल क्यान्सरकै रूपमा देखिन्छ।
0: हजुर,
1: यो ज्यादै चुनौतीपूर्ण, यो विश्व समुदाय नै योबाट एकदमै सचेत रहनुपर्ने अवस्था देखिन्छ। र नेपालको सन्दर्भमा हेर्दा यो नेपाल प्रहरीले अनुसन्धान गर्ने 65 मुद्दाहरू मध्ये एउटा लागु औषध अपराध पनि पर्यो यसमा। र नेपालको तथ्याङ्क हेर्दा, यही आर्थिक वर्षको तथ्याङ्क हेर्दा पनि हामी के देख्छौँ भन्दा, नेपाल प्रहरीमा दर्ता हुने सबै किसिमका मुद्दाको सङ्ख्या, होल रजिस्टर हुने केसको सङ्ख्या चाहिँ हाम्रो यो जेठ मसान्तसम्मको डाटा हो, 54,564 छ भने लागु औषधको मात्रै मुद्दा सङ्ख्या 5,047 छ।
0: हजुर,
1: भनेपछि नेपाल प्रहरीमा मुद्दा चल्ने युनिटहरू 225 मध्ये हजुरको 225 प्रहरी युनिटहरूमा दर्ता भएको कुल मुद्दाको जति मुद्दा सङ्ख्या छ त्यसको 5,047 मुद्दा लागु औषध मुद्दा छ। र यसमा हजुरको कुल मानिसहरू 38,423 पक्राउ परेका छन् भने लागु औषध मुद्दाको केसमा मात्रै 8,008 पक्राउ परेको छ।
0: हजुर,
1: भनेपछि यो तपाईँको असाध्यै भयावहको अवस्था छ। र हाम्रो लागु औषध ब्युरोको तथ्याङ्क हेर्ने हो भने हाम्रो यो नोडल एजेन्सी जुन लागु औषध अपराध तथा रोकथाम नियन्त्रणको लागि नेपाल प्रहरीको एउटा नोडल एजेन्सी चाहिँ हाम्रो कोटेश्वरमा छ, र हाम्रो सेटेलाइट युनिटहरू 11 जिल्लामा तपाईँको 15 सेटेलाइट युनिटहरू छ। र यो हाम्रो मात्रै लागु औषध ब्युरो जस्तै 225 युनिटले मुद्दा अनुसन्धान गर्छ, त्यो मध्ये 224 युनिट छोडेर हाम्रो मात्रै युनिटको तथ्याङ्क हेर्ने हो भने पनि त्यसको अवस्था चाहिँ ज्यादै भयावह देखिन्छ। अब यो अघिल्लो वर्षहरूको डाटा त छँदैछ हजुरको,
0: हजुर,
1: अब यो वर्षको पनि हजुरको लागु औषध नियन्त्रण ब्युरो प्लस ब्युरो मार्फतको हाम्रो 15 युनिट समेत गरेर 865 मुद्दा दर्ता गरेका छौँ भने यसमा 1247 चाहिँ हामीले पक्राउ गरेका छौँ।
0: हजुर,
1: र यस्तै हजुरको यो अब यसको परिमाण, बरामद भएको सामानको परिमाण हेर्ने हो भने पनि यो हजुरको तपाईँको गाँजा हाम्रो 1783

0: केजी बरामद छ, चरेस अलिकति कम देखिन्छ यो आर्थिक वर्षमा। हजुरको अब यो हिरोइन, हिरोइन मात्रै हजुरको 37 केजी देखिन्छ। त्यस्तै हजुरको यो फार्मास्युटिकल ड्रग्सको अवस्था झन् भयावह छ। अब यसमा यो आर्थिक वर्ष मात्रै हजुरको ट्रामाडोल 484,000, 408,421 क्याप्सुल त ट्रामाडोल नै बरामद छ
1: भने यहाँले यो कुरा गर्दै गर्दाखेरि नेपालमा लागु औषधका घटनाहरू बढिरहेका छन् र त्यही परिणाममा पनि यहाँले चाहिँ बरामद पनि गर्नुभएको छ। यो भन्दै गर्दाखेरि उमेर समूहका कुराहरू आउँछन्, कुन उमेर समूहका व्यक्तिहरू यसमा बढी संलग्न देखिन्छ अहिले?
0: अब यसमा 21 वर्षदेखि 29 वर्षको उमेर समूहको व्यक्तिहरू बढी इन्भल्भ देखिन्छ हजुर।
1: हजुर,
0: अब यसमा पनि न्यून आय अवस्था भएको, अब हजुरको एसएलसी भन्दा तल कम पढाइ भएको बढी देखिन्छ। र अब यसमा चाहिँ हजुरको अलिकति साथी, खराब साथीसँग अब यसको चाहिँ हजुरको युवा अवस्थाको कौतूहलता अनि हजुरको मानसिक समस्या, पारिवारिक अवस्था, असफलताको विभिन्न कारणले गर्दा पनि यो दुर्व्यसनीहरू चाहिँ त्यसमा लागेको देखिन्छ। र अहिले हाम्रो नेपालको सन्दर्भमा यो दुर्व्यसनीको सङ्ख्या चाहिँ 2076 सालमा हाम्रो गृह मन्त्रालयले जुन सर्वे गरेको छ त्यसमा 134,000 दुर्व्यसनीको सङ्ख्या रहेको छ। र त्योभन्दा पछाडि चाहिँ हाम्रो अथेन्टिक सर्वे हुन सकेको छैन, यो 6-6 वर्षको पिरियडमा हुने भएर अब चाहिँ फेरि सर्वे हुने टाइम भएको छ। तर समग्रमा यो दुर्व्यसनीको सङ्ख्या अहिले 76 जति देखिन्छ त्यसको 5-6 टाइम्स बढी भइसकेको हुनसक्ने आङ्कलन चाहिँ गर्न सकिन्छ।
1: हजुर, यहाँले युवाहरूको कुरा गर्नुभयो होइन, 29 वर्षभन्दा तलकाले बढी सहभागी छन् भन्दै गर्दाखेरि उहाँहरूलाई ओसार पसारमा संलग्न हुनुहुन्छ या सेवनमै संलग्न हुनुहुन्छ, के देखिन्छ?
0: अब यस्तो हो, यो चाहिँ हजुरको जब मान्छे एडिक्सनमा पर्छ
1: हजुर,
0: उसलाई लागु औषध सेवन गर्न उसको शरीरले अत्यावश्यक ठान्छ, अब नसाले त्यो लत नाच्छ, तब सेवन गर्न परे पछाडि सुरु सुरुमा सेवन गर्दा उसलाई त्यो थोरै परिमाण चाहिएला, 2-5-7 दिनको ग्यापमा गर्दा त्यति धेरै समस्या नहोला, 1-2 पटक उसले खरिद गर्न सक्छ। तर जब उसको एडिक्सन लेभल अलिकति बढी भएपछि उसले डेली खानुपर्ने, कोही एडिक्सन अलिक बढी भइसकेकोले एकै दिनमा 2-3 पटक पनि युज गर्नुपर्ने, त्यस्तो अवस्थामा चाहिँ आफूलाई सेवन गर्ने

0: खरिद गरेर ल्याउँछ,
1: हजुर,
0: त्यो खरिद गरेको मूल्यमा उसले नाफा जोडेर बिक्री गर्छ र बिक्री गरेर आएको नाफाले नै उसले आफूलाई खानालाई म्यानेज गर्छ। त्यो हिसाबले जो सेवनकर्ताहरू
1: अवस्था जो कमजोर भएको वर्ग भन्नुभयो तिनी ओसार पसार गर्ने र प्रयोग गर्ने अर्कै वर्ग छ भन्ने कुराहरू पनि सुनिन्छन्, कतिको सत्यता छ यसमा?
0: अनि यस्तो छ, अब सामान्य नेपाली बजारको हकमा नेपालको कन्टेक्स्टमा मात्रै कुरो गर्दा जो एउटा फुर्सदिलो जसको पेसा व्यवसाय छैन जो स्कुल कलेज जाँदैन त्यस्तो मान्छेले सेवन गर्दा ऊ लतमा फस्छ, उसले खान्छ। अर्को स्कुल कलेज लेभलको साथीहरू जो अरू साथीको लैलैमा कहिले काहीँ पियर प्रेसरमा ऊ खान सिक्छ।

0: अवस्था आएपछि उसले पनि आफूलाई खानाको लागि केही नाफा निकाल्न रमाउनुहुन्छ, उसले फेरि सेवन गर्दैन। अब नेपालकै युवा पुस्तामा हुने दुर्व्यसनको अवस्थामा र बाहिरबाट आउने लागु औषधको तपाईँको नेटवर्कमा इन्भल्भमेन्ट हुने त्यो समूहको सोकै लागु औषधको ट्रेन्डको हिसाबमा भन्नुभयो,
1: विश्वको एउटा किसिमको छ होइन। तर नेपालमा गरिबी बेरोजगारीका समस्याले गर्दा पनि यस्ता समस्याहरू बढी देखिएका छन्, किनभने ओसार पसारका कुरा बढी देखिएका छन् भन्ने सुनिन्छ। मैले नेपालकै जोड्नु खोजेको।
0: हजुर, नेपालको सन्दर्भमा ओसार पसारमा पैसाको लागि कोहीले ओसार पसार गर्ने मान्छे उसले दुर्व्यस युज गर् नगर्ने पनि हुन्छन्, नभएको देखिन्छ, पाइन्छ। तर मैले भन्न खोजेको चाहिँ के भने, यदि कोही मान्छे लागु जस्तो लतमा फँसेको छ, उसले सेवन गर्छ भने त्यो मान्छे कुनै न कुनै हिसाबले खरिद बिक्री ओसार पसारमा संलग्न हुन्छ। तर जो मान्छे नितान्त पैसाको लागि ओसार पसारमा संलग्न हुन्छ, त्यो मान्छेले चाहिँ फेरि लागु ओसार सेवन नगर्न पनि सक्छ।
1: यो भन्दै गर्दाखेरि खुल्ला सिमानाका कुराहरू जोडिन्छन्। खुल्ला सिमानामा हुने यस्ता अवैध कारोबारहरू लागु औषधको एउटा होलान्, तर काठमाडौँमा चाहिँ जुन यहाँले भन्नुभयो नेपालभित्र पाइने लागु पदार्थ र बाहिरबाट यहाँ आयातित हुने पदार्थमा त फरक छ होइन। यो तुलनात्मक रूपमा हेर्ने हो भने काठमाडौँ उपत्यका या तराईका क्षेत्रहरू अथवा हिमाली क्षेत्रहरू जो अन्य देशहरू जोडिया छन्, यिनीहरू कतातिर बढी छ यसको अहिले तथ्याङ्कले के देखाउँछ?
0: अब यस्तो छ, मैले हजुरलाई यो सुरुवातीबाटै क्लियर बनाउनु पर्दा, यो अथेन्टिक सर्वे होइन, तर हाम्रो ब्युरोको एउटा सर्वे गर्दा यो कुनै पब्लिस भएको सर्वे चाहिँ होइन। यो ब्युरोको हाम्रो आन्तरिक सर्वेमा नेपालमा व्यावसायिक रूपमा 23 जिल्लामा गाँजा खेती र 7 जिल्लामा अफिम खेती भएको पाइन्छ
1: हजुर
0: नेपालको हकमा।
1: हजुर,
0: र यो गाँजा र अफिम खेती, गाँजा के हदसम्म यहाँ सेवन हुन्छ र त्यो सबै बाहिर अर्को देशमा जानकै लागि उत्पादन गरिने हो।
1: हजुर,
0: अफिम त डेफिनेटली सबै भारतीय बजारको लागि उत्पादन गरिने हो। अब यसको सन्दर्भमा हेर्दा तपाईँको काठमाडौँको हकमा मात्रै हामीले र हाम्रो मातहत शाह कार्यालयले हप्ताको 1.5 केजीदेखि सरी हप्ताको 0.5 केजीदेखि 1 केजी ब्राउन सुगर सधैँ हामीले सिज गरेको डाटाबाट देखिन्छ अबको। र हामीले नेपालभरि एउटा ब्युरोकै सर्वेमा काठमाडौँ लगायत काठमाडौँ बाहिरका होल 77 जिल्लामा दैनिक भारतीय बजारबाट 2 किलो हिरोइन चाहिँ, खैरो हिरोइन चाहिँ नेपाल भेटिन्छ कि भन्ने आकलन गर्न सकिन्छ।
1: हजुर,
0: भनेपछि देशको अवस्था भए भने छ सर।
1: यो भन्दै गर्दाखेरि युवाहरूले बढी प्रयोग गरिरहेका छन्, उहाँहरूले चाहिँ ओसार पसारका सेवनका कुराहरू छन् नि, उहाँले जानेर यो गरिरहेछन् या अन्जानमा लहलहैमा गरिरहेछन्, किनभने यसका कानुनी पाटाहरू पनि जटिल छन्। यी कुराहरू उहाँसँग यो यसको चेतना हुन सकेको छ कि छैन, के देखिन्छ? किनभने यहाँले समातिसकेपछि मुद्दा चलाउँदाखेरि यी कुराहरू पनि हुन्छन्, के भन्नुहुन्छ उहाँहरू?
0: अब यसमा हजुरको जानेर सेवनमा लाग्ने नलाग्ने भन्ने विषयमा, सेवन गर्नलाई धेरै थोरै उसले जानेकै हुन्छ।
1: हजुर,
0: उसलाई ज्ञान हुन्छ यो यसले खराब असर गर्छ, यसले जिन्दगी बिगार्छ, यसले पैसाको खर्च गराउँछ, यसले पारिवारिक कलह ल्याउँछ भन्ने उनीहरूलाई थाहा हुन्छ। तर यो कस्तो चिज हो भन्दा, सुरुमा उसले इजी रूपमा यो चाहिँ सिक्छ, सामान्य साथीभाइको दबाबमा केही रिल्याक्स फिलको लागि, केही मानसिक तनावबाट मुक्त हुनको लागि। अब त्यो साथीहरूले खाँछ कस्तो हुन्छ भन्ने उत्सुकताको हिसाबले पनि ऊ सुरुमा इन्भल्भ हुन्छ। जब उसको बडीले त्यो नार्कोटिक्स चाहिँ माग्नी भइसक्छ, त्यसपछि उसले फेरि चाहेर पनि त्यो लतबाट चाहिँ ऊ बाहिर आउन सक्दैन।
1: पछिल्लो समय नेपाल लागु औषधको ट्रान्जिट मुलुक मात्र हो कि उपभोगकर्ताको मुलुक पनि बन्दै गएको छ, के देखिन्छ? किनभने नेपाल ट्रान्जिट पोइन्ट बन्दैछ भन्छन्।
0: होइन, यो नेपालमा त हजुरको मैले भने कि यो
1: हजुर

0: नार्कोटिक्स क्राइमको स्टाटस हेर्दा हामी उत्पादनमा पनि सँगसँगै गइरहेछौँ. अब यो हामीले यसलाई कन्ट्रोल गर्ने, यसको अवैध खेतीहरूको फलानी गर्ने काम पनि साथसाथै गरिरहेछौँ. तैपनि अब हाम्रो देशमा गाँजा खेती र अफिम खेती जति फलानी गरे पनि यो प्रत्येक वर्ष फेरि अवैध रूपमा खेती त भइ नै रहेछ. त्यसको साथसाथै ब्राउन सुगर जुन खैरो इरेन भनिन्छ, यो खैरो इरेन र अहिले फार्मास्युटिकल ड्रग्स जुन साइकोट्रोपिक सब्सटेन्स भनिन्छ, त्यो मध्ये पनि अहिले यो ट्रामाडोल र नाइटाभेट भन्ने औषधिजन्य लागु औषधहरूको बढ्दो दुरुपयोग छ. यसको अलावा अब नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर ओसार पसार गर्ने त यथावत छँदैछ. भनेपछि हामी तिनवटा सँगसँगै, तिनवटा विषयमा हामी सँगसँगै छौँ. र यसको लागि हाम्रो नेपाल प्रहरीले यो सप्लाई कन्ट्रोल नै कसरी गर्ने, यो नाक सीमा नाकामा नै हाम्रो चेक जाँच गर्नेदेखि लिएर, सप्लाई चेक गर्नेदेखि लिएर, सीमा नाकाबाट सीमा नाकाको जिल्लाहरूमा चाहिँ ब्युरोको कार्यालयहरू स्थापना गर्नेदेखि लिएर, त्यहाँ जनचेतनामूलक कार्यक्रम गर्नेदेखि लिएर हामीले सप्लाई कन्ट्रोलको लागि पनि काम गर्दा छौँ भने, अर्को डिमान्ड डिडक्सनको लागि, माग घटाउको लागि पनि स्कुल कलेजमा समुदायमा गएर यसको असरको बारेमा सचेतनामूलक कार्यक्रमहरूमा हामी संलग्न भएर हामीले उहाँहरूलाई हामीले जानेको हाम्रो अनुभवले देखेको कुराहरू सेयर गर्ने गरि नै रहेछौँ.
1: यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ, सबैको दायित्व हो, प्रहरीदेखि लिएर प्रशासनदेखि लिएर अभिभावक नागरिक समाज सबैको दायित्व हुन जान्छ नै, तर जसरी नियन्त्रण हुनु पर्थ्यो त्यो हुन सकिरहेको छैन. यसलाई अझै प्रभावकारी बनाउनुको लागि कुन पक्षले कसरी जानु पर्ला, किनभने यहाँ त यो क्षेत्रमा काम गरिराख्नु भएको छ, समाजका व्यक्तिसँग पनि कुराकानी हुन्छ, अथवा नेपालमा गिरोहका कुराहरू पनि सुनिन्छन्, त्यसलाई त नियन्त्रण गर्नुपर्ने हुन्छ.
0: अब यसमा चाहिँ हजुरको हाम्रो राज्य संयन्त्र जो जो हामी एउटा पोलिसी लेभलमा जिम्मेवार छौँ, यो सबैको दायित्व हुन जरुरी छ. पहिलो कुरो त एउटा कानुन नै यो हजुरको 2033 साल यो 1976 जारी भएको कानुन हो, र यो चाहिँ हाम्रो युएन कन्भेन्सनका कानुनहरूलाई एडप्ट गरेर बनाइएको कानुन हो.
1: हजुर.
0: अब त्यसमा नेपालको कानुन लागु नियन्त्रण एन 2033 कानुन र राजपत्रमा जे जति लागु औषध तथा यो मनोद्दीपक पदार्थहरू सूचीकृत छन्, योभन्दा धेरै नयाँ नयाँ प्रकारका औषधिजन्य लागु औषधहरू अहिले बजारमा भेटिन थालिसकेको छ, जुन नसाकै रूपमा प्रयोग गरिन्छ तर त्यो कानुनले समेट्न सक्दैन. त्यसको लुक होल प्रयोग गरेर यो दुर्व्यसनीहरूले युज गरिरहेछन्. भनेपछि यसमा पोलिसी लेभलमा पनि एउटा नीति निर्माणकै तहमा पनि यो समस्याको बोध हुन जरुरी देखिन्छ. अर्को केन्द्रीय सरकार, हाम्रो सङ्घीय सरकार, स्थानीय निकाय, अभिभावक, शिक्षक, सचेत नागरिक, मिडियाकर्मी साथीहरू लगायत प्रहरी त यसमा काम गरिरहेकै छ. यी सबै क्षेत्रका व्यक्तित्वहरू, निकायहरू चाहिँ संलग्न भएर आफ्नो टोल क्षेत्रमा चाहिँ कार्य लागु औषध दुर्व्यसन नियन्त्रणको लागि एउटा विशेष अभियानै सञ्चालन गरेर यसलाई लाग्न एकदमै जरुरी देखिन्छ. होइन भने यो देशको अवस्था एकदम भयावह अवस्था हुने तथ्याङ्कले देखाउँछ.
1: लागु औषधको सेवन र ओसार पसारका कुरा गर्दाखेरि दुइटैमा एउटै किसिमको कानुन छ या फरक फरक छ, कानुनी व्यवस्था के छ, के कारवाही हुन सक्छ यस्तो भेटियो भने?
0: होइन, अब सेवन मात्रै गर्ने मान्छे जस्तै हजुरको लागु औषध सेवन गरेर कसैले ड्राइभ गर्छ भने त्यसलाई एउटा छुट्टै कानुन भयो. जस्तै हामी प्रहरीले, नेपाल प्रहरीले प्रहरीभित्रकै विङ्सहरू, ट्राफिक प्रहरी अनि लागु औषध नियन्त्रण ब्युरो, हाम्रो नेपाल प्रहरी अस्पतालको टिम मिलेर हामीले हप्तामा 2-3 दिन नै हजुरको चेकिङहरू गरिरहेछौँ. जो सेवन गरेर, सेवन मात्रै गरेको भेटिन्छ, उहाँहरूलाई सेवनकै कारवाही हुन्छ. अब जो सेवन पनि गर्छ र साथमा लागु औषध छ भने फेरि उहाँहरूलाई चाहिँ सेवन होइन, हामीले कारोबारतिर पनि अनुसन्धान गर्छौँ र कारोबारको हिसाबमा पनि उहाँहरूलाई एलिगेसन गर्छौँ.
1: यसको लागि यहाँहरू लागिराख्नु भएको छ तर नियन्त्रण हुन सकेको छैन, किन होला?
0: अब यस्तो छ, यो हाम्रो समुदायको चेतना स्तर पनि अझ सुदृढ हुन आवश्यक छ। हामी मौन समर्थन गर्छौँ तर खुलेर हामी यसमा इन्भल्भमेन्ट हुन चाहँदैनौँ। समुदायको मौन समर्थ छ, यो कन्ट्रोल हुनुपर्छ भन्ने भनेर। दोस्रो कुरो चाहिँ हजुरको, यो भिक्टिम आफै पनि अनुसन्धानको दायरामा पर्ने भएर कम सूचना आउँछ। यो अरू अपराधमा जस्तो अर्को मान्छेले अथवा पीडितले यसमा सूचना दिने हुँदैन हजुरको। त्यसो भए भिक्टिम नै अन्डर इन्भेस्टिगेसनमा हुने केस भएर यसमा कम सूचना आउँछ। अब तेस्रो कुरो, यो लुकआउट छिपाउ गर्न सजिलो हुन्छ। सानो परिमाणको चिजमा पनि ठुलो हजुरको लगानी हुने, तर लुकाउन सजिलो हुने र ओसार पसार गर्न सजिलो हुँदा हुने हुँदा पनि यो नियन्त्रण गर्न गाह्रो छ। अनि अर्को कुरो हजुरको, विभिन्न हाम्रो जीवन रक्षाको लागि युज गर्ने औषधिहरूलाई डाइभर्सन गरेर त्यसलाई फेरि लागु औषधको रूपमा युज गरिरहेको हुँदा, अब त्यो मेडिकल सम्बन्धी तपाईँको फार्मेसी सम्बन्धी नलेजको अभावले पनि हामी कानुन कार्यान्वयन गर्ने निकायलाई अन्य निकायको सहयोग लिनुपर्ने हुँदा कहिलेकाहीँ त्यो हजुरको हामीले टाइमली त्यो फेरि हुन्छ नि डिटेक्ट गर्न नसक्ने अवस्था पनि हुन्छ।
1: यसको लागि नागरिक समाजको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। कस्ता गतिविधिहरू यिनीहरूले गर्छन् र कस्ता गतिविधि देखियो भने कहाँ सम्पर्क गर्ने, कसरी सहयोग गर्ने, कसरी जानकारी गराउने समाजका व्यक्तिहरूले?
0: होइन, अब जस्तै आफ्नो टोल छिमेकमा हजुरको अपरिचित मान्छे आउँछन्, अब हेर्दा कपाल पाल्ने, अलि झुम्म भएर बस्ने, नङ नकाट्ने, अनि एकदम फोहरी ननुहाएको जस्तो देखिने, अनि उनीहरूको साथमा चाहिँ लाइटरहरू हुने, त्यस्ता गतिविधिहरूको गतिविधि गर्ने स्थानमा त्यस्तो ठाउँहरूको सूचना चाहिँ उहाँहरूले प्रहरीलाई 100 अथवा लागु औषध नियन्त्रण ब्युरोको टेलिफोन नम्बर, हाम्रो ड्युटी अफिसरको नम्बरमा दिनुभयो भने पनि हामीले भ्यालीको हकमा चाहिँ रेस्पोन्स गरि नै रहेछौँ र गर्छौँ पनि।
1: हजुर, अब यहाँले यो भन्दै गर्दाखेरि यहाँहरू समात्नुहुन्छ, कहिलेकाहीँ त्यस्ता व्यक्तिहरू प्रहरीको नियन्त्रणमा आइसकेपछि अभिभावकहरूले सहजै स्वीकार्न सकिने स्थिति छ कि छैन, या प्रहरीसँग झगडा हुने, वाद विवाद हुने, त्यस्ता कुराहरू पनि सुनिन्छन्?
0: होइन, तपाईँले भनेको जस्तै लगभग आफ्नो मान्छे, आफ्नो छोरा बच्चा बच्ची एडिक्सनमा लागेको भन्ने कुरा 80% गार्जेन्सलाई जानकारी हुन्छ।
1: हजुर,
0: र कतिपय अवस्थामा गार्जेन्सले उसलाई सुधार गरेर राम्रो बाटोमा लैजाने कोसिस गर्दा पनि उसले चाहिँ फ्यामिली आउट अफ कन्ट्रोल, आउट अफ फ्यामिली कन्ट्रोल, सुधार गर्न नसक्ने अवस्था पनि हुन्छ भने, कति चाहिँ अब भर्खरको स्टेजहरूमा थाहा पाउँदा पाउँदै अब कहिलेकाहीँ हाम्रो अनुसन्धानमा पनि आइपुग्ने अवस्था हुन्छ 80%। भने 20% चाहिँ हजुरको एकदम फ्यामिलीहरू इनोसेन्ट, गार्जेन्सहरूलाई त्यो सम्बन्धमा जानकारी हुँदैन, तर यहाँ प्रहरीकोमा आएपछि उहाँहरू सरप्राइज पर्नुहुन्छ र सुरुमा उहाँहरूले विश्वास गर्नुहुन्न। जब हामी उहाँको बच्चा बच्चीलाई सँगै राखेर त्यो दिन भएको घटनाको भिडियोहरू सबै उहाँहरूको अगाडि फोटो भिडियो सेयर गरिदिएर बच्चा बच्चीकै अगाडि कुरा गराउँदा चाहिँ उहाँहरू फेरि पछि त्यसमा कन्भिन्स हुनुहुन्छ र स्वीकार गर्नुहुन्छ। प्रहरीसँग त्यस्तो नेगेटिभली मेरो बच्चा बच्चीलाई फसायो, मेरो बच्चा बच्चीले यो सेवन गर्दैन भनेर जिकिर गर्ने, झगडा गर्ने चाहिँ अहिलेसम्म हामीले त्यस्तो पाएको छैनौँ।
1: बालबालिकाहरू अथवा विवाहलाई सम्पादिसकेपछि उहाँले सम्झाउने, बुझाउने र अभिभावकको जिम्मा लगाउने काम हुन्छ, या मुद्दा दायर गर्नुपर्ने यहाँहरूको बाध्यात्मक स्थिति छ?
0: होइन, अब यस्तो छ, यसमा चाहिँ हजुरको लागु औषधसहित पक्राउ गरेपछि चाहिँ अब त्यो कानुनलाई मिचेर हामी बाहिर जान सक्दैनौँ। यदि कोही व्यक्ति लागु औषधसहित पक्राउ पर्छ भने उसलाई डेफिनेटली अनुसन्धानमा राख्नुपर्ने नै हुन्छ। र कहीँ यस्तै तपाईँले भनेको जस्तो एउटा समुदायबाट अथवा एउटा सचेत नागरिकबाट कहीँ एकदमै नराम्रो गतिविधिमा संलग्न व्यक्तिहरूको जमघट भइरहेछ, भेला भइरहेछ, यो ठाउँमा हेरिदिनु पर्यो, चेक गरिदिनु पर्यो, लागु औषधै सेवन गरेको हो कि भनेर सूचना आएर गएको अवस्थामा कोही मान्छेको अवस्था उसको शारीरिक बनावट यता ऊ दुर्व्यसनी हो कि भन्ने देखिन्छ र उसँग अरू लागु औषध साथमा भेला पर्दैन भने त्यस्तो अवस्थामा चाहिँ हामी सम्झाइ बुझाइ गरेर परिवारलाई जिम्मा लाउन सक्ने अवस्था हुन्छ र त्यसरी पनि जिम्मा लगाइराखेका छौँ। कहिलेकाहीँ त्यो के हुन्छ भन्दा हजुरको कोही एकदमै एडिक्सन छ र उसलाई अब साँच्चै नै दुर्व्यसनी हो भने उसले कहाँबाट ल्याउँछ कसरी ल्याउँछ उसको सोर्स के हो भन्ने कुरो हामीलाई आइडेन्टिफाई गर्न पनि इम्पोर्टेन्स हुन्छ। त्यसको लागि हामी अफिसमा पनि उसको युरिन टेस्टहरू गर्ने सालिभा टेस्टहरू गर्ने गर्छौँ र त्यस्तो नदेखेको अवस्थामा र अब सोधपुछ गर्दा लागुऔषध सेवन गर्नेसम्म खुलेको अवस्थामा र लागुऔषधै बरामद नभएको अवस्थामा हामी परिवारलाई पनि जिम्मा लाउँछौँ।
1: कहिलेकाहीँ निर्दोष व्यक्ति आफन्त अग्रज दाईहरू अथवा कुनै आफन्त अथवा छिमेकीहरूले पनि यो सामान्यता पुर्याइदेऊ न भनिसकेपछि एउटा निर्दोष व्यक्तिले सोझो व्यक्तिले त्यहाँ लग्दाखेरि समात्यो भने निर्दोष व्यक्ति फस्न सक्ने सम्भावना हुन्छ।
0: हजुर
1: यस्ता घटनाहरू पनि यहाँले भेटाउनु भयो होला?
0: होइन, यो हुनसक्छ किन भन्दा यो मैले भने नि हजुरको यो लुकाउ छिपाउ गर्न सजिलो, कोही मान्छेलाई थाहा हुँदैन, बोक्न सजिलो, थाहा नहुनसक्छ, प्याकिङको सामानहरूमा जे पनि सामान हुनसक्छ।
1: हजुर,
0: अब आफन्ती मात्रै नभनौ कि अब जस्तै यो समस्या भनेको पठाउ चालकहरूलाई पनि हुनसक्छ।
1: हजुर,
0: अब अहिले पठाउबाट पनि कुरियर सर्भिसहरू छ, मेरो सामान त्यहाँ डेलिभर गरिदिनु भन्ने नि अर्डर हुन्छ, बुकिङ हुन्छ, जान्छ, त्यस्तोमा पठाउ चालकहरू पनि पर्नु भएको छ। अरू हजुरले भनेको जस्तै आफन्तले अब अथवा सिनियर दाईहरूले आफ्नो कजनहरूले केही सामान त्यहाँसम्म पुर्याइदियो भन्दा उहाँहरू पनि समातिनु भएको अवस्था पनि छ। त्यस्तो अवस्थामा हामी अनुसन्धान लागु सहित बरामद भएपछि त अनुसन्धान सुरु गरिहाल्छौँ र उहाँहरूको सबै इन्भल्भमेन्टहरू हेर्छौँ, त्यसमा कति इन्भल्भमेन्ट देखिन्छ, अब उहाँभन्दा माथिको लियर को हो, कतिजना हुनुहुन्छ, उहाँहरूको लिङ्केज के छ, अब जस्तै उहाँहरूको डिजिटल तपाईँको कम्युनिकेसन मोडहरू के छन्, अब फाइनेन्सियल ट्रान्जेक्सनहरू छ कि छैन, ती सबै कुराहरू हामी एनालाइसिस गरेर अब अनुसन्धान गर्ने निकाय हामी भए पनि फेरि हामीलाई कानुनी सल्लाह दिने हाम्रो सरकारी वकिलहरू हुनुहुन्छ, फेरि उहाँहरूसँग पनि समन्वय गरेर अब उहाँलाई चाहिँ अनुसन्धानमा राख्न पर्ने अथवा अनुसन्धानमा चाहिँ हामीले केही समय हिरासतभन्दा बाहिर राखेर अदालतसम्म पेस गर्नुपर्ने अथवा उहाँलाई अनुसन्धानमा नराख्दा पनि कानुनसम्म देखिने यी आधारहरूले जे निर्धारण गर्छ त्यो चाहिँ त्यति बेला नै फेरि डिसिजन हुन्छ।
1: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा लागु औषध नियन्त्रणका लागि ब्युरोलाई अहिले सबैभन्दा ठुलो चुनौती के हो? जनशक्तिको अभाव, संसाधनको अभाव, कानुन या अन्तर्देशीय अपराध सम्बन्धी यस्ता अप्ठ्याराहरू के देखिन्छ?
0: हो, यसमा चाहिँ अन्तर्देशीय अर्गनाइज ग्रुपहरू इन्भल्भमेन्ट हुन्छ हजुर।
1: हजुर,
0: नम्बर एक। नम्बर दुईमा हजुरको खुल्ला सिमाना, जुन नेपालको सिमाना जुन भारतसँगको नेपालको सिमानाले गर्दा पनि यो ज्यादै च्यालेन्जिङ छ र अहिले विशेष त यो एक नम्बर प्रदेश र दुई नम्बर प्रदेशको दुई तिनवटा जिल्लाबाट उपत्यकामा सबैभन्दा बढी लागु औषध खैरिन बिग्रिरहेको तथ्याङ्कबाट देखिन्छ। तेस्रो कुरो यो औषधिजन्य लागु औषधहरू जुन हाम्रो जीवन रक्षाको लागि युज हुने तर नेपाल कानुन र राजपत्रले समेटिन नसकेका औषधिहरू पनि अहिले डाइभर्सन भएर मिसयुज हुने त्यो अवस्था र अर्को युवा अवस्था नै ठुलो सङ्ख्यामा युवा अवस्थाको व्यक्तिहरू यसमा इन्भल्भमेन्ट हुनु र अर्को कुरो ब्युरोमा अहिलेको समय सापेक्ष आधुनिक यो हजुरको उपकरणहरूको अभाव यी विविध समस्याहरू हाम्रो लागि च्यालेन्जिङ नै छन् र जहाँ कि हाम्रो शाखा कार्यालयहरूको जनशक्तिको कुरा गर्दा पनि हजुरको कुनै शाखामा चारजना जनशक्ति हामी काम गरेका छौँ, कुनैमा हाम्रो एघारजनासम्म छ र यो फेरि सबै तपाईँको बोर्डर नाका र जुन अलिकति लागु औषध दुर्व्यसनको भाइटल सिटीहरू देखिन्छन् त्यसमा पनि अझ हाम्रो ग्याप छ।
1: हुन्छ हुन्छ,
0: कारणले गर्दा हामीलाई चुनौती छ।
1: हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद। लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज हामीले कुराकानी गर्यौँ नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोका सहप्रवक्ता डिएसपी जीवन निरौलासँग यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
6: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सुरु हुने आजको बैठकमा 5 विधेयक प्रस्तुत हुने कार्यसूची छ। बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक 2083 पारित गर्ने कार्यसूची छ। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महालेखा परीक्षकको 39 वार्षिक प्रतिवेदन 2083 सदनमा पेश गर्नुहुने लगायत कार्यसूची छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्यमा सबैभन्दा बढी अर्थमन्त्री समेत रहनुभएका डाक्टर सोनिम वाग्लेले 2656 मत प्राप्त गर्नुभएको छ। त्यस्तै दोस्रो धेरै मत कानून मन्त्री समेत रहनुभएकी नेता सुविता गौतमले 2594 मत प्राप्त गर्नुभएको छ। त्यस्तै शिशिर खनालले 2495, मनिष झाले 2237, गणेश पराजुलीले 2045, कविन्द्र बुर्लाकोटीले 2184, विपिन कुमार आचार्यले 2160, शङ्कर श्रेष्ठले 1484, क्रान्ति शिखा धिताले 1499 मत प्राप्त गर्नुभएको छ। राजु पाण्डेले 1812, अनुष्का श्रेष्ठले 1353 र डाक्टर तोसीमा कार्कीले 2257 तथा विराज भक्त श्रेष्ठले 2094 मत प्राप्त गर्नुभएको छ। पदाधिकारीका लागि चुनाव हुने तयारी छ। गृहमन्त्री सुदन गुरुङले लागु औषधको आपूर्ति श्रृङ्खला जरासम्म पुगेर तोड्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रिय लागु औषध नियन्त्रण तथा ओसार प्रसार विरुद्धको दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लागु औषध नियन्त्रणलाई औपचारिक कार्यक्रममा सीमित नराखी यसको आपूर्ति श्रृङ्खला नै तोड्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ। गृहमन्त्री गुरुङले विभिन्न अध्ययन प्रतिवेदनले लागु औषधको अवैध ओसार प्रसार बढ्दो देखाएको उल्लेख गर्दै सरकारले लागु औषधलाई सामाजिक चुनौतीका रूपमा लिएर लागु औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको जानकारी दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415, *7 र हास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 हिजो प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ। भेनेजुएलाको राजधानी कराकास नजिक हिजो लगातार 2 शक्तिशाली भूकम्प जाँदा कम्तीमा 188 जनाको मृत्यु भएको छ भने 1500 भन्दा बढी घाइते भएका छन्। भग्नावशेषमा अझै धेरै मानिस फँसेको आशंका गरिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 7.2 म्याग्नेच्युडको पहिलो भूकम्प गएको केही सेकेन्डपछि 7.5 म्याग्नेच्युडको दोस्रो भूकम्प गएको थियो। भूकम्पले ठूलो जनधनको क्षति गरेको छ। टर्कीले फिफा विश्वकपको समूह डी अन्तर्गतको अन्तिम खेलमा अमेरिकालाई 3-2 गोल अन्तरले पराजित गरेको छ। रोमाञ्चक बनेको खेलमा टर्कीका कप्तान कान आयाहानले अतिरिक्त समयको 8 मिनटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। अन्तिम क्षणमा आएको उक्त गोलसँगै टर्कीले प्रतियोगिताबाट बाहिरिनु अघि सान्त्वना जित हात पारेको छ। जितका बावजुद टर्की समूह चरणबाटै बाहिरियो। यसै समूहको अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेले। बराबरीसँगै अस्ट्रेलिया समूह उपविजेताका रूपमा अन्तिम 32 पुगेको छ भने 4 अङ्क जोडेको पाराग्वे तेस्रो स्थानमा रहँदै अर्को चरण पुग्ने सम्भावना कायम राखेको छ। समूह डीबाट अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन्। यस्तै आज बिहान भएको जापान र स्वीडेन बीचको खेल 1-1 गोलको बराबरीमा टुङ्गिएको छ। यससँगै दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। जापान 5 र स्वीडेन 4 अङ्कसहित नकआउट चरणमा प्रवेश गरेका हुन्। यस्तै गैराती भएको खेलमा जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको छ। इक्वेडरले जर्मनीलाई 2-1 गोल अन्तरले पराजित गर्यो। जर्मनी यसअघि नै नकआउट चरणमा पुगिसकेको टोली हो। अर्को खेलमा कुरासाओ विरुद्ध 2-0 जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट 8 पर्दै नकआउट चरणमा पुगेको छ। आज बिहान भएको खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई 3-1 अन्तरले पराजित गर्यो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psbnepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कथाकार एवं साहित्यकार ललित बिष्ट। साहित्यकार बिष्टको पछिल्लो प्रकाशित कृतिमा कथा संग्रह उत्कर्ष रहेको छ। साहित्यकार बिष्टको पहिलो कथा संग्रह मोहपथ मदन पुरस्कार 2076 सालको श्रेष्ठ सूचीमा पर्नुका साथै कर्णाली साहित्य समाज कृति पुरस्कार 2076 सम्मानित समेत भइसकेको छ। यो पछिल्लो कृति कथा संग्रह उत्कर्षमा 10 कथा समावेश भएका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग उहाँको पछिल्लो कृति उत्कर्षका बारेमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौँ। सर्वप्रथम स्वागत गरौँ कथाकार एवं साहित्यकार बिष्टलाई। स्वागत छ साहित्य संसार कार्यक्रममा ललितज्यू।
1: धन्यवाद तपाईँ लगायत तपाईँको चर्चित कार्यक्रम सुनेर बस्नुभएको श्रोताहरूमा र रेडियो नेपाललाई विशेष धन्यवाद ताकि मलाई पाहुना बनाएर तपाईँहरूले यस कार्यक्रममा निमन्त्रणा दिनु।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा विशेष त तपाईँको लेखन यात्रा कसरी प्रारम्भ भयो, साहित्य लेखनतर्फ कसरी आकर्षित हुनुभयो, एकपटक त्यो विगतलाई सम्झौँ न। लेखन यात्रातर्फ कसरी तपाईँ डोरिनु भयो या यात्रा अगाडि बढ्यो, यसबारे केही बताइदिनुहोस् न।
1: यो खासमा तपाईँको मेरो एक समय, त्यो समय जतिखेर तपाईँको देशमा जनयुद्ध चलिरहेको थियो त्यो सँगै तपाईँको विभिन्न समाजका विभिन्न विषयवस्तुहरू र त्यसमाथि तपाईँको अभियान जो जनयुद्धसँग र जागरणसँग गरेका जुन अभियान थिए यीबाट आउने जुन विषयवस्तुहरू थिए ती बडो अन्यल थिए। ती विषयवस्तुहरू बिस्तारै उमेरसँगै बुझिँदै गयो र ती देखेका भोगेका ती कुराहरू जो मेरो हृदयमा थिए जो एक किशोर र एउटा त्यो बालक उमेरमा जो मन मस्तिष्कमा बसेका थिए ती चिजहरू मेरो हृदयमा यसरी बसे ताकि ती तिनलाई बाहिर निकाल्नु थियो र ती निकाल्ने क्रममा म कहिलेकाहीँ तपाईँको ती सङ्गीतका लयहरूमा र कहिले ती सङ्गीत सुन्दै गर्दा ती शब्दहरूमा बिस्तारै म डोरिन थालेँ र मेरो अभिव्यक्तिको माध्यम बन्यो कथा उपन्यास गजलहरू र म यसरी चाहिँ तपाईँको बिस्तारै यो यात्रा चाहिँ आजसम्म कर्मिक रूपमा चलिरहेको छ।
0: हजुर, अब तपाईँको साहित्यतर्फको लेखन यात्राको कुरा गर्दा गजलबाट प्रारम्भ भएको देखिन्छ। पछिल्लो समय तपाईँ कथा लेखनमा पनि एकदमै चिर परिचित नामको रूपमा अगाडि आइसक्नु भएको छ। तपाईँको विगतको कुरा गर्दा 76 सालमा प्रकाशित कथा संग्रह मोहपथ मदन पुरस्कारको श्रेष्ठ सूचीमा समेत समावेश भइसकेको थियो। यो हिसाबले हेर्दाखेरि तपाईँले उठान गर्नुभएका कथा ले गहन विषय या सामाजिक यथार्थलाई चित्रित गरेको त त्यसै भान हुन्छ। त्यो सँगसँगै कथा लेखनको रुझान चाहिँ तपाईँमा कसरी अगाडि बढेको थियो? गजलबाट तपाईँ कथातर्फ आकर्षित हुँदै गर्दाखेरि त्यो रुझान कसरी भएको थियो?
1: गजल चाहिँ तपाईँको एक त्यो सुन्दर विधा हो जो सानो लाइनहरूमा आफूलाई समेट्ने कोसिस गर्छ। तर तपाईँको एक सामाजिक विषय गहन विषयहरू जो एउटा जसलाई चाहिँ एउटा फराकिलो परिवेश चाहिन्छ तिनीहरूका लागि चाहिँ तपाईँको गजलले पूर्ण रूपमा त्यो सम्पूर्ण परिवेश समेट्न नसक्ने स्थिति सिर्जना हुँदो रहेछ। म गजल एकदमै मन पराउने र गजलबाटै आएको पनि हो अनि यी विभिन्न कुराहरूको विश्लेषण पछि र एउटा मनन पछि चाहिँ मलाई के फिल भयो भने मैले उठाइरहेको विषयहरू मैले जुन मनोविज्ञान ज्ञान, तपाईँको जुन सामाजिक यथार्थता हो, यसलाई चाहिँ मैले कसरी चाहिँ तपाईँको पूर्णतया त्यो परिवेशलाई चाहिँ एउटा सेटअपभित्र चाहिँ एउटा त्यसलाई चाहिँ ओगट्न सक्छु त, होइन त्यसको सीमाभित्र ओगट्न सक्छु त भन्ने भयो। र त्यही क्रममा मैले चाहिँ तपाईँको बिस्तारै कथाहरू मेरो तपाईँको चाहिँ कथाहरूमा चाहिँ एउटा आगमन भयो र मैले चाहिँ त्यो कथाहरूलाई चाहिँ त्यसरी नै तपाईँको हेरेर लेखेँ भन्ने लाग्छ मलाई। खासमा चाहिँ यसरी नै लेखियो र यस्तै हुन्छ भन्ने भन्दा पनि म चाहिँ यो विषयमा अलिकति तपाईँको केही गजलको भन्दा केही अलिकति तपाईँको आफूले सोचेको परिवेशलाई चाहिँ यसभित्र राख्न सक्छु र अटाउन सक्छु कि भन्ने लागेर यसरी चाहिँ मेरो यो लेखन यात्रा कथाहरूमा चाहिँ गएको हो।
0: हजुर, अब तपाईँको पछिल्लो कृतिकै बारेमा चर्चा गरौँ। पछिल्लो कृति रहेको छ कथा संग्रह उत्कर्ष। यो शीर्षकबाट अगाडि बढौँ, शीर्षकले दिन खोजेको संकेतको बारेमा थोरै चर्चा गरौँ, त्यसपछि हामी विषयवस्तुमा प्रवेश गर्छौँ र त्यहाँभित्र समावेश भएका कथाहरूको बारेमा पनि हामी चर्चा परिचर्चा गर्ने नै छौँ। सर्वप्रथम शीर्षकको संकेततर्फ जाउँ न। एकजना सर्जकले आफ्नो कृतिको शीर्षक चयन गर्दै गर्दाखेरि त्यो कसरी जुराउनु भयो?
1: यो तपाईँको खासमा चाहिँ मेरो अहिलेको समय, अहिलेको समाज, अहिलेको पुस्ता जो जे जति छ यिनीहरूको जो तपाईँको यथार्थता हो तिनीहरूको एउटा चरम अभिव्यक्ति हो उत्कर्ष चाहिँ। त्यो चरम कुराको इङ्गित गर्नका लागि चाहिँ यसको नाम चाहिँ उत्कर्ष राखिएको हो। र मोहपत के थियो भन्दाखेरि हजुरको त्यो एक इलुजन होइन, अनि तपाईँको समाजको एउटा भ्रम र त्यससँगका अँध्यारा पाटाहरू थियो, त्यसैले मोहपथ राखियो। यो पनि तपाईँको हुन चाहिँ समाजकै तिनै यथार्थ पाटा हुन् जो हामीलाई चाहिँ त्यो त्यो त्यो कुराहरूलाई चाहिँ जनाउनका लागि मसँग अन्य कुरा भएन। यिनलाई चाहिँ अब मैले कसरी फरक तरिकाले काम गर्ने त भन्दाखेरि चाहिँ तपाईँको उत्कर्ष चाहिँ यो समयको यो अहिलेको पुस्ताको त्यो एक चरम अभिव्यक्ति हो र त्यो चरम अभिव्यक्तिका लागि चाहिँ यो शीर्षक जुर्न पुग्यो।
0: हजुर, अब यो सँगसँगै तपाईँको जुन कथा लेखनको यात्रा छ त्यो पहिलो कृतिबाट दोस्रो कृतिसम्म आइपुग्दाखेरि तपाईँ आफूमा पनि लेखनको हिसाबले सँगसँगै विषयवस्तुको हिसाबले पनि केही परिवर्तनको अनुभव आफैले पनि महसुस गर्नुभएको छ?
1: अवश्य, त्यो तपाईँको स्वत रूपमा हामी जति जति पाइलाहरू चाल्दै गर्छौँ, जति जति तपाईँको पैतलाहरू होइन किहिँदै जान्छ, त्यति त्यति ती चिजहरू ती विषयहरू अझै तपाईँको चाहिँ निखार, अझै तपाईँको ती विषयमा गहन बोध त्यो स्वाभाविक रूपमा हुने रहेछ।
0: हजुर, अब हामी विषयवस्तुमै केन्द्रित हुन चाहन्छौँ। यो कथा संग्रह उत्कर्षको यस कृतिभित्र रहेका कथाहरूमा हामी प्रवेश गर्न चाहन्छौँ। विशेष त तपाईँको यो कथा संग्रहमा रहेको पहिलो कथा अवकाश शीर्षकमा रहेको छ। यो कथा जसरी तपाईँले प्रस्तुत गर्न खोज्नु भएको छ, पात्रलाई कसरी नायकत्व प्रदान गर्नुभएको छ यो कथामा?
1: म पात्रको नायकत्वको विषयमा चाहिँ मेरो कुनै त्यस्तो विशेष धारणा चाहिँ छैन। म पात्रलाई चाहिँ तपाईँको नायकत्व भन्दा पनि बढी विषयमा बढी जोड दिने मानिस हो। मैले चाहिँ त्यो विषयसँगै आउने पात्र त एक खाले भइ नै हाल्यो, तपाईँको त्यो त्यसले लिने नायकको रूप होइन, खलनायकको रूपहरू, तर मेरो त्यो कथाको तपाईँको केन्द्रमा चाहिँ विषय रहन्छ। अब यस अवकाशको चाहिँ हो के त भन्दाखेरि विषय चाहिँ यो एक एन्टी क्यापिटालिजम रिलेटेड स्टोरी हो। यसले चाहिँ तपाईँको पुँजी वादी प्रणालीमा चाहिँ यसले कसरी चाहिँ तपाईँको मानवीय संवेदना शून्य हुन्छ र यसले चाहिँ तपाईँको कसरी मानिसको एउटा सिकाइको अनुभूतिलाई, सिकाइ र अनुभूतिहरूलाई चाहिँ कसरी यसले चाहिँ ह्याक गर्छ भन्ने यसको मेन विषय हो। र यो अब तपाईँको यसो हेर्दाखेरि लेफ्टिस्ट या वामपन्थी दृष्टिकोणबाट पनि यो कथालाई निहाल्न सकियो र तपाईँको सहरीकरण र आधुनिक जीवनलाई पनि निहाल्न सकियो र यसले चाहिँ तपाईँको पुँजीलाई चाहिँ यसले चाहिँ पुँजीलाई चाहिँ कसरी मानिसले चाहिँ मैले अघि भनिसके त्यही अनुभूति जन्ने कुराहरू र सिकाइका कुराहरूमा चाहिँ तपाईँको कसरी त्यसले चाहिँ अवरोध ल्याउँछ र मानिस कसरी मानवीय त्यो संवेदनाविहीन बन्छ भन्ने कुराहरूलाई चाहिँ प्रस्ट्याइएको छ।
0: हजुर, अब त्यो सँगसँगै तपाईँले जसरी पात्र चयनहरू गरिराख्नु भएको छ कथाको शीर्षक दिँदादेखि लिएर कथाको विषयवस्तुलाई प्रस्फुटन गर्ने क्रममा। त्यो हिसाबले हेर्दै गर्दाखेरि तपाईँको अर्को कथा जुन छ दरबार भन्ने कथा छ, यसमा कसरी तपाईँले विषयवस्तुलाई प्रस्फुटन गर्ने प्रयास गर्नुभएको छ एकजना सर्जककै हिसाबले भन्नुपर्दाखेरि?
1: यो दरबार एक तपाईँको लक्षणा हो, यसको खासमा चाहिँ यो कुनै दरबारको कथा होइन। यसले तपाईँको के गर्छ भन्दा, तपाईँको एउटा बिरामी छोरीको उपचार गर्न नसकेको एक थारू एउटा सुकुम्बासी बस्तीको कथा हो। त्यो सुकुम्बासी बस्तीमा उसलाई चाहिँ तपाईँको कसैले भनिदिन्छ कि तपाईँको दरबारसँग नजिक हुने मानिसहरू चाहिँ र दरबारको विषयमा लेख्ने पढ्ने मानिसहरू चाहिँ आफूलाई चाहिँ आज उसले भन्छ कि पहाडी मानिस जस्तो वा नेपाली मानिस जस्तो हुन्छ भनेर भन्छ। त्यो भनिसकेपछि उसले एउटा कथा कथ्न थाल्छ कि दरबार कस्तो हुन सक्छ जसको विषयमा चाहिँ म लेखेर, ताकि दरबारलाई चाहिँ म प्रति एउटा निगाह आओस् र त्यो निगाहले चाहिँ म आफ्नो छोरीको उपचार गर्न सकु। अनि उसले चाहिँ तपाईँको हरेक तरिकाले एउटा प्रयत्न गर्छ कि दरबार बनाउने। त्यो दरबारको विषयमा जब कल्पना गर्न थाल्छ अनि बिस्तारै ऊ चाहिँ आफ्नो त्यो समाजभन्दा माथि उठ्न सक्दैन र दरबारमा भोकमरी पर्यो। अनि तपाईँको महारानी चाहिँ अब सिद्रा माछा खोज्न रानीकुलामा जान्छिन्, होइन, सिद्रा माछा खोज्छिन्, दरबार पाल्छिन्। उसले त्यो कल्पनामा चाहिँ ऊ आफ्नो त्यो परिवेशभन्दा माथि उठ्न सक्दैन। यसले चाहिँ तपाईँको के देखाउँछ भने, राज्य सत्तो र मानिसको त्यो जो सम्पर्क हुनु पर्थ्यो, जो कम्युनिकेसन हुनु पर्थ्यो, होइन, वर्गीय रूपमा कसरी मानिस चाहिँ उपेक्षित छ, होइन, उनीहरूलाई चाहिँ राज्यले कुन तरिकाले सम्बोधन गरिरहेको छ, यस विषयवस्तुको यो चाहिँ दरबार शीर्षकको कथा हो।
0: यो सँगसँगै तपाईँले जसरी समाजको चित्रित गरिराख्नु भएको छ कथाहरू मार्फत, तपाईँको दृष्टिमा आजको नेपाली समाजको सबैभन्दा ठुलो अन्तर्विरोध के पाउनु भएको छ, जुन चाहिँ साहित्यले अझै पनि पर्याप्त रूपमा चाहिँ उठान गर्न सकिरहेको छैन भन्ने, त्यस्तो कुनै बोध छ तपाईँमा?
1: तपाईँको लेखन भन्ने कुरोको तपाईँको कहिले पनि पहिलो कुरा त यसको अन्त्य नै हुँदैन। यो जतिसुकै सम्पन्नता भए पनि, तपाईँको जतिसुकै यसले पूर्णताको कुरा गरे पनि, उसो त तपाईँको पूर्णता भन्ने कुरा आफैमा पनि अपूर्ण कुरा हो। यसले तपाईँको कहीँ न कहीँ तपाईँको यो अपूर्णता रहेकै हुन्छ। अझ हामी एक सामान्य एउटा मानवीय दृष्टिले हेर्दाखेरि मानव कत्रो प्राणी हो र, होइन, तपाईँको असङ्ख्य तपाईँको चाहिँ ब्रह्माण्डमा असङ्ख्य तारा ग्रह उपग्रह र अनेक ब्रह्माण्डहरू छन् भनेपछि तपाईँको लेखनको यात्रा चाहिँ यति नै हो, यतिमै टुङ्गिन्छ भन्ने कुरो चाहिँ हुँदैन। त्यसका लागि चाहिँ अब नेपाली समाजकै कुरा गर्दा हामीसँग अब अहिले हामी सामान्यतया बुझौँ न नेपाली समाजको अहिलेको कुण्ठा। तपाईँको कुण्ठामाथि तपाईँले कुनै पुस्तक खोज्नुभयो भने भेटाउनुहुन्न। तपाईँले हामीसँग विभिन्न जात जाति छन्, अब तपाईँको राउटेको कुनै राम्रो इतिहास सम्बन्धी तपाईँले किताब पाउनुहुन्न। तपाईँको हाम्रो स्वयं आफ्नै पनि राज्यले थामेको इतिहास पनि त्यो पूर्णतया तपाईँको चाहिँ अपूर्ण देखिन्छ, होइन।

0: अनन्त छ तबसम्म कविहरू, कथाकारहरू, उपन्यासकारहरू भइरहेको छ, ती विषयहरू पनि अनन्त छन्। अब तपाईँको समाज र मेटेरियलिस्टिक तरिकाले हेर्ने हो भने समाजमा त धेरै तपाईँको चाहिँ समाजहरू लेख्ने बाँकी छ। अघि मैले थारूको कुरा गरेँ, थारू सम्बन्धी तपाईँको हाम्रोमा चाहिँ राम्रो दस्तावेजीकरण त भेटाउन बडो गाह्रो छ, होइन? अब तपाईँको राउटेमा त्यस्तै होला, मुसुरिया बस्ती त्यो के भन्छ त्यो हाम्रो मुसर बस्तीको त्यस्तै होला, मुसरहरूको इतिहास, चेपाङ जातिको इतिहास होला, होइन? अहिले पछिल्लो समय पूर्वीय बेल्टमा चाहिँ तपाईँको राई लिम्बूहरूले किराँत सम्बन्धी केही काम गरेको चाहिँ देखिन्छ, नत्र भने त पूर्णतया तपाईँको अपूर्णै छ।
1: हजुर, यसलाई हामीले यसरी पनि व्याख्या गर्न सक्छौँ, जति पनि अहिले पछिल्लो समय या अहिलेसम्म भएका प्रयोगहरू छन् ती प्रयोगले गहिरिएर गहन अध्ययनमा भन्दा पनि सतै विषयवस्तुलाई प्रस्फुटन गरिरहेको छ, तर त्यसको अन्तरियसम्म चाहिँ पुग्न सकेको अझै पनि छैन या बाँकी छ भन्न त सक्छौँ नि।
0: होइन, मैले यसो भनिरहँदा तपाईँको मेरो दिग्गज, मेरो समकालीन साथीभाइहरूमाथि पनि अन्याय हुन जान्छ, होइन? यो भनेको तपाईँको आफ्नो एउटा सीमा त हुन्छ नै, यो सीमासँग तपाईँको जोडिँदै गर्दा जो तपाईँले भन्नुभएको कुरा छ त्यो चाहिँ अवश्य हो, किनकि मेरो समय तपाईँको रिल्स र टिकटकहरूमा रमाइरहेको समय हो। यसले तपाईँको आँखा अगाडिको मोबाइल बाहेक दायाँ र बायाँ र तपाईँको पिठ्यु पछाडिको कुरा सम्झिन सक्दैन, होइन? अनि यस कारण चाहिँ हजुरको के छ भन्दा त्यो विषयवस्तुको गहन अध्ययन, विषयवस्तुमाथिको लेखन र विषयवस्तुमाथि कसरी फरक तरिकाले तपाईँको चाहिँ प्रयोग गर्ने र त्यसलाई अन्वेषण गर्ने या रिसर्च गर्ने जे भने पनि, होइन, ती कुराहरू चाहिँ हुनुपर्छ भन्ने मलाई लाग्छ। त्यो चाहिँ पक्कै पनि तपाईँले भने जस्तो नभएकै हो, तर के पनि छ भने धेरै लेखकहरू हुनुहुन्छ, मेरो अग्रजहरू हुनुहुन्छ, होइन, जसले एक गजबको कामहरू सामाजिक यथार्थवाददेखि तपाईँको सरियालिजमदेखि लिएर अनेक तरिकाले गरेको देखिन्छ, तर यसको मतलब यो हो कि यो पूर्णता भइसक्यो, यो चाहिँ पूर्ण छैन, यसका लागि अझै काम बाँकी छ।
1: हजुर, भर्खरै पनि तपाईँले प्रविधिको कुरा पनि केही प्रसङ्ग उप्काउनु भयो। विशेष त यो पछिल्लो समय डिजिटल माध्यम र सामाजिक सञ्जालको जुन प्रयोग बढिरहेको छ यसले काहीँ न काहीँ पठन संस्कृतिमा चाहिँ प्रभाव पारेको हामी देख्न सक्छौँ, धैर्यतामा कमी हुने हामीले पाइरहेको छौँ। यो परिवर्तनले साहित्य सिर्जना गर्ने एकजना सर्जकलाई पनि कतै न कतै प्रभावित पारिरहेको छ पछिल्लो समय,
0: त्यो चाहिँ अवश्य हो। तपाईँको डिजिटलको यो एज अ तपाईँको सर्जकको कुरामा मात्रै होइन, रेडियो नेपालकै कुरा गरौँ, यो सबैसँग एउटा नोस्टाल्जिया भएर तपाईँको आउँछ र यसले तपाईँको आफ्नो पूर्व स्मृति र प्राय अहिलेको मेरो समय र मेरो समय अगाडिका मान्छेहरूको एउटै माध्यम भनेको रेडियो नेपाल हो। अब अहिले तपाईँको रेडियो नेपाल सुन्नेहरू नभएको मैले भन्न खोजेको होइन, तर तपाईँको यही माध्यमलाई पनि रिप्लेस गर्ने अनेक माध्यमहरू आयो। व्यक्तिको हातमा रिल्सहरू छ, व्यक्तिले चाहिँ आफ्नो क्यामेरा चलाउँछ र उसले त्यही हेर्छ, तर हाम्रोबाट सम्प्रेषण हुने आधिकारिक तथ्यहरू बुझ्ने हेर्ने त कम छ। अब लेखनको पनि के हो भने लेखन त तपाईँको त्यति सहज माध्यम होइन, यो लेखकको तरिकाले पनि सहज माध्यम होइन र तपाईँको पाठकका लागि पनि कसरी सहज माध्यम होइन भने यो जहाँसुकै जतिसुकै सहज तरिकाले चाहिँ गर्न सकिँदैन। यसका लागि एकाग्रता चाहियो, हजुरको चाहिँ पुस्तक चाहियो र त्यसको विषयमा घोत्लिनु पर्यो, त्यसलाई चाहिँ तपाईँको इन्फर्मेसन टेक्नोलोजीले पनि तपाईँको जो अघि मैले भने सिकाइ र अनुभूतिलाई चाहिँ तपाईँको ह्याक गरिरहेकै हो, होइन, त्यसका लागि अवरोध गरिरहेकै हो। म यो कुरामा चाहिँ बिलिभ गर्छु र यी चिजहरूको के छ भन्दा फेरि पनि अब यिनको सही तरिकाले सदुपयोग र यिनमाथि तपाईँको के कस्तो नियन्त्रणहरू राज्य पक्षबाट र समाज र व्यक्तिबाट हुन्छ त्यो कुराले चाहिँ अर्थ राख्छ। अन्यथा तपाईँको सामान्यतया यो जो तपाईँले उठाउनु भएको प्रसङ्ग छ त्यसले चाहिँ तपाईँको आर्थिक फाइनेन्सियली र तपाईँको अलिकति प्रेरणाको हिसाबमा पनि तपाईँको अवरोध त गर्छ नै लेखक पाठकहरूलाई।
1: हजुर, अब फेरि पनि हामी तपाईँको लेखनतर्फ नै केन्द्रित हुन चाहन्छौँ। विशेष त तपाईँको कथा लेखन गर्दै गर्दाखेरिको प्रसङ्ग थोरै म सम्झन या तपाईँको स्मृतिमा ल्याउन चाहन्छु। यो लेखनको क्रममा तपाईँ एकजना सर्जकले कुनै समय त्यस्तो आफ्नो दृष्टिकोणसँग द्वन्द महसुस भएर कथालाई बिचैमा टुक्र्याउनु परेको या छोड्नु परेको या त्यो कथा चाहिँ पूर्ण हुन नसकेको त्यस्तो अनुभव पनि सङ्गाल्नु भएको छ तपाईँले?
0: त्यो त तपाईँको अवश्य हुन्छ। तपाईँको यो चाहिँ कस्तो हो भन्दा तपाईँको लेखिरहँदा त्यो कुराहरू लेख्यो एक समय राम्रो लाग्ने, फेरि अर्को पटक हेर्दाखेरि त्यही मन नपर्ने हुन्छ र त्यही पात्र मन नपर्ने हुन्छ, त्यो पात्रको फेरि तपाईँको चाहिँ अझ त्यो डेभलपमेन्टलाई लिएर पनि ध्यान दिनुपर्छ। यस्तो तपाईँको यो भनेको सामान्यतया लेखकको जीवनमा र लेखनीको जीवनमा, विशेष गरी लेखकै नभनिहालौँ, लेखनीको जीवनमा चाहिँ ती कुराहरू त भइ नै रहन्छ।
1: हजुर, त्यो अवरोध

0: लाई हामीले कसरी बुझ्ने? तपाईँले जसरी अहिले सामान्यीकरण रूपमा त्यो सामान्य हो यस्तो भइरहेको छ भनेर बुझ्ने, या त्यो चाहिँ अन्य जुन वातावरणको प्रभावले या सामाजिक यथार्थले पनि त्यो अवरोधहरू सिर्जना हुँदो रहेछ? सर्जकको अनुभवमा के भन्नुहुन्छ तपाईँ?
1: त्यो तपाईँको यस्तो हुन्छ, त्यसको विषयमा चाहिँ मलाई आफूलाई पर्सनल्ली चाहिँ के लाग्छ भने, लेखन भन्ने कुरो चाहिँ तपाईँ मेन कुरा लेख्दाखेरि लेखक एक्लो हुन्छ, लेख्दाखेरि जब लेखक नै तपाईँको त्यो पात्रसँग समाहित हुन सक्दैन होइन, र त्यो पात्रले तपाईँको एउटा लेखकलाई सम्मोहनमा पार्न सक्दैन, त्यो कथा लेखिनुपर्छ कि पर्दैन भन्ने अर्को विषय रहन्छ। त्यसले गर्दा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि, यदि तपाईँको त्यो लेखकलाई नै सम्मोहन गर्न सक्ने नसक्ने पात्रलाई लेखिराख्न जरुरी पनि हुँदैन, यो एउटा कुरा भयो। यदि लेखन चाहिँ लेखक चाहिँ पूर्णतया त्यो पात्रप्रति समर्पित हुन सक्छ र त्यो पात्रले त्यो सम्मोहन तानिराख्न सक्छ भने बल्ल तपाईँको चाहिँ अरू पाठकहरू र आम तरिकाले जो जो पढ्नुहुन्छ उहाँहरूलाई चाहिँ तान्न सक्छ भन्ने हामी विश्वास गर्छौँ। यसरी चाहिँ हामीले चाहिँ तपाईँको केही कुरा जो तानेन भने त्यो स्वत छोडेकै ठिक भन्ने तरिकाले चाहिँ म जान्छु मेरो तर्फ, मेरो व्यक्तिगत तरिकाले चाहिँ।
0: हजुर, अब एउटा प्रसङ्ग मैले यही सन्दर्भमा राख्न चाहे, विशेष त एकजना सर्जकको लागि यो बजार पुरस्कार र चर्चाको दबाव ले आफ्नो जुन लेखनको स्वतन्त्रता हुन्छ नि, त्यो स्वतन्त्रतालाई कतिको प्रभावित पार्छ सर्जकको हिसाबले भन्नुपर्दा, या त्यो बजार या पुरस्कार या चर्चा छेडीको त्यसको खासै प्रभाव सर्जकमा पर्दैन?
1: सर्जकमा त्यो प्रभाव चाहिँ पर्छ, सर्जकमा प्रभाव नपर्ने भन्ने हुँदैन, किनभने तपाईँको पुरस्कार बजार भनेको तपाईँको उसको जीवनयापनदेखि उसलाई हेर्ने कुरासम्म जोडिने कुरा चाहिँ अवश्य हो। तर यद्यपि यी चिजहरू के छ भन्दाखेरि, तपाईँको म चाहिँ एक तपाईँको बुद्धिज्म रिलेटेड एउटा तपाईँको प्रसङ्ग सुनाउँछु। तपाईँ चाहिँ तपाईँलाई चाहिँ अहिले मैले जसरी तपाईँको एज अ पत्रकार मानिराख्नुपर्ने कुरा छ, मैले कहिलेसम्म मानिराख्ने, तपाईँ कहिलेसम्मसँग भेट भइराख्नुहुन्छ त होइन, किनभने मैले तपाईँले त्यो सम्मान सधैँ कति गरिराख्न सक्छु त, त्यो त सम्भव छैन। तपाईँले अब आफूलाई पत्रकार वा तपाईँको चाहिँ मिडियाकर्मी मान्ने कुरामा अरूले मान दिएर मात्रै हुने हो या होइन? अर्थात् म तपाईँको यस विषयमा के भन्छु भने, अहिले पो तपाईँ मसँग अन्तर्वार्ता लिइराख्नु भएको छ होइन, अनि यो अर्थमा चाहिँ तपाईँले मलाई एज अ साहित्यकारको रूपमा, कथाकारको रूपमा चाहिँ तपाईँले मलाई एक्सेप्ट गरिराख्नु भएको छ, सम्मान गरिराख्नु भएको छ होइन। फेरि तपाईँको भोलि त अर्को आउँछ, फेरि उसलाई मान्नुपर्ने हुन्छ। अब म त्यो पछिको पात्र त मसँग त त्यो रहेन। मान्ने कुरा भनेको स्वयं तपाईँको चाहिँ अन्तर्हृदयको कुरा हो, लेखन पनि एउटा अन्तर्हृदयको ध्वनि हो। र मलाई के लाग्छ भने, लेख्ने कुरा जस्तो पुरस्कार या अन्य कुराहरू मैले भनिसकेँ ती महत्त्वपूर्ण छन्, यद्यपि तपाईँको मान्ने कुरा स्वयं हृदयको एउटा ध्वनिबाट चाहिँ उत्पन्न हुनुपर्छ र त्यो अरूले मानेर कहिलेसम्म मानिराखिने भन्ने कुरा हो। र यदि तपाईँको पूर्णतया त्यही बुद्धिज्ममै भने जस्तो पूर्णतया त्यो त्यसमा लिन हुन सकेपछि पक्कै पनि त्यो गजब चिज आउँछ।
0: हजुर, मैले यो प्रसङ्ग उठाउनुको एउटा कारण पनि छ, विशेष त तपाईँको पहिलो कथा सङ्ग्रह मोहपथ, जसले मदन पुरस्कारको श्रेष्ठ सूचीसम्म पर्ने अवसर प्राप्त गर्यो 2076 सालमा।
1: हजुर,
0: सँगसँगै तपाईँले फेरि कर्णाली साहित्य समाज कृति पुरस्कारबाट सोही साल 2076 सालमा सम्मानित हुने अवसर पनि प्राप्त गर्नुभयो। त्यो सम्मान प्राप्त गरिसके पछाडि, अथवा त्यो एक हिसाबको बजारमा तपाईँको चर्चा परिचर्चा भइसकेपछि, तपाईँले अर्को कृति हालसालै निकाल्नु भएको छ। यो कृति लेख्दै गर्दाखेरि तत्कालीन अवस्थाको त्यो चर्चा सम्मानले यो कृतिमा लेखनको क्रममा एकजना सर्जकलाई दबाव सिर्जना गर्यो कि गरेन?
1: तपाईँको यो यस्तो हुन्छ, मैले अघिल्लो प्रसङ्गसँग फेरि जोडे, हजुरको के हुन्छ भन्दाखेरि, यो जो तारिफ चर्चा भन्ने कुरो तपाईँलाई थाहा छ, यहाँभन्दा पहिलाको एउटा तपाईँको शासन सत्ता वा मन्त्री परिषद हेर्दाखेरि उनीहरूको त्यो चर्काचर्की त्यो समयमा थियो, अहिले हराइसक्यो। अबको समय त एकदम शान्त समय हो, अहिले जसको चर्काचर्की छ भोलि उनीहरूको पनि सकिन्छ होइन। यो तपाईँको के हो भने, प्रकृतिले सधैँ तपाईँको चर्काचर्की गरिराख्न सक्दैन र त्यही ठाउँमा सधैँ तपाईँको चाहिँ राखिराख्न पनि सक्दैन। यसले गर्दा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि, त्यो चिज चाहिँ छिडिक नै हो है भन्ने चाहिँ मलाई बोध थियो। र मैले कहिले पनि त्यो फिल गरिनँ कि अरूले प्रेसर दिएर वा अरूको लागि होइन, वा बजारले कस्तो रुचाउँछ, यो चिजमा गइनँ। यदि म त्यो चिजमा भएपछि मैले मेरो खासमा मलाई के लाग्छ भन्दाखेरि, त्यो मेरो लेखनको अन्तिम अन्तिम बिन्दु हो भन्ने मलाई फिल हुन्छ। र म चाहिँ त्यो चाहिँ जुन थियो त्यो त्यहीँ थियो होइन, त्यसबाट म निस्किसकेँ, त्यहाँबाट जन्मिने मेरा पात्रहरू अब बिल्कुल नयाँ हुन्, किनकि यी अर्को ठाउँबाट अर्को भूगोलबाट जन्मेर आइरहेका हुन्। यसर्थ मैले त्यो त पुरै लिन भइसकेको, त्यसको विषय त्यो पुरै तपाईँको मोहपथकै त्यो बााउन्डरीभित्र ती बसिसके। अब त्यो जो छ जोसँग छन् ती पाठकहरूसँग र उनीहरूले त्यसलाई बोध गर्ने कुरा भयो भने उत्कर्ष ठ्याक्कै त्योभन्दा पछि तपाईँको चाहिँ नयाँ फेरि तपाईँको जन्मबाट नयाँ पात्रहरू नयाँ परिवेश नयाँ भूगोलबाट जन्मेको र मेरो सायद मेरो अनुभूतिको नयाँ तपाईँको अभिव्यक्ति पनि हो।
0: हजुर, तपाईँले यसो भनिरहँदाखेरि एउटा सशक्त कथा जन्मनको लागि त्यो कथा जन्मिने अवस्थासम्म पुग्ने जुन अनिवार्य तत्त्वको रूपमा हामीले अनुभवलाई मान्ने, कल्पनालाई मान्ने कि त्यो कथामा प्रकट भएको संवेदनालाई लिने, सर्जकले के भन्नुहुन्छ यसमा?
1: यो तपाईँको कुनै पनि सीमा वा सरहदमा बाँधिने कुरा होइन। कथाका लागि चाहिँ ठ्याक्कै यही भन्ने चाहिँ हुँदैन। कहिले कहिले तपाईँको दर्शनलाई जाला, कहिले अनुभूतिलाई जाला, कहिले आवेगलाई जाला, कहिले घृणा प्रेम होइन अनेक तपाईँको संवेगहरू छ यिनीहरूमा जाला, अनि तपाईँको कहिले काहीँ चाहिँ तपाईँको कुनै इतिहाससम्म जाला। यसको लागि चाहिँ तपाईँको के हो भने मैले कथाको विषयमा वा सरहद एउटा तपाईँको सीमा क्रिएट गरिरहँदा चाहिँ मैले कथालाई न्याय गरे जस्तो हुँदैन र म त्यसरी चाहिँ कथालाई परिभाषित गर्दिनँ। यसको लेखनको हरेक लेखकको एउटा दिमागमा रोपिने बीज, जो बीज छ त्यसले फलाउने कुरा त्यो सबैले देखि नै हाल्नुहुन्छ र यी एकदमै यावत र अनन्त विषयहरू हुन् भन्ने लाग्छ मलाई।
0: अब यही मौकामा तपाईँको अघिल्लो कृतिको पनि थोरै सन्दर्भ जोडौँ। यो मोहपथ कथा संग्रहले कस्तो सामाजिक यथार्थलाई चित्रण गरेको थियो, त्यसबारे पनि थोरै बताइदिनुहोस् न।
1: यसलाई म तपाईँको सिद्धार्थ गौतमले चाहिँ तपाईँको ठ्याक्कै वर्णन गर्न चाहन्छु। यहाँ दुइटै कथाको के छ त अन्तर भन्ने कुरा पनि यो तपाईँको प्रश्नले मलाई सहज बनाइदिएको छ। मोहपथ तपाईँको समाजको त्यो कालखण्डको त्यो कथाहरू हो जतिखेर तपाईँको एज अ बुद्धलाई चाहिँ त्यो घोर अशान्ति होइन थियो र उनी बुद्ध बनिसकेका थिए होइन सिद्धार्थ हुँदाखेरिको त्यो छेडको रूपमा लिन सकिन्छ। मैले भन्न खोजेको कुरा के हो भने त्यसमा चाहिँ एकदम दुःख छ, चरम दुःख, चरम पीडा र चरम तपाईँको चाहिँ अभिव्यक्तिहरू हो, सामाजिक अभिव्यक्तिहरू हो र तिनले युद्धको विषयमा कुरा गर्छन् होइन, हिंसाको विषयमा कुरा गर्छन्, तपाईँको लैङ्गिक विभेद, जातीय विभेद, विभिन्न कुराहरू र ती तिनकै दुःखको परिपाटीमा रहेर ती कथा लेखिएको र त्यो तपाईँको त्यो चाहिँ कस्तो छ भन्दाखेरि भ्रमलाई लिएर त्यसको बेसमेन्ट चाहिँ भ्रम कसरी हो भन्दा समाजमा जे भइरहेको छ त्यो त एक इलुजन हो, त्यो भ्रम हो र सत्य चाहिँ त्यो होइन। सत्य फेरि सत्य भनेको त्यहाँ चाहिँ मैले भन्न खोजेको सत्य फेरि मेरो आँखाबाट हेरिएको सत्य हो, किनकि सत्य पनि आफैमा चाहिँ युनिभर्सल त हुँदैन, यो त तपाईँको मानिस एज अ सापेक्ष हुन्छ होइन। सत्य तपाईँको सापेक्ष भइसकेपछि मैले राख्ने या मैले लेख्ने कुरा पनि सापेक्ष नै हुने भयो र मैले त्यसरी त्यसको वर्णन गरे भने यो चाहिँ के हो भने त्यो ती चाहिँ बुद्ध थिए र उनले तपस्यामा गए र बुद्ध भए। अब यसमा चाहिँ के छ फरक भने यो चाहिँ त्यो आम मान्छे चाहिँ त्यो घोर पीडा पछि चाहिँ के हुन्छ, जस्तो तपाईँको अघिल्लो मैले सङ्ग्रहको कुरा गरिराख्दाखेरि त्यो एक तुफान हो, तुफान थियो र तुफानको वर्णन हो भने यो चाहिँ तुफान पछिको सन्नाटा हो, जहाँ सबै चिज हुन्छ, केही हुँदैन, त्यहाँ हावाहुरी हुँदैन, तुफान हुँदैन, झरी हुँदैन, तर तपाईँको बडो सन्नाटा हुन्छ। यो यसमा चाहिँ गरिएको सन्नाटा प्राय तपाईँको पुँजीसँग सम्बन्धित छ। पुँजीले चाहिँ कसरी मानिस संवेदनाहीन भन्छ र हृदयविहीन भन्छ, पुँजी भन्दाखेरि फेरि पुँजी मात्रै होइन अन्य तपाईँको सामाजिक संरचनाको विभिन्न पार्टहरू छ, त्यसलाई चाहिँ ल्याएर तपाईँको त्यो संवेदना शून्यताको वर्णन हो, त्यो तपाईँको तुफान सकिए पश्चातको त्यो घोर सन्नाटाको चाहिँ वर्णन हो र त्यही तपाईँको चरम हो र त्यही उत्कर्ष।
0: हजुर, अब हामी समयको पाबन्दीले गर्दा यो बसाइलाई धेरै लम्ब्याउन पनि सक्दैनौ, धेरै कुराहरू त गर्न बाँकी नै थियो। तपाईँको यस कथा संग्रहमा समावेश भएका 10 कथा मध्ये 2 कथाको थोरै कुराकानी मात्रै गर्यौं, अरू 8 कथाहरू त बाँकी नै छन्। तर यो बसाइका क्रममा अब समयको पाबन्दीले गर्दा हामी यो बसाइलाई लम्ब्याउन नसक्ने एउटा बाध्यात्मक अवस्थामा भएको हुँदा यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय या कुनै सन्दर्भ जुन आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
1: अब तपाईँको पुस्तक बजारमा गएको छ, यसो समय निकालेर होइन मेरो मात्रै होइन सम्पूर्ण पठन संस्कृतिको विकास र सुन्दर भविष्य निर्माणको विकासका लागि चाहिँ सबैजना जो जो श्रोताहरू हुनुहुन्छ सुनेर आफ्नो बच्चालाई होइन आफू या आफ्नो त्यो व्यक्तित्व निखारका लागि चाहिँ पठन संस्कृति बडो आवश्यक छ नेपालमा चाहिँ। अनि यसले गर्दा चाहिँ मैले मेरो पुस्तक मात्रै पढ्नुहोस् भन्ने दृष्टिबाट नभएर जे जति हुन्छ तपाईँहरू पढ्नुहोस् र तपाईँहरूको हातमै छ, र संसारमा नपढ्ने मानिस चाहिँ प्राय तपाईँको त्यो स्थान, त्यो देश वा त्यो व्यक्ति त्यो एउटा उच्च स्थानसम्म चाहिँ पुग्न बडो मुस्किल हुन्छ। यस अर्थमा चाहिँ म चाहिँ पठन संस्कृतिका लागि सम्पूर्ण तपाईँको श्रोता रेडियो नेपाल र आम हामी देशवासीहरूका लागि चाहिँ मेरो तर्फबाट एउटा अपिल के हो भने पठन संस्कृतिको विकासका लागि, देशको समुन्नति र विकासका लागि अन्य कुराहरू यो सँगै जोडिने हुँदा पठनलाई चाहिँ विशेष फोकस गर्न र पठनलाई चाहिँ ध्यान केन्द्रित गर्न चाहिँ म आह्वान गर्दछु।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: फेरि पनि रेडियो नेपाल र तपाईँको यो चर्चित कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा मेरो तर्फबाट हृदयदेखि नै आभार भन्न चाहन्छु। धन्यवाद।
0: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कथाकार ललित बिष्ट। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ रचना जेसी, गोपाल जेसी र साथीहरूको स्वरमा रहेको यो गीत। सङ्कलन हो गोपाल जेसीको।

0: तिमी हामी शर्मा
1: छैन
0: र डराउन र डराउ
1: कस्तो हिलो माथि खेल्छ।

छिटो छिटो गरौँ अलि अगाडि पार है।

भर्खरै सुनायौं दुर्गा राय माझी र साथीहरूको स्वरमा रहेको असारे भाका संकलन दुर्गा राय माझीकै असारे गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ देविन र किरातीको स्वर संकलन हरिहर मास्केको।

असारे गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ कृष्ण बस्नेत र सङ्गीता साक्यको स्वर सङ्कलन हो कृष्ण बस्नेतकै। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि पदाधिकारी पदमा उम्मेद्वारी दर्ता भएको छ। निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार खुल्ला उपसभापति पदमा डाक्टर स्वर्णिम वाग्लेको एकल उम्मेद्वारी परेको छ। महिला उपसभापति पदका लागि भने दुईजनाले उम्मेद्वारी दर्ता गराएका छन्। त्यसै गरी महामन्त्री पदका लागि 10 जनाले मनोनयन दर्ता गरेका छन्। सह महामन्त्री पुरुष पदमा 11 जना र सह महामन्त्री महिला पदमा 5 जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार दावी विरोध र उम्मेद्वारी फिर्ताको प्रक्रिया जारी छ। त्यसपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। पदाधिकारी पदका लागि त्यसपछि मतदान हुनेछ। आज दिउँसो 1 बजे बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले आज सूचना जारी गर्नुहुँदै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनु भएको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक भोलि शनिबार बिहान 11 बजेका लागि तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। गृहमन्त्री सुधन गुरुङले लागू औषधको आपूर्ति श्रृङ्खला जरासम्म पुगेर तोड्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको दिवसका अवसरमा जारी सन्देशमा उहाँले लागू औषध नियन्त्रणलाई औपचारिक कार्यक्रममा सीमित नराखी यसको आपूर्ति श्रृङ्खला नै तोड्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो। गृहमन्त्री गुरुङले विभिन्न अध्ययन प्रतिवेदनले लागू औषधको अवैध ओसार पसार बढ्दो देखाएको उल्लेख गर्नुहुँदै सरकारले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिएर लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको जानकारी दिनुभएको छ। गृहमन्त्री गुरुङले लागू औषध नियन्त्रणका लागि रोकथाम नियन्त्रण तथा दुर्व्यसनीमा परेकाहरूको उपचार र पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। उहाँले स्थानीय तह विद्यालय टोल विकास संस्था युवा क्लब आमा समूह नागरिक समाज सञ्चार माध्यम तथा सबै सरकारवालालाई सामाजिक साझेदारी मार्फत लागू औषध विरुद्धको अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भेटवार्ता गर्नुभएको छ। लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरू बीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको थियो। सो अवसरमा उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको 80औं वार्षिकोत्सव दुई देश बीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण कोसे ढुङ्गाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। भेटमा कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल र अमेरिका बीचको सम्बन्ध दीर्घकालीन ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्नुहुँदै यसलाई अझ उच्च स्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी भेनेजुएलामा बुधबार राति 1 मिनट भन्दा कम समयको अन्तरमा आएका 2 शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ। कम्तीमा 235 जनाको मृत्यु भएको छ भने करिब 4,300 जना घाइते भएका छन्। भग्नावशेष मुनि अझै पनि धेरै मानिस फँसेको आशंका गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ। संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्निच्युडका 2 भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका चर्किएका र ढलेका छन्। स्वास्थ्य मन्त्री कार्लोस अल्भाराडोले मृतकको संख्या 235 पुगेको जानकारी दिनुभएको छ। घाइतेहरूको संख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रभावित क्षेत्रलाई विपद क्षेत्र घोषणा गरिएपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले ला गुआइराको भ्रमण गर्नुभएको छ। र अब खेल समाचार। टर्कीले फिफा विश्वकपको समूह डी अन्तर्गतको अन्तिम खेलमा अमेरिकालाई 3-2 पराजित गरेको छ। रोमाञ्चक बनेको खेलमा टर्कीका कप्तान कान आयहानले अतिरिक्त समयको 8 मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका थिए। अन्तिम क्षणमा आएको उक्त गोलसँगै टर्कीले प्रतियोगिताबाट बाहिरिनु अघि सान्तोना जित हात पार्यो। जितका बावजुद टर्की समूह चरणबाटै बाहिरिएको छ। यसै समूहको अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेले। बराबरीसँगै अस्ट्रेलिया समूह उपविजेताका रूपमा अन्तिम 32 पुगेको छ भने 4 अङ्क जोडेको पाराग्वे तेस्रो स्थानमा रहँदै अर्को चरण पुग्ने सम्भावना कायम राखेको छ। समूह डीबाट अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन्। यस्तै आज बिहान भएको जापान र स्वीडेन बीचको खेल 1-1 गोलको बराबरीमा टुङ्गिएको छ। यससँगै दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। जापान 5 र स्वीडेन 4 अङ्कसहित नकआउट चरणमा प्रवेश गरेका हुन्। यस्तै गएराति भएको खेलमा जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको छ। इक्वेडरले जर्मनीलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। जर्मनी यसअघि नै नकआउट चरणमा पुगिसकेको टोली हो। अर्को खेलमा कुरासाओ विरुद्ध 2-0 जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट 8 पर्दै नकआउट चरणमा पुगेको छ। यस्तै आज बिहान भएको खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई 3-1 गोल अन्तरले पराजित गरेको छ। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार। अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केहीसिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम युवा संसार। युवा संसार कार्यक्रमपछि असारे गीतहरू सुन्नुहुनेछ करिब 12 12 समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम स्रष्टा र सिर्जना सुन्नुहुनेछ करिब 1 1 समाचार सुन्नुहुनेछ। 1 समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले फ्यान बक्स कार्यक्रम सुन्नुहुनेछ करिब 2 2 अङ्ग्रेजी समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 अपराह 4 र 5 केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम युवा संसार।
1: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट। युवा संसार कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी कार्यक्रम युवा संसारमा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको युवा संसार कार्यक्रममा हामी दुई यस्ता युवासँग कुराकानी गर्नेछौँ जो स्वास्थ्य शिक्षासँगै स्वयं सेवामा क्रियाशील हुनुहुन्छ। उहाँहरू हुनुहुन्छ बिगिन गेवाली, जो लुम्बिनी प्रदेशमा एउटा अलग्गै पहिचान बनाउँदै गर्नुभएका युवा लेखक, ऱ्याप गीतकार, साथै राजनीतिक साक्षरता अभियानका अगुवा अनि पेसाले फार्मेसी कर्मी पनि हुनुहुन्छ। भने अर्का अतिथि हुनुहुन्छ वन्दना भुषाल, जो 21 वर्षको कलिलो उमेरमै समाज सेवासँगै अध्ययनलाई पनि अगाडि बढाइरहनु भएको छ। आजको युवा संसार कार्यक्रममा हामी यिनै दुई क्रियाशील युवाका अनुभवहरू यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। यहाँहरू दुवैजनालाई हार्दिक स्वागत छ युवा संसार कार्यक्रममा। वन्दनाजीकै स्टोरीबाट कार्यक्रम सुरु गरेँ है त मैले आज। तपाईँ 21 वर्ष कि हुनुहुन्छ, पढ्दै हुनुहुन्छ होइन, ब्याचलर लेभलमा पढ्दै हुनुहुन्छ, तर त्यो सँगसँगै यहाँले चाहिँ रेड क्रस अनि विपद व्यवस्थापनको क्षेत्रमा पनि स्वयंसेवी भएर समुदाय स्तरमा गएर काम पनि गरिरहनु भएको छ। भर्खरै टिनेज पार गरेकी युवा, फेरि यो सामाजिक काम गर्ने मन चाहिँ, सामाजिक जीवनतिर फर्किने मन चाहिँ कसरी भयो? यहाँको यो मनको कुरा अनि यतातिर काम गर्नुको तौर तरिका, यहाँका ती कुराहरू सुनेर कार्यक्रमलाई अगाडि बढाउन।
2: हस्, थ्याङ्क यू म्याम। मेरो जन्मघर चाहिँ अर्घाहाची हो र म त्यहाँ चाहिँ मदर ल्यान्ड इङ्ग्लिस बोर्डिङ स्कुल भन्नेमा चाहिँ हाम्रो स्काउटको ग्रुपहरू हुन्थ्यो, अनि म चाहिँ त्यहाँ पेट्रोल लिडर भएर काम गरिरहेको थिएँ। अनि त्यति बेलादेखि नै हाम्रो पहाडी क्षेत्रहरूमा चाहिँ धेरै दुर्घटनाहरू हुने हुँदा चाहिँ हामीलाई एज अ भोलुन्टियर त्यहाँ पनि हस्पिटलहरूमा एक्सिडेन्ट भएको ठाउँहरूमा चाहिँ लग्ने गरिन्थ्यो। अनि त्यति बेलादेखि नै चाहिँ कसैलाई दुःख पर्यो भने चाहिँ सेवा गर्नुपर्छ है भनेर सेवाभाव चाहिँ त्यसरी त्यहाँबाट पैदा भएको थियो। र प्लस टू पढ्ने सिलसिलामा काठमाडौँ आइसक्दा म टाइम्स कलेजमा पढ्न थालेँ। त्यहाँ पनि रेड क्रसको युथ सर्कल थियो र म त्यहाँ पनि भोलुन्टियर एज अ भोलुन्टियर काम गरेँ। पछि ब्याचलर जोइन गर्दा फेरि नेपाल कमर्स क्याम्पसमा, त्यहाँ पनि युथ रेड क्रस सर्कल नेपाल कमर्स क्याम्पस भनेर रहेछ, अनि त्यहाँ पनि म 2 वर्षसम्म भोलुन्टियर एज अ भोलुन्टियर काम गरिसकेपछि चाहिँ म अहिले चाहिँ कार्यभाग अध्यक्षका रूपमा 1 वर्षदेखि चाहिँ म अहिले कार्यभाग अध्यक्षका रूपमा चाहिँ काम गरिरहेकी छु। र त्यसमा चाहिँ मैले विपद व्यवस्थापन, ब्लड मुभमेन्टहरू, धेरै प्रोग्रामहरूमा काम गरिरहँदा चाहिँ मलाई सोसियल वर्कमा पनि धेरै रुचि बढेको छ।
1: भनेको स्कुलको जीवनदेखि नै यहाँलाई सामाजिक काम गरौँ गरौँ खालको भावना चाहिँ उत्प्रेरित भयो होइन त?
2: हजुर
1: हजुर। बिगिनजी, जस्तो यहाँ त फार्मेसीको क्षेत्रमा भनौँ न काम नै गरिराख्नु भएको छ, साथसाथै अब जनस्वास्थ्यको क्षेत्रमा पढ्ने अर्को तयारी पनि छ, मास्टर्स लेभलको पढाइ होइन, अनि सँगसँगै यहाँ चाहिँ लुम्बिनी प्रदेशको नेपाल पोलिटिकल लिट्रेसी मुभमेन्ट भनेको चाहिँ युवाहरूले पनि भनौँ न राजनीति चाहिँ बुझ्न जरुरी छ भन्ने सवालमा अध्यक्ष भएर त्यहाँ त्यो प्रदेशमा काम पनि गरिरहनु भएको छ। त्यस्तै गरेर गीत पनि गाउनुहुन्छ होइन, ऱ्याप लेख्नुहुन्छ, आफै गाउनु पनि हुन्छ, विभिन्न कुराहरूमा चाहिँ यहाँले आफ्नो भनौँ न समयलाई क्रियाशील गराइरहनु भएको छ होइन। यहाँको पनि यो कथाबाटै सुरु गरौँ न।
3: हस् म्याम, मेरो बाल्यकाल चाहिँ गुल्मीको सदरमुकाम तमगासमा बित्यो। म मेरो विद्यालय र प्लस टू लेभलको अध्ययन म त्यहीँबाट गरेँ, श्री सिद्धबाबु उच्च माध्यमिक विद्यालयदेखि नै। म एउटा सरकारी विद्यालयको प्रोडक्ट हो। मैले चाहिँ प्लस टू साइन्स बायो साइन्समा गरेँ र विद्यालयमा अध्ययन गर्दै गर्दा जुनियर रेड क्रस सर्कलको अध्यक्षको रूपमा पनि म काम गरेको थिएँ। त्यो बेलादेखि नै चाहिँ स्वास्थ्य सेवाप्रति चाहिँ समर्पित हुनुपर्छ, स्वास्थ्य सेवामा चाहिँ लाग्नुपर्छ भनेर चाहिँ एउटा सेल्फ इन्ट्रेस्ट, एउटा सब्जेक्ट अफ इन्ट्रेस्ट पनि थियो, जसले गर्दा म मेरो प्लस टू साइन्स पछि चाहिँ ब्याचलर्स इन फार्मेसी पर्स्यु गर्न पुगेँ। र मेरो ब्याचलर्स इन फार्मेसी सकाइसकेपछि म एज अ रजिस्टर्ड फार्मासिस्ट काम गर्दै गर्दा यो बिस्तारै देशको अवस्थाको बारेमा चाहिँ नजिकबाट अध्ययन गर्ने मौका मिल्यो। अर्को कुरा के ज्ञान दियो मलाई भन्दा, यो राजनीतिप्रति मेरो साक्षर मेरो आफ्नो एजुकेसन लेभल, मेरो अन्डरस्ट्यान्डिङ एकदमै कम छ जस्तो फिल भयो, जसले गर्दा चाहिँ यो कुरा चाहिँ मैले सिक्नुपर्छ भन्ने हेतुले नै नेपाल पोलिटिकल लिट्रेसी मुभमेन्टको अध्यक्षको रूपमा काम गर्दै गर्दा मैले धेरै अध्ययन गर्ने मौका पाएँ र सँगसँगै काम गर्ने साथीहरू लगायत लुम्बिनी प्रदेशका युवा सर्कलहरूमा पनि राजनीतिप्रति चाहिँ हामी एकदमै साक्षर हुनुपर्छ, सचेत हुनुपर्छ, हामी प्रश्न गर्न सिक्नुपर्छ, प्रश्न गर्नको लागि अध्ययन गर्नुपर्छ, अध्ययनशील हुनुपर्छ भन्ने हिसाबले चाहिँ मैले सुरु गरेको थिएँ।
1: जस्तो लुम्बिनी प्रदेशमा यहाँले यो नेपाल पोलिटिकल लिट्रेसी मुभमेन्ट भनेर सञ्चालन गरिरहँदा नि साँच्चै नै त्यहाँका युवाहरूलाई राजनीतिक चेतको चाहिँ कमी रहेछ त्यो महसुस गर्नुभयो?
3: हो, म मेरो आफ्नो साथीहरू लगायत 15-25 वर्ष उमेर समूहलाई अलिकति प्रतिनिधि गरेर भन्नु क्रममा चाहिँ युवाहरूलाई चाहिँ राजनीति चाहिँ पहिल्यैदेखि फोहोर खेल हो भन्ने किसिमको एउटा परिभाषा चाहिँ डेभलप गरियो, जसले गर्दाखेरि चाहिँ यो राजनीतिबाट हामी धेरै टाढा नै बस्नुपर्छ, यसमा चाहिँ हामी इन्भल्भ हुनु हुँदैन किनकि यो हाम्रो कार्यक्षेत्र नै होइन, यसका लागि हामी होइनौँ भन्ने किसिमको एउटा मेन्टालिटी भयो र हामीलाई चाहिँ यो संविधान यहाँको सबै कुराहरू संरचनात्मक कुराहरूलाई चाहिँ पढाउने अथवा नजिकबाट देख्ने मौका पनि मिलेन, टेक्निकल सब्जेक्ट भयो जसले गर्दाखेरि चाहिँ हस्पिटलमै समर्पित भयौँ, पेसेन्ट केयर र क्युरेटिभ केयरमै गयो होइन, जसले गर्दा चाहिँ राजनीति भनेको के हो, अब सामान्य एउटा कुरा गर्नुपर्दा जस्तो अब देशको स्वास्थ्य संयन्त्रलाई लिड गर्ने मान्छे त स्वास्थ्य मन्त्री हो नि त, स्वास्थ्य मन्त्री नै राजनीतिक नियुक्ति अथवा राजनीति थ्रु नै आउने हो जसको अन्तर्गत चाहिँ सबै स्वास्थ्य क्षेत्रहरू पर्ने हुन् भनिसकेपछि एउटा लिड गर्ने लिडरलाई चाहिँ राजनीतिको चेतना हुन आवश्यक रहेछ, त्यसको लागि त अब त्यो पोजिसनमा पुग्ने मान्छेले कस्तो किसिमको पोलिसी डेभलप गर्ने, त्यो पोजिसनमा भएको मान्छेले कस्तो किसिमको स्ट्राटेजीहरूलाई इम्प्लिमेन्ट गर्ने, ती कुराहरू चाहिँ बुझ्नको लागि त त्यो पोलिसी कसरी बनाउने, कसरी बन्दो रहेछन्, त्यसका तहगत निर्णयहरू कसरी गर्ने, त्यो प्रक्रिया के हो, त्यो कुरामा बुझ्नको लागि चाहिँ साक्षरता चाहिन्छ र त्यो अब अरू कसैले नदिने भए भएर आफै सुरु गर्नुपर्छ, आफै अध्ययनशील हुनुपर्छ भनेर चाहिँ हामी त्यसरी सुरु गरेका थियौँ र स्वास्थ्य क्षेत्रमा पनि अ काइन्ड अफ गुड पोलिटिक्स, राम्रो एउटा लिडरसिप हुन आवश्यक छ जसले गर्दा चाहिँ यो जनस्वास्थ्य समस्याहरू अथवा यी समस्याहरूलाई चाहिँ समाधान गर्न सजिलो हुन्छ भन्ने जस्तो लाग्छ।
1: हामीले यो बुझ्न जरुरी रहेछ है भन्ने कुरा जहाँ यहाँले थाहा पाउनुभयो, त्यतिखेर यहाँका साथीहरूको साथ सहयोग सपोर्ट अनि त्यहाँका मानिसहरूको प्रतिक्रिया चाहिँ के थियो?
3: धेरैलाई यो कुराको अवगत नै थिएन, यो कुरामा इन्भल्भमेन्ट हुन आवश्यक छैन भन्ने जस्तो थियो, भए पनि अब दिस इज नट माई फर्टे भने जस्तो यो मेरो लागि नै होइन भन्ने भइसकेपछि चाहिँ इन्ट्रेस्ट नै नभइसकेपछि त अध्ययन हुँदैन, त्यो हिसाबले चाहिँ तर यो हामी एनपिएलएम सुरु गर्दै गर्दा चाहिँ त्यति बेला चाहिँ सम्पूर्ण युवाहरू त्यो टाइममा चाहिँ यो जिएनजी मुभमेन्टहरू पनि भयो जसले गर्दाखेरि चाहिँ सम्पूर्ण युथहरू चाहिँ दे वेयर मोर अट्र्याक्टेड टुवर्ड्स यो पोलिटिकल चेन्जेस, यो नेपाल संरचना कुराहरूमा चाहिँ बढी इन्ट्रेस्टेड भए भएर पनि त्यो विषयमा चाहिँ यो कुराहरू सिक्न खोज्नेको जमात चाहिँ एकदमै धेरै थियो, धेरै ठुलो सर्कल थियो र हामी चाहिँ बिस्तारै अब एउटा नेटवर्क पनि डेभलप गर्दैछौँ जसले चाहिँ यो प्रदेश अन्तर्गत सम्पूर्ण जिल्लाहरूमा चाहिँ एउटा रिप्रेजेन्टेसन राख्ने र त्यहाँ पनि भित्र मेम्बरसिप मेम्बरहरू गराएर नन पोलिटिकल अर्गनाइजेसन हो यो, कुनै पनि यो राजनीतिक सङ्गठन चाहिँ होइन, फेरि यो चाहिँ एउटा साक्षर मात्रै हुनुपर्छ भन्ने हेतुले अब अनलाइन बेस्ड होइन बरु जुम मिटिङ गरेर हुन्छ कि अनलाइन बेस्ड एजुकेसन प्लेटफर्म जस्तो हो जसमा चाहिँ युवाहरूलाई चाहिँ राजनीतिक चेत हुन आवश्यक छ नै भन्ने कुराको लागि चाहिँ हामी यसमा चाहिँ प्रेरित थियौँ र युवाहरूको साथ छ।
1: के गर्नुहुन्छ
3: हामी चाहिँ यो राजनीतिलाई नजिकबाट बुझेको धेरै वर्षसम्म बुझेको मान्छेहरू जसले 10-15 वर्ष कुनै सङ्गठन अथवा केही गरेर अहिले जो स्वतन्त्र हुनुहुन्छ जो चाहिँ अब पोलिटिकल साइन्स अथवा भनौँ न यो पढ्दै हुनुहुन्छ उहाँहरू युवाहरूलाई अझै बढी थाहा हुन्छ, यो त्रिचन्द्रमा पढ्ने विद्यार्थीहरूलाई अझै बढी राजनीतिको ज्ञान हुन्छ किनकि त्यहाँनिर सङ्गठन यी सबै यावत कुराहरूले गर्दाखेरि चाहिँ एक्सपोजर छ, उहाँहरूकै सिकाइ उहाँहरूले प्रोभाइड गरेको प्रेजेन्टेसनहरू अथवा हामी आफै पनि पढ्न खोज्यो भनेदेखि चाहिँ अब एभ्रिथिङ इज अन आवर ह्यान्ड, अब यस्तो मोस्ट एडभान्स टेक्नोलोजी मोबाइल फोन हातमा भइसकेपछि हामी त्यसबाट अध्ययन गरेर एकअर्कामा चाहिँ सर्कुलेट गर्न पनि सक्छौँ, तर अब

0: पछि मलेरियाको अवेरनेस अनि यस्तो प्रोग्रामहरूमा पनि कटिरहेको हुन्छौँ।
1: हजुर, त्यतिखेर चाहिँ जस्तो स्वयंसेवी भनेर मानिसहरूले हेर्ने दृष्टिकोण अनि तपाईँहरूले भनिरहेका कुराहरू सुन्न सक्ने क्षमतामा चाहिँ कस्तो देख्नुभयो?
0: अहिलेको युथमा चाहिँ त्यो प्यासन लेभल चाहिँ एकदमै कम नै देख्छु म। कति कुरा हामीले डेलिभर गर्न खोज्दा पनि, राम्रो इम्प्याक्टको लागि गर्न खोज्दा पनि उहाँहरूले पोजिटिभली लिइदिनु हुँदैन कति कुरा त। अनि अहिले मान्छेहरूमा सानो सानो स्टेपले पनि धेरै ठुलो इम्प्याक्ट पार्न सकिन्छ। लाइक बाटोमा फोहोर फालिदिने अनि यस्तो यस्तो गतिविधिहरूले गर्दा पनि कति धेरै प्रब्लमहरू भइरहेको हुन्छ, पल्युसनहरू। अनि यस्तो नगर्नु भन्दा पनि हामीलाई कति गाली आइरहेको हुन्छ। अनि त्यसपछि ब्लडको मुभमेन्टमा पनि, ब्लड भनेको यस्तो आर्टिफिसियल बनाउन पनि सकिँदैन। हामीले कति स्कुलहरूमा कम्युनिटीमा गएर चाहिँ ब्लड डोनेसन गर्नुपर्छ भनेर हामीले अवेरनेसहरू अनि ब्लड क्याम्पेनहरू रेज गरिरहेको हुन्छौँ, तर उहाँहरू त्यो बेलामा पनि आफूलाई ब्लड चाहिएको बेलामा चाहिँ उहाँहरू ब्लड ब्याङ्कमा ब्लड पाएन, ब्लड खोजिदिनु भनेर चाहिँ हामी कहाँ आउनुहुन्छ। तर हामीले उहाँहरूलाई ब्लड डोनेसन गर्न आउनुहोस् भन्दा चाहिँ हामीले कतिचोटि गाली खाने अनि उहाँहरूले नराम्रो नराम्रो भन्ने पनि गरिरहनुहुन्छ
1: युवाहरू नै।
0: हजुर, ब्लड अवेरनेस चाहिँ एकदमै युवाहरूमा एकदमै कम नै छ।
1: भनेपछि युवाहरू नै स्वयं साक्षर हुन त जरुरी रहेछ।
0: हजुर
1: हजुर, जस्तो बिघिनजी यहाँ पनि स्वास्थ्य क्षेत्रमा हुनुहुन्छ होइन, अहिले वन्दनाजीले भन्नुभयो युवाहरू नै अझै अवेरनेस हुन जरुरी छ भन्दै हुनुहुन्छ। अहिले युवा मुभमेन्ट भइरहेको छ, देश युवामय छ, नेतृत्वमा युवाहरू हुनुहुन्छ होइन, उहाँहरू सबैलाई चाहिँ होइन देश बनाउनका लागि हामीले कराउने मात्रै होइन काम आफैबाट सुरु गर्नुपर्छ है भन्ने चेतना जगाउन सकिन्न, यसका लागि यहाँहरूले केही गर्दै हुनुहुन्न?
2: खासमा अलिकति लङ टर्म भिजन भनेको चाहिँ हामी हाम्रो क्षेत्रमा चाहिँ सेल्फ अवेरनेस एकदमै कम छ कि नेपाली युवाहरूमा। हामी चाहिँ कसैलाई क्रिटिसाइज गर्नु पर्यो, त्यो पनि डिस्ट्रक्टिभ क्रिटिसिजम। कन्स्ट्रक्टिभ क्रिटिसिजम त एउटा सकारात्मक पक्ष हो, तर यो डिस्ट्रक्टिभ क्रिटिसिजम, कसैलाई कसैको खुट्टा तान्ने भन्ने प्रवृत्ति चाहिँ एकदमै हावी छ नेपाली समाजमा समग्र। र युवाहरूको कुरा गर्दाखेरि चाहिँ युवाहरू आफै एउटा अनुशासनमा बसेर आफूले गर्न सक्ने आफ्नो क्षेत्रबाट, आफ्नो पोजिसनबाट, आफ्नो ठाउँबाट योगदान गर्न चाहिँ पछि हट्नुहुन्न। खासमा चाहिँ आफूले गर्न सक्ने कुराहरू छन् भने चाहिँ गर्नुपर्छ। ती कुराहरू नगरिँदा नै यो भएको, यस्तो सबै कुराहरू भएको हो। आफूले काम नगर्ने तर अपेक्षा धेरै राख्ने कुरा चाहिँ एकदमै नकारात्मक हो, त्यो कुरा चाहिँ नराम्रो छ। तर यसको लागि पनि हामी चाहिँ एउटा राम्रो एक्सन प्लान बनाएर, राम्रो स्ट्राटेजी बनाएर चाहिँ युवाहरूलाई चाहिँ आफ्नै स्थानबाट कसरी चाहिँ योगदान दिन सकिन्छ। एउटा सामान्य पढे लेखेको युवाले पनि कन्ट्रिब्युट गर्ने ठाउँहरू धेरै छन्। स्वास्थ्य क्षेत्रमा भइरहेको मान्छेहरूले कन्ट्रिब्युट गर्ने ठाउँहरू फरक होला नि। यस्ता आफ्ना आफूले योगदान दिन सक्ने क्षेत्रहरूलाई चाहिँ वर्गीकरण गरेर चाहिँ आफूले योगदान दिने क्रम चाहिँ जारी राख्नुपर्छ, जसबाट रिजल्टहरू आउँछ, जसले चाहिँ समग्र विकासमा चाहिँ सहयोग र टेवा पुर्याउँछ।
1: हजुर, स्वास्थ्य शिक्षा यी भनेका अपरिहार्य कुरा हुन् नि त होइन, घाँस बाँस कपास भने जस्तै, त्यस्तै गरेर त्यो स्वास्थ्य क्षेत्र चाहिँ राम्रो हुनुपर्छ है भन्ने खालको चेत चाहिँ कतिको छ युवाहरूमा?
2: स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्छ भन्ने चेतना चाहिँ छ, तर अहिलेको युवाहरूमा एउटा विकराल समस्या भनेको चाहिँ अनसर्टेनिटी हो। जस्तो अब पढेपछि के गर्ने एउटा क्लियर पाथवे न सरकारले दिन सकेका छ, न युवाहरू आफैले डेभलप गर्न सकिरहनु भएको छ। जस्तो अब कुनै स्वास्थ्य क्षेत्रमा ब्याचलर्स गर्नुहुन्छ र त्यसपछिको इमिडिएट एक्सन प्लान के हो त, एउटा क्लियर पाथवे नै डेभलप छैन कि। जस्तो नेपालमा फार्मेसी पढ्नकै लागि पनि सिटहरू निर्धारण हुन्छन्, सर्टेन सिटहरू अभाइलेबल हुन्छन्, त्यहाँ नाम निकाल्यो, गयो, पढ्यो, निस्कियो, निस्किसकेपछि युटिलाइजेसन प्याटर्न न सरकारले दिन सकेका छ, न पढ्ने कलेजले अथवा न सम्बन्धित युनिभर्सिटीले दिन सकेका छ। यो मानेमा चाहिँ युवाहरू एकदमै धेरै अनसर्टेन छन्, जसले गर्दाखेरि चाहिँ यो वैदेशिक पलायन हुन यो रहरभन्दा पनि बाध्यता भइसकेको छ। देशमा चाहिँ स्वास्थ्य क्षेत्रमा सुधार आउनुपर्छ भन्ने कुरामा चाहिँ सबैजना पोजिटिभ नै हुनुहुन्छ, तर यही एउटा अन्यलता, यो अन्यलताले गर्दाखेरि चाहिँ यो एउटा बाध्यात्मक परिस्थिति चाहिँ सिर्जना भएको
1: हो। हजुर, अब यसलाई सुधार गर्नका लागि, नहुनका लागि चाहिँ होइन, अब कस्तो खालको पोलिसी आइदियो भने चाहिँ युवाहरू देशमै बस्ने र देशमै उन्नत हुने समाज हुने वातावरण चाहिँ एउटा सृजना होला त के भन्नुहुन्छ?
2: अहिले तत्कालीन समयमा हेर्दा, अहिले अहिलेको यो करेन्ट सिचुएसनलाई एनालाइसिस गर्दा चाहिँ स्वास्थ्य क्षेत्रमा यो हिस्ट्रीमै पहिलो पटक यो नर्स पृष्ठभूमिबाट चाहिँ रिप्रेजेन्ट गरेर चाहिँ सम्माननीय स्वास्थ्य मन्त्री निशा मेहताज्यू चाहिँ नियुक्त हुनुभएको छ, जसले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ एउटा ग्रास रुट लेभलको समस्याहरू चाहिँ उहाँले भोग्नुभएको छ, थाहा छ उहाँलाई। अब ग्रास रुट लेभलको प्रब्लमहरू थाहा भइसकेपछि चाहिँ त्यो प्रब्लमलाई चाहिँ ट्याकल गर्ने वेहरू पनि थाहा हुन्छ। जसले गर्दाखेरि चाहिँ एउटा पोजिटिभ इम्प्याक्ट पर्छ भन्ने कुराहरूमा चाहिँ युवा एकदमै धेरै

0: भन्छन्। योभन्दा पहिलाको इक्जाम्पलहरू हेर्दाखेरि चाहिँ मन्त्रीहरूकै कुरा गर्नुपर्दाखेरि चाहिँ त्यो क्षेत्रसँग सम्बन्धित नभएको व्यक्तिले अरू कसैले भनेको अथवा पढाएको आधारमा उसले लिने एक्सन प्लानहरू र यो सबै कुराहरू बेहोरेर यो सबै कुराहरू भोगेर गएको मान्छेले लिने एक्सन प्लानहरू चाहिँ पक्कै पनि डिफ्रेन्ट हुन्छ भन्ने कुरामा चाहिँ समग्र स्वास्थ्य कर्मीले चाहिँ एकदमै धेरै पोजिटिभ हुनुहुन्छ। अझै नेपालमा चाहिँ यो अलिकति चिकित्सकहरूकै समस्या पनि छ, फार्मासिस्ट नर्सेसहरूको समस्या, यो पब्लिक हेल्थ प्रोफेसनलको समस्या, यी सबै विकराल समस्याहरू छन्। फार्मेसीको कुरा गर्नुपर्दाखेरि चाहिँ हामी आफै यहीँ काठमाडौँ भ्याली अन्तर्गतकै अधिकांश फार्मेसीमा फार्मासिस्ट नै हुनुहुन्न र औषधि जस्तो संवेदनशील क्षेत्रमा पनि फार्मासिस्ट नभइसकेपछि अरू कोही एउटा पसलेको दर्जा लिएर बस्ने मान्छेहरूले दिएको औषधिले मेडिकेसन इररको कारणले चाहिँ पेसेन्टलाई चाहिँ राम्रो भइरहेको छैन। यी कुराहरूमा पनि एउटा निगरानी हुनेछ भन्ने कुरामा चाहिँ म एकदमै धेरै पोजिटिभ र होपफुल छु।
1: हजुर, जस्तो यहाँले नै उठाइहाल्नुभयो, यो पछि म वन्दनाजीतिर जान्छु होइन, जस्तो हामी नै पनि होइन एउटा औषधि पसलमा जान्छौँ, मलाई ज्वरो आएछ, रुगा लागेको छ, मलाई औषधि दिनु न भनेर पनि औषधि खान्छौँ। गाउँमा गर्ने त त्यही नै हो, हामी सहरमै बस्ने पनि कतिपय मान्छेहरूले गर्ने त त्यही नै हो। भनेपछि स्वास्थ्य सम्बन्धीको चेत हामीलाई के भएर ज्वरो आइरहेको छ भन्ने कुरा नजानिकन नै हामीले औषधि खाएर ठिक गर्न त खोजिराखेका हुन्छौँ नि त। यो सम्बन्धीको चेत चाहिँ अझै पनि रहेनछ भन्ने लाग्छ यहाँलाई। यहाँले समुदाय स्तरमा गएर काम पनि त गर्नुभयो नि त होइन, युवाहरूको चेतना पनि त्यहाँ जोड्दै गर्दाखेरि चाहिँ कस्तो देख्नुहुन्छ त्यहाँ चाहिँ?
0: फार्मेसीमा चाहिँ अब औषधिका विभिन्न कक्षा यसरी वर्गीकरण हुन्छ, जसमध्ये चाहिँ ओभर द काउन्टर भनेर ड्रग्सहरू हुन्छन्, जसमा चाहिँ हाम्रो सामान्य प्यारासिटामोल यस्ता कुराहरू चाहिँ ओटिसी ड्रग अन्तर्गत पर्छन्, जसलाई चाहिँ सामान्य बिरामीले आफ्नो के अरे टाउको दुखेको अथवा ज्वरो आएको कारणले गएर किनेर खान मिल्छ, यसलाई चाहिँ इलिगल मानिँदैन। तर पनि दिने मान्छेले चाहिँ कसरी काउन्सिलिङ गर्ने, पेसेन्ट काउन्सिलिङ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। प्यारासिटामोल डिस्पेन्स गर्दै गर्दा पनि प्यारासिटामोलले चाहिँ हरेक औषधिको एउटा साइड इफेक्ट हुन्छ, प्यारासिटामोल पनि ओभर कन्जम्सन गर्यो भने लिभरमा समस्या आउँछ, यी कुराहरू चाहिँ जनमानसमा चाहिँ यो कुराहरूको जनचेतना हुन अत्यन्त आवश्यक छ। सबैभन्दा ठुलो समस्या चाहिँ दिने मान्छेमा छ, किनकि फार्मेसीमा फार्मासिस्ट नै छैन, अथवा भनौँ न दक्ष मान्छे नै छैन। एउटा लाइसेन्समा फार्मेसी खोलिन्छ र त्यो लाइसेन्सले खोलेको फार्मेसीमा फार्मासिस्ट बाहेक अन्य मान्छेहरू जो व्यवसाय गर्ने व्यवसायमुखी यो प्रफिट ओरिएन्टेड मान्छेहरू बसेर डिस्पेन्स गर्ने कल्चरले गर्दा चाहिँ यो समस्याहरू आएको हो। त्यो ठाउँमा यदि कोही फार्मासिस्ट हुन्थ्यो भने त उसले आफ्नो पढेको ज्ञान, आफ्नो एउटा चेतना चाहिँ बिरामीलाई चाहिँ पेसेन्ट काउन्सिलिङ अन्तर्गत उसले यो औषधिको काम यो, साइड इफेक्ट यो, यति बेला खाने हो भन्दै गर्दा पनि एउटा पेसेन्टमा अवेरनेस त यत्तिकै समुदायकै कुरा गर्दा चाहिँ फैलिन्छ। त्यसपछिका अब अरू जटिल अवस्थामा चाहिँ हामी अस्पताल जानु आवश्यक छ। तर हामीले कन्ज्युम गर्ने सबै मेडिसिनको पछाडि चाहिँ हामी अवेर, बिरामी आफै सेल्फ अवेर हुने चाहिँ अत्यन्त आवश्यक छ। औषधि किन्न जाँदै गर्दा मलाई औषधि दिने मान्छे फार्मासिस्ट हो कि होइन भन्ने कुरामा चाहिँ बिरामी आफै पनि सचेत हुन आवश्यक छ, र त्यो एउटा सामान्य पहल बिरामीले गर्यो अथवा भनौँ न किन्ने मान्छेले गर्यो भनेदेखि पनि यसमा चाहिँ अलिकति सुधार हुन्छ भन्ने कुरामा चाहिँ म पोजिटिभ छु।
1: हजुर, यसमा युवाहरूको नि भूमिका रह्यो, हरेक घरमा छोराछोरीहरू हुनुहुन्छ, अभिभावकलाई लिएर जाँदै हुनुहुन्छ, उहाँहरू बिरामी हुनुहुन्छ भने पनि तपाईँहरू त अहिलेको पुस्ता हो, बुझ्नु पर्यो यी कुराहरू चाहिँ। वन्दनाजी, जस्तो अब तपाईँले स्वयं सेवाको क्षेत्रमा काम गरिरहँदाखेरि पनि होइन, महिला युवा महिला भएर त्यहाँ काम गर्दै जाँदाखेरि तपाईँले देखेका भोगेका समस्याहरू चाहिँ के हुन् त?
2: अब आफू महिला भएर भोगेका प्रब्लमहरू चाहिँ कस्तो छ भन्दा, फर्स्टमा त आफ्नो फ्यामिली र सोसाइटीबाट, आफ्नो समाजबाट नै उठेर माथि आएर म भलन्टियरिङ गर्छु भन्न नै हाम्रो एउटा त्यो मेन प्रब्लम त्यो नै छ, लेडिज फर्स्ट भनेर चाहिँ भन्ने। तर नेपालमा चाहिँ ग्रामीण क्षेत्र अनि त्यसपछि फेरि यो सहरी क्षेत्रको चाहिँ एकदमै धेरै भास्ट डिफ्रेन्सेस छ के। कस्तो भन्दा, काठमाडौँ भ्यालीमा भएको सरकारी स्कुलहरूमा चाहिँ प्याडहरूदेखि लिएर खाजाहरू महिलाहरूको लागि निशुल्क वितरण गरिन्छ, तर त्यही कुरा चाहिँ सुदूरपश्चिम कर्णालीतिर गयो भने पनि अझै पनि कति महिला दिदीबहिनी आमा आन्टीहरूलाई चाहिँ छाउपडी भनेर छाउगोठमा राखिन्छ, अनि यस्तो यस्तो कुराहरूले चाहिँ एकदमै ठुलो खाडल क्रिएट गरेको छ यहाँ। र यस्तै कुरा पनि अवेरनेसको लागि हामीले पहल गर्छौँ, हामीले चाहिँ सोसाइटीमा राम्रो इम्प्याक्ट पार्न सक्छौँ, चेन्जेस ल्याउन सक्छौँ भन्दा चाहिँ उहाँहरूको चाहिँ आफ्नो कल्चर हुँदो रहेछ, के हुँदो रहेछ, अनि त्यसपछि उहाँहरू चाहिँ यस्तो कुराहरू चाहिँ मान्नु नै हुँदैन। अनि त्यसपछि फोहोरको कुरालाई नै हेरौँ, फोहोर व्यवस्थापन डस्टबिन त्यहीँनिर हुन्छ, उहाँहरूले खाएको ऱ्यापरहरू बाटोमा फाल्नुहुन्छ, त्यसबाट थाहा हुन्छ कि आफूलाई युथ युथ चाहिँ भन्ने तर सिभिक सेन्स नै कस्तो जेरो जस्तो के। अनि यस्तो समस्याहरू पनि छ
1: भनेको उहाँहरूले सामान्यभन्दा सामान्य कुरा खाएको एउटा चक्लेट खाएर त्यसको प्लास्टिक चाहिँ बाटामा फाल्ने होइन कि डस्टबिनमा हाल्नुपर्छ भन्ने कुराको सेन्ससम्म नभएको जस्तो यहाँलाई अनुभूत हुन्छ। भनौँ न चाडबाडहरूमा लाइनहरू मिलाउने, पानी बाँड्ने, त्यो मात्रै नभइकन यहाँ त सुदूरपश्चिमसम्म पनि पुग्नु भएको छ होला, त्यहाँ छाउपडी प्रथा छ होइन, यसमा पनि यी महिलाका यावत समस्याहरू पनि छन् होइन, त्यतातिर पनि त यहाँहरू जानुहुन्छ होला, गर्नुहुन्छ होला, अहिलेको चेतनाको अवस्था चाहिँ कस्तो छ त?
2: पहिलाभन्दा केही हदसम्म चाहिँ कम भएको छ, त्यही पनि हामी त्यहाँ गएर ल हामी चाहिँ सस्टेनेबल पनि हुन्छ, दिगो विकास हुन्छ, प्लास्टिकको प्याडलाई चाहिँ रिप्लेस गरेर क्लोथेसको प्याड लगायो भने चाहिँ त्यो कस्टमा पनि एकदमै कम पर्न जाने, अनि त्यसपछि कस्टमा पनि कम पर्न जाने अनि सस्टेनेबल पनि हुने, अनि त्यसपछि त्यसले चाहिँ इन्भाइरोमेन्टलाई कुनै पनि एफेक्ट गर्दैन भनेर हामी एउटा प्रोजेक्ट लिएर गयो भने पनि उहाँहरू चाहिँ राम्रोसँग रेस्पोन्स नै नगरिदिने, अनि उहाँहरू चाहिँ हामीले यस्तो गर्यो भने चाहिँ हाम्रो देउता रिसाउँछ भन्ने त्यस्तो खालको प्रवृत्तिहरू पनि छ उहाँहरूमा चाहिँ। त्यो भनेको अब जनचेतनाको कमी हो कि खै के हो। अनि यो डिजिटल लिट्रेसी भनेर भन्छौँ, त्यसमा पनि युथहरूले चाहिँ आफूभन्दा राम्रो गरेको युथकोलाई मात्रै आफूसँग रिलेट गर्छ, अनि त्यसरी चाहिँ उनीहरू चाहिँ त्यस्तो राम्रो गरिरहेको छ म पछि परे खालको पनि, त्यसले गर्दा पनि अहिलेको युथहरू धेरै स्ट्रेस छ। हामीसँग सर्टिफिकेट चाहिँ हुन्छ, अनि ब्याचलरको डिग्री सर्टिफिकेटहरू चाहिँ पाइसक्यो, अनि त्यसमा मार्केटमा गइसकेपछि जब खोज्नको लागि हामीले पढ्न चाहिँ एउटा कुरा परिरहेको छ, अनि त्यसपछि मार्केटमा गएर काम गर्नु पर्दा चाहिँ हामीले त्यहाँ चाहिँ डिफ्रेन्ट खालको डिफ्रेन्ट स्किल नै काम लाग्ने हुन्छ, त्यसैले यो भोकेसनल अनि प्र्याक्टिकल स्किलहरू चाहिँ एकदमै कम छ।
1: हजुर, प्र्याक्टिकल स्किलहरूको पढाइ नहुँदाखेरि चाहिँ अहिले युवाहरूलाई चाहिँ बजारमा काम गर्नु चाहिँ अप्ठ्यारो भइरहेको छ भन्ने यहाँको तर्क हो होइन। यसलाई तपाईँ के भन्नुहुन्छ बिगिनजी? जस्तो अब तपाईँ त एक खालको काममै जोडी पनि सक्नुभएको छ, अध्ययनमा पनि हुनुभएको छ होइन, अनि अहिले देश पनि नयाँ मोडमा मोडिरहेको यो अवस्थामा होइन, यो शिक्षा स्वास्थ्य सम्पूर्ण कुरालाई रूपान्तरण गर्नुपर्ने त आवश्यकता हामी सबैले भनेकै नै छौँ होइन, तर त्यसमा चाहिँ अब कसरी अगाडि जानुपर्छ?
0: बन्दनाजीले भनेको कुरा चाहिँ त्यो कुरामा चाहिँ म अग्री गर्छु। अहिले चाहिँ हाम्रो यो थ्योरिटिकल नलेज र प्र्याक्टिकल इम्प्लिमेन्टेसनमा चाहिँ एकदमै ठुलो ग्याप छ। अब अरू क्षेत्रमा त झन् अझै ठुलो ग्याप छ जस्तो लाग्छ मलाई, किनकि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि हामीले अध्ययन गर्दै गर्दाको म्याक्सिमम् कुराहरूलाई चाहिँ हामीले प्र्याक्टिकल इम्प्लिमेन्टेसन गर्न पाउँदैनौँ। एज अ फार्मासिस्ट कुरा गर्नुपर्दा, म आफूले पढ्दै गर्दा ड्रग ड्रग इन्टरेक्सन मेडिकल हुन्छ नि यो मेडिकेसनको कुराहरू पढ्यौँ, तर त्यसको युटिलाइजेसन नेपालमा काहीँ पनि छैन। विदेशमा के हुन्छ, बाहिर अरू अलिकति मोस्ट डेभलप्ड कन्ट्रिजमा चाहिँ चिकित्सकहरूले चाहिँ कुनै पनि रोगको डायग्नोसिस गर्ने र त्यो सर्टेन्ड रोगलाई चाहिँ कुन औषधि चलाउनुपर्छ भनेर चाहिँ त्यो डिसिजन मेकिङ पावर चाहिँ एउटा फार्मासिस्टसँग हुन्छ। तर नेपालमा चाहिँ भने जस्तै अब पढाउने चाहिँ पढाइन्छ, प्रत्येक रोगमा कस्तो औषधि, के औषधि, रोगको विभिन्न चरणहरू, त्यसको प्याथोफिजियोलोजी, धेरै कुराहरू पढाइन्छ, तर युटिलाइजेसन त एट द एन्ड ड्रग डिस्पेन्सिङ, डक्टरले लेखेको औषधिलाई ऱ्याकबाट झिकेर बिरामीको हातमा दिने मात्र भइरहेछ। त्यहाँ सामान्य एउटा पेसेन्ट काउन्सिलिङसम्म गर्न नपाइसकेपछि थ्योरिटिकल र प्र्याक्टिकल नलेजमा कति ठुलो ग्याप छ भन्ने कुरा त्यहाँबाट स्पष्ट एउटा उदाहरण हो यो। त्यस कारणले चाहिँ अबको शिक्षामा चाहिँ नीतिगत सुधार हुन अत्यन्तै आवश्यक छ, पढाइएको कुराहरू इम्प्लिमेन्टेसन होस् अनि एउटा स्ट्रक्चर चाहिँ राम्रोसँग तय होस्, पहिले पढिसकेपछि के गर्ने, अपर्च्युनिटीहरू थुप्रै हुन् र विद्यार्थीहरूलाई चाहिँ त्यो अपर्च्युनिटीहरू ग्र्याप गर्नको लागि चाहिँ विदेशै जानुपर्छ भन्ने किसिमको मानसिकता नहोस्। नेपालमै यति धेरै अपर्च्युनिटी हुन् कि विद्यार्थीहरूलाई चाहिँ आफू खुसी, आफूलाई मन लागेको क्षेत्रमा चाहिँ योगदान दिन सकुन्। त्यस कारणले चाहिँ अबको मेरो अपेक्षा भनेको चाहिँ सरकारले चाहिँ यो विषयमा चाहिँ अत्यन्तै राम्रो गृह कार्य गरेर यसको इम्प्लिमेन्टेसन गर्न,
1: यसका यो उपलब्धि हासिल गर्नका लागि नि जस्तो हरेक व्यक्तिले स्वदेशमै स्वरोजगार बन्ने अथवा स्वास्थ्य शिक्षा सबैको ग्यारेन्टी हुने अवस्था बन्नका लागि चाहिँ के गरेर चाहिँ समेट्न सक्नुहुन्छ उहाँहरूले?
0: यो लेखिएका कुराहरूलाई इम्प्लिमेन्टेसन गर्यो भने धेरै कुरा सम्भव छ। सामान्य कुरा गर्नुपर्दा एज अ फार्मासिस्ट होइन, अब ड्रग एक्ट यो हाम्रो औषधि ऐन छ र जहाँ औषधि त्यहाँ फार्मासिस्ट भन्ने एउटा लाइन छ, एउटा भनौँ न एउटा पोइन्ट छ। हाम्रो सबै ठाउँमा स्थानीय तह छ, प्रत्येक ठाउँमा अध्यक्ष, त्यहाँ राजनीतिक नियुक्ति, राजनीतिक यो इलेक्सनबाट गएको मान्छेहरू त हुनुहुन्छ, तर त्यहाँ टेक्निकल फिल्डको मान्छेहरूको त कमी छ नि त अझै पनि. अझै पनि दुर्गम क्षेत्रको अस्पतालमा डाक्टरै नभएको अवस्था छ. त्यो अब जहाँ अब अहिलेसम्म त्यो सामान्य एउटा यति सामान्य कुरालाई पनि इम्प्लिमेन्टेसन भएको छैन भनेपछि लेखिएकै कुराहरूलाई अरू नयाँ पोलिसीहरू थप्ने कुराहरू त छँदैछन्. ती कुराहरू चाहिँ आवश्यक भएको खण्डमा थपाउला अथवा त्यो कुराहरू गरौँला, तर अहिलेको लागि तत्काल चाहिँ भएकै कुराहरूलाई सामान्य तरिकाले इम्प्लिमेन्ट गर्यो भने मात्रै आधाभन्दा बढी स्वास्थ्य समस्याहरू चाहिँ त्यहीँदेखि सल्भ हुन्छ जस्तो मलाई मेरो व्यक्तिगत अध्ययन अथवा मेरो व्यक्तिगत अनुभवले चाहिँ म त्यो कुरा महसुस गर्छु.
1: हजुर वन्दनाजी, आज गिबिनजी अनि तपाईँ सँगै बसेर यो कार्यक्रममा बोलिरहनु भएको छ होइन. जस्तो बिगिनजीले कामको समुदाय स्तरमा गएर काम गर्दै गर्दा भोगेका समस्या फरक होलान्, तपाईँले भोगेका समस्या फरक होलान्, कि अहिले पनि युवा महिला र पुरुषले काम गर्दा समुदायमा जाँदाखेरि त्यहाँ देखिने भाषी अथवा भनौँ न त्यहाँ देखिने फरकपनाहरू चाहिँ अझै पनि अनुभूत गर्न सकिन्छ?
2: कति ठाउँमा चाहिँ गर्न सकिन्छ म्याम?
1: भनौँ न पत्याउने तरिकामा फरक पर्छ कि समुदायले समाजले पत्याउनुहुन्न कि अथवा कस्ता प्रतिक्रियाहरू आउँछन् के हुन्छ?
2: कतिपय कुरामा चाहिँ डिसिजन मेकिङमा पनि महिलाहरूको सहभागिता चाहिँ चाहिन्छ भनेर भन्नुहुन्छ, अनि कति प्रोग्रामहरूमा पनि बोलाइदिनुहुन्छ, तर उहाँहरूले चाहिँ फोटोमा मात्रै सीमित राख्नुहुन्छ क्या त्यो कुराहरू. डिस्कसन होस् या जे कुरामा होस् उहाँहरू महिलाको सहभागिता चाहिँ छ भनेर भन्नुहुन्छ, तर त्यो सहभागिता चाहिँ फोटोमा मात्रै सीमित हुन्छ.
1: राम्रो देखाउनलाई फोटो खिचिन्छ तर यहाँ आवाजहरू चाहिँ माथि पुग्दैन होइन. यसका लागि अब युवा महिलाहरूले के गर्न जरुरी रह्यो त, कसरी आवाज पुग्लान त के लाग्छ मनमा?
2: अहिले त यस्तो इभोल्युसन आएको छ नेपालको पोलिटिक्समा पनि. पहिला चाहिँ लिडरहरू पनि अलि युथ हुनुहुँदैन थियो नि त, अब त युथ हुनुहुन्छ. अब चाहिँ साँच्चीकैमा युथ युथ युथ भनिरहँदा चाहिँ युथ युवाहरूले उठाएका आवाजहरू चाहिँ सुनिन्छ होला.
1: अब हाम्रा कुरा सुनिन्छन् भन्ने कुरामा ढुक्क हुनुहुन्छ? ढुक्क हुनुहुन्छ
2: हजुर.
1: बिगिनजी, जस्तो वन्दनाजीले भने जस्तै अब अहिले चाहिँ युवाको नेतृत्व छ, युवाले नेतृत्व गरेको सरकार छ, अब चाहिँ हाम्रा कुराहरू सुनिन्छन् भन्ने कुरामा ढुक्क छु भनेर उहाँले मुन्टो पनि हल्लाउनु भयो हजुर भनेर भन्नुभयो होइन. यहाँलाई चाहिँ कस्तो अनुभूत हुन्छ, जस्तो काम गर्दै गर्दाखेरि महिला पुरुषमा विभेद, यहाँले चाहिँ आफै पुरुष भएर त्यहाँ समुदायमा जाँदै गर्दाखेरि उहाँहरूप्रति कतै अझै पनि विभेद त भइरहेको छैन भनेको अनुभूत गर्नुभएको छ कि छैन? यदि गर्नुभएको छ भने अब उहाँहरूका कुरा सुनिएलान् के भन्नुहुन्छ?
0: म पहिलो प्रश्नबाट जान चाहन्छु. युवा नेतृत्वको कुरामा ढुक्क हुने सिलसिलामा चाहिँ अब उहाँहरूलाई छुट नै छैन, युवाहरू जागिसके अब उहाँहरू अकाउन्टेबल हुन कुनै पनि किसिमको छुट छैन, किनकि युवाहरू एकदमै धेरै अवेर, हामीसँग सबै कुराहरू हातमा छ. अब अझै डिजिटल ट्र्याकिङ सिस्टम ल्याउँछु भन्दै हुनुहुन्छ, त्यो भइसकेपछि वी आर गोइङ टु ट्र्याक देम. अब प्रत्येक दिन आज सरकारले के काम गर्यो भनेर युवाहरू स्क्रोल गर्दैछन्, काम नभएको खण्डमा झकझकाउने काम भइरहेको छ, र त्यो विषयमा चाहिँ उहाँहरूले चाहिँ डेलिभर गर्नै पर्छ. जुन राजनीतिक परिवर्तन भयो, यति धेरैजनाको ज्यान गयो, यसमा चाहिँ उहाँहरूले अब कुनै पनि किसिमको हेलचक्राई अथवा ढिलासुस्ती गर्ने छुट चाहिँ छैन. यो मानेमा म पनि ढुक्क छु, किन भन्दा प्रश्न उठ्छन्, उत्तरहरू आउँछन् र काम हुन्छन् भन्ने कुरामा ढुक्क छु. र महिला र पुरुषको विभेदको कुराहरू अथवा भनौँ न यो डिसिजन मेकिङ पावरमा फिमेलको भोइसेसहरूलाई
1: युवाभित्रै पनि
0: अहिले चाहिँ म मेरो ब्याचलर्स इन फार्मेसी पढ्दै गर्दा मेरो अधिकांश साथीहरू महिला हुनुहुन्थ्यो होइन. पहिलाभन्दा त मैले चाहिँ कहिले पनि त्यसरी अब आफू पुरुष भएर पनि हुनसक्छ होइन, तर पनि त्यो हिसाबले चाहिँ म विभेद भएको जस्तो मलाई चाहिँ त्यो फिल नभएको है. किन भन्दाखेरि मेरो फिल्डमा चाहिँ अधिकांश साथीहरू महिला, मलाई पढाउने म्याक्सिमम् लेक्चररहरू प्रोफेसरहरू पनि महिला, अझ म पढेको त युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसको प्रिन्सिपल पनि महिला. अब भाव भएर उहाँहरू युथ नै हुनुहुन्थ्यो, त्यो किसिमले चाहिँ डिसिजन मेकिङ पावरमा चाहिँ बिस्तारै महिलाहरू चाहिँ अगाडि आउँदै हुनुहुन्छ, र त्यो यसमा चाहिँ कुनै पनि किसिमको त्यस्तो एउटा बनेको एउटा कन्स्ट्रक्टिभ ब्यारियर छ जस्तो चाहिँ मलाई लाग्दैन. त्यस कारणले चाहिँ आइएम भेरी मच पोजिटिभ टुवार्ड्स इट.
1: भनेको अबको समयमा त्यस्तो खालको विभेद सायदै छैन होला भन्ने कुरामा?
0: छैन छैन, हुनु हुँदैन, पहिला थियो होला होइन, तर अहिलेको अवस्थामा चाहिँ मेरो वरिपरिको सर्कल, मेरो चेन हेऱ्यो भनेदेखि चाहिँ छैन.
1: हजुर हजुर, जस्तो अब महिलाहरूका कुरा सुनिँदैनन् भन्ने एउटा मनमा लागिरहँदाखेरि देश नयाँ मोडमा मोडिरहेको छ होइन, अब त कसो नसुनिएलान् त भन्ने कुराहरू साथी सर्कलमा पनि कुराहरू हुन्छन् होला होइन?
2: अहिले के अरे महिलाहरू डिसिजन मेकिङ पावरमा आइरहनु भएको छ, अनि त्यो भइसकेपछि चाहिँ हामी युथलाई पनि एकदमै त्यसले चाहिँ एकदमै मोटिभेट गरिरहेको छ। अनि अब चाहिँ पहिलाको जस्तो त्यो महिला र पुरुष बिचको खाडल चाहिँ नहोला, हामी एउटा क्वेनको टु पार्ट भनेर भन्छ नि, अनि त्यसरी नै यसो यो पोलिटिक्समा पनि हामी त्यसरी नै अगाडि बढ्न सक्छौँ होला।
1: हजुर, सँगसँगै तपाईँ एक स्वयंसेवी भएको हिसाबले पनि स्वयंसेवालाई चाहिँ मानिसहरूले कसरी हेर्नुपर्ने रहेछ, अनि माथिल्लो निकायहरूले पनि सरकारवाला निकायहरूले पनि कसरी हेरिदिनु पर्ने रहेछ, अनि त्यसलाई अझै उत्प्रेरित गराउन सकिने रहेछ, के महसुस गर्नुभएको छ?
2: सबै फिल्डहरूमा चाहिँ अकाउन्टेबिलिटी एन्ड ट्रान्सप्यारेन्सी हुनु पर्यो। हामीले गरेको कामलाई चाहिँ मोनिटर गर्ने पोलिसीहरू अथवा जुन डिसिजन मेकिङ त्यो माथिको लेभलमा हुनुहुन्छ उहाँहरू चाहिँ एकदमै ट्रान्सप्यारेन्ट भएर तल्लो स्तरमा काम गर्ने स्वयंसेवकहरूले पनि राम्रोसँग गरिरहनु भएको छ भनेर चाहिँ हेरिदिनु भयो, अनि त्यसपछि सोसाइटीमा हुने यो सस्टेनेबल डेभलपमेन्ट गोल, सस्टेनेबल डेभलपमेन्ट गोल भनेर चाहिँ भनिन्छ, तर त्यस्तो कुराहरू चाहिँ त्यो कुरा पनि फोटोमा मात्रै सीमित भएको जस्तो लाग्छ मलाई। अनि नारा लगाउँदा चाहिँ सस्टेनेबल डेभलपमेन्ट गोल भनेर भन्ने, तर तिनी गोलहरू चाहिँ त्यति धेरै सस्टेनेबल नै के अरे इन्भाइरोमेन्टमा भएको यो प्र्याक्टिसेसहरू चाहिँ त्यस्तो धेरै सस्टेनेबल नभएको जस्तो लाग्छ। त्यसैले स्वयंसेवाको यो फिल्डमा भएको जति पनि अर्गनाइजहरू हुनुहुन्छ त्यसमा पनि अब चाहिँ युथहरूको चाहिँ डाइरेक्ट इन्भल्भमेन्ट भएर हाम्रो पनि हाम्रो सोचहरू यस्तो छ, हामीलाई चाहिँ यस्तो भयो भने चाहिँ सजिलो हुन्छ भनेर हाम्रो कुराहरू सुनिदिनु भयो भने चाहिँ अब सोसियल अर्गनाइजेसनहरूले गर्ने कामहरू पनि साँच्चीकै नै सस्टेनेबल हुनेछन्।
1: स्वयंसेवकहरूले गरेको कुरालाई पनि एउटा दिगो रूपमा चाहिँ हेरिदिनु पर्यो भन्ने यहाँको धारणा होइन? स्वयंसेवामा युवाहरू कतिको उत्प्रेरित हुनुभएको लाग्छ बिगिनजी? जस्तो स्वयंसेवाको क्षेत्रमा युवाहरू कतिको हुनुहुन्छ अहिले, अनि कतिको उत्प्रेरित भएको महसुस हुन्छ यहाँलाई चाहिँ?
0: नेपालमा अहिले राम्रै क्वान्टिटीमा चाहिँ युथ अर्गनाइजेसनहरूको सुरुवात भएको अथवा ती अर्गनाइजेसनहरूको ग्रोथ भएको देख्न सकिन्छ। युवाहरू एकदमै धेरै लर्निङ एटिट्युड भएको एज ग्रुप हो। युवा भनेको एउटा विद्यार्थी जीवनमा चाहिँ सम्पूर्ण विद्यार्थीहरूलाई चाहिँ केही नयाँ सिकौँ, केही नयाँ गरौँ भन्ने अपेक्षा हुन्छ, र यो क्रममा चाहिँ विभिन्न यस्ता अर्गनाइजेसनहरूले चाहिँ ठाउँ दिँदाखेरि चाहिँ युवाहरू चाहिँ अग्रसर नै छन्। तर एउटा के ग्याप छ भन्दा एउटा ग्रास रुट लेभलमा काम गर्ने युवाले मैले गरिरहेको कामले के इम्प्याक्ट पर्छ पोलिसी मेकिङमा, त्यो कुराले चाहिँ रिजल्ट साँच्चीकै ड्राइभ हुन्छ कि हुन्न भन्ने कुरामा चाहिँ एउटा ल्याकिङ अथवा भनौँ न एउटा ग्याप छ। यो कुरालाई चाहिँ अड्रेस गरिनुपर्छ, र यो कुराहरू अड्रेस भयो भने चाहिँ एउटा स्ट्रक्चरल फ्रेमवर्क बनिसकेपछि चाहिँ युवाहरूले गरेको हरेक लेभलबाट गरेको कामले चाहिँ रिजल्ट देखिन्छ, र आई क्यान सी धेरैजना युथहरू चाहिँ यसमा इन्ट्रेस्टेड हुनुहुन्छ, र आफ्नो व्यक्तिगत तहबाट चाहिँ भोलुन्टियर एकदमै धेरै स्वयंसेवक भावनाले नै कुनै पनि प्रोफिट ओरिएन्टेड नभई उहाँहरूले सेवा गर्नमा चाहिँ समर्पित हुनुहुन्छ, र मेरा अधिकांश साथीहरू पनि यसमा आबद्ध हुनुहुन्छ, म आफै पनि आबद्ध छु। निम्याट नेपाल, निम्याट ग्लोबल नामक संस्था छ जसको चाहिँ प्रेसिडेन्ट मधुसूदन सर हुनुहुन्छ, उहाँले लिड गर्दै गरेको यो अर्गनाइजेसनमा पनि म एज अ युथ टिभी एडभोकेट भोलुन्टियरको रूपमा चाहिँ मैले काम गर्ने मौका पाएको थिएँ। यी यस्ता अर्गनाइजेसनहरूले चाहिँ अपर्च्युनिटी दिइरहेको छन्, यी यस्ता अर्गनाइजेसनहरूलाई चाहिँ हामीले अब्जर्भ गर्नुपर्छ, निहाल्नुपर्छ, र आफूले चाहिँ इन्ट्रेस्ट देखायो भने चाहिँ उहाँहरूले पक्कै पनि स्थान दिनुहुन्छ। मैले चाहिँ आफूले स्थान पाएको छु, त्यस कारणले चाहिँ सम्पूर्ण युवाहरूमा चाहिँ आफूमा इच्छा हुनुपर्छ, जहाँ इच्छा त चाहना हुन्छ त्यहाँ चाहिँ अवश्य पनि यी कामहरू यी कार्यहरू चाहिँ सम्भव छ।
1: हजुर, स्वयंसेवी हुनलाई कतिको सजिलो छ वन्दनाजी?
2: नेपालको कन्टेक्स्टमा चाहिँ गाह्रै हुन्छ म्याम, किन भन्दा हामीले चाहिँ स्वयंसेवी गरेर हामीले त्यो चाहिँ आफ्नो खाली टाइममा युटिलाइजेसन गर्ने हो, अनि त्यसपछि म स्वयंसेवी नै भएर अगाडि बढ्छु भन्नलाई चाहिँ नेपालमा त्यस्तो कुनै पनि अर्गनाइजेसन छैन जसले चाहिँ हाम्रो त्यसमा नै आफ्नो फ्युचर चाहिँ हामीले सेक्योर गर्न सक्छौँ। म 4 वर्षदेखि रेड क्रसमा आबद्ध छु, तर मैले चाहिँ अब चाहिँ रेड क्रस छोड्नुपर्ने स्थिति त्यस्तो भइरहेको छ, किन भन्दा मैले सधैँभरि स्वयंसेवक भनेर चाहिँ मैले मेरो त्यसमा फ्युचर नै देख्दिनँ। त्यसैले नेपालको धेरै अर्गनाइजेसनहरूले चाहिँ आफ्नो युथहरूलाई चाहिँ यसमा पनि फ्युचर छ है भनेर त्यो चाहिँ सिक्युरिटी चाहिँ दिन सक्नु भएको छैन।
1: स्वयंसेवी बन्दा बन्दै आफ्नो भविष्य पनि त्यहाँ देख्न सकियोस्,
2: हजुर होइन, हजुर,
1: त्यो भयो भने मोटिभेसन हुन्छ युवाहरूलाई त्यतातिर आउनलाई, यहाँको भनाइ त्यही रह्यो। अब बिगिनजी तर्फै जान चाहन्छु होइन, यो स्वयंसेवाका कुरा गर्दै गर्दै आउँदा ऱ्याप गाउनुहुन्छ, ऱ्याप लेख्नुहुन्छ, यो पनि एउटा स्वयंसेवा हो, किनभने यसले समाजलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ यहाँका शब्दहरूबाट, यहाँका भनाइहरूबाट, यहाँका आवाजहरूबाट, होइन? के त्यो ऱ्याप मार्फत पनि समाजलाई चेन्ज गर्न सकिँदो रहेछ? ऱ्याप गाउने ऱ्यापर भन्ने सोच कसरी आयो?
0: कलाकारहरू, सम्पूर्ण क्षेत्रको कलाकारहरू भनेको समाजको ऐना जस्तै हो। समाजमा भएको सम्पूर्ण कुराहरू, राम्रो नराम्रो सबै कुराहरूलाई चाहिँ कलाकारले व्यक्त गर्ने हो। कलाकार चाहिँ एउटा भनौँ न एउटा ट्रु रिप्रेजेन्टेसन अफ सोसाइटी कम्युनिटी हो। ऱ्यापकै कुरा गर्नुपर्दा ऱ्याप भनेको रिदम मेन पोएट्री हो। साहित्यकारहरूको योगदान छ नेपाल, अब आफै पनि संस्कृति यस्ता कल्चरल कुराहरूमा साहित्यमा धेरै अगाडि छ। म आफूले पनि सुरुमा कविता लेख्न स्टार्ट गरेँ र कवितालाई एउटा सामान्य रिदममा ढाल्नुपर्छ भन्दाखेरि चाहिँ ऱ्याप भएको हो। यो भनेको चाहिँ भोइस अफ अनहर्ड हो कि, यो नसुनिएको आवाजहरू सुनिने ठाउँ हो, दबाइएको आवाजहरूलाई चाहिँ एउटा उजागर गर्ने माध्यम हो। कलाकारको कामै त्यही हो, होइन? अब जस्तो अब म आफैले पनि कहिलेकाहीँ आफूलाई नराम्रो लाग्दा अथवा आफूले समाजमा देखेको कुराहरू, आफूले जिन्दगीमा भोगेको कुराहरू, मस्तिष्कमा भएका चिन्तनका विषयहरूलाई चाहिँ एउटा सामान्य कलम समातेर चाहिँ कपीमा लेख्दै गर्दा आफूलाई हल्का महसुस हुन्छ र ती कुराले रेकर्डिङ गरेर डिजिटल प्लेटफर्ममा राख्दै गर्दा अरू कसैले सुनेर त्यो कुरालाई चाहिँ रिलेट गर्न सक्नुहुन्छ भनेदेखि चाहिँ त्यो बेलामा चाहिँ एकदमै जित महसुस हुन्छ। मैले लेखेको कुराहरू यदि कसैले मन परेर त्यो कुरा उहाँले रिलेट गर्नुहुन्छ भनेदेखि त्यो कलाकारको लागि सबैभन्दा खुसीको क्षण त्यो हुन्छ नि त। यो हिसाबले पनि राम्रो छ र ऱ्याप चाहिँ गुड कल्चर हो। ऱ्याप मात्रै नभएर सबै कलाकारिता क्षेत्र चाहिँ एकदमै राम्रो हो। यी कुराहरूलाई चाहिँ जगेर्ना गर्न अत्यन्तै आवश्यक छ। नेपालमा कलाकारले पाउने दर्जा निकै नै सानो छ, निकै नै दयनीय अवस्था छ, राम्रो रोयल्टी पेमेन्ट सिस्टम पनि छैन।
1: त्यसमा पनि ऱ्याप गाउनेहरूलाई त ऱ्यापर, यो ऱ्याप गाउने त हो नि भने जस्तो भावना पनि छ अझै पनि समाजमा।
0: समाजमा अझै पनि नकारात्मक चरित्र चित्रण गरिन्छ ऱ्यापरलाई, अब ट्यापे आवराको संज्ञा दिइन्छ जुन निकै गलत हो, होइन? अब ऱ्यापमा अब इट्स डिपेन्ड्स अपन पिपुल, कोहीले अब कोही स्ट्रिटमै हुर्किएको छ, कोही सडकबाटै हुर्किएको छ, उसले देखेकै कुरा नकारात्मक हो भनेदेखि त उसले त्यही कुरा लेख्छ। त्यसमा त समाज परिवर्तन गर्न आवश्यक छ नि त। व्यक्ति त समाजबाटै प्रतिनिधि गर्ने हो। व्यक्तिमा खोट छन्, व्यक्तिले लेखेका कुराहरू नराम्रा छन्, ती शब्दहरू अलिकति अपशब्द छन् अथवा भनौँ न अलिकति सामान्य रूपमा समाजमा पाच्य छैनन् भनेदेखि चाहिँ उसले सिकेको पनि त्यही समाजबाटै हो। त्यस कारणले चाहिँ बरु हामी समाजलाई रूपान्तरण गर्नतर्फ लागौँ, समाजमा एउटा चेतना, एउटा सबैमा एउटा शिक्षातिर लागौँ न, होइन? ऊ सुध्रिने अब भनेकै समाज सुध्रिएपछि हो। त्यस कारणले चाहिँ यो समाजको दृष्टिकोण बदल्न चाहिँ अत्यन्त आवश्यक छ। हामी सबै यहीँबाट आएको हो, हामी सबैको पृष्ठभूमि सेम हुँदैन, कसैको पारिवारिक पृष्ठभूमिले गर्दा फरक पर्छ। कोही कति अझै पनि मेरो उमेरका कति साथीभाइहरूले पढ्न चाहँदा चाहँदै पनि पढ्न पाउनु भएको छैन।
1: यहाँको ऱ्यापको सुरुवात चाहिँ कसरी भएको थियो?
0: म मेरो विद्यालय समयदेखि नै कविताहरू लेख्न रुचाउँथेँ र मेरो घरमा पनि मेरो पेरेन्ट्स चाहिँ शिक्षाबाटै बिलङ गर्नुहुन्छ। मेरो मम्मी शिक्षक हुनुहुन्छ, मेरो बाबा पनि शिक्षाकै कर्मचारी हुनुहुन्छ, जसले गर्दा चाहिँ अब सामान्य मम्मी नेपाली टिचर भए भएर घरमा कविता सङ्ग्रहहरू, उपन्यासका किताबहरू, नेपाली लेखहरू, यस्ता यस्ता कुराहरू चाहिँ भइरहेको थिए, जुन चाहिँ अब खालि समयमा अध्ययन गर्ने क्रममा यति शब्दहरूको ज्ञान भयो र त्यो भइसकेपछि आफूलाई लागेको कुराहरूलाई एक्सप्रेस गर्नको लागि चाहिँ शब्द सबैभन्दा महत्त्वपूर्ण टुल भयो र म बिस्तारै कविता लेख्न थालेँ। कविता लेख्न थालिसकेपछि अब यसलाई मोडर्नाइज गर्नुपर्छ भनेर चाहिँ ऱ्यापमा यो यसरी ढल्न पुग्यो र आइएम कन्टिन्युइङ दिस। एकदमै रमाइलो छ,
1: हजुर, ऱ्याप रमाइलो छ, जसबाट समाजलाई सकारात्मक सन्देश दिन पनि सकिन्छ,
0: होइन
1: त? वन्दनाजी, आफू जस्तै भनौँ न युवा महिलाहरू जो घरमा यसै बसिरहनु भएको छ भने त्यो खाली समय घरमा मनुटनोस् भनेर बसिरहनु भन्दा त स्वयंसेवा गरेको राम्रो नि, होइन?
2: म चाहिँ के भन्छु भन्दा जहिले पनि अपर्चुनिटी सेकर भन्दा पनि अपर्चुनिटी क्रिएटर चाहिँ भन्न सकिन्छ। हाम्रो सानो इनिसिएसनले स्टेपले आज पशुपतिमा सफा गरौँ भनेर एकजना युथले भनिदिनु भयो भने त्यहाँ यति धेरै 100-200 खाली युथहरू हुनुहुन्छ, उहाँहरू चाहिँ स्याटरडेको दिनमा आएर पनि पशुपति सफा गर्नुभयो भने चाहिँ साथीहरू बिचमा चाहिँ इन्टरेक्सन बढ्छ अनि कम्युनिकेसन बढ्छ, त्यो सेम इन्ट्रेस्ट भएको साथीहरू को ग्यादरिङ हुन्छ, त्यसले गर्दा चाहिँ धेरै इनोभेटिभ क्रिएसनहरू पनि गर्न सकिन्छ। त्यसैले खाली भएको बेलामा चाहिँ अब प्रब्लमहरू छ भनेर रेज गर्ने भन्दा पनि प्रब्लमको सल्युसन चाहिँ यसरी गर्न सकिन्छ भनेर अगाडि बढ्न सकिन्छ।
1: स्वयंसेवाको क्षेत्रबाट पनि आफूलाई क्रियाशील गर्न चाहिँ सकिन्छ, साथसाथै समाजलाई रूपान्तरण गर्न पनि सकिन्छ। बिगिनजी, अब हामी कार्यक्रमबाट अन्त हुँदैछौँ, होइन? जाँदा जाँदै अबका युवाहरू कस्तो हुनुपर्छ, उहाँहरूको चेत कस्तो हुनुपर्छ?
0: अबको अब हाम्रो जेनेरेसन भनेको चाहिँ कम्प्लेन गर्ने जेनेरेसन होइन। म सम्पूर्ण युवा साथीहरूलाई चाहिँ हामी कम्प्लेन गर्ने जेनेरेसन नबनाऊ, हामी कम्प्लेन नगरौँ, कन्ट्रिब्युट गरौँ भन्छु। हामीले के गर्न सकिन्छ त्यो कुरा हेरौँ। हामीले गर्न सक्ने कुराहरू धेरै छन् हाम्रो व्यक्तिगत तहबाट। हामी आफ्नै स्थानीय तहमा कन्ट्रिब्युट गर्न सक्ने, त्यहाँ एउटा एनर्जी क्रिएट गर्न सक्ने सम्भावनाहरू थुप्रै छन् होला। ती कुराहरूको अध्ययन गरौँ र कन्ट्रिब्युट गर्न स्टार्ट गरौँ। हामी अवेर हुन अत्यन्त आवश्यक छ। सेल्फ अवेरनेस भइसकेपछि सेल्फ कन्फिडेन्ट बढ्ने हो। कन्फिडेन्ट बढ्ने बित्तिकै अपर्च्युनिटीहरू देख्न थालिन्छ र ती अपर्च्युनिटी ग्र्याप गर्ने बित्तिकै एउटा सम्भवत रूपमा चाहिँ एउटा क्रमबद्ध रूपमा प्रोग्रेस हुने हो। त्यस कारणले चाहिँ आई वान्ट एभ्री युथ टु बी भेरी एक्टिभ, सो एकदमै एक्टिभ भएर आफूले गर्न सक्ने कन्ट्रिब्युसनलाई चाहिँ निहालेर कन्ट्रिब्युट गर्न थालौँ।
1: हजुर, त्यसका लागि संयमित पनि बनौँ, अनुशासित पनि बनौँ,
0: एकदमै जरुरी
1: होइन? हजुर, हस्, अब आज हामीले यति कुरा गऱ्यौँ एकदमै जल्दा बल्दा दुई युवासँग, वन्दना भुषाल अनि बिगिन गेवाली हामीसँग हुनुहुन्थ्यो। बिगिनजी स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुन्छ भने स्वयं सेवामा हुनुहुन्छ वन्दनाजी। दुवैजनाको भविष्य एकदमै सफल र सुनिश्चित होस्, राम्रो होस् र समाजलाई अझै महत्त्वपूर्ण योगदान दिँदै जानुहोस्, हाम्रो युवा संसार कार्यक्रमको तर्फबाट शुभकामना शुभेच्छा छ।
0: धेरै धेरै धन्यवाद।
1: अहिले भर्खरै यहाँहरूले सुन्नुभयो बिगिन गेवाली र वन्दना भुषालसँग गरिएको कुराकानी। यहाँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? तपाईँको गाउँठाउँमा पनि युवा आफै सक्रिय र सचेत भएर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न सक्नुहुनेछ। यहाँहरूका कुरा हामी युवा संसार कार्यक्रममा समेट्दै जानेछौँ। हवस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने लक्ष्मण विष्टसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहुन्।

0: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
1: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
0: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
1: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: kes būna spāl. Visa top ir Nordic Home, kelko maca pītrelā play home. Parpūr manoranzan sajit, mātradu 999 mai Dish Home ko FIFA World Cup 2026 season pass vino hoos. Na paun hoos 15 din dekhi 3 maina samma sampurna channel herne package bonus. Yedi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa Dish Home ko customer support 01421766 ma samparka garnu hoos.
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ.
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ.
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ.
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ.
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि. फोन नम्बर 01-4530-418.

ढोकाको काम्रो आहा कति राम्रो लाग्यो पानी वर्षा।

डुल्यौ होला तिमीले भुल्यौ होला मैले छैन भुल्यौ।

0: हेर्छु क्यारी
1: अहिले सुनायौँ असारे गीत भीमसेन खतिवडा, मिलन श्रेष्ठ, उमा श्रेष्ठ र सपना गुरुङको स्वरमा भीमसेन खतिवडाको रचना रहेको थियो भने सङ्गीत उमा श्रेष्ठको। यसपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि मध्याह ठिक 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम श्रेष्ठा र सृजना सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै BCG, 6 हप्तामा रोटा, पोलियो, PCV, DPT, हेपबिहिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, PCV, DPT, हेपबिहिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, FIPV पहिलो मात्रा, DPT हेपबिहिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, FIPVको दोस्रो मात्रा, PCVको तेस्रो मात्रा,
2: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले TT खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले HPV खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि पदाधिकारी पदमा उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार खुला उपसभापति पदमा डाक्टर सोडी मुवाग्लेको एकल उम्मेदवारी परेको छ। महिला उपसभापति पदका लागि भने दुईजनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यसै गरी महामन्त्री पदका लागि 10 जनाले मनोनयन दर्ता गरेका छन्। सहमहामन्त्री पुरुष पदमा 11 जना र सहमहामन्त्री महिला पदमा 5 जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। आज दिउँसो 1 बजे बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सूचना जारी गर्नुहुँदै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनु भएको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक भोलि शनिबार बिहान 11 बजेका लागि तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। गृहमन्त्री सुदन गुरुङले लागू औषधको आपूर्ति श्रृङ्खला जरासम्म पुगेर तोड्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभएको छ।

0: कार्यक्रम संस्थार सिर्जनामा स्वागत छ।
1: धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: हजुर, ठिक छु।
0: के गर्दै हुनुहुन्छ पछिल्लो समयमा? अहिले केमा व्यस्त हुनुहुन्छ?
1: गीत सङ्गीतको कामहरू भइरहेछ, नयाँ गीतहरूको कामहरू भइरहेछन्।
0: कतिको आइरहेछन् साङ्गीतिक बजारमा आजभोलि नयाँ कतिवटा गीतहरू आए?
1: नयाँ भर्खरै मैले एउटा अस्ति भर्खरै एक हप्ता अगाडि रिलिज गरेँ। अब चार पाँचवटा तयारीमा छन्।
0: अब चार पाँचवटा भर्खरै हामीले एउटा गीत सुनायौँ, आऊ माया, यो निकै चर्चामा रहेको गीत हो। यो कति सालमा साङ्गीतिक बजारमा ल्याउनु भएको, यो गीतका बारेमा कुराकानी?
1: हजुर, यो चाहिँ 2 वर्ष भयो होला लगभग।
0: 2 वर्ष?
1: हजुर। यो चाहिँ हाम्रो वरिष्ठ साहित्यकार डाक्टर लतिका जोशी, जो सिलगढीमा बस्नुहुन्छ, त्यहाँको साहित्यकार हुनुहुन्छ, कार्यक्रम सिलसिलामा उहाँसँग मेरो भेट भएको थियो। र त्यही सिलसिलामा चाहिँ मैले उहाँको शब्दमा र अर्जुन पोखरेल, वरिष्ठ सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीतमा मेरो स्वर दिएर यो गीत गाएको थिएँ। यो चाहिँ अलिकति कस्तो भन्छ, अलिकति लोक र अलिकति आधुनिकको फ्युजन भनौँ न टाइपको छ।
0: कमेन्टहरू कस्तो पाइराख्नु भएको छ, यो गीतको प्रतिक्रियाहरू कस्तो पाइराख्नु?
1: एकदमै राम्रो, एकदमै राम्रो। म

0: यो गीतको विमोचनको क्रममा म सिलगढी गएको थिएँ होइन, त्यहाँ पनि त्यहाँका बङ्गालीहरू र त्यहाँ चाहिँ हजुरको साहित्यिक कार्यक्रम थियो जहाँ चाहिँ इन्डियाका धेरै ठाउँबाट विशिष्ट साहित्यकारहरूको जमघट थियो, तिन दिनको कार्यक्रम थियो सेमिनार, र त्यो सेमिनारमा मेरो गीत चाहिँ त्यहाँ विमोचन गरिएको थियो र त्यहाँका विभिन्न इन्डियाबाट आएका व्यक्तित्वहरू साहित्यकारहरू र यस्तै बङ्गालीहरूले पनि असाध्यै मन पराउनु भएको थियो यो गीत। हजुर,
1: तपाईँका गीतहरू थुप्रै सिर्जनाहरू चर्चित छन्, कति सालदेखि यो सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभयो?
0: हजुर, म बच्चादेखि नै असाध्यै मन पर्थ्यो मलाई गीत सङ्गीत भनेपछि, र मैले चाहिँ आरम्भ गरेको चाहिँ हजुरको 67-68 हुनुपर्छ, जति बेला म ललित कला क्याम्पस पनि पढ्दै थिएँ होइन, र मेरो सुरुवाती चाहिँ त्यहाँबाट मेरो एल्बम निकाल्ने काम, मैले गीतमा चाहिँ टोटल्ली रूपमा म गीतमा लाग्ने काम चाहिँ त्यहाँबाट भयो।
1: भनौँ न, तपाईँको गीत सुन्दाखेरि, यो आऊ माया सुन्दाखेरि तपाईँको परिचय त श्रोताहरूले केहीले पाइसके, कतिले चाहिँ ऋतु कणेल कहाँ जन्मेको होला, बाल्यकाल कस्तो रह्यो, सङ्गीत क्षेत्रमा अलिअलि त भन्नुभयो, कसरी प्रवेश गर्नुभयो?
0: मेरो बाल्यकाल चाहिँ म चितवनमा जन्मिएँ, हुर्किएँ होइन, चितवनको माटोमै म खेले बढेँ, र बच्चादेखि नै गीत सङ्गीतमा असाध्यै रुचि थियो, र कस्तो माहौल थियो भने अहिलेको जस्तो माहौल थिएन हाम्रो बेलामा, र त्यही माथि चितवनको ठाउँमा अब गीत सङ्गीतमा खासै पढ्ने खालको विद्यालय, पढ्ने खालको इन्स्टिट्युटहरू केही थिएनन्, त्यही पनि इच्छा एकदम लाग्थ्यो, र स्कुल पढेँ मैले, स्कुल पढ्ने बेलामा चाहिँ शुक्रबारको दिनमा कार्यक्रम हुन्थ्यो प्रत्येक शुक्रबार, र त्यो बेलामा चाहिँ म खुब गीत गाउँथेँ, नाच्थेँ पनि होइन,
1: त्यो बेला प्रत्येक शुक्रबार रमाइलो गर्ने
0: चलन थियो नि त, हजुर थाहा छ होला होइन, अनि त्यसपछि त्यो भइसकेपछि चाहिँ मेरो टिचरहरूलाई एकदम मन पर्थ्यो कि मैले गीत गाएको, र रमेशजीलाई थाहा पनि छ होला, त्यो बेला अटो भर्ने चलन थियो, त्यो अटो मसँग पनि छ, अहिले पनि छ है, म सुरक्षित, र मेरो गुरु आमाले चाहिँ
1: आफ्नो परिचय सहित सबै लेख्ने,
0: हजुर साथीभाइको के सबै राख्ने, त्यो अटो राखिन्छ नि जुन डायरी, अटो डायरी, त्यो डायरीमा चाहिँ मेरो गुरु आमाले मलाई चाहिँ तिमी चाहिँ राम्रो स्वर छ, तिमीले गीत गाऊ होइन, आफ्नो स्वरको क्षमता पहिचान गर, तिम्रो गला एकदम राम्रो छ, तिमी गीत गाऊ, भोलि ठुलो गायिका बन्नेछौ, र बुढेसकालमा चाहिँ संसारको माध्यमबाट चाहिँ हामीले पनि तिम्रो नजिक भएको सामिप्य भएको अनुभव गर्नेछौँ, तिमीलाई यही छ मेरो गुरु दक्षिणा, यही छ तिमीलाई आशीर्वाद छ, यिनलाई सधैँ तिमीले यिनको आराधना गर्नु भनेर सरस्वतीको त्यो फोटो के फोटो टाँसेर त्यो दिएको अटो अहिलेसम्म मसँग सुरक्षित छ होइन, मेरो गुरुहरूको प्रेरणा, मेरो साथीहरूको होइन माया, उनीहरूलाई एकदम मन पर्थ्यो गीत गाऊ गाऊ भन्ने, र हरेक माहौलले चाहिँ मलाई गायिकातिर ल्यायो, जन्मायो।
1: चितवनबाट काठमाडौँ कसरी आउनुभयो र कसरी सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभयो?
0: हजुर, काठमाडौँ चाहिँ मेरो बुवा चाहिँ व्यापारी र मेरो दादाले पनि व्यापार गर्ने, र व्यापारको सिलसिलामा चाहिँ हामी काठमाडौँ आइयो, र दाईहरूले व्यापार गर्दा गर्दै म उता पढ्दै थिएँ, र मैले एसएससी दिएपछि चाहिँ म काठमाडौँ आएँ, र यता पढा सुरु गरेँ, त्यसरी काठमाडौँ बस्ने क्रम चल्यो।
1: पहिलो सिर्जना भनौँ, पहिलो गीत चाहिँ कुन हो?
0: पहिलो गीत चाहिँ म ललित कला पढ्दाखेरिको होइन, आऊ न आऊ भन्ने गीत थियो कि, म पढ्दै थिएँ, मेरो साथी दीपक सिलवाल जो अहिले उता अस्ट्रेलियामा बस्छन् होइन, दीपकले चाहिँ ऋतु म तिमीलाई एउटा शब्द लेखिदिन्छु, म सङ्गीत भरिदिन्छु, तिमी गीत गाऊ भनेर।
1: कति सालतिरको कुरा हो
0: त्यो? भयो होला 15 वर्ष भयो होला। आऊ न आऊ मलाई अंगाली देव, अटुट मायाले हे यो मन सम्हाली देव, मेरो धड़कन सुन आँखा चिम्ली गुन, चाहन्छु म तिम्रै हुन गाएको थियो क्या।
1: तपाईँले भन्नुभयो 15 वर्ष सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको, त्यो बेलाको सङ्गीत क्षेत्रको परिवेश भनौँ, साङ्गीतिक माहौल, र अहिले जुन एल्बमहरू निकालिराख्नु भएको छ, गीतहरू निकालिराख्नु भएको छ, कतिको भिन्नता पाउनुभयो?
0: धेरै फरक छ होइन। अब हुन त चक्काको बेलामा हामी परिएन, सिडीको लास्टमा परेँ म, त्यसपछि मैले गीत सङ्गीत प्रवेश गर्ने बित्तिकै सिडी पनि सकेर पेन ड्राइभ आइरहेको थिएँ कि, मैले पहिलो एल्बम ऋतुका फुल भनेर निकालेको थिएँ, त्यो पछि मैले एल्बम निकाल्नै परेन, एउटा दुइटा फाटाफुटा त निकालेँ होइन, भराल त्यस्तो चल्ती चलन थिएन क्या, निकाले पनि खासै, र त्यो माहौलबाट चाहिँ अहिले त हजुरको यस्तो माहौल आएको छ कि अहिलेको टेक्नोलोजीले र जो कोहीलाई पनि गायक बनाउन एकदम सजिलो पनि छ होइन, हजुरलाई इच्छा छ भने हरेक टेक्नोलोजीले हजुरलाई अझ एआई हेरौँ होइन, अब त झन् गायकको आवश्यकतै पर्न छोडिसक्यो क्या, भन्ने एआईले सबै कुरालाई बनाइदिइसकेको छ नि त, त्यही माथि अब गायिकालाई पनि अब युट्युब होइन, अनि टिकटक मेन भनेर टिकटकले गर्दा यति सजिलो छ कि, अब ठ्याक्क आफ्नो गीत राख्यो काट्यो टिकटकमा राखेपछि त्यहीबाट हिट हुन्छ क्या होइन, रातारात अब चल्ने चलिरहेको छ नि त, अनि पैसा पनि आइरहेको हुन्छ, जसको गीतहरू बढी चलेको छ त्यहाँबाट पैसा पनि आइरहेको छ नि त, अहिले त धेरै सजिलो पनि छ र गाह्रो पनि छ।
1: तपाईँको अर्को सिर्जनाको कुरा गरौँ, यो निकै चर्चामा रहेको गीत पनि हो यो बतास, कमल खत्रीले लेख्नु भएको र सङ्गीत पनि भर्नु भएको छ यो गीतमा, यो गीत कहिले साङ्गीतिक बजारमा ल्याउनु भयो, के छ यो गीतका बारेमा?
0: हजुर, मैले साल चाहिँ ठ्याक्कै याद छैन मलाई होइन, तर भयो होला 10-11 वर्ष भयो होला यो गीत पनि साङ्गीतिक बजारमा आएको।
1: हुन्छ, एक लाइन सुन्छौँ र त्यसपछि हामी श्रोतालाई सुनाउँ।

0: हजुर, भर्खर यहाँलाई सुनायौँ आजका अतिथि ऋतु कडेलको सुर, कमल खत्रीको रचना र सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग अतिथि ऋतु कडेल हुनुहुन्छ। भर्खरै हामीले कुराकानी गऱ्यौँ एआईको, एआई प्रविधि अहिले निकै चर्चामा रहेको छ, यो एआईलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले?
1: मैले दुईवटा नजरले हेरेको छु एआईलाई। एकातिर अब गीत सङ्गीत मन पराउने श्रोताहरूलाई होइन, र कसैलाई गीत बनाउन मन लाग्छ भने आफ्नो सिर्जनाहरूलाई राखेर रा पनि बनाउन मिल्यो, शब्द नकोरिकन मलाई एआई यस्तो गीत गराइदिउन भने पनि उसले गराइदिन्छ कि। त्योबाट चाहिँ एकदमै सस्तोमा, खासै भनौँ न एकदम कम मूल्य भनौँ न, सुलभ मूल्यमा र छिटो छरितो रूपमा आफ्नो हेर्नु गीत सुन्न मन लागेका पाइन्छ नि त होइन, सिर्जनाहरू पाइने भयो, सुन्न पाइने भयो, बनाउन पाइने भयो। अर्को कुरा चाहिँ गाह्रो पनि छ एकदमै, किनकि यसले गर्दाखेरि सङ्गीतकर्मीहरू जसले शब्दहरूलाई आफ्नो सङ्गीतमा बुन्नुहुन्छ होइन, रचना गर्ने रचनाकारहरूलाई, यस्तै गरी एरेन्ज गर्ने एरेन्जरहरूलाई, बाजाहरू चाहियो नि त त्यसमा, त्यो एरेन्जरहरूलाई, सङ्गीतकर्मीहरूलाई, र पछि पछि त अब गायक गायिकालाई पनि यसले चाहिँ अलिकति धरापमा पार्ने हो कि भन्ने चाहिँ अलिकति चिन्ताको विषय चाहिँ यहाँनिर आइरहेको छ कि हजुरको।
0: र अनि
1: अर्को कुरा मैले जोड्न चाहिहालेँ, र अर्को कुरा एआईले गर्दाखेरि एउटा नराम्रो काम चाहिँ के भएको छ भने, जस्ता पुराना स्रष्टाहरू जुन हुन्छ, स्रष्टाका जुन गीतहरू छन् नि त्यसलाई बिगारिने काम गरिएको छ कि, जुन हामीले शुद्ध गीतहरू सुन्न पाइँदैन एआईले गर्दाखेरि, ती गीतहरूका हरेक कुराहरूलाई, हाँगा बिगाहरूलाई बिगाएर होइन गीतको एउटा मर्मलाई बिगार्ने काम चाहिँ भइरहेको छ
0: भनौँ। सङ्गीतकारहरूको सङ्घ सङ्गठनहरू छन्, ती सङ्घ सङ्गठनहरूले केही गर्न सक्छन् या कस्तो भूमिका पाउनु भएको छ उहाँहरूसँग?
1: हजुर, सक्नु त सक्छन्, तर खै उहाँहरूले के गरिराख्नु भएको छ म पनि त्यो संस्थाभित्र खासै आबद्ध भएको छैन होइन, त्यही भएर मैले थाहा पाएको छैन। सायद केही सोच्नु भएको छ कि भाइ यो विषयमा, यो त मेरो आफ्नो मनको कुरा, मैले आफूले बुझेको कुरा भने नि त हजुरलाई होइन, र अहिलेको यो जुन सन्दर्भ, यो जुन परिवेशमा देखिराखेको छ नि त, ती कुराहरू त्यहीमा चाहिँ सोच्न जरुरी छ है।
0: पछिल्लो समयमा सामाजिक सञ्जाल प्रयोग गरेर आउने भनौँ न नयाँ कलाकारहरू, गायक गायिकाहरू, सङ्गीतकारहरू प्रवेश गरिरहेका छन्, उहाँहरूले सङ्गीत क्षेत्रमा कस्तो सकारात्मक सन्देश दिइरहेछन् या कस्तो पाउनु भएको छ?
1: यस्तो छ, अब पछिल्लो समय आउनु भएको छ, तर उहाँहरू चाहिँ खासै गीत सङ्गीतमै बढी फोकस हुनुहुन्छ कि, किनकि त्यसको लागि अलिकति नलेज चाहिन्छ, पढ्नै पर्छ, म त्यही भन्छु, किनकि एउटा पढेर आयो हामीले होइन, म त सङ्गीत पढेर आएँ नि त, त्यो पढेर आएको भएर मलाई दुईवटा कुरा भयो भने, ए सङ्गीतमा चाहिँ यस्तो भइरहेछ भनेर मेरो मनले दुख्छ कि त्यहाँनिर होइन, त्यो अग्रजहरूले गरेका आफ्ना गीतहरूका आफ्ना क्रिएसनहरू त मर्ने हो कि भन्ने टेन्सन हुन्छ नि त हजुरको, चिन्ता हुन्छ नि, चिन्ताको विषय छ। तर खासै गीत सङ्गीतमा मात्रै फोकस गरिएको छ, कसरी हुन्छ रातारात भाइरल हुने, कसरी हुन्छ गीतबाट पैसा कमाउने, कसरी हुन्छ आफू हिट हुने मात्र यहाँ सोचाइ छ कि, त्यही भएर यसमा अलिकति सोच्ने त छैन कि जस्तो मलाई लाग्छ है, तर मेरो भ्रम पनि हुनसक्छ।
0: जस्तो 15 वर्ष जति सङ्गीत क्षेत्रको अनुभव छ तपाईँसँग, पछिल्लो समयमा सङ्गीत क्षेत्रमा खास गरी विकृतिहरू कस्ता खाले देखिराख्नु भएको छ?
1: हजुर, विकृतिहरू छन् नि सङ्गीतमा, अब हजुरका आफू भाइरल हुनको लागि, आफू चल्नको लागि शब्द छनौटलाई पनि ध्यान नदिने होइन, त्यस्तै भिजुअलाइज जुन आफ्नो परिवारसँग बसेर पनि हेर्न नमिल्ने खालका भिजुअलहरू गरिन्छन्, शब्दहरू पनि हजुरको त्यस्तै छानिन्छन्, किनकि त्यस्ता शब्दहरू चाहिँ धेरै टिकटकहरूमा बिक्री हुन्छ, भ्युअर्सहरू बढ्ने एउटा होडबाजीले गर्दा नि आफ्नो भ्युअर्स बढाउन पनि त्यस्तो गरेको देखिन्छ कि हजुरको।
0: पछिल्लो समयमा लाइभ दोहोरीहरूमा पनि त्यस्तो बढी जसो देखिएको छ
1: हजुर। दोहोरी भनेको एकातिर अलिकति रमाइलो रोमान्टिक चाहिन्छ होइन, किनकि रोमान्टिक भएन भने त्यो अलिकति दोहोरी सुन्नलाई अलि मान्छेलाई मजा आउँदैन, अलि अल्छी लाग्छ नि त, अलिअलि छेडा थानी हुन्छ, किनकि पहिला पहिला रोदी बस्ने, अब पहिला पहिलाको चलन त अझ गुरुङ मगरहरू उसमा त झन् अब रोदी बसेर रातभरि गीत गाएर अनि भगाउने चलन पनि थियो होइन, त्यस्तो थियो त्यो हो, तर त्यसलाई चाहिँ कतिसम्म लिमिट लिने, कतिसम्म राख्ने भन्ने कुरा चाहिँ आफूमा भर पर्ने कुरा हो कि, कलाकारले सोच्नु पर्ने कुरा हो यो, तर यहाँ सोचाइ छैन।
0: सङ्गीत क्षेत्रलाई निश्चल सफा बनाउन भनौँ न विभिन्न सङ्घ सङ्गठनहरूको भूमिका के हुनुपर्छ, कस्तो भइदियो भने सङ्गीत क्षेत्र निश्चल सफा हुन सक्छ?
1: यस्तो होस्, हरेक सङ्घ सङ्गठनहरू हुनुहुन्छ उहाँहरू एकजुट हुनु पर्यो, यसको लागि अलिकति गहिरो सोच्नु पर्यो, चिन्तन गर्नु पर्यो, त्यसलाई कसरी अगाडि बढाउनु छ, एकजुटै हुनु जरुरी छ कि हजुरको। जस्तै प्रस्तुता समाज छ हजुरको, रोयल्टी सङ्घ भन्छ के भन्छ, हाम्रो गीतकार सङ्घ होइन, सङ्गीतकार सङ्घ दुनियाँ छ नि त होइन, यो सबजना मिलेर एउटा छाता मुनि बसेर उहाँहरूले सोचेर एक्लो गर्नुभन्दा नि होइन, एक्लो व्यक्तिले त एउटा संस्थाले मात्र हुँदैन कि, सबैजना मिलेर एकजुट भएर कसरी सङ्गीतलाई अगाडि बढाउने भनेर एउटा त्यही अनुसारको एउटा छाता, एउटा चौतारी बनाएर त्यसबाट केही गरियो भने हुन्छ कि जस्तो लाग्छ।
0: जस्तो नेपाली चलचित्रमा चलचित्र विकास बोर्ड छ, त्यसै गरी नेपाल सरकारले पनि सबै सङ्गठनहरूलाई चाहिँ छाता सङ्गठन

0: बनाएर सेन्सरका कुराहरू भइदियो भने चाहिँ निश्चल सफा
1: हुन्छ कि जस्तो लाग्छ, किनकि एकजनाको मात्र कुरा सुन्न यहाँ सुनिँदैन नि त, सम्भव पनि छैन कि होइन। त्यही भएको भए सबैजना भयो भने ए हो र भनेर सोच्न पनि मान्छेलाई बाध्यता हुन्छ कि जस्तो लाग्छ।
0: पछिल्लो समयमा तपाईँको नयाँ सिर्जना मायामा ढुङ्गा यसको प्रतिक्रियाहरू कस्तो पाइराख्नु भएको छ, कति भयो यो गीत साङ्गीतिक बजारमा ल्याउनु भएको?
1: यो चाहिँ भर्खरै 15-20 दिन भयो यो गीत आएको साङ्गीतिक यो बजारमा होइन, र यसमा चाहिँ हाम्रो वरिष्ठ साहित्यकार हुनुहुन्छ सुभाष चन्द्र पौडेल भीमफेदिया, उहाँले शब्द भर्नु भएको छ र त्यसलाई मैले सङ्गीत दिने र आफ्नो स्वर दिने काम गरेको छु होइन। र अलिकति क्लासिकल होइन, अलिकति क्लासिकल र अलिकति गजल टाइपको छ यो चाहिँ, र राम्रो प्रतिक्रिया पाएको छु, र ऋतुले पनि राम्रो सङ्गीत चाहिँ भर्न सक्दो रहेछ टाइपले अलिअलि होइन, यो त मेरो कोसिस मात्रै हो हजुरको होइन, जे एउटा सङ्गीतकारको परिचय चाहिँ पाइराखेको छु।
0: कतिवटा गीतमा सङ्गीत
1: मैले 4-5 भरिसकेको छु।
0: सिर्जनाहरू कति पुगे?
1: सिर्जनाहरू त्यही 50-60-70 पुगे होला।
0: भिडियो र अडियोमा फरक छन् कि?
1: हजुर, भिडियो र अडियो गएरै छ होला।
0: मेला महोत्सवमा कतिको बेची हुनुहुन्छ?
1: म अलिकति व्यस्तै हुन्छु
0: किनदेखि हामीले सामाजिक सञ्जाल मार्फत देखिरहेका हुन्छौँ। यो गीतको एक लाइन सुन्छौँ अनि त्यसपछि हामी श्रोतालाई सुन्छौँ।

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ आजका अतिथि ऋतु कणेलको सुर, सुभाष चन्द्र पौडेल भीमफेदियाको रचना, ऋतु कणेलको सङ्गीत रहेको थियो। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, साथसाथै रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग अतिथि ऋतु कणेल हुनुहुन्छ। पछिल्लो समयमा आर्थिक बाटो कस्तो छ भनौँ न, गीत सङ्गीतमा लागिसकेपछि, लगानी लगाइसकेपछि आर्थिक कुराहरू आउँछन्, कस्तो छ?
1: हजुर, मैले धेरै कमाउन त सकेको छैन, होइन,
0: हजुर,
1: मैले कमाएको भनेको दर्शक श्रोताको माया चाहिँ कमाएको छु, सम्पत्ति मेरो लागि र मेरो जिन्दगी चल्नलाई चाहिँ चलिरहेको छ,
0: होइन,
1: र कमाउनेले त धेरै कमाउनु भएको छ नि, जो भाइरल हुनु भएको छ, दिन प्रतिदिन चलिराख्नु भएको छ, उहाँहरूले त घर पनि बनाइसक्नु भएको छ, होइन, अब अहिले त ठुल्ठुलो अब भनौँ न बिजनेसमा पनि लाग्नु भएको छ नि कलाकारहरू, थाहा पाउनु भयो होला, होइन, कति कति करोडौँ लगानी गरेर उहाँहरूले पसलहरू खोलिराख्नु भएको छ, होइन, कमाई त एकातिर छ नि त कलाकारको, र हामी जस्तो बिचको कलाकार चाहिँ हामी जस चलिरहेको छ भन्नु पर्यो।
0: कतिपय सिर्जनाहरू यस्तो हुन्छन् कि स्वर पनि राम्रो, सङ्गीत पनि राम्रो, शब्द पनि राम्रो, तर गीत चल्न सकिरहँदैन।
1: हजुर हजुर,
0: के हो यो?
1: त्यो दिन आएको कि भन्छु म, है, अब जस्तै मेरै कुरा गर्नु पर्दा नि, होइन, अब म यत्रो कार्यक्रम गर्छु अनि गीत नराम्रा त छैन नि त, अब नेपालका चलेका राम्रा राम्रा अब सङ्गीतकारका होइन लेखकका गीतहरू त मैले गाएको छु नि त, सुरको अब ऋतुका फुल भन्ने एल्बममा नै मैले कालीप्रसाद बासकोटाको गीत गरेको छु, होइन, अब हाम्रो डाक्टर कृष्ण हरि बरालज्यूको शब्द छ, होइन, छ नि, नभएको होइन नि त, अहिलेका पुस्ताहरूको छ, तर के भन्दा त्यो भाइरल खोज्दो रहेछ क्या अहिलेको यो माहौलले नि, होइन, त्यो क्लिक चाहिँ म पनि त भएको छैन नि त, म आफ्नो भन्न खोजेको आफ्नो कामले आफ्नो पढाइले त म पुख्त भइसकेँ, गीत सङ्गीत बुझिसकेँ, तर त्यो मैले भन्छु दिन नआएको भन्छु,
0: किनभने यो भनौँ न कलाकारहरूसँग, गायक सङ्गीतकार गायिकाहरूसँग कुराकानी गर्दाखेरि उहाँहरूका सिर्जनाहरू, तपाईँका सिर्जना राम्रा छन् धेरैसँग कुराकानी गर्दाखेरि, तर चल्न सकिन, चलेन भन्ने, तर चल्नलाई चाहिँ सायद मलाई लाग्छ एउटा क्लिक कहीँनिर तपाईँले भन्नुभयो, एउटा क्लिक खुलेपछि सायद यो
1: त्यो पनि दिन आउनु पर्ने चाहिँ हजुरको नजुरेको क्या, जुर्छ कुन्दिन अनि खुल्छ, तर त्यस्तो छ, अब कतिका गीतहरू चल्नु भएको छ तर मान्छे चल्नु भएको छैन कि, त्यो पनि छ नि त, यहाँ गीतहरू हिँड्छन् तर मान्छे को भन्ने थाहा हुँदैन क्या।
0: अहिले पछिल्लो समयमा एउटा अडियो तयार गर्दाखेरि कति जति पैसा,
1: अब हेरेर छ हजुरको, अब हजुरको 25-30 हजारदेखि हजुरको 2 लाखसम्म नै अडियो तयार हुनेछन् कि, मैले भने अब मैले एउटा गीत गर्न खोजेको थिएँ अहिले चलेको चलन चल्तीको मान्छेसँग, होइन, सङ्गीतकारसँग गर्न खोज्दाखेरि उहाँले एउटा अडियोको लागि 2 लाख रुपियाँ माग्नु भएको थियो कि, त्यो त धेरै बढी हो नि त, उहाँको लागि कम भयो, मलाई त्यो कुराहरू पनि आएको थियो, अब यति भन्ने छैन गीतको, कस्तो गर्ने, के गर्ने, कहाँ गर्ने, कुन स्टुडियोमा गर्ने, कोसँग गर्ने भन्ने कुरा छ कि, यहाँ
0: कसलाई गाउन लगाउने, कसलाई सङ्गीत भन्न
1: लगाउने,
0: अनि यो बाजाहरूमा चाहिँ यो लाग्ने त्यो लाग्ने भनेर पनि कलाकारहरू हामी ठगियौँ, हामीलाई चाहिँ थाहा थिएन यो भर्ने भनेर पैसा चाहिँ धेरै लियो भनेर विभिन्न म्युजिक कम्पनीहरूलाई चाहिँ गुनासो गरेर आउँछ, यो के हो?
1: हो, त्यो चाहिँ क्लियर हुनुपर्छ, किनकि नयाँ हुन्छन्, अब कतिलाई थाहा हुँदैन, अनि यस्तो छ कि माहौल, जस्तो आफूले काम गरेपछि, आफूले पैसा तिरेर गीत गरिसकेपछि त आफू क्लियर हुनु पर्यो नि त, त्यहाँनिर कतिवटा बाजा राख्ने हो, कुन कुन बाजा राख्ने हो, कसको कति हो भन्ने कुरा क्लियर गर्न पाउनुपर्छ नि, तर त्यो छैन कि, कतिपयमा चाहिँ अब यो स्टुडियोले पनि अलिकति पेल दिन्छ भनौँ न, होइन, अर्को कुरा सङ्गीतकार जसले गीत गरेको छ उसले पनि हामीले गरिसकेको छौँ त तपाईँलाई किन चाहियो टाइपको कुरा पनि हुनसक्ला, होइन, कसैले फेरि प्याकेजमा दिएको हुनसक्छ, यति पैसामा चाहिँ गरिदिन्छु भनेर प्याकेज हुन्छ नि हजुरको, त्यसले गर्दाखेरि चाहिँ त्यसमा चाहिँ सकिन्छ भने आफै क्लियर हुनु पर्यो, जस्तो मैले गीत गरिरहेको छु भने हजुरले मसँग गीत गर्दै हुनुहुन्छ भने बाजा के राख्ने त भनेर लेख्न लिस्ट राख्नु पर्यो, त्यो हुनु पर्यो नि त, त्यो पनि माहौल छैन कि, त्यो पनि अलिकति हे मैले फेरि यस्तो गरिदिएँ भने, मैले फेरि यसरी भने फेरि उसले मेरो गीत नगरिदिएला, बिगारिदिने पो हो कि, त्यो डर छ नि त, किनकि हरेकलाई आफ्नो क्रिएसन राम्रो होस्, हरेकलाई आफ्नो गीत हिट होस् भन्ने छ नि त, त्यो पनि त्यो विडम्बनाले पनि हो नसक्छ।
0: यो मेला महोत्सवतिर बिचौलियाहरू कतिको?
1: ए कुरै नगरौँ, बिचौलियाले त यति दुःख पाइन्छ है, हजुरको उद्योग वाणीसँगका ठुल्ठुला राम्रा कार्यक्रमहरूमा चाहिँ एकदम राम्रो हुन्छ कि हजुरको, होइन, किनकि त्यहाँ चाहिँ कलाकारको इज्जत पनि फरक पर्छ, र पैसाको कुरा गर्दा नि हामीलाई चेकहरू दिइन्छ, त्यो चेक पनि आफूले डाइरेक्ट ब्याङ्कबाट लगेपछि ब्याङ्कले नै जम्मा गर्ने चलन छ नि त, र यो बिचका जुन ठेकेदारहरूले कार्यक्रम गर्ने, ठेकेदार भनिन्छ है भाषामा, जसले कार्यक्रम गर्नुहुन्छ नि, उहाँहरूले कोही त दिनुहुन्छ, कसैले त अब जुन हामीले बोलेको हुन्छ नि, एउटा डिल भएको हुन्छ नि, ए यस्तो भयो उस्तो भयो चलेन टाइपले, एकदम आफूलाई एकदम हुन्छ नि केही न भएन टाइपले, भनौँ न पैसाले 5-10 हजार पनि टक्क आफूमा हालिहाल्ने, निकालिदिने के, अनि कसैले चाहिँ बिचका मान्छेले पनि निकालिदिने, फलानलाई दिए भनेर हजुरले दिएको छ भने उसले खामबाट 2 हजार पनि निकाल्ने, यहाँ अनेक छ क्या हजुरको,
0: यसलाई सफा बनाउन भनौँ न, यसलाई चाहिँ शुद्ध बनाउन कसरी सकेला? के गर्नु पर्ला?
1: अब के त कार्यक्रम त्यही अनुसारले
0: सिधै आयोजकले कलाकारसँग सम्पर्कमा आयो
1: त्यो हो, तर यस्तो यस्तो भयो कि हजुरको हुँदा हुँदा अहिले त उद्योग वाणी संघले पनि अब ठेकदारलाई दिने प्रविधि आइदियो क्या हजुरको, त्यसले नै गाह्रो छ नि त, आफूलाई मनपर्ने कलाकारहरू राख्ने, आफूलाई म पैसा त्यही अनुसारले दिने, कोही सस्तो एकदम सस्तो कलाकार लाएर पनि चल्छ भनेर पनि चलाइदिने होइन, त्यो एकदमै त्यहाँ धेरै कुराहरू छन् यो बिचमा।
0: हामी कार्यक्रम संस्था र सिर्जनाको अन्त
1: हजुरले भनिहाल्नु भयो, एउटा लेख आर्टिकल मेरो आउँदैछ यो बारेमा,
0: यसैको बारेमा। अब हामी कार्यक्रम संस्था र सिर्जनाको अन्त अन्ततिर छौँ, एउटा अन्तमा तपाईँको सिर्जना राख्नेछौँ, कहाँ हो तिम्रो माओला, यो गीत कहिले साङ्गीतिक बजारमा ल्याउनु भयो?
1: यो करिब 4-5 वर्ष भयो होला साङ्गीतिक बजारमा आएको, यो चाहिँ रोइला होइन, यो चाहिँ रोइला गीत हो र श्री देवकोटा अब जसको त नाम नसुन्ने कुरै भएन, रोइलामा एकदम राम्रो उहाँलाई प्रख्यात हुनुहुन्छ र धेरै नलेज भएको मान्छे रोइला गीतमा होइन, र शिरीषजीले चाहिँ यसमा चाहिँ शब्द सङ्गीत र स्वर भर्ने काम गर्नुभएको छ र त्यसमा मैले पनि उहाँलाई साथ दिएको छु।
0: एक लाइन सुन्छु
1: हुन्छ रोक्ने

0: अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: हजुर, हाम्रो कार्यक्रम स्रष्टा र सिर्जना सुनेर बस्नुभएका सम्पूर्ण मेरा श्रोताहरूलाई चाहिँ सर्वप्रथम त म मेरो एकदमै हार्दिक नमन गर्न चाहन्छु र तपाईँहरूको माया आशीर्वादले होइन यहाँसम्म पुगेको छु र सधैँभरि हाम्रा सिर्जनाहरूलाई माया गरिदिनु भएको छ, सधैँ माया गरिदिनु होला। राम्रा राम्रा गीत सङ्गीत ल्याएर तपाईँहरूलाई सधैँभरि खुसी बनाउन पाऊँ होइन र सधैँभरि तपाईँहरूको माया आशीर्वाद पाउन सकौँ भन्न चाहन्छु र रेडियो नेपालको यति राम्रो कार्यक्रम स्रष्टा र सिर्जना कार्यक्रममा मलाई बोलाएर यति राम्रो इन्टरभ्यू दिनलाई होइन बोलाएर निम्त गर्नुभएको हाम्रो रमेशजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु, रेडियो नेपाल परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र मेरो युट्युब च्यानल चाहिँ मेरा गीतहरू सुन्न चाहनुहुन्छ भने हजुरहरूले ऋतु कडेल युट्युब च्यानललाई गएर लाइक सेयर सब्सक्राइब गरिदिन नबिर्सिनु होला र यस्तै गरी म टिकटकमा पनि जोडिएको छु र मेरो टिकटक पनि ऋतु कडेल 840 रहेको छ। तपाईँहरूले मेरा सिर्जनाहरू मेरा गीतहरू सुन्न सक्नुहुन्छ, सबैले माया गरिदिनु होला भन्न चाहन्छु।
0: आफ्नो अमूल्य समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो त्यसका लागि रेडियो नेपाल परिवार र म व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु।
1: थ्याङ्क यू सो मच।
0: आजलाई कार्यक्रम स्रष्टा र सिर्जनाको निर्धारित समय सकिने लागेको छ। अन्तमा आजका अतिथि ऋतु कडेलको सुर, शिशिर देव कोटाको रचना र संगीतमा रहेको गीत यहाँका माझमा सुर्दै आजलाई कार्यक्रम स्रष्टा र सिर्जनाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेशबाट विदा माग्छु। नमस्कार।

सारको मेला भेटघाट भएको बेला चौला माया गाँसेर सौने छुनी बाँचुन्जेलाई हुने चौला माया गाँसेर बिरादीको भान्से मनि राम्रै मान्छेलाई दिउँ माया हाँसेर मन परे

आकाशमा बादल लाग्न थाले पछि मनमा पर्छ झन पीर, आज रूपै आइनौ भने तिमी मनमा पर्छ झन पीर। कहिले खेतमा धाउँछु गोरु लिएर आउँछु भने तिम्रै गाउँतिर, भनेको मैले बुझ्ने होइन कहिले।

वर्ष भाग्यो भेटघाट भएको थिएन, खुसी लाग्यो यो वर्ष देख्न पाइयो अब त के चाहियो, खुसी लाग्यो यो वर्ष यसपालिको मेला भेट भएको बेला मनमा भाछ धन हर्ष।

मैले पानी पल्ने गरे गुरु गर्ने खेती लाउने बेलामा तिमीसँगै भए यो मन खुसी हुन्छ खेती लाउने बेलामा बिरातीको भान्से मन परेको मान्छे गाउँ घरको मेलामा।

दुई बहिनीको साथमा गाउँको मेलापातमा सँगै हिँडेको छ। धेरै वर्ष भयो भेटघाट भएको छैन, सँगै हिँडेको छ। नलाउनु माया लगाइसकेपछि यो मन कति रोको छ, साथै भन्ने मैले बुझ्ने होइन कहीँ।

नलाउनु माया लगाइसकेपछि नपारिदिऊ न पिराइमा, तिमीलाई देखेपछि झल्पो मात्रै आउँछ यो मन छैन पिराइमा, सपनामा आउने कै

0: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
3: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
4: फोन नम्बर 5423-59।
0: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौं।
5: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौं। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौं।
0: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
6: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
7: कहिले र कुन खोप लगाउने त?
6: 15 महिनासम्मका बाल बालिकाले
7: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी, हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
6: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
7: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
6: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदको दावेदार चारजना नेताले अर्का दावेदार विपिन आचार्यलाई समर्थन गर्नुभएको छ। महामन्त्री पदमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद नेउपाने र जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गर्नुभएको हो। यसअघि परराष्ट्र मन्त्री समेत रहनुभएका नेता शिशिर खनालले पनि महामन्त्री पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो। यस्तै महामन्त्री पदकारका दावेदार राजु पाण्डेले पनि पार्टी एकताको लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ। महामन्त्री पदमा आचार्य सहित मनिषा, गणेश कार्की, सागर ढकाल, रन्जु दर्शनाले उम्मेदवारी दिनुभएको छ। रासुपाको पदाधिकारीको लागि महिला उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्रीमा एक महिला सहित तीन पदमा निर्वाचन हुनेछ। आज दिउँसो 1 बजे बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेले आज सूचना जारी गर्नुहुँदै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनु भएको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक भोलि शनिबार बिहान 11 बजेको लागि तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेको लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। गृहमन्त्री सुदन गुरुङले लागू औषधको आपूर्ति श्रृङ्खला जरासम्म पुगेर तोड्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा जारी सन्देशमा उहाँले लागू औषध नियन्त्रणलाई औपचारिक कार्यक्रममा सीमित नराखी यसको आपूर्ति श्रृङ्खला नै तोड्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री गुरुङले विभिन्न अध्ययन प्रतिवेदनले लागू औषधको अवैध ओसार पसार बढ्दो देखाएको उल्लेख गर्दै सरकारले लागू औषधलाई सामाजिक चुनौतीको रूपमा लिएर लागू औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी भेनेजुएलामा बुधबार राति 1 मिनट भन्दा कम समयको अन्तरमा आएका 2 शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ। कम्तीमा 235 जनाको मृत्यु भएको छ, करिब 4300 जना घाइते भएका छन्। भग्नावशेष मुनि अझै पनि धेरै मानिस फसेको आशंका गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ। संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्निच्युडका 2 भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका चर्किएका र ढलेका छन्। स्वास्थ्य मन्त्री कार्लोस अल्भाराडोले मृतकको संख्या 235 पुगेको जानकारी दिनुभएको हो। घाइतेहरूको संख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रभावित क्षेत्रलाई विपद क्षेत्र घोषणा गरिएपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले ला गुआइराको भ्रमण गर्नुभएको छ। अब खेलकुद। विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको जापान र स्वीडेन बीचको खेल 1-1 गोलको बराबरीमा टुङ्गिएको छ। यससँगै दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। जापान 5 र स्वीडेन 4 अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो। यस्तै गैराती भएको खेलमा जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको छ। इक्वेडरले जर्मनीलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। अर्को खेलमा कुरासाओ विरुद्ध 2-0 जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। यस्तै इक्वेडर पनि तेस्रो भएको टोली मध्ये उत्कृष्ट 8 पर्दै नकआउट चरणमा पुगेको छ। यस्तै आज बिहान भएको खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई 3-1 गोल अन्तरले पराजित गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
7: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको मौरी पालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ मौरी विकास केन्द्रका बाली संरक्षण अधिकृत सुरक्षा सुवेदी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
8: धन्यवाद।
7: मौरीको नयाँ रानु तथा कोषलाई रानु विहीन घरमा कसरी सार्नु पर्छ भनी स्वर्गद्वारी प्युठानबाट जीवन मगरले जिज्ञासा राख्नु भएको छ।
8: मौरीमा रानी विहीन हुने विभिन्न कारणहरू हुन सक्छन्, अथवा रानु विहीन नभएको अवस्थामा पनि मौरीमा चाहिँ केही गरी रानु पुरानो भएको छ। विशेष गरी हामीले 1 वर्षदेखि पुरानो रानीलाई चाहिँ नराख्ने भन्छौँ। यदि त्यस्तो गरी पुरानो भएको छ भने चाहिँ त्यो घरमा नयाँ रानु कोष अथवा नयाँ रानी चाहिँ दिनुपर्दछ। सबैभन्दा पहिला नयाँ रानु कोष दिनको लागि चाहिँ हामीसँग तयारी अवस्थामा रहेको रानु कोष चाहिँ उपलब्ध हुनु पर्यो, र जुन घरमा चाहिँ हामीले सार्ने हो त्यो घरमा चाहिँ यदि पुरानो रानी छ भने चाहिँ त्यसलाई 2 दिन अगाडि चाहिँ हटाइसक्नु पर्दछ। जब चाहिँ त्यसमा भएको पुरानो रानीको चाहिँ फेरोमिन अथवा त्यसको सेन्ट हटिसक्छ तब मात्रै नयाँ रानु कोषलाई चाहिँ उनीहरूले एक्सेप्ट गर्ने गर्दछन्। र त्यसरी राख्दाखेरि अब हामीले 2 दिन अगाडि नै त्यसलाई हटाइसकेको छौँ भने उसले चाहिँ इमर्जेन्सी सेल पनि हालेको हुनसक्छ, त्यसलाई चाहिँ हटाइदिने र रानु कोषलाई चाहिँ बिचमा पारेर जताबाट चाहिँ उसलाई एकदम राम्रो तापक्रम अनुकूल हुनुहुन्छ त्यतातिर चाहिँ राख्ने हो। र हामीले राखिसकेको 1-2 दिनमा पछि चाहिँ त्यो रानु कोषबाट नयाँ रानी निस्किन्छ, र हामीले निरीक्षण गर्दाखेरि चाहिँ रानु कोषबाट उसले तलबाट उसले राम्रोसँग रानु कोष काटेर निस्केको छ भने चाहिँ नयाँ रानी चाहिँ त्यसमा छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौँ। र यदि हामीसँग मेटेड खालको राम्रो नयाँ रानी छ भने पनि त्यसलाई पनि घरमा राख्ने तरिकाहरू हुन्छ। नयाँ रानु नै राख्दाखेरि चाहिँ सिधै राख्नु चाहिँ हुँदैन, यसको लागि पनि 2 दिन अगाडि चाहिँ रानु विहीन बनाउनु पर्छ, र त्यस पछाडि चाहिँ रानु पिँजडामा पुरानै घरका केही कर्मी मौरीहरू सहित नयाँ रानीलाई र केही खानेकुरा क्यान्डी बनाएर चाहिँ हामीले एउटा रानु पिँजडामा राखिदिन्छौँ, र त्यसरी राखेर फ्रेमको बिचतिर राख्ने हो। र 24 घन्टा पछाडि हेर्दाखेरि चाहिँ अब त्यहाँ भएका नयाँ घरका कर्मीहरूले चाहिँ उसलाई घेरेर राम्रोसँग राखेको छ भने चाहिँ बिस्तारै हामी रानु पिँजडा चाहिँ खोलिदिन्छौँ, र रानु पिँजडा खोलिसकेपछि चाहिँ जब उनीहरूले एक्सेप्ट गरेको देखिन्छ त्यसरी चाहिँ हामी रानु विहीन गोलामा चाहिँ रानु कोष पनि राख्न सक्छौँ, रानी नयाँ रानी पनि राख्न सक्छौँ। र सुरुवाती बेलामा नयाँ कृषकहरूलाई चाहिँ रानु कोष राख्दाखेरि चाहिँ सजिलो हुन्छ, तर फेरि सक्सेस रेट चाहिँ नयाँ रानी नै राखेको छ भने सक्सेस चाहिँ रानी नयाँ रानी राखेकोमा चाहिँ बढी सक्सेस पाइन्छ।
7: मौरी मर्ने दर बढ्यो किन होला भने चन्द्रगिरी काठमाडौँबाट नवराज श्रेष्ठले जिज्ञासा राख्नु भएको छ।
8: वयस्क मौरी मर्ने विभिन्न कारणहरू हुन सक्छन्, त्यो मध्येमा हामीले अहिले देखिरहेको समस्या भनेको 1 नम्बरमा चाहिँ विषादीकै समस्या हुनसक्छ। अब मौरी चाहिँ बाहिर चराउनमा गएको छ, एकदमै धेरै विषादी लागेको छ भने त्यो मौरी त्यही घरमा फर्किन नपाई त्यही नै मर्ने गर्दछ, तर उसँग चाहिँ उसको शरीरमा मात्रै कन्टामिनेसन भएको छ र घरमा फर्केर आएको छ भने त्यहाँ भएका अरू मौर्यहरूलाई पनि उसले विष सार्छ र मौर्यहरू चाहिँ मरेको देख्न सकिन्छ। यसरी विषादीले मरेको मौर्यहरूले कस्तो लक्षण देखाउँछ भन्दाखेरि घरको प्रवेशद्वार अगाडिपट्टि जिब्रो निकालेर मरेको चाहिँ हामीले देख्छौँ। यस्तो भएको छ भने चाहिँ विषादीले मरेको भन्ने थाहा हुन्छ। त्यस्तै अर्को वयस्क मौरी मर्ने अर्को कारण भनेको चाहिँ पक्षघात रोगले पनि हुन्छ। मौरीमा विभिन्न किसिमका एक्युट तथा क्रोनिक प्यारालाइसिसहरू पक्षघातहरू चाहिँ हुन्छन्। त्यस्तो अवस्थामा पनि मौरी चाहिँ मर्ने गर्छ। र त्यस्तै अर्को भनेको चाहिँ खानाको अभावमा भोकमरी लागेको छ, हामीले चाहिँ निरीक्षण गरेका छैनौँ। धेरै पानी परिरहेको छ, मौरी बाहिर जान सकेको छैन, विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ त्यहाँ खानेकुरा छैन, मौरीलाई भोकमरी लागेको छ भने पनि मौरी चाहिँ मर्ने गर्दछ। अब यसरी विभिन्न कारणले चाहिँ मौरी मर्ने गर्दछ। हामीले घरकोलाई निरीक्षण गरेर त्यसको चाहिँ सही कारण चाहिँ थाहा पाउनु पर्दछ।
7: सिगास बैतडीबाट रमेश धामीले मौरीको घर कुन मौसम अथवा कुन महिनामा राख्दा ठिक हुन्छ भनी जिज्ञासा राख्नु भएको छ।
8: मौरीको लागि उपयुक्त समय भनेको हाम्रो नेपालको परिवेशमा चाहिँ एउटा भनेको वसन्त ऋतु हो र अर्को भनेको चाहिँ हाम्रो शरद ऋतु, यो दुईवटा ऋतुमा चाहिँ राम्रो हुन्छ। तै पनि ठाउँ अनुसार अलिकति तलमाथि चाहिँ हुन्छ र विशेष गरी यही मौसममा चाहिँ हामीले घरगोलाहरू राख्यौँ, नयाँ घरगोलाहरू किन्यौँ, नयाँ घर बिक्री वितरण गर्ने कार्य चाहिँ यो बेला भयो भने चाहिँ मौरीको लागि फाइदाजनक हुन्छ। तर एकदम जाडोको समयमा त्यस पछाडि यता बर्खाको समयमा चाहिँ मौरी घरगोला राख्नु पनि हुँदैन, बिक्री वितरण गर्नु हुँदैन, किनकि मौरी आफै कमजोर भइरहेको हुन्छ। यस्तो समयमा हामीले 5 फ्रेमको नयाँ मौरी किनेर राख्दाखेरि चाहिँ उसले आफ्नो जनसङ्ख्या बढाउन सक्दैन र मौरी झन् कमजोर कमजोर हुँदै जान्छ। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म वसन्त ऋतु र शरद ऋतुमा चाहिँ मौरीहरू चाहिँ नयाँ मौरी चाहिँ राख्नु पर्दछ।
7: सुमन पन्थीले रेसुङ्गा गुल्मीबाट मौरीको प्युपा अवस्थामा कालो हुने र लार्वा अवस्थामै मर्ने समस्या भयो, समाधान कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
8: यो चाहिँ एक किसिमको ब्याक्टेरियाले लाग्ने गर्दछ। सुरुमा मौरी चाहिँ जुन सेतो हुनुपर्ने हो, लार्वा सी आकारमा बस्नुपर्ने हो, त्यसरी नबसेर तन्किएर पहेँलो कालो भएको चाहिँ हामीले देख्छौँ। र कतिपय अवस्थामा यो लार्वा अवस्थामै मर्छ, त्योभन्दा माथि जान सक्दैन। र कतिपय अवस्थामा चाहिँ अलिक पछिल्लो लार्वालाई लागेको छ भने प्युपा अवस्थामा पनि जाने चाहिँ हुन्छ, तर उसले चाहिँ प्युपा अवस्था पार गर्न सक्दैन र त्यसरी मर्ने गर्दछ। अब यसबाट बस्नको लागि चाहिँ हामीले घरलाई मजबुत बनाउनु पर्छ। रोग लागिसकेको अवस्थामा चाहिँ हामीले के गर्ने त भन्दाखेरि यो गोलालाई अरूबाट आइसोलेट गर्ने, ब्याक्टेरिया हो, आफ्नै हातले पनि सारिरहेको हुन सक्छौँ रोगलाई। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म यसलाई अन्तिम निरीक्षण गर्ने, निरीक्षण गरिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ र त्यस्तो लार्वा देखिएको चाकालाई चाहिँ सकेसम्म नष्ट गर्ने। नष्ट गरिसकेपछि हामीले चाहिँ रानीलाई रानु पिँजडामा फ्रेममै केज गर्न मिल्ने रानु पिँजडा पनि हुन्छ, त्यसरी चाहिँ 7 दिनदेखि 14 दिनसम्म केज गरेर राखेर उसलाई अन्डा पार्न नदिने, अन्डा पार्न नदिइसकेपछि लार्वा चाहिँ हुँदैन, लार्वा नभइसकेपछि रोग चाहिँ कन्ट्रोलमा आउँछ भन्ने चाहिँ हुन्छ यो छाउरे कुहुने रोगको चाहिँ लक्षण।
7: धादिङबाट आकाश गौतमले मौरीको गोलामा रानु नभएको कसरी थाहा हुन्छ र रानु विहीन हुने कारणहरू के होलान् भनी जिज्ञासा राख्नु भएको छ।
8: मौरीमा रानी नभएको अवस्थाको लागि चाहिँ पहिचान गर्नको लागि हामीले घरकोलाई निरीक्षण गर्नुपर्छ। निरीक्षण गर्दाखेरि अब एक नम्बरमा हामीले सबै फ्रेमहरू हेर्दा रानी नै देखेनौँ भने रानु छैन भन्ने जानकारी हुने भयो। तर कतिपय अवस्थामा चाहिँ मौरी 10 फ्रेम नै छ, एकदम धेरै छ। र अर्को भनेको भाले उत्पादन हुने सिजन छ भने कहिलेकाहीँ झुक्किन सकिन्छ, नदेखिन पनि सकिन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले कोष हेर्न सक्छौँ। कोषमा चाहिँ उसले एक दिनको 90 डिग्रीको अन्डा चाहिँ पारेको छ भने चाहिँ यसमा रानी छ भन्ने थाहा हुन्छ। तर अन्डा पनि छैन, रानी पनि छैन र हेर्दाखेरि चाहिँ मौरी अलिक बढी रिसा जस्तो छ, बढी भुनभुनाइरहेको छ र भित्र हेर्दाखेरि चाहिँ एउटा कोषमा धेरै अन्डाहरू पारिसकेको छ भने चाहिँ रानु नभएर पनि पितपाती भइसकेको छ भन्ने चाहिँ हामीले थाहा पाउन सक्छौँ। अनि अब रानुविहीन हुने कारणहरू पनि थुप्रै हुन सक्छन्। जस्तो एक नम्बरमा भनेको चाहिँ हामीले गोला निरीक्षण गर्दाखेरि चाहिँ राम्रोसँग ध्यान दिएनौँ, गोला फ्रेम निकाल्दाखेरि चाहिँ घरबन्द बाहिर लगेर राख्यौँ र त्यही फ्रेममा रानी थियो, रानी उडेर गयो, घरमा फर्केर आउन सकेन भने पनि रानुविहीन हुन सक्यो। अर्को भनेको चाहिँ हामीले फ्रेमहरू टाइट गर्दाखेरि मिचिएर थिचिएर पनि यो मर्न सक्छ। अब त्यस्तै अरू भनेको चाहिँ अब केही किसिमको रोग लागेको छ र रानीमा पनि त्यो रोग सरिसकेको छ भने चाहिँ रानुविहीन हुन सक्ने अवस्था चाहिँ हुनसक्छ।
7: सन्जु आचार्यले अर्घाखाँचीबाट मौरीको घरमा चिल्सा किरा जस्तो देखिन्छ, समाधान के होला भनी जिज्ञासा राख्नु भएको छ।
8: घरमा त्यसरी चिल्सा किरा जस्तो देखिने भनेको चाहिँ मैनपुतलीको आक्रमणले गर्दा हुन्छ होइन। मैनपुतलीको लार्वा चाहिँ विशेष गरी चिल्सा जस्तो सेतो चाहिँ देखिन्छ। अब मैनपुतलीको आक्रमण कहिले हुन्छ भन्दाखेरि जब चाहिँ घरमा 10 फ्रेम चाहिँ हामीले अथवा मौरीभन्दा धेरै फ्रेम राखेका छौँ, मानौँ हामीसँग 5 फ्रेम मात्रै मौरी छ तर राख्दाखेरि चाहिँ हामीले धेरै फ्रेमहरू राखेका छौँ भने बाँकी रहेको जुन मैन छ, जसलाई मौरीले ढाक्न सकेको छैन, बाँकी रहेको चाका छ, त्यहाँ चाहिँ मैनपुतलीले अन्डा पार्छ र त्यही अन्डालाई चाहिँ पछि लार्वा भएर त्यो चाहिँ चिल्सा जस्तो देखिने हो र यसले चिल्सा जस्तो पनि हुन्छ र बाहिरबाट सेतो जाली जस्तो लगाउँछ र धेरै आक्रमण भएको अवस्थामा चाहिँ मुरीले घर छोडेर गृहत्याग पनि गर्ने गर्दछ। अब यसको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि कहिले पनि धेरै फ्रेम चाहिँ राख्नु भएन। मानौँ हामीसँग 5 फ्रेम छ भने 5 फ्रेम राखिदिने, मौरी बढ्दै गएको छ भने फ्रेम थप्दै जाने, मौरी घट्दै गएको छ भने फ्रेम झिक्दै जाने र त्यसलाई सानो न्युक्लियस कारमा सार्ने गर्नुपर्छ। जस्तो अहिले बर्खाको सिजन छ, भर्खर राम्रो एउटा मौरीको लागि उपयुक्त समय चाहिँ सकिएर अनुपयुक्ततिर जाँदैछौँ हामी। 10 फ्रेम भएको मौरी अब उसलाई चाहिने मात्रामा हामीले खानेकुरा पुर्याउन सकेन भने घट्दै जान्छ र यसरी आज 10 फ्रेम थियो, 2-3 दिन पछि हेर्दाखेरि चाहिँ मौरी 8 फ्रेम भएको छ भने त्यो बाँकी रहेको 2 फ्रेम चाहिँ हामीले निरीक्षण गरेर निकालिदिनुपर्छ, नत्र त्यहीँबाट चाहिँ मैनपुतलीको आक्रमण सुरु हुने गर्दछ। यसरी चाहिँ हामीले घरभित्रको मैनपुतलीलाई नियन्त्रण गर्ने हो र अर्को चाहिँ हामीसँग कहिलेकाहीँ चाहिँ स्टोर गरेको मैनमा पनि मैनपुतली चाहिँ लाग्न सक्छ। त्यसको लागि चाहिँ जस्तो हामीले अघि निकाल्यौँ 2 फ्रेम हामीले नचाहिएर एक्स्ट्रा भएर निकाल्यो, त्यस्तोलाई चाहिँ एक दिन चाहिँ फ्रिजमा राख्ने, फ्रिजमा राखिसकेपछि त्यसमा भएको केही लार्वा प्युपाहरू छन् अन्डाहरू छन् भने मर्छन् र त्यसलाई चाहिँ प्लास्टिकमा राखेर स्टोर गऱ्यौँ भने पछि चाहिँ त्यसैलाई पनि हामीले मैन प्रशोधनमा राखेर नयाँ मैन निकालेर आगरसाको पनि बनाउन सक्छौँ। यसरी चाहिँ मैनपुतलीको नियन्त्रण व्यवस्थापन गर्नुपर्छ।
7: बितपाते मौरीको पहिचान कसरी गर्ने र व्यवस्थापनका उपायहरू के हुन सक्छन् भनी दाङबाट श्याम चौधरीले जिज्ञासा राख्नु भएको छ।
8: मौरीमा चाहिँ रानु नभएको अवस्थामा त्यो गोला मितपाते हुने हो, रानु पनि छैन र उसले नयाँ रानु बनाउनको लागि एक दिनको लार्वा अन्डाहरू केही पनि छैन भने चाहिँ उसले के गर्छ त भन्दाखेरि त्यहाँ भएका कर्मीहरूले रोयल जेली खाएर अन्डा पार्न थाल्छन्, त्यही अवस्थालाई नै हामीले बितपाते भन्ने हो। बितपाते गोलाको पहिचान गर्नको लागि चाहिँ सबैभन्दा सजिलो उपाय भनेको हामीले कोषमा पारेको अन्डाहरू हेर्ने हो। रानीले चाहिँ जहिले पनि एउटा अन्डा पार्छ 90 डिग्रीमा पारेको र कोषको बिचमा पारेको हुन्छ, तर कर्मीहरूले चाहिँ धेरै कर्मीहरूले अन्डा पार्ने र कर्मीको पेट चाहिँ रानीको भन्दा सानो हुने हुनाले उनीहरूले पारेको अन्डा पिँधमा नभएर भित्तामा टाँसिएको हुन्छ र एउटा कर्मी आउने त्यही कोषमा पार्ने, अर्को कर्मी आउने त्यही कोषमा पार्ने गर्दाखेरि चाहिँ धेरैवटा अन्डाहरू चाहिँ हामीले देख्छौँ र त्यस्तोबाट निस्किने अन्डाहरू चाहिँ सबै अनफर्टिलाइज भएको हुनाले भाले उत्पादन हुने हो र कुनै गोलालाई चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि नै धेरै भालेको आउजाउ भइरहेको छ, अलि रिसा स्वभावको छ र खोलेर हेर्दाखेरि चाहिँ धेरै भालेहरू देख्छौँ र कोषमा पनि धेरै अन्डाहरू देख्छौँ भने चाहिँ हामीले यो गोला चाहिँ बितपाते भएछ, यसमा रानी रहेनछ भन्ने कुराको चाहिँ पहिचान गर्ने हो र एकपटक बितपाते भइसकेको गोलालाई चाहिँ व्यवस्थापन गर्न पनि निकै गाह्रो पर्छ। सुरुको अवस्थामा चाहिँ हामीले के गर्छौँ त भन्दा यसरी बितपाते भएको गोलालाई चाहिँ 200 मिटर जति तल लगेर टकटकाउँछौँ र त्यो पुरानो ठाउँमा चाहिँ नयाँ घाट चाहिँ राखिदिन्छौँ र तल गएर जसको चाहिँ जुन मौरी चाहिँ कर्मी मौरी बितपाते भएको छैन, जसको पेटमा अन्डा छैन, त्यो चाहिँ फर्केर पुरानो घार भएको ठाउँमा आउँछ र जसको पेटमा अन्डा छ त्यो चाहिँ उड्न सक्दैन र त्यही ठाउँमा चाहिँ बस्छ, त्यस्तो भएकोलाई चाहिँ हामीले नष्ट गर्ने गर्छौँ र त्यहाँ पुराना जुन चाकाहरू धेरै अन्डा भएको चाकाहरू छन् त्यसलाई चाहिँ हामीले राखिदिनौँ र कुनै एउटा राम्रो नयाँ घारमा अर्को घारमा धेरै लार्वा प्युपाहरू भएको छ भने त्यस्तो लिएर चाहिँ राखिदिने गर्छौँ। तर यति गर्दा पनि सक्सेस नै हुन्छ भन्ने चाहिँ हुँदैन, किनकि एकपटक उनीहरूले रोयल चिली खाएर अन्डा पार्न थालिसकेपछि अब म नै रानी हुँ भन्ने तरिकाले उनीहरूले कार्य गरिरहेका हुन्छन् र यति हामीले ट्रिटमेन्ट गरिसकेपछि यदि हामीसँग छ भने रानु कोष अथवा नयाँ रानी चाहिँ त्यहाँ राखेर प्रतिस्थापन गर्न सक्यो भने चाहिँ त्यो बितपातेको चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
7: लमजुङबाट रमा थापाले वर्षायाममा घार गोलाको व्यवस्थापन कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
8: अब अहिले वर्षा ऋतु सुरु हुँदैछ होइन, मौरीलाई चाहिँ वर्षायाम भनेको पनि अनुपयुक्त समय हो। किन अनुपयुक्त हो भन्दाखेरि एक त धेरै फुलहरू यो वर्षायाममा फुल्दैन र फुले पनि पानीले पखालिने हुँदाखेरि र मौरी चाहिँ पानी परेको बेलामा उड्न नसक्ने हुँदाखेरि मौरीलाई चाहिँ खानेकुराको अभाव भइरहेको हुन्छ, त्यसले गर्दा चाहिँ हामीले बेला बेलामा घार गोला निरीक्षण गरेर उसको लागि चाहिँ पर्याप्त मात्रामा मह कुट सङ्कलन गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्छ र छैन भने चाहिँ हामीले चाहिँ उसलाई कृत्रिम आहार बनाएर खुवाउनुपर्छ। कृत्रिम आहारमा चिनी चास्नी लगायत कृत्रिम कुटको पनि व्यवस्था गरिदिनुपर्छ, किन भन्दाखेरि हाम्रो नेपालमा चाहिँ के छ, चिनी चास्नी चाहिँ खुवाउनुहुन्छ, कुट चाहिँ खुवाउनुहुन्न। कुट पनि उत्तिकै इम्पोर्टेन्ट हो, किन भन्दाखेरि रानीलाई अन्डा पार्नको लागि कुटको आवश्यकता हुन्छ, यदि कुट छैन भने रानीले अन्डा पार्न छोडिदिन्छ, अन्डा नपारिसकेपछि कर्मी मौरीको जनसङ्ख्या कम भएर मौरी चाहिँ कमजोर हुने गर्दछ। त्यही हुनाले चिसो मौसममा चाहिँ हामीले ख्याल गर्नुपर्ने भनेको एउटा खानेकुराको ख्याल गर्नु पर्यो, अर्को भनेको मौरीको सङ्ख्या घट्दै गएको छ भने फ्रेम निकाल्दै जानु पर्यो, त्यसलाई व्यवस्थापन गरिदिनु पर्यो र घरभित्र ओस नआओस् ढुसी नलागोस् भनेर पनि हामीले घरमाथि टिनहरू राखिदिने, जसरी हुन्छ घरभित्र चाहिँ पानी नहुने मोइस्चर कम हुने कुराको चाहिँ हामीले ख्याल गरेर व्यवस्थापन गर्नुपर्छ। अर्को भनेको अब बर्खा ऋतुमा अरिङ्गालको पनि धेरै आक्रमण हुने गर्दछ, अरिङ्गालबाट पनि बचाउनको लागि चाहिँ हामीले भाटाले अरिङ्गाल मार्ने, अरिङ्गाल पासहरू राख्ने गरेर अरिङ्गालको पनि व्यवस्था गर्नुपर्छ।
7: मौरी घार छोडेर भाग्ने समस्या देखिन्छ, के गर्ने होला भनी ओखलडुङ्गाबाट सिर्जना थापाले जिज्ञासा राख्नु भएको छ।
8: मौरीले घर छोडेर भाग्ने भनेको दुई किसिमले भाग्ने गर्दछ, एउटा भनेको हुलनिर्यास हुन्छ र अर्को भनेको चाहिँ गृहत्याग हुन्छ। हुलनिर्यास चाहिँ उसको प्राकृतिक प्रक्रिया, जस्तो शरद ऋतु र वसन्त ऋतु मौरीको लागि जतिखेर एकदम फेभरेबल सिजन हुन्छ त्यो बेलामा उसले धेरै रानुको स्वरू बनाउँछ, उसको प्राकृतिक रूपमा विभाजन हुने बेला चाहिँ हो। यदि हामीले त्यो अवस्था पहिचान गर्न सक्यौँ भने एउटा घरबाटै हामीले दुईवटा घरलाई विभाजन गरेर धेरै घर बनाउन सक्छौँ, तर पहिचान गर्न सकेनौँ भने चाहिँ अब त्यो नयाँ रानी कोषबाट रानी निस्किने

0: पट्टिहरू मौसुली जस्ता घरभित्रका शत्रुहरू र घर बाहिरका शत्रुहरूले पनि उसलाई अप्ठ्यारो बनाइरहेको छ, त्यो ठाउँमा उसलाई बस्न मन परिरहेको छैन भने पनि मौरीले गृहत्याग गर्ने गर्दछ। त्यस्तै चाहिँ उसलाई त्यो ठाउँमा कुनै किसिमको डिस्टर्बेन्स भइरहेको छ, मान्छेको आवाजात भइरहेको छ, सो घारेको अगाडिपट्टि चाहिँ बाटो छ, गाडीको हो हल्ला छ, त्यस्तो बेलामा पनि उसले चाहिँ गृहत्याग गर्ने गर्दछ। र यो दुवै किसिमको हुल निरासको लागि पनि गृहत्यागको लागि पनि पहिलो नम्बरमा हामीले गर्ने भनेको घर उसलाई निरीक्षण नै हो। मौरीले चाहिँ गर्मी महिना छ भने हप्ता 10 दिनको फरकमा, जाडो महिना छ भने 15-20 दिनको फरकमा चाहिँ हामीले घरकोलाई निरीक्षण गरेर त्यसमा रानी छ कि छैन, खानेकुरा छ कि छैन, उसलाई कुनै शत्रुले असर गरिरहेको छ कि छैन, उसमा तातो चिसो न्यानो कतिको मिलेको छ, त्यो सबै कुराहरू व्यवस्थापन गर्न जान्यो भने चाहिँ मौरी भाग्दैन।
1: पाल्पाबाट रमेश कार्कीले मौरीलाई मन पर्ने चरण के हुन सक्छ भनी जिज्ञासा राख्नु भएको छ।
0: मौरी चाहिँ विशेष गरी आफ्नो चरणमा जाने बेला दुईटा कुरा चाहिँ लिएर आउँछ, पुष्परस लिएर आउँछ र लिएर आउँछ। र मौरीलाई मनपर्ने फुलहरू भनेकै पुष्परस भएको फुल हुनु पर्यो र कुट भएको फुल हुनु पर्यो। अब नेपालको सन्दर्भमा चाहिँ हामीले सबैभन्दा राम्रो मौरीले मन पराउने भनेको चाहिँ चिउरी भन्छौँ। चिउरीमा पनि विशेष गरी पुष्परस चाहिँ धेरै पाइन्छ। नेपालको धेरै जिल्लाहरूमा 700-1200 मिटरको हाइटको रेन्जमा चाहिँ चिउरी चाहिँ हुने गर्छ। त्यस्तै अर्को हाम्रो राम्रो स्रोत नेपालमा चरण मौरीले मन पराउने भनेको चाहिँ कटुस हो। कटुसको मह पनि अहिले राम्रो मार्केटिङ गरेर बिक्री भइरहेको छ। त्यस्तै चिलाउने चिलाउनेमा पनि एकदम मौरीले मन पराउँछ, धेरै पुष्परस पाइन्छ, मह निकाल्न सकिन्छ। त्यस्तै अर्को चाहिँ हाम्रो लिची छ। लिचीमा पनि हामीले यदि मेलिफेरा मौरी हो भने त लिचीकै मात्रै स्रोतको पनि मह चाहिँ निकाल्न सकिन्छ। त्यस्तै रुदिलोहरू रहेको हुन्छ। मुख्यहरू चाहिँ यिनै हुन्। बाँकी भनेको चाहिँ अब ठाउँ विशेष हेरिकन, मौसम हेरिकन, नेपालमा त नेपाल एकदम जैविक विविधताको धनी देश होइन। पूर्वदेखि पश्चिमसम्म, तराईदेखि पहाडसम्म विभिन्न प्रकारका फुलहरू फुल्छन् र आफ्नो ठाउँ विशेष हेरिकन जसमा चाहिँ पुष्परस र पोलेन चाहिँ धेरै मात्रामा हुन्छ त्यो फुलहरूलाई चाहिँ मौरीले मन पराउने गर्दछ।
1: किसानले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएको यहाँलाई धेरै धेरै धन्यवाद। हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल आइडी थाहा छैन भने इमेल गर्ने आइडी म बताउँछु, fanbox2077@gmail.com उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउन चाहन्छु। राशिक दिलको स्वरमा सजिएको यो गीत रचना खेम खत्रीले गर्नुभएको हो भने सङ्गीत सुरेश अधिकारीको रहेको छ।

भित्र गल्ती मानिसबाटै हुने गर्छ, गल्ती गर्नु हुँदैन भन्ने पनि हामीलाई थाहा छ है। थाहा हुँदाहुँदै पनि मानिसबाट गल्ती हुन्छ, गल्ती भएको हो भने हामीले माफी माग्न सक्नुपर्छ, आफ्नो गल्तीलाई स्वीकार गर्नु नै सबैभन्दा ठुलो हुन्छ। मित्र, एकपटक हामीले गल्ती गर्छौँ भने एकपटक भएको गल्तीबाट हामीले पाठ सिकी अब अर्को पटक त्यस्तो गल्ती नहोस् भने सजग अनि सचेत भने हामी हुनैपर्छ। त आउनुहोस्, हामीबाट गल्ती भएको छ भने मित्र माफ माग्न नभुलौँ, माफ माग्दा सानो हुन्छ भन्ने भ्रम यदि हामीमा छ भने त्यो भ्रम अहिलेबाटै हटाउँ। यही आग्रह गर्दै कार्यक्रम फ्यानबक्समा म फेरि पनि स्वागत गर्छु। कार्यक्रम फ्यानबक्स सुनिरहनु भएको छ तपाईँ। यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँ हामीलाई इमेल गर्न चाहनुहुन्छ भने म इमेल गर्ने आइडी बताउँछु। फ्यान बक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। यो इमेलमा तपाईँले इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्ना आफन्तको नाम सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु। त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि फुर्सदको समयमा हामीलाई सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। तपाईँहरू आफ्नो इमेल कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएको छ होला है। तपाईँबाट प्राप्त भएको इमेल नै म पढ्छु। यसै क्रममा यो इमेल हामीलाई सुमन खड्काजीले गर्नुभएको हो। उहाँको घर चाहिँ झापा बुधबारे हो भने उहाँ अहिले हुनुहुन्छ इन्डिया बेङ्गलोरमा। लेख्नुहुन्छ, दिदी नमस्कार, मेरो नाम सुमन खड्का हो, मेरो घर झापा हो बुधबारेमा छ, तर अहिले चाहिँ म बेङ्गलोरमा छु। म तपाईँको कार्यक्रमको अनि तपाईँको धेरै ठुलो फ्यान हुँ। बाहिर रहेर पनि म सधैँ नेपालमै बसेको जस्तो आभान हुन्छ मलाई तपाईँको कार्यक्रम सुन्दा। अब बज्ने गीत यो कार्यक्रम मार्फत मलाई सुमन खड्का पङ्कज भनेर चिन्नुहुने सबै सबैलाई सुनाउन चाहन्छु। सुमन खड्का झापा बुधबारे हो, नेपालको घर चाहिँ अहिले बेङ्गलोरमा छु, कार्यक्रम सुनिरहेको छु भनेर लेख्नु भएको छ हामीलाई सुमन खड्काजीले। धेरै धन्यवाद सुमनजी, तपाईँको साथ यसै गरी रहिरहोस्, यसै गरी माया गर्न नभुल्नु होला मित्र है। तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँको लागि अनि तपाईँलाई चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि अब बज्ने गीत पक्कै पनि सुनाउँछु म, तर एकैछिनपछि। त अब भने अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई हाम्रो नियमित श्रोता राजा राम राजीजीले गर्नुभएको हो, पालुङ शिखरकोटबाट। लेख्नुहुन्छ, अनिताजी गर्मी बढ्दो छ, सजग अनि सचेत रहनु होला भनेर लेख्नु भएको छ। पक्कै पनि मित्र, गर्मीको महिनै हो होइन। अब गर्मी बढ्दैछ, गर्मी बढिरहेकै छ मित्र। गर्मीमा चाहिँ हामीले धेरै पानी पिउनुपर्छ। तपाईँ सबैलाई म आग्रह गर्छु पानी पिउनुहोला प्रशस्त मात्रामा मित्र। अनि अब काम छ अति आवश्यक काम बाहेक चाहिँ दिउँसो त्यति हिँडुल गर्न घाममा उचित नहोला होइन। आफ्नो स्वास्थ्यको राम्रो केयर गर्नुहोला, म पनि यही आग्रह गर्छु। अनि अझ अगाडि बढ्छु म, राजा रामजीले अझ अगाडि लेख्नु भएको छ यो कार्यक्रम मार्फत। अब बज्ने गीत मेरो जीवनसाथी किशोर राय माझीको लागि, त्यसै गरी मेरो मायालु छोरा राम राजा राय माझीको लागि, नरेन्द्र रिमाल, अरुणी खत्री, सुमी लिम्बू, सृजना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, ओमणि सापकोटा, सुकुराम लामा, सूर्य लामा लगायत मलाई राजा राम भनेर चिन्ने सबै सबैलाई अब बज्ने गीत सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ राजा राम राय माझीजीले पालुङ शिखरकोटबाट। धेरै धन्यवाद राजा रामजी, तपाईँ पनि आफ्नो राम्रो ख्याल गर्नुहोला। अब बज्ने गीत तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबै सबैको लागि हामी सुनाउँछौँ है। त अब भने गीतै सुनाउँछौँ मित्र। प्रविशा अधिकारी र मिलन कुमारको स्वरमा सजिएको छ यो गीत। गीत रचना रोशन सिंहले गर्नुभएको हो भने सङ्गीत पनि रोशन सिंहकै रहेको छ।

हजुर, सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत यति बेला तरङ्गित भइरहेको छ कार्यक्रम फ्यान बक्स। हजुर, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। यदि तपाईँ हामीलाई इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल आइडी थाहा छैन भने म इमेल आइडी बताउँछु। फ्यान बक्स 2077@gmail.com हो हाम्रो इमेल आइडी। यो इमेल आइडीमा तपाईँले आफ्नो इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश लेख्नुपर्ने हुन्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँको नाम लेखेर तपाईँ आफ्नो मेल हामीलाई गर्न सक्नुहुन्छ है त। अब पनि फेरि पनि म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको मेल पढ्नतर्फ। यसै क्रममा यो मेल हामीलाई रामपुकार रायजीले गर्नुभएको हो। रौतहटबाट लेख्नुहुन्छ, बहिनी म दिउँसो आपको बोटमुनि बसेर रेडियो नेपाल सुनिरहन्छु। मलाई राम्रो लाग्छ यो कार्यक्रम, म नियमित सुन्छु। आज मलाई यो कार्यक्रम मार्फत रामपुकार राय भनेर चिन्ने सबैलाई मिठो सम्झना भन्छु अनि अब बज्ने गीत पनि सुनाउँछु भनी लेख्नु भएको छ रामपुकार रायजीले। रामपुकार रायजी हामीलाई एकदमै माया गर्ने श्रोता हुनुहुन्छ, उहाँले हामीलाई नियमित सुन्नुहुन्छ है। धेरै धन्यवाद, यस्तै गरी माया गर्दै रहनुहोला है त रामपुकारजी। रामपुकारजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई इलामबाट गर्नुभएको हो। रुबिना राईले लेख्नुहुन्छ, दिजु दर्शन, म इलामबाट सुन्दैछु, मलाई यो कार्यक्रम एकदमै धेरै मनपर्छ, यो कार्यक्रमको निरन्तरताको कामना गर्छु। मलाई रुबिना राई भनेर चिन्ने सबै सबैलाई अब बज्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला पनि भन्छु अनि एउटा सन्देश दिन चाहन्छु भनेर लेख्नु भएको छ। लेख्नुहुन्छ रुबिनाजी, टाढा भए पनि मनदेखि कहिल्यै टाढा नभएका मेरा सबै प्रिय साथीहरूलाई धेरै धेरै सम्झना। जीवनको यात्रामा सँगै हाँसेका ती पलहरू आज पनि मनमा ताजा छन्। जहाँ भए पनि सधैँ खुसी, सफल र स्वस्थ रहनुहोला। यो गीत, यो कार्यक्रम मार्फत बज्ने गीत धेरै मायाका साथमा सुनाउन चाहन्छु अनि सम्मान र धेरै सम्झना सबै साथीहरूमा पुगोस् पनि भन्छु। पुराना यादहरू कहिल्यै पुराना हुँदैनन्, साथीहरू सधैँ विशेष हुन्छन्। धन्यवाद भनेर लेख्नु भएको छ हामीलाई रुबिना राईजीले इलामबाट। धेरै धन्यवाद रुबिनाजी। त मित्र, अब पनि हामी गीत नै सुनाउँछौँ। अबको क्रममा प्रमोद खरेलको स्वरमा सजिएको यो गीत रहेको छ। गीत रचना रमेश विमानले गर्नुभएको हो भने सङ्गीत केशव पौडेलको।

हजुर, सुन्दा पनि निकै प्यारो अनि आफ्नो झल्काउने शब्द माया। हजुर, अचम्मकै छ मित्र यो माया भन्ने कुरा है। मायामा जालझेल नगरौँ मित्र, माया एकदमै चोखो मनले गरौँ, निस्वार्थ भावले माया गरौँ, चोखो भावले माया दिउँ अनि चोखो भावले माया लिने प्रयास गरौँ, यही आग्रह गर्छौँ हामी कार्यक्रम फ्यान बक्स मार्फत। यही आग्रहका साथमा कार्यक्रम फ्यान बक्समा तपाईँलाई फेरि पनि स्वागत गर्छु। तपाईँलाई थाहा नै छ तपाईँबाट प्राप्त भएको इमेल पढ्ने कार्यक्रम हो यो भनेर, होइन? यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल गर्ने आइडी म बताउँछु, fanbox2077@gmail.com स्पेल गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त अब भने धेरै समय बाँकी छैन, त्यसैले फटाफट म तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ नै लागिहाल्छु। यसै क्रममा यो इमेल हामीलाई रोशन पोखरेलजीले गर्नुभएको हो, विराटनगरबाट लेख्नुहुन्छ रोशनजी। हजुर नमस्कार, आजको कार्यक्रम मार्फत अब बज्ने गीत अहिले रेडियो नेपाल सुनेर बस्ने सबै सबैको लागि सुनाउँछु भनी लेख्नु भएको छ रोशन पोखरेलजीले विराटनगरबाट। धेरै धन्यवाद रोशनजी, हामी पनि तपाईँको लागि गीत सुनाउँछौँ अनि तपाईँलाई चिन्ने सबै सबैको लागि मिठो सम्झनाका साथमा गीत सुनाउँछौँ, तर एकैछिनपछि है त रोशनजी। रोशन पोखरेलजीको यो मेल पश्चात अर्को मेल प्राप्त भएको छ, यो सावित्रा न्यौपानेजीले गर्नुभएको हो, भुटानबाट लेख्नुहुन्छ सावित्राजी। म रेडियो कार्यक्रम नियमित रूपमा सुनिरहेको हुन्छु, तपाईँको कार्यक्रम मलाई धेरै मनपर्छ र हरेक श्रृङ्खला म मजाले सुन्छु। तपाईँको प्रस्तुतिकरण र विचारशील विषयवस्तुहरूले मलाई निकै प्रेरित बनाउँछ, आनन्द आउँछ अनि अब भविष्यमा पनि यस्ता कार्यक्रम प्रस्तुत गर्दै जानुहोस् भन्दै आज यो कार्यक्रम मार्फत म मेरो बाबालाई सम्झन चाहन्छु, आमालाई अनि छोरालाई विशेष रूपमा सम्झँदै अब बज्ने गीत सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ सावित्रा न्यौपानेजीले भुटानबाट। धेरै धन्यवाद सावित्राजी, हामी तपाईँको लागि अब बज्ने गीत सुनाउँछौँ अनि तपाईँको बाबाको लागि, आमाको लागि, छोराको लागि अनि तपाईँलाई चिने सबै सबैको लागि हामी गीत सुनाउँछौँ है। त मित्र, अब भने म आजको लागि अन्तिम इमेल पढ्छु। यो इमेल हामीलाई मिग्मा शेर्पाजीले गर्नुभएको हो, ओखलढुङ्गाबाट लेख्नुहुन्छ मिग्माजी। दिदी नमस्कार, धेरै धेरै सम्झना भन्छु म ओखलढुङ्गाबाट, मिग्मा शेर्पा भने लेख्नुभएको छ, धेरै धेरै सम्झना छ हाम्रो तर्फबाट पनि मिग्माजी। एकदमै खुसी लाग्यो तपाईँले हामीलाई इमेल गर्नुभएको छ है, माया गर्नुहुन्छ, धेरै धन्यवाद है। त मित्र, गीत त म पक्कै पनि सुनाउँछु नै, तर गीतभन्दा अगाडि कार्यक्रमबाट विदा लिएर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रममा इमेल गर्नुभयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद म भन्छु, अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथ, तपाईँको अमूल्य मायाको लागि धेरै धेरै धन्यवाद भन्दै प्रविधि संयोजनमा साथ दिनुभएकोमा देवकी भण्डारी अनि पराग पोखरेललाई पनि धेरै धन्यवाद भन्छु म। अनि जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले अबको क्रममा उदय सोताङ र मनिला सोताङको स्वरमा सजिएको एउटा गीत सुन्न सक्नुहुन्छ, अनि गीत रचना सन्तोष किरणले गर्नुभएको हो भने सङ्गीत उदय सोताङको रहेको छ। अनि मित्र, यो गीत पश्चात तपाईँले विज्ञापन सुन्न सक्नुहुन्छ अनि ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यानबक्सबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबिहिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबिहिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनुपर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्युदरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौँ।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
4: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
4: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
3: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
5: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु। जसले वास्तै नगरेर ख्याल ख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउने भने त्यत्रो क्षति भयो। उफ, त्यस्तो त कहिल्यै नहोस्।
6: मनसुनमा नसोचेको बाढी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्। तर सानो होसियारीले ठुलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौँ।
7: मनसुनमा हुन सक्ने विपदबारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझाउन।
8: बर्खाको बोली सुरक्षित भोली कार्यक्रम बुझाउन।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98 र 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पडाक पोखरेल अनि म विमला राई।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 दनुवार भाषामा कार्यक्रम हामी दनुवार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

सो त्यस गानपछि अब सुनाउँदैछौँ चलचित्रका गीतहरू. सुनौ पहिला ए पण्डित बाजे चलचित्रबाट यो गीत उदित नारायण झा र दिपा नारायण झाको स्वरमा सुरेश अधिकारीको रचना र सङ्गीत रहेको छ.

अहिले सुन्नुभयो दीपक लिम्बू र रजिना रिमालको स्वर, डाक्टर कृष्ण हरि बरालको रचना रहेको थियो भने बसन्त सापकोटाको सङ्गीत चलचित्र रिदमबाट यो गीतलाई हामीले लिएका थियौँ। चलचित्रका गीतहरू सुनाउने क्रममा अबको पालोमा सुनाउँदैछौँ चलचित्र रानी खोलाबाट सुकमित गुरुङको स्वरमा राजेन्द्र पौडेलको रचना रहेको छ भने शक्ति बल्लभको सङ्गीत।

अहिले सुनायौँ रामकृष्ण ढकालको स्वर, शिव रेग्मीको रचना, समीर हमालको सङ्गीत चलचित्र पाहुनाबाट। अब सुनाउँदैछौँ चलचित्र सूर्यचन्द्रबाट यो अर्को गीत, राजेश पायल राई र रजना रिमालको स्वरमा, दयाराम पाण्डेको रचना रहेको छ भने तारा प्रकाशको सङ्गीत।

अघि सुनायौँ आनन्द कार्की र विमला राईको स्वर, राजेन्द्र पौडेलको रचना, मनोहर सुनामको सङ्गीत, चलचित्र यो मायाले लौनबाट यो गीतलाई हामीले लिएका थियौँ। अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ नारायण गोपालको स्वरमा नगेन्द्र थापाको रचना रहेको छ भने गोपाल युञ्जनको सङ्गीत बदलिदो आकाशबाट यो गीतलाई हामीले लिएका छौँ, चलचित्र बदलिदो आकाशबाट। यो गीतपछि यहाँहरूले केही सूचना र सङ्गीतहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
2: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
6: कहिले र कुन खोप लगाउने त?
5: 15 महिनासम्मका बाल बालिकाले
6: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
5: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
6: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनुपर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
5: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयनका लागि मतदान सुरु। सभापतिमा रवि लामिछाने र उपसभापतिमा डाक्टर स्वर्णिम वागले यसअघि नै निर्विरोध निर्वाचित। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा जनसरकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण। प्रतिनिधि सभाको बैठक भने आज स्थगित। र भेनेजुएलामा भूकम्पमा परि मर्नेहरूको संख्या 235, खोजी कार्य अझै।

0: जारी। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशन अन्तर्गत पदाधिकारी छनौटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो। रासोपाको सभापति पदमा रवि लामिछाने र खुल्ला उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको छ। महिला उपसभापतिमा सुविता गौतम र डाक्टर तोसिमा कार्की प्रतिस्पर्धामा हुनुहुन्छ। महामन्त्री पदमा मनिष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेद्वार हुनुहुन्छ। महामन्त्री पदका आकांक्षी कविन्द्र बुर्लाकोटी, रन्जु दर्शना, प्रमोद नेउपाने, गणेश पराजुली, जगदीश खरेल र शिरशिर खनाल तथा राजुनाथ पाण्डेले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसक्नु भएको छ। पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकोले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनुभयो। सहमहामन्त्री पुरुषका लागि असीम शाह, रमेश प्रसाई, यज्ञमणि नौपाने, सुरभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त रहनु भएको छ। महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाङ्गी र रिमा विश्वकर्माले उम्मेदवारी दिनुभएको छ। आज दिउँसो 1 बजे बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेले आज सूचना जारी गर्नुहुँदै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनुभयो। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक भोलि शनिबार बिहान 11 बजेका लागि तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकोले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। बैठकमा सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनाराका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोडिएको सडकमा साङ्गीतिक प्रस्तुति दिने पेसामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेसालाई तत्काल पुनर्स्थापना गर्नु पर्ने बताउनु भयो। सांसदहरूले वर्तमान सरकारले भारतसँग गरेको सुपुर्दगी सम्झौताको प्रभाव र प्रक्रियाबारे प्रष्ट पारदर्शिता हुनुपर्ने बताउनु भयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्यधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकोले मधेसमा खानेपानी र सिंचाइको पहुँच बढाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भर बढाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड दिनुभयो। त्यस्तै सांसदहरूले भदौ 22 र 23 गते भएको घटनामा पूर्व तयारी सहित घुसपैठ गरी देशमा अशान्ति फैलाउने तथा राष्ट्रविरोधी गतिविधिमा संलग्न सबै व्यक्तिको खोजी, निष्पक्ष छानबिन र कारवाही गर्न माग गर्नुभयो। बैठक जारी छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। विशेष अदालतले अनुसन्धानका लागि उहाँलाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेता पौडेल विरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धानमा अनुसन्धान भइरहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्धका विषयमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल गरेको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्यायिक विकासका दृष्टिकोणबाट भूगोल र जनसङ्ख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानव विकास सूचकाङ्क समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। त्यस्तै सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र सङ्घीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा तीन तहबीच समन्वय गर्न कठिन हुने गरेको बताउनुभयो। बैठकमा राष्ट्रिय सभाका सांसदहरू कमला पन्त, सम्झना देवकोटा, वासुदेव घिमिरे, घनश्याम रिजाल, जगत तिमलसिन्हा लगायतले एउटा प्रदेशमा प्रत्येक वर्ष एउटै मात्र महत्त्वपूर्ण विकास आयोजना सञ्चालन गर्नुपर्ने र त्यो पूरा भएपछि मात्रै अरू आयोजनाहरू थप गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा समितिका सभापति कृष्ण प्रसाद पौडेलले सन्तुलित विकास अहिलेको आवश्यकता भएको भन्दै अहिले सरकारले ल्याएको बजेट समन्यायिक सिद्धान्त विपरीत भएको बताउनुभयो। धान रोपाईँको समय सुरु भए पनि समयमा मल नपाउँदा मोरङका किसान समस्यामा परेका छन्। धानको बेर्ना लगाउँदा तथा धान रोपाईँको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डिएपी मलको अभाव देखिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारी।
1: धान रोपाईको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डिएपी मल नपाउँदा किसान मार्कामा परेका हुन्। धनपालथान गाउँपालिका तीनका किसान अनिल कुमार यादव।
2: बेला युरिया पाउँदैन, बेलामा डिएपी पाउँदैन, परियो भने खेतीमा धान, मकै, गेहुँ, पटुवामा, फुमा, अब धान फर्ने बेलामा अब तपाईँले धान र पटुवामा चाहिन्छ, धान र पटुवामा अहिले मलै छ, रोप्ने बेला पनि मल छैन, बिउमा त कम लाग्छ, बिउ त कतैबाट खोजखाज गरेर हालिहाल्छ, जुन अहिले बर्खामा अब डिएपी हाल्नु पर्यो नि खेतमा।
1: धान रोप्नका लागि मलको प्रयोग गर्न नपाउने हो भने उत्पादन घट्ने र आफूहरू मार्कामा पर्ने अर्का किसान श्रवण मण्डलको भनाइ छ।
3: धान हुँदैन, धान त के हुन्छ, तब त फल्दैन, धानै फल्दैन, समस्या। कृषि सामग्रीमा आएर भन्छु त्यो आफ्नो जानु या सहकारीमा आफ्नो लिनु भन्छ, अब सहकारीमा खाँदैछ।
1: कोटा अनुसारको मल समयमा नआउँदा आवश्यकता अनुसारको मल पाउन नसकेको किसानको गुनासो छ। नेपाल सरकारले खरिद गरेको युरिया तथा डिएपी मल आउन केही हप्ता लाग्ने भएकाले कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले युरिया तथा डिएपी मलको कोटा बाँडफाँड गरी बिक्रीका लागि पठाइसकेको छ। कार्यालयको बफर स्टकमा रहेको युरिया तथा डिएपी मल कोशी प्रदेशका 137 पालिकाका लागि कोटा बाँडफाँड गरी पठाएको हो। कार्यालयका प्रमुख कमल पोखरेलले बफर स्टकमा रहेको 4,631 मेट्रिक टन युरिया तथा 800 मेट्रिक टन डिएपीको कोटा बाँडफाँड गरी प्रदेशका सम्बन्धित कार्यालयमा पठाएको र त्यसको बिक्री सुरु भइसकेको जानकारी दिनुभयो।
4: सहज हुनुपर्ने हो, अब यो होर्मुज स्टेटको कारणले गर्दाखेरि हाम्रा नियमित प्रक्रिया अन्तर्गतका टेन्डरहरूका सामान नआएको कारण र अन्तर्राष्ट्रिय बजार भाउ बढेको कारणले गर्दाखेरि चाहिँ सामान अहिले तत्काल आइ नपुगेको कारणले गर्दाखेरि किसानहरूलाई तत्काल राहत होस् भनेर हामीसँग बफर स्टकमा रहेको सामानलाई प्रदेश समितिबाट निर्णय गराएर सङ्घीय समितिबाट पनि तुरुन्तका तुरुन्तै निर्णय गर्न लगाएर पालिकाहरूलाई हामीले पठाइसकेको छ।
1: नेपाल सरकारले G2G तथा नियमित टेन्डर प्रक्रियाबाट खरिद गरेको मल असार महिनाको अन्त्यसम्ममा विराटनगर आइपुग्ने र त्यसपछि मलको अभाव नहुने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। भेनेजुएलामा अस्ति राति गएको भूकम्पमा परि मृत्यु हुनेहरूको संख्या 235 पुगेको छ। भूकम्पमा परि करिब 4,300 घाइते भएका छन्। भग्नावशेष मुनि अझै पनि धेरै मानिस फँसेको आशंका गरिएकोले उद्धार कार्य तीव्र पारिएको छ। संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्निच्युडका 2 भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किनुका साथै कतिपय भवनहरू सर्किएका र केही पूर्ण रूपले ध्वस्त समेत भएका छन्। स्वास्थ्य मन्त्री कार्लोस आल्भाराडोले मृतकको संख्या 235 पुगेको जानकारी दिनुभयो। घाइतेको संख्या निरन्तर बढिरहेकोले अझै हताहतीको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो। प्रभावित क्षेत्रलाई विपद क्षेत्र घोषणा गरिएपछि अन्तरिम राष्ट्रपति डेल्ची रोड्रिगेजले सो क्षेत्रको भ्रमण गर्नुभएको छ। भूकम्पपछि विश्वका विभिन्न देशहरूले सहयोगको प्रतिबद्धता जनाएका छन्। स्विजरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिकोले विशेषज्ञ र उद्धार टोली पठाउने घोषणा गरेका छन्। संयुक्त राज्य अमेरिकाले 2 युद्धपोत यातायात विमान र हेलिकप्टर परिचालन गर्नुको साथै 15 करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको छ। चीन, भारत, ब्राजिल र युद्धग्रस्त इरानले पनि सहयोगको प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भेनेजुएलालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ। बेलायतका राजा चार्ल्सले सन् 2024-25 आफूले 1,29,00,000 पाउन्ड कर तिरेको खुलासा गर्नुभएको छ। बेलायतको इतिहासमा यसरी राजाले कर तिरेको घोषणा गरेको यो पहिलो पटक हो। राजा चार्ल्स बेलायतमा सरकारलाई सबभन्दा बढी कर तिर्ने 100 जनाको सूचीमा पर्नु भएको छ। यसै गरी युवराज विलियमले पनि सोही अवधिमा 77,60,000 पाउन्ड आयकर तिर्नुभएको छ। अब खेलकुदमा फुटबल। विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको जापान र स्विडेन बीचको खेल 1-1 गोलको बराबरीमा टुङ्गिएको छ। यो सँगै दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। जापान 5 र स्विडेन 4 अङ्कसहित नकआउट चरणमा प्रवेश गरेका हुन्। यसै गरी आज भएको अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई 1-3 गोलले पराजित गर्यो भने अस्ट्रेलिया र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा टुङ्गियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयनका लागि मतदान सुरु। सभापतिमा रवि लामिछाने र उपसभापतिमा डाक्टर स्वर्णिम वागले यसअघि नै निर्विरोध निर्वाचित। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा जनसरकारका विषयमा सरकार र सदनको ध्यान आकर्षण। प्रतिनिधि सभाको बैठक पनि आज स्थगित। र भेनेजुएलामा भूकम्पमा परि मर्नेहरूको संख्या 235। खोजी कार्य अझै जारी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक पहिला राष्ट्रिय महाधिवेशन भित्र दोस्रा चरण निर्वाचनमा खुल्ला उपसभापति पति डाक्टर सोनिम वाग्लेक मात्र उम्मेदवारी परिरहेक। अर्को पदक लागि भने चैलार भन्दा बढी उम्मेदवारी पर्नेछ। सहमति प्रयास सफल नयख्नेमा निर्वाचन अखलाड बाल्ल अनुसार अख्नि निर्वाचन सुरु भइसिदारेक। पार्टी केन्द्रीय निर्वाचन आयोगले जारी कर्ल उम्मेदवार लास्ट नामक लिस्ट अनुसार एकजना महिला उपसभापति पदमा शोभिता गौतम तसु डाक्टर तोसीमा कार्की बीच घम्साघम्सी भइधरेलिक। यसनिकै एकजना महामन्त्री पदक लागि 10 जनाक उम्मेदवारी परिरहेलिक भने दुईजना सहमहामन्त्री पदक लागि 11 जनाक उम्मेदवारी परिरहेलिक। तसु एकजना महिला सहमहामन्त्री पदमा 5 जनाक उम्मेदवारी पर्ला आयोगले जनारेलिक। यसै आगु पहिला चरणमा निर्वाचित 900 केन्द्रीय सदस्य मात्र दोस्रा चरण निर्वाचन प्रक्रियामा भाग लिए पाइलार व्यवस्था उसे पार्टीमा रचिक। यमाज महामन्त्री पदमा उम्मेदवारी दिल पार्टी निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी तसु नयाँ निर्वाचित केन्द्रीय सदस्य जगदीश खरेलले आफ्नै उम्मेदवारी फिर्ता लिल घोषणा गरिरहेला। अग्नि पदाधिकारी छानलार निर्वाचन भइधरेली। इसे आगु राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक पहिला महाधिवेशन भित्र 32 जना केन्द्रीय सदस्य पाइल भोट सार्वजनिक कर्लर लिख्छ। निर्वाचन आयोग अनुसार खुल्लापट्टि सोनिम वागले धेरैमा 2656 भोट पाइरहेलग। यसनिकै समावेशी समूहभित्र खस आर्यकबाट 10 जना, आदिवासी जनजातिबाट 9 जना, थारूकबाट 2 जना, मधेसिकबाट 5 जना, दलितकबाट 4 जना, मुस्लिमकबाट 2 जना तसु 7 प्रदेशकबाट 5-5 जना केन्द्रीय सदस्य निर्वाचित अक्ल आयोगले जनाल रचिक। आज दिनखनी 1 बजे बस्लार बोल्ल प्रतिनिधि सभाग बैठक रोकन्जेरेली। संघीय संसदक महासचिव पद्मप्रसाद पाण्डे आज सूचना जारी गर्ती विशेष कारणले प्रतिनिधि सभाग आजुक बैठक रोक्ल जनाल रहेस। संघीय संसद सचिवालय अनुसार प्रतिनिधि सभाग बैठक आइलार कानु शनिबार बिहानी 11 बजे लागि टोक्ल रछिक। राष्ट्रिय स्वतन्त्र पार्टी चितवनमा अख्ल पहिला महाधिवेशन नैसी दल तसु सांसद अंशो मन्त्री लग महाधिवेशनमा व्यस्त अखीको बैठक रोक्ल हो। राष्ट्रिय सभाग आजुक बैठकमा सांसद लखे जनताक सरोकार रग भिन्ने भिन्ने विषयमा सरकारक ध्यान तान्दिल रछात। आजुक बैठकक सुन्ना समयमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाए 2080 साल कार्तिकमा जैल भुइँचालक कारण प्रभावित जाजरकोट तसु रुकुम पश्चिमक गाउँ बस्तीमा अख्निसम्म जोगलार बस्लार ठाउँ बान्या नै पार्लमा सरकारक ध्यान कारा दिल रछात। यसनिकै सांसद लखे तेलक भाव बढ्ल कारण विकासमा प्रभाव पार्ल, शिक्षा तसु स्वास्थ्यमा कर ल्या नै अख्लार धारणा सहित सुकुम्बासिक सही व्यवस्था गरेको मानुष अधिकारक सम्मान कार्यालय सुरा अनुरोध कर्ल रछ। राष्ट्रिय सभाभित्र विकास आर्थिक मामिला तसु सुशासन समितिमा तहगत व्यवस्थापिका तसु वित्तीय भित्रक नाताक विषयमा छलफल भइरहेलिक। समिति आज सिंहदरबारमा बस्ल बैठकमा समिति सुदूरपश्चिम प्रदेश सभाग अर्थ विकास तसु प्राकृतिक स्रोत समिति राष्ट्रिय प्राकृतिक स्रोत तसु वित्त आयोग अंशो योजना आयोगक सँगै छलफल कर्ल हो। छलफलमा राष्ट्रिय योजना आयोगक उपाध्यक्ष डाक्टर गुणाकर भट्टे समावेशी तसु समन्यायिक विकास डिठाते भूगोल तसु जनसङ्ख्या आधारमा विकास बजेटक व्यवस्था गर्ल जानकारी दिल रछात। बैठकमा सांसद लखे मध्य सुदूरपश्चिम कर्णाली प्रदेशमा आर्थिक चुटेक रहल बास्ती विकास आयोजना पालै पालो पुरा गरेको मात्र अर्को आयोजना थप करै पर्लामा जोड दिल रछात। यसनिकै सांसद लखे राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनमा प्रदेश सभा खारेज कर्लार बाल्ल निर्णय आपत्तिजनक रहल बास्ती उसै निर्णय सचिवालयमा गरिरहेला। आज लागु औषध दुरुपयोग तसु कानुन छलीको ओसार पसार विरुद्धक अन्तर्राष्ट्रिय दिवस हो। लागु औषधे समाजमा परिधरल गहिरो असरबारे चेतना बढाला र उद्देश्यसँगै यी दिवस मनातिर छ। राष्ट्रसङ्घ महासभा सन् 1987 डिसेम्बर 7 एकता प्रस्ताव पारित गरेको हरेक वर्ष जुन 26 यी दिवस मनाया सुरु गर्ल हो। लागु औषध दुरुपयोग मुक्त अन्तर्राष्ट्रिय समाज बनालार लक्ष्यसँगै अन्तर्राष्ट्रिय सहयोग तसु एकता प्रयासले बलियो बनालार कट्टरताको रूपमा यी दिवस मनाछ। गृहमन्त्री सुदन गुरुङले लागु औषध रोकेले एकरग आन्लार सञ्जाल सप्लाई चेन जरासम्म पुगेको तोरेले पुलिस प्रशासनलाई निर्देशन दिल रछात। अन्तर्राष्ट्रिय लागु औषध दुरुपयोग तसु कानुन छलीको ओसार पसार विरुद्धक दिवसक अवसरमा आज दिल सन्देशमा
गृहमन्त्री गुरुङले लागू औषध रोकला दिवसलाई औपचारिकतामा मात्र नधरेको सोलारी काम व्यवहारमा लागू गरेले जोड दिल हो। उही लागू औषध रोकलामा पुलिस प्रशासन सँगै तिनेता तह सरकार, स्कूल, टोल विकास संस्था, छोराटे क्लब, बढ्न्या क्लब, माइखक समूह तसु समुदायिक एकतापन जैल उल्लेख गर्दै भिन्न भिन्न माध्यमे लागू औषध ओसार पसार बढ्दे जैल देखन जैलमा नेपाल सरकारले लागू औषध सिद्धालार सुरु कलर अभियान चालालार नीति लिल जानकारी दिल र बित्ल 24 घण्टामा 2438 मोटरगाडी चालालार नियम नैमान र कारवाहीमा परिरहेला। एनाबाते राज्य कोषमा 2,79,000 रुपियाँ राजस्व जम्मा भइरहेली। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोर रक्सी चुरोट खैनी खाइलारमा 85 जना, नियम उल्टो राइड सेयरिङ कर्लमा 130 जना, सङ्केतवती नैमानलारमा 123 जना तसु स्पिडमा 160 जना, यसनिके लेन अनुशासन नैमानलारमा 122 जना, हर्न बाजा नैपाइला ठाउँमा बाजालारमा 88 जना, लागू पदार्थ खाएको चालालारमा 3 जना, टोक्ल मापदण्ड भन्दा बढी धुवा फ्याक्लार मोटरगाडी 27 तसु अर्को मोटरगाडीबाट नियम नैमालारमा 1,700 जनालाई कारवाही गर्ल हो। म्याग्दिक रघुगङ्गा गाउँपालिकै दर्ता प्रक्रिया पूरा नै गरेको कानुन उल्टो चालाला क्रसर उद्योग हटियाले सार्वजनिक सूचनाबाट निर्देशन दिल रहेछ। गाउँपालिका मुख्य प्रशासकीय अधिकृत कुलराज पौडेले कानुनी प्रक्रिया पूरा नै गरेको चालाला क्रसर उद्योगलाई जैल कानुन मितिसो लागू हखलारको 1 महिनाभित्र हटियाले निर्देशन दिल बाजिरहेलक। पालिकै पानी बत्ती तसु विकास आयोजनाको लागि अनुमति लिल बाहेक अर्को क्रसर उद्योगले लरिकबाट निकालेले मिल्ल पाइलमा कानुनी कारवाही घेरामा आन्लार।

तितासु गण्डकी लुम्बिनी प्रदेशक हिमाली पहाडी ठाउँ एक दुई ठाउँमा गड्याङ गुरुङ चट्याङ सहित मनमनेक पानी तसु हिमपात परे पार्लार महाशाखै जनारे लिग महाशाखै ढिप्टो हावा चल्ला तसु गर्मी बढ्लार पहिलाक अनुमान कर्ल अनुसार उनका ठाउँमा सर्वसाधारणले होसियारी अपनाएलै तसु मौसमबारे सूचना लि धरेले अनुरोध कर्ल र छिग आजुलै दनवारी भाषा समाचार सिद्धि लिग हस्त शिवा ढोकरिनु।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले मकालु ज्वेलर्सका सञ्चालक भीमबहादुर विश्वकर्मासँग कुराकानी गरेको छु। सुन चाँदीका गर गहना बनाउने सिप सिकेपछि भीम बहादुरले केही वर्ष स्वदेशमा नै रोजगारी गर्नुभयो। आफैले केही गर्नुपर्छ भन्ने उहाँलाई आफ्नो सिप अनुसारको सामान्य रोजगारीले मात्रै सन्तुष्टि मिलिरहेको थिएन। त्यसपछि उहाँ आफ्नै उद्यम सञ्चालन गर्न आर्थिक जुहोका लागि वैदेशिक रोजगारीमा जानुभयो। वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा 5 वर्ष काम गरेर फर्किएपछि भने भीम बहादुरले मोरङको विराट चोकमा मकालु ज्वेलर्स सञ्चालन गर्दै आउनु भएको छ। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति मकालु ज्वेलर्सका सञ्चालक भीम बहादुर विश्वकर्मासँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद।
0: यहाँले चाहिँ यो खास गरेर आफै केही सिक्नुपर्छ, सिप भयो भने मात्रै जिउन सहज हुन्छ भनेर यहाँले चाहिँ युवा उमेरमै यो सुनको व्यवसाय र सुनसँग सम्बन्धित चाहिँ यहाँले चाहिँ सिप आर्जन गर्नुभयो। यो सिप आर्जन गरेर यहाँले चाहिँ अहिले मोरङको विराट चोकमा चाहिँ ज्वेलर्स सञ्चालन गरिराख्नुभएको छ अथवा सुन व्यवसायमा संलग्न हुनुहुन्छ। अहिले चाहिँ यो व्यवसाय कस्तो छ नि तपाईँको?
1: हजुर हजुर हजुर, धन्यवाद। अब अहिले सुन व्यवसाय भनेको एउटा व्यक्तिगत जस्तै व्यवसाय हो, व्यक्तिगत व्यवसाय हो, जसले चाहिँ आफ्नो अलिअलि भएको पैसालाई यसो लगानी गरेर आफ्नै देशमा स्वरोजगार हौ, स्वरोजगार बनाऊ र अब एउटा चाहिँ जीविकोपार्जन गरौँ भन्ने हिसाबले चाहिँ हामीले एउटा व्यवसायलाई अँगाल्नै पर्छ। व्यवसाय अँगाल्ने क्रममा अब के गर्ने भन्ने कुरा आफ्नो सिप योग्यता र क्षमता अनुसारको व्यवसाय नै गर्नुपर्ने हुन्छ। त्यस अनुसार चाहिँ अब म के भन्छु भने अब मेरो छनौटमा चाहिँ सुन व्यवसायतिर लागौँ न त, सुन व्यवसायबाटै मुभ गरौँ भन्ने कुरा चाहिँ मैले सोचेर सुन व्यवसायतिर मैले हात हालेको।
0: त यहाँले त सुनका विभिन्न गरगनाहरू बनाउने ज्वेलरले त्यो काम पनि गर्छ। सुनको चाहिँ व्यवसाय गर्दै गर्दाखेरि

0: यसको मूल्यका उतार चढावहरू
1: हजुर हजुर होइन हजुर
0: यो व्यवसायलाई चाहिँ कसरी लिन सकिन्छ
1: अहिलेको अवस्थामा आएर पहिले जति थियो जति राम्रो थियो जति एउटा चाहिँ सुन व्यवसायमा एउटा आकर्षक थियो अहिलेको अवस्थामा चाहिँ अलिकति केही व्यवसायहरू निरुत्साहित हुनु परेको अवस्था छ कारण के छ भन्दाखेरि कोरोना कालदेखि यता जति एउटा चाहिँ अर्थतन्त्रमा चाहिँ एउटा धराशायी भयो कोरोनाको कारणले गर्दाखेरि जसमा चाहिँ अब व्यवसायहरू त्यस धराशायी लगत्तै व्यवसाय पनि धराशायी हुँदै गयो अब त्यसपछि अब अगाडि बढ्दै जाँदाखेरि विभिन्न किसिमका आर्थिक सङ्कटहरू आइलागे आर्थिक सङ्कटको कारणले गर्दाखेरि अब तपाईँको सुन व्यवसाय भनेको एउटा अलिकति विलासिता वस्तु र भाउमा उताप चढ्छ मेन त्यो पर्यो अनि त्यसले गर्दाखेरि अब व्यवसाय जति पहिले राम्रो थियो अहिले व्यवसायहरू अथवा ग्राहकहरूमा समेत यसमा चाहिँ सङ्कट आइलागेको छ अब एउटा चाहिँ सुन किन्न नै सङ्कट छ त अब व्यवसायले अथवा ग्राहकले चाहिँ अब त्यसमा विलासिता 2% विलासिता कर कसरी तिर्ने त अब जस्तै अब एक तोलामा 2% हुँदाखेरि त अब लगभग 5,000 रुपियाँ हुन्छ होइन अनि त्यति बढी तिर्न त गाह्रो हुन्छ त्यसले गर्दाखेरि अहिलेको व्यवसाय यही विलासिता कर र भाउको उताप चढावका कारणले गर्दाखेरि एकदम जटिल भन्दै गएको छ
0: यो भाउ मेरो पनि यहाँले यो व्यवसाय सुरु गर्नु
1: हजुर
0: यो व्यवसाय सुरु गर्नको लागि यहाँहरूसँग त्यो सिपको पनि आवश्यकता पर्छ होला
1: हजुर
0: यो सिपलाई चाहिँ कसरी जोडेर लानु पनि यहाँले
1: हजुर हजुर अब यो व्यवसाय भन्ने बित्तिकै जुन एउटा चाहिँ त्यस सम्बन्धी दक्षता हुनुपर्छ एउटा व्यवसाय गर्ने मान्छेले सुन चिनेन भने त्यसको अर्थ छैन र अब सुन कसरी चिन्ने के गर्ने भन्ने कुरा पनि अब त्यसभित्रका एउटा चाहिँ ऊ पर्छ सिस्टममा जान्छ र अब जस्तै व्यवसाय गरिन्छ सुनको क्वालिटी चिनेन भने त अब त्यो त सिधै अब व्यवसाय नै गाह्रो हुन्छ व्यवसाय गर्ने हजुर त्यो भएको कारणले गर्दा एउटा व्यवसाय गर्ने मान्छेले बनाउन पनि जान्नुपर्छ सिप कला पनि हुनुपर्छ र अब हामीले जस्तै कुनै सामानको अर्डर दिँदाखेरि कुन सामान कतिमा बनिन्छ भन्ने कुरा ठ्याक्कै जान्नुपर्छ त्यो त दक्षता भएको मान्छेलाई मात्र थाहा हुन्छ त्यो भएको कारणले गर्दाखेरि एकदम सिप दक्षता एकदम अनिवार्य छ
0: विभिन्न सामानहरू बनाउने सिप पनि यहाँसँग होला होइन
1: हजुर
0: त्यो खालको सिप पनि त कहीँ सिक्नु पर्ने होला
1: हजुर
0: अथवा चाहिँ सिप नहुँदा पनि अब सामान्य तरिकाबाट पनि यो व्यवसाय सञ्चालन गर्न सकिने रहेछ कि कस्तो अनुभव छ
1: हजुर अब सिप भन्ने कुरा सिप नै सबैभन्दा ठुलो कुरा हो शिक्षा र सिप चाहिँ एकदम ठुलो कुरा हो अब सिप हुनु अति आवश्यक छ आफूमा सिप कला सिप छ भने आफू आत्मनिर्भर बन्न सकिन्छ
0: हजुर
1: र नेपाल सरकारलाई के सन्देश पठाउन चाहन्छु भने जति नेपालमा जति युवा रोजगारीहरू छन् युवा तिनीहरूलाई चाहिँ के छ भने एउटा कुनै एउटा सिप दिने सरकारले यसो तालिम ट्रेनिङ त्यो सम्बन्धी होइन ट्रेनिङ दिएर चाहिँ तिनीहरू दक्ष बनाएर चाहिँ आफ्नै देशमा यो व्यवसायमा चाहिँ स्वरोजगार गराउन सके युवा स्वरोजगार नै हुन्थ्यो र सिप र दक्ष कलाको एउटा चाहिँ अभिवृद्धि नै हुन्थ्यो
0: जस्तो मैले अलिकति तपाईँसँग जोड्न खोजेको छु कुनै पनि व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि त्योसँग सम्बन्धित सिपको महत्त्व बढी नै रहन्छ मानव कुनै व्यवसाय सुरु गर्दै गर्दाखेरि आफूसँग सिप छ भने त्यो व्यवसाय सहज रूपमा अगाडि बढाउन सकिएला होइन सिपको अभावमा सोचे जस्तो प्रगति नहुनु पनि सक्ला यहाँले चाहिँ यो सिपलाई कतिको महत्त्व दिनुहुन्छ र यहाँले यो व्यवसाय सुरु गर्दै गर्दाखेरि कतै कहीँबाट कुनै सिप पहिला आफूले सिकेर मात्रै सुरु गर्नुभयो कि कसरी अगाडि बढ्नुभयो यो कुरा पनि थोरै जोड्न पाए अलिकति कुरा
1: एकदम एकदम एकदम रोचक प्रश्न गर्नुभयो यसको लागि अर्जुन सरलाई धन्यवाद र सिप अनिवार्य छ कुनै पनि काम व्यवसाय अथवा जुनसुकै काम गर्दाखेरि तपाईँको सिप अनिवार्य छ मेरो सन्दर्भमा हेर्ने हो भने मैले छोटो समयमा थोरै काम सिकेको म चाहिँ एउटा चाहिँ के छ भने पहिले अब एउटा विद्यार्थी नै भएर एसएलसी सकेपछि आफ्नो आफ्नो पाटोतिर लाग्नुपर्ने हुँदो रहेछ
0: होइन
1: अब त्यसपछि चाहिँ के गरियो भने अब बाहिर पढ्ने सकेर चाहिँ ब्याचलर जोइन गरेर म चाहिँ एउटा आफ्नो पेसा व्यवसायमा लागेको मान्छे हो र पेसा व्यवसायमा लाग्ने क्रममा मैले के गरेँ भने अब मेरा आफन्त अथवा मेरा मित्र भाइ अथवा जो जान्ने एउटा भाइसँग चाहिँ म बसेर काम थोरै समय सिकेको सिकेर म अब के गरेँ भने म यसो सिक्ने पनि एउटा चाहिँ अब व्यवसाय गर्ने हिसाबले नै मैले चाहिँ यो सिपलाई अब मैले अलिबार सिकेँ यसो सामानहरू अलि बनाउन रेडी गर्न चाहिँ मैले सक्ने भएर चाहिँ अनि म व्यवसायतिर लागेको
0: हजुर म आगामी दिनमा यही व्यवसाय गर्छु यो व्यवसाय गर्दै गर्दाखेरि चाहिँ मलाई सिप आवश्यक पर्छ मैले केही सिक्नु पनि पर्छ भन्ने हिसाबले यो ज्ञान जोसँग उहाँसँग केही समय चाहिँ यहाँले आफूले त्यो सिप पनि लिनुभयो कति भयो नि यहाँले यो मकालु ज्वेलर्स भनेर चाहिँ मोरङको विराट चोकमा अहिले पनि सञ्चालनमा छ यो मकालु ज्वेलर्स भनेर यहाँले सुरु गरेको चाहिँ कति भयो नि
1: हजुर अब यसको अलिकति कुरा चाहिँ म भन्न चाहन्छु म चाहिँ अब यो सिप सिकेर म पैसाको नै खाँचो हुन्छ धेरै जसो सुन व्यवसायलाई अब यसको लागि चाहिँ त्यतिकै सिप सिकेर मात्रै त व्यवसाय सञ्चालन गर्न सकिँदैन त्यो भएको कारणले गर्दाखेरि म सिप सिकेँ त्यसपछि म बाहिर गएँ विदेश गएँ होइन विदेश गएर अब 2-4 वर्ष यसो कमाइयो अर्का देशमा कति बस्ने होइन आफ्नै देश यसमा केही पौरख गरौँ न त, सिप आफ्नो सिप प्रदर्शन गरौँ आफ्नो कला कौशल होइन। अनि अर्को कुरा के छ भने आफ्नै देशमा चाहिँ बसेर आफ्नै परिवारसँग बसेर चाहिँ एउटा व्यवसाय सञ्चालन गरौँ भन्ने हिसाबले चाहिँ मैले मोरङको सुन्दर हेरचाहको विराट चोकमा यो व्यवसाय सञ्चालन गरेको मकाल ज्वेलर्स। र यसमा पहिले जति राम्रो थियो अहिले अब यो हर कुराले गर्दाखेरि सुनको भाउ बिक्री ताप चढाव र विलासिता कर र सुन पाउने कुरामा सहजता नभएको कारणले गर्दाखेरि हामीले यो व्यवसाय अलिकति सङ्कटमा नै परेको छ। र यसमा चाहिँ मैले अब व्यवसाय गर्ने क्रममा मैले चाहिँ लगभग 73 सालदेखि मैले यो व्यवसाय सञ्चालन गरेको छु। अहिले अब 73 भनेपछि लगभग 10 वर्ष चाहिँ चलिरहेछ।
0: यहाँले चाहिँ स्वदेशमै केही गरौँ भनेर चाहिँ मकाले ज्वेलर चाहिँ यहाँले करिब 10 वर्षदेखि सञ्चालन गरिरहेछ। यहाँसम्म आइपुग्दाखेरि विगतको दिन र अहिले तुलना गर्नुपर्यो भने कस्तो अनुभूति हुन्छ नि यहाँ?
1: हजुर, अब पेसा व्यवसायमा रहनु बस्नु आफ्नै देशमा आफ्नै परिवारसँग बसेर आफ्नै घरमा पाकेको सुदो पिठो खाएर आफ्नै पौरखमा रमाउनु त एउटा स्वर्गकै कुरा हो। र म के भन्छु भने अब व्यवसायलाई सोच्नु धेरै राम्रो कुरा हो र त्यसलाई चाहिँ सञ्चालन गर्न धेरै गाह्रो कुरा हुन्छ, किनभने अब अहिले प्रतिस्पर्धी जमाना छ होइन, हर कुरामा प्रतिस्पर्धा कम्पिटिसन हुन्छ र अहिले कम्पिटिसनको कारणले गर्दाखेरि तपाईँको यो व्यवसाय अलिकति असहज नै छ। जे होस् अब घरमै बसेर अब घरमै आफ्नै घर नजिक व्यवसाय चलाएर बस्दाखेरि एकदम परिवारसँग बसेर एउटै आफ्ना छोराछोरीलाई गाइड गरेर बस्ने र व्यवसाय सञ्चालन गर्नु चाहिँ राम्रो कुरा हो।
0: भनेपछि अहिले यहाँलाई चाहिँ जे व्यवसाय गर्नुभएको छ त्यो व्यवसायमा चाहिँ सन्तुष्टै रहनुहुन्छ?
1: हजुर, राम्रै छ, सन्तुष्टै छु भन्नु पर्यो। अब त्यत्रो लगानी गरेर व्यवसाय गरिसकेपछि त सन्तुष्ट त हुनै पर्यो।
0: अलिकति अगाडि कुरा गर्दाखेरि विषय जोड्नु भएको थियो, हामी सुनको व्यवसाय गर्छौँ, यसमा चाहिँ विलासिता कर पनि लाग्छ 2% भन्नु होइन, सँगै अर्को चाहिँ सुन कर गहना बनाउनु भन्दा पहिले चाहिँ यो सुन पाउने अवस्था पनि अलिक त्यति सजिलो छैन, सहज छैन भन्ने कुरा पनि गर्नुभएको थियो, के कारणले त्यस्तो हुन्छ होला?
1: अब यसमा चाहिँ के छ भने हर कुरा अब देशको भन्सार नीति कर नीतिले गर्दाखेरि सुनमा असहज छ होइन। अब सुन बैङ्कहरूले पर्याप्त मात्रामा सुन दिन नसकिरहेको अवस्था छ, त्यसले गर्दाखेरि अलिकति अब व्यवसायमा चाहिँ सुन पाउन चाहिँ गाह्रै छ।
0: यहाँको व्यवसायसँगै जोडौँ, यो व्यवसाय यो ज्वेलर्स सञ्चालन गर्छु भन्ने यो सोच चाहिँ तपाईँलाई कसरी आयो?
1: हजुर, अब सबैभन्दा बेरोजगारीले गर्दा हो होइन, रोजगारी थिएन। अब अलिकति अब त्यही विशेष वर्गतिरको मान्छे परेको हुनाले आफ्नो सिप त्यहाँ देखाउन सक्ने ठाउँ अवस्था भएको कारणले गर्दाखेरि
0: सिप
1: भएको हिसाबले समय अनुकूल भएको कारणले गर्दाखेरि अब त्यही सिपतिर लाग्यो। अब के गर्ने त, सुन काम सिकेर सुन व्यवसाय सिकेर काम सिकेर चाहिँ अब अरू काम गर्नु त राम्रो होइन होइन, त्यसले मेल खाँदैन। अब सुन काम सिकेर अरू व्यवसायतिर लागेर त भएन, जुन आफूले दक्षता छ आफ्नो दक्षता लिएको छ त्यसैतिर लाग्दा चाहिँ राम्रो हुन्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ।
0: भीमजी, यहाँले चाहिँ अघि अलिकति थोरै जोड्नु भएको थियो, म वैदेशिक रोजगारीमा पनि रहेँ भन्नु भएको थियो, कुन देश जानुभयो?
1: हजुर, म अब त्यतिखेरको एक किसिम कोरिया जाने एउटा माहौल थियो होइन, जो कोरिया जाने अनि त्यहाँबाट म केही पेसा व्यवसाय गरौँ भन्ने हिसाबले म काठमाडौँतिर छिरेँ। काठमाडौँतिर छिर्दाखेरि अब मैले पेसा व्यवसायतिर पनि लाग्दाखेरि म काम गर्न छिर्ने एउटा चाहिँ गल्ली थियो, त्यो गल्लीमै एउटा कोरियन भाषा पढाउने एउटा इन्स्टिच्युट थियो। अब त्यसमा मेरो फर्स्ट त्यो कामतिर भन्दा पनि फर्स्ट दिनमै हेर्नु है, सुरुकै दिनमा काममा छिर्न आँटेको छु, सुरुकै दिनमा अब त्यहाँ चाहिँ कोरियन भाषा पढाइन्छ भन्ने कुरा मैले देखेँ। त्यो देख्दाखेरि मलाई टक्क त्यो कामतिर भन्दा नि म चाहिँ त्यता चाहिँ छिर्ने मेरो मनसाय बढो के। अनि म लगभग 2 महिना जति 3 महिना जति पढेँ, कोरियन भाषा एडमिसन गरेँ, पढेँ, पढेर मैले 98% ल्याएँ भाषा पढेर परीक्षामा। अनि परीक्षामा ल्याइसकेपछि अनि अब मेडिकल पास भएँ, मेडिकल पास भएको लगभग 5-6 महिनामा म कोरिया जान चाहिँ सफल भएँ।
0: त्यति बेला चाहिँ यहाँले सिप सिकिसक्नु भएको थियो, मसँग सिप थियो, पुँजीको चाहिँ कमी देखियो,
1: कमी हजुर,
0: कसरी यो पुँजी चाहिँ जो गर्न सकिन्छ भन्दै गर्दाखेरि यो उपाय चाहिँ आयो?
1: हजुर हजुर, बाहिर जाने अवस्था चाहिँ पुँजीको कारणले व्यवसाय के गर्छु भन्ने हिसाबले चाहिँ बाहिर छिर्नु परेको अवस्था।
0: त्यति बेला यहाँ चाहिँ कति वर्ष बस्नुभयो, त्यसपछि आएर के गरौँ भन्ने सोच्नुभयो होइन?
1: हजुर, म यसको लागि चाहिँ के गरेँ भने म कोरिया गएँ, कोरिया जाँदाखेरि म लगभग 33-34 वर्षको थिएँ।
0: हजुर,
1: हेर्नु है, अब मेरो उमेर पनि अलिकति माथि नै थियो होइन। अब त्यो भएको कारणले गर्दाखेरि मैले के गरेँ भने कोरिया गएँ, कोरिया गइसकेपछि मैले 5 वर्ष अथवा 4.5 वर्ष 10 महिना लगभग 5 वर्ष भनौँ, 5 वर्ष पुरा गरेँ। 2017 नेपाल फिरेँ, आइसकेपछि म के गर्ने सोच आयो भने अब थोरै पुँजी यसो दुःख गरेर विदेशमा 5 वर्ष कोरिया जस्तो अब हदै दुःख हुन्छ काम गर्न, त्यस्तो ठाउँमा बसेर यसो अलिअलि पैसा थोरै अब यसो जोरजाम गरेको थियो परिवारलाई पठाएर, अब त्यसैलाई चाहिँ अब के के गर्ने त्यही सदुपयोग गरेर यसै एउटा केही स्वरोजगार बनाउन त भन्ने हिसाबले चाहिँ मैले अब यहाँ यसो व्यवसाय गर्ने थोरै पुँजी पनि थियो प्लस सिप पनि थियो अब थोरै पुँजी प्लस सिपलाई त अब हामीले त सही सदुपयोग गर्नु पर्यो त्यही हिसाबले चाहिँ म व्यवसायतिर लागेको
0: हजुर भीमजी केही वर्ष वैदेशिक रोजगारीमा जानुभयो स्वदेशमै रहँदा यहाँसँग केही सिप थियो त्यो सिप र यहाँको थोरै जम्मा गरेको पुँजीलाई जोडेर चाहिँ स्वरोजगार पनि हुने परिवारसँगै रहने रहन पनि सकिने भन्ने हिसाबले त्यो सोचले चाहिँ यहाँले यो ज्वेलर्स सञ्चालन गर्नुभयो अहिले पनि यहाँले चाहिँ करिब 10 वर्षदेखि यो ज्वेलर्स सञ्चालन गरेर आउँदै गर्दाखेरि यो सुनको व्यवसायमा लागिराख्नु भएको छ होइन यहाँसँग यो करिब 10 वर्षको अनुभव पनि छ आफैले स्वदेशमै बसेर यो व्यवसाय गर्दै गर्दा एक दशकको एउटा अनुभवले पनि पक्कै केही कुरा त भन्छ होला होइन स्वदेशमै बसेर यसरी चाहिँ आय आर्जनसँग जोडिँदा स्वरोजगार बन्दै गर्दाखेरि यस्ता व्यक्तिहरूलाई चाहिँ राज्यको तर्फबाट कस्तो खालको सहयोग गरिदियो भने चाहिँ यस्ता व्यवसायीहरूको मनोबल बढ्थ्यो होला
1: हजुर धन्यवाद अब म के भन्छु भने जति हामी एउटा चाहिँ देशमै केही स्वरोजगार बनाऊ आफ्नो देशमै केही गरौँ भन्ने हिसाबले जति युवा साथीहरू चाहिँ उसमा बसिरहनु भएको छ उहाँहरूलाई म के भन्छु भने र सरकारलाई के भन्छु भने सरकारले पनि त्यसरी इच्छा एउटा भित्री मनदेखि नै म आफ्नै देशमा केही पौरख गर्छु केही पौरखी बन्छु र आफ्नो स्वरोजगार बन्छु भन्ने त्यस्ता जो कोही सोच भएका व्यक्तिहरूलाई राज्यको तर्फबाट पूर्ण रूपमा सहयोग हुनुपर्छ समर्थन हुनुपर्छ र एउटा चाहिँ उहाँहरूलाई चाहिँ राज्यले सक्छ भने केही राज्य उसबाट चाहिँ व्यवसाय गर्ने एउटा व्यावसायिक लोनको पनि व्यवस्था गरिदिएर उनीहरूलाई एउटा चाहिँ स्वरोजगार बनाउनु पर्छ ट्रेनिङ र कुनै पनि विषयमा लाग्नुभन्दा अगाडि त्यसमा दक्षताको एकदम अपरिहार्य छ अनिवार्य छ खाँचो छ र म के भन्छु भने अब सरकारले त्यस्ता व्यक्तिहरूलाई कुनै पनि एउटा उसबाट चाहिँ कुनै फर्मबाट चाहिँ तालिम दिएर चाहिँ एउटा चाहिँ दक्ष बनाएर चाहिँ त्यसमा सरकारले उ गर्नु चाहिँ राम्रो हुन्छ मेरो विचारमा
0: यहाँसँग करिब 1 दशकभन्दा लामो व्यवसायिक अनुभव पनि छ
1: हजुर हजुर
0: यहाँले शिक्षा सँगै आफूले लागेकै व्यवसाय सम्बन्धी तालिमको कुरा पनि यहाँले सिप पनि यहाँसँग छ
1: हजुर
0: आफूले सुरुमै सिप सिकेर त्यसपछि थोरै आफ्नै बलबुताले चाहिँ पुँजी निर्माण गरेर
1: हजुर
0: व्यवसायमा लाग्दै गर्दाखेरिको यहाँसँग लामो त्यो उतार चढाव चुनौतीहरू पनि होला कुनै पनि व्यवसाय गर्दै गर्दाखेरि कस्ता खालका चुनौतीहरू आउँदा रहेछन् ती समस्या अथवा ती चुनौतीहरूलाई चाहिँ कसरी हामीले सामना गरेर अगाडि बढ्नु पर्ने रहेछ
1: हजुर ठिकै छ धन्यवाद अब कुनै पनि काम गर्दा कुनै पनि व्यवसाय गर्दाखेरि चुनौती र असहज परिस्थिति आइरहेको हुन्छ सहज या असहज अब किनभने आफ्नो व्यवसाय कसरी चलाउने के गर्ने अब कम्पिटिसनको बजारमा कसरी जाने अब भन्ने कुरा चाहिँ एउटा छ जस्तै अब देशमा आइपरेका विभिन्न सङ्कटहरूले गर्दा पनि एउटा चुनौतीको रूप लिएको छ जस्तै कोरोना कालदेखि यता होइन आर्थिक सङ्कटहरू विभिन्न किसिमका देखिएको छ अब यी चुनौतीहरूको सामना गर्नको लागि चाहिँ अब एउटा चाहिँ के छ भने ठुलै सङ्घर्ष गर्नुपर्ने हुन्छ अब चुनौतीको एउटा चाहिँ सामना गर्ने क्रममा व्यवसाय लाई माथि उकास्न नै गाह्रो हुन्छ चुनौतीको
0: त्यस्तो बेलामा चाहिँ तालिमको कुरा तालिमले पनि व्यवसायलाई सहज बनाउन सक्ला होइन अर्को चाहिँ बिचबिच आउने चुनौती मात्रै होइन कुनै बेला त अवसर पनि त सृजना हुन्छ नि होइन दुवैलाई सँगै लिएर जान सक्यो भने चाहिँ कुनै पनि व्यवसायमा सफल हुन
1: सकिन्छ
0: हामी कुराकानीको करिब अन्तिममा छौँ अन्त्यमा स्वदेशमै केही गरौँ भन्ने युवाहरूको लागि चाहिँ कस्तो खालको चाहिँ सल्लाह दिनुहुन्छ जसले चाहिँ थप अगाडि बढ्नलाई प्रेरणा मिलोस्
1: हजुर
0: यहाँको सुझाव
1: मेरो सुझाव चाहिँ सर्वप्रथम त जुनसुकै व्यवसाय गर्दा पनि व्यवसाय साथीहरू अथवा युवा साथीहरूले एकदम इमान्दारीपूर्वक लाग्नुपर्ने हुन्छ जुनसुकै व्यवसायमा इमान्दारिता जहाँ छ त्यहाँ सफल हुन्छ होइन अनि इमान्दारिता भएन भने व्यापार व्यवसाय जुनसुकै ठाउँमा नै गाह्रो हुन्छ अब अर्को कुरा के भन्छु भने तपाईँहरू आफ्नो व्यवसायमा लाग्नुहुने व्यवसाय साथीहरू पूर्ण रूपमा चाहिँ सुझबुझ लिएर चाहिँ यसमा चाहिँ राम्रो अध्ययन गरेर चाहिँ लाग्नु होला भन्ने पनि म सुझाव दिन्छु र यो व्यवसायमा आबद्ध साथीहरूले युवाहरूले राम्रो एउटा चाहिँ सिप हासिल गरेर लाग्नु होला भन्न चाहिँ म चाहन्छु
0: जे व्यवसाय गर्ने त्यो व्यवसाय गर्नु पहिला चाहिँ सिप सिक्नु पर्यो योजना बनाउनु पर्यो र निरन्तर त्यही क्षेत्रमा निरन्तर प्रयास गर्यो भने व्यवसायमा सफल हुन
1: सकिन्छ हजुर सफल हुन सकिन्छ र एकदम मैले अघि नै भने नि एकदम एउटा अनुशासित तरिकाले जुनसुकै व्यवसाय गर्दाखेरि इमान्दारिता हुनुपर्छ यो व्यवसायमा सबैभन्दा ठुलो कुरा इमान्दारिता हो इमान्दारिता भएन भने असफल पनि हुन सकिन्छ
0: समग्रतालाई हेर्ने हो भने नेपालमा सम्भावनाको हिसाबले कस्तो देख्नुहुन्छ?
1: नेपालमै बसेर चाहिँ केही व्यवसाय गर्छु केही गर्छु भन्ने त्यस्ता इच्छा आकाङ्क्षा भएका चाहिँ उद्यमीहरू हुनुहुन्छ, उहाँहरूको लागि नेपालमा सम्भावना छ, सम्भावना हुन्छ पनि, तर लगनशील भएर गर्नुपर्छ जुनसुकै उसमा, र सम्भावना छ।
0: यहाँको आफ्नो व्यस्त समयको बावजुद पनि समय दिनुभयो, यो समय र संवाद दुवैको लागि मेरो तर्फबाट र रेडियो नेपालको तर्फबाट यहाँलाई हार्दिक आभार प्रकट गर्छु।
1: हजुर हजुर, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो सुन चाँदी व्यवसाय गर्दै आउनुभएका मकालु ज्वेलर्सका सञ्चालक भीमबहादुर विश्वकर्मा हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: शर्मा
1: जे छ छैन
0: र र र न र र
1: कस्तो हिलो माथि

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनुपर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि मतदानको समयावधि थप गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार पूर्व निर्धारित कार्यतालिका बमोजिम आज बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म मतदान हुने व्यवस्था मिलाइएको थियो, तर मतदाताहरूको पहुँच तथा उपस्थितिमा असमर्थता र असहजता देखिएपछि आयोगले सो निर्णयलाई परिमार्जन गरेको हो। निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रमा जनाइए अनुसार मतदातालाई सहज रूपमा मतदान गर्ने अवसर प्रदान गर्नको निम्ति मतदानको समयावधि अहिले 4:30 बजेसम्मका लागि थप गरिएको छ। आयोगले सम्बन्धित सम्पूर्ण मतदाता तथा सरोकारवालाहरूलाई यसै समयावधिभित्र मतदान कार्यमा सहभागी हुन जानकारी समेत गराएको छ। गृहमन्त्री सुदन गुरुङले लागु औषधलाई सामाजिक चुनौतीका पक्षमा लिँदै सरकारले लागु औषधको अन्त्यको रूप सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागु औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागु औषधको ओसार पसार र दुरुपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताउनुभयो। लागु औषधको ओसार पसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने सङ्गठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरुङले बताउनुभयो। लागु औषध दुर्व्यसनी मुक्त समाज बनाउन मन्त्रालयले यसको रोकथाम, नियन्त्रण र दुर्व्यसनीमा फँसेकालाई उपचार गरी समाजमा पुनस्थापना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको गृहमन्त्री गुरुङले बताउनुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ। विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमुना परीक्षण गरी निगरानी बढाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि सुरु भएको सङ्क्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फर्ममा बर्ड फ्लू सङ्क्रमण पुष्टि भएपछि ती फर्ममा पंक्षी अन्डा दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपरदगी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट पारदर्शिता, सडक दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्यधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खानेपानी र सिँचाइको पहुँच बढाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढाई चिनीको निर्यातमुखी प्रबन्धनको वातावरण निर्माणमा जोड दिनुभयो। यस्तै सांसदहरूले भदौ 22 र 23 गते भएको घटनामा पूर्व तयारी सहित घुसपैठ गरी देशमा अशान्ति फैलाउने तथा राष्ट्र विरोधी गतिविधिमा संलग्न सबै संलग्न व्यक्तिको खोज, निष्पक्ष छानबिन र कारवाही गर्न माग गर्नुभयो। शून्य समयमा बोल्नुहुँदै सांसदहरूले कक्षा 12 को नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण भएको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जानकारी गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असार 15 गते सोमबार अपरान्ह सभा 12 बजे बैठक असार 15 गते सोमबार सभा 12 बजे बस्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार अवेकेशन विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास LPGमा लगाइएको प्रतिबन्ध हटाएको छ। हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार। सकियो, समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपालीन आङसिङ लामा शेर्पा ने सेरिकेकी साङ्गुर सेन्रोनाङ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी थेङ ताङभोकी सोक्सेनला केन्द्रीय सोक्मितुई खुर्ने वाउ बोर्ड नाङला सोखी ओदेम सोक्पी सेतुप नाङसिन खुला सोकला स्वर्णिम वाग्लेकी तिरिस नाङ लाक्पा तोङ यी दाङ सै टुक्तङ अपचुङा टुक बोर्ड खुर्ने वाउ सेन वाय तुग्राङ क्याने समावेशी सोक्पी नाङला खस आर्या तेमा मिरा चिथाम्बा आदिवासी जनजाति तेमा मिरा गु थारू चिसोक तेमा मिरा गु मधेसी चिसोक तेमा मिराङ दलित तेमा मिरा जी मुस्लिम सोक्पी तेमा मिरा नि ताङ प्रदेश दिन तेमा मिरा ङाङा केन्द्रीय सोक्मिला गेलुप सेनवाय दिपरलारङ रासोपाकी थेङ ताङभोकी सक्चेन्या गेलुपकु सप्तुई तोन्दोक्ला बोट लुकुलाका गोजुनवाय हम्पुम सोक्सो सोनपाकी कोसा चिक महामन्त्री छाक्रोक महामन्त्री तङक्यान कोसा ङकी तोन्दोक्ला मिरा निसुङी उम्मेद्वार तुई तोन्दोक्ला तन्दा बोट लुकुलाका कि ओतु सेनवाय दिसिनाङ गोमालारङ रासोपाकी सोक्सोकी कोसाला रवि लामी छाने तङ खुला सोक्सो सोनपाला डाक्टर स्वर्णिम वागले तेरिकी थुलम तेमा थुन वाय तन्दा अम्पुम सोक्सो सोनपा महामन्त्री ताङ छाक्रोक महामन्त्री तुई तोन्दोक्ला ओदिम कि ओतुप सेन वाय अम्पुम सोक्सो सोनपाकी कोसला सुविता गौतम ताङ डाक्टर तोसिमा कार्की पर्ला डेन्डु कि ओतुप सेन वाय तुग्राङ क्याने महामन्त्री कि कोसला मनिष झा विपिन आचार्य सागर ढकाल ताङ गणेश कार्की कि उम्मेदवारी ओतुप सेन वाय कुसप्त्य थोप्ला थुनलम कि हुर्ता क्याउ इन्सिनाङ थुनलम कि माथुपुतप कि तेन्तेन क्याउ तुसो सिनाङ फिमु बोट लुकुलाका गोजु ओदिम सोक्पी चो भुवन केसी कि ख्यान्तोक नाङ्गुबिन तुग्राङ क्याने छाक्रोक महामन्त्री जन्दा छोक्ला असीम शाह रमेश प्रसाई यज्ञमणि नेौपाने सुलभ खरेल अशोक कुमार चौधरी तङ मिलन लिम्बुकी उम्मेदवारी खेलवासिसी राजीव खत्री विजय जैरू हरि ढकाल तङ हिमेश पन्तकी सङ छाक्रोक महामन्त्रीकी कोसाला उम्मेदवारी बिन्दुप सेनवाय तुग्राङ क्याने अम्पुम छाक्रोक महामन्त्री कोसाला जुली यादव विदुषी राणा कामिनी कुमारी चौधरी निशा डाङ्गी तङ रिमा विश्वकर्माकी उम्मेदवारी बिन्दु सेनवाय हारिङिनमो छुजो ताङबोला देतुप्ला तेन्तेन क्याउ प्रतिनिधि सभाकी छग्लु क्युनुजकु सेनवाय सङ्घीय टोसोकी टुङसे पद्म प्रसाद पाण्डेकी हारिङ लेन्ची खेपेल क्यानाङिन मिक्सल गुन्छ्यानकी जोसालेन्सी प्रतिनिधि सभाकी हारिङकी छग्लु क्युनुजकु सेनवाय सङ्घीय टोसोक टुङ्गी खाङकी सेतुप नङसिन प्रतिनिधि सभाकी छग्लु सलाटुपकी छुजो चुचिक्ला देतुप तेन्तेन क्यानवाय तन्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी चितवनला देन होतु सोक्सेन मासिन्दु ताङ सोक्मी ताङ लोनपोती वा सोक्सेन र होतुप तपकी छग्लु राष्ट्रिय सभाकी हारिङ सोक्दुला छोक्मितुई मिमाङताङ डेलो हौतुप कोर नासोक्ला सुङला सुनाङ वाय हारिङ सोक्दुकी शून्य तुसोला राष्ट्रिय सभा छोक्मी कृष्णबहादुर रोकायकी विक्रम लोङितोङ गेचुकी कार्तिक लाला गलुप सैत्यामा क्योन्फोकु जाजरकोट कि ताङ रुकुम नुप्की युल्तीवाला तन्दा सेक्सुङको पोतुप खाङबा जोमाथुबु कोरला सुङला सुनाङ वाय तुग्राङ क्याने छोक्मी घनश्याम रिजालकी इन्दन तुई गोङ फरूप तपकी यर्गेकी लाकातिओला क्योन्फोकु लोपजुङ ताङ ठोतेन सखुल्ला ग्याठल लङ्गु म्याङ्गु सुकुम्बासी तुई टरिकिगो ताङ मिमाङ ओङछाला सिकोर किगोला सुनाङ्गु सेनवाय हारिङ थामा नाक्पु काङ थेप्से थोकु तेजिन ठिम्की खप्तेला फारसुर क्योलुप खप्तेकी जम्बुलिङ तुछेन चिङवाय थामा नाक्पुकी चिसोकला गेपु क्योन कि कोर्ला लेन ख्यापेल किटुप मिक्युल्की दि तुछेन च्याप गोचु सेनवाय न्याम्रुल ग्यालखप सोक्पी ल्यान्जोमकी चिलो चिक्तोङ गुप्किया गेचु ग्या दिन डिसेम्बर लाकी गते दिनला प्रस्ताव क्याने लोट्याङमा जुन लाकी तारिक निसु टुक्ला दितुसेन च्याप गोजु हिन् दिपरलारङ नाङसित लोनपो सुदन गुरुङकी थामा नाक्पुङ युङमो जप्तोन्दोक्ला तिकी सप्लाई चेन सेक लेम्ने लाका गोजुगोला कोर्सुङ मक्मी प्रधान ल्याकुङला निर्देशन बिनवाय जम्बुलिङला थामा नाक्पु काङ तेप्से थोकु ताङ ठिम्की खप्तेला फारसुर क्योलुप खप्तेकी तुसेनला हारिङ खेफेल क्याउ लेनला नाङसित लोनपो गुरुङकी थामा नाक्पुङ युङमो जप तुसेनला तुसेनकी शिला तिरङ माथि क्याने फेन्स लोनपो क्याने लकलेन कि गोला सुगेप नाङवाय लोनपो गुरुङकी थामा नाक्पुङ युङमो जोप्ला कोर्सुङ मक्मी प्रशासन ताङ क्यान्त सुमकर्की सुङ लोप्टा टोल यार्ग्या छोक्पा बाल क्लब जोन्दा छोक्पा आमा छोक्पा तेजिन चिसोकी हुर्ता क्याने सिग्रिल क्याने लाका कि गो खक्सेन पोतुप सेनवाय लोनपो गुरुङकी लोपजुङ नासोकी ठिम्की खप्तेला थामा नाक्पु फारसुर खुर्ने डप लुक्सो फरिन गलु सुङ्गिन एमबी सुङकी थामा नाक्पु मेता जोप ल्यारिम जिङक्योङ कितुप सिचु लाउ ख्यान्तोक नाङवाय पशु सेवा विभागकी काठमाडौँ उपत्यका तेजिन चिप्की दासा तेउला बर्ड फ्लू नजा फेल मेजिदुप्ला लक्षेपी छोकपा लक्लेन क्याने लाका गोजु सेनवाय विभागकी ल्याब तुतेमा नरी नमुना परीक्षण किदुप्लाका सङ्घ गोजु सेनवाय काठमाडौँ भक्तपुर ललितपुर तङ काभ्रेला बर्ड फ्लू नजा थोङसीमा दिनजा युङमो जपलाकाला खक्सनपोच्यु विभागकी महानिर्देशक डाक्टर उमेश दाहालकी ख्यान्थोक नाङ्गुबिन तन्दा काठमाडौँ उपत्यकाकी चन्द्रगिरी किर्तिपुर टोखा तार्केश्वर गोदावरी चाङ्गु नारायणताङ सूर्य विनायकला वोतुप्चे फम्तिवाला बर्ड फ्लू नजा थोङ्गु सेनवाय बर्ड फ्लू नजा मिला सङ्ज्ञा थोपु न्याताङ वोतुप्तपकी तन्दा च्या चे मेन्दोक तङ चे समात्य मेता जपलाका गोसु विभागकी महानिर्देशककी गोठितला छोकमा जोने लाका गोसु सेनवाय नेकपा एमालेकी चिखेप सोन्पा त्यो दिन गोमी नोर लोन्पो विष्णु प्रसाद पौडेलकी छोक्ने ठिमखाङ छेन्पोला गेप्पु बन्दी प्रत्यक्षीकरण कि रिट कोर्की सुनवाई दि असार लाकी गते चुरुकी सेरमुकी तुप गन्वाए पौडेलकी पिर्मी दोमाया पौडेलकी पौडेल्ला ठिम्की खप्तेला उपुसी असारलाकी गते चिथम्बाकी छेर्मु ठिमखाङला रिट निवेदन गेपुइन् ती रिटकी शिला ठिम्पोन श्रीकान्त पौडेलकी इजलासकी असारलाकी गते च्याङा छेर्मु महान्यायाधिवक्ताकी ल्याखुङताङ क्यान ट्योजोकु तङ असारलाकी गते चुरुक छेर्मु सुनवाई कितुब आदेश मिदुबिन् सम्पत्ति सुतिकरण कि ट्योन्ला असारलाकी गते गेकी छेर्मु जिम्बु पौडेल्ला निमादिन हिरासतला ज्याङने न्यामसिप कितुब आदेश बिन्दु सेनवाए गलुपछुजो निसुजी नाङला गाडी तङ्गुप मिमिरा तोङ नि तङ सहिङ तङ चुर्गुमितिओला ट्राफिक कोर्सुङ बक्मेकी ठिम तङ्गुप सेनवाए तितेमा ग्यालियोङ कोसला ट्याङ्गा बुम चुर्गु तोङ सुङचु सुवाचिक तङ सहिङ तङ सिकाङी ग्याठल दु सेनवाए काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ बक्मी ल्याखुङ्गी सेतुप नाङसिन छाङारेक थुने डिम्रुल गाडी तोङ्गुप ठिम्की खप्तेला गल्ने राइड सेयरिङ एप थोकु ट्राफिक लाइट लगलेन मिकितुप तङ गाडी स्पिडला तोङ्गुप मितिओला ठिम तङ्गुप सेनवाए काठमाडौँ उपत्यका अपराध अनुसन्धान ल्याखुङकी छोपी एमबी ट्याङ्गा अमेरिकी ट्याङ्गा शेर तङ मूल तङ क्यान घ्याकर्की मिमी र चिक्ला जिम्बु सेनवाए जिम्बुमी घ्याकर्की साङ्गली जोङखी तदा काठमाडौँ महानगरपालिका वडा आङ निसु ङाला देतुप लोसुङ्चु सुवा सुम्की अमित इर गोन्डा गाली हिन्दुप काठमाडौँ उपत्यका अपराध अनुसन्धान ल्याखुङकी सुङसेपा त्यो दिन एसपी रामेश्वर कार्कीकी ख्यान्तोक नङ्गुबिन खोङकी लाने एमबी ट्याङ्गा बुमदिन तोङ सुम्चु अमेरिकी ट्याङ्गा डलर तोङ सुङचु सुवाजी शेर तङ मूल जिम्बु कोर्सुङ मकमिकी सेतुबिन जिम्बु गालीला न्यामसिप किदुप तङ ठिम तोङगुपला ग्याठल न्यामसिप छोकपा ललितपुर तोङगुप सुङसेपा कार्कीकी ख्यान्तोक नाङ्गुबिन रिक्सुङ टोसम तेजिन नागरिक उड्यान लोनखाङकी दाङकी तुलसीपुरला होतुप टरीगाउँ नम्डुथाङकी तोन्दोकला ट्याङ्गा करोट निसुङा पेनवाए नम्डुथाङला लाम ग्यासा जप तोन्दोकला ससिङ टरी किदुप्ला तङ याम्बा पूर्वाधारतीय जपला ती ट्याङ्गा पेउ दाङ ओदेम सकुल सुम्की प्रतिनिधि सभा छोक्मी कमल सुवेदीकी ख्यान्तोक नाङ्गुबिन नम्डुथाङला लाम ग्यासा जोशीमा नम्डु गेरपुतिव देतुप्ला तङ नरी नम्डु जिन्क्योङ कितुप्ला जोलमुङगुप डेलो हुतुप छोक्पी कुसप्ती सेनवाए टरीगाउँ नम्डुथाङ विक्रम लोङितोङ चुचिक्ला टरीक्याउ सेनवाए धनगढी उपमहानगरपालिकाकी बजार सकुलकी सखाङ नाङ नाछोकला एमबी कोर्सुङ मक्मेकी अनुगमन क्याउ सेनवाए सखाङ तुई नाङला ठिम्की खप्तेला लाकाकी होतुप लेनसीमा कोर्सुङ मक्मेकी क्याउ अनुगमनला मिराङी सुजिला जिम्बु जोङकी कोर्सुङ मक्मी ल्याखुङकी डिएसपी योगेन्द्र तिमिलसिनाकी ख्यान्तोक नाङ्गुबिन खोङकी सेतुप नङसिन सखाङ ताङ लज तिव चेक जाँच कि तुप्रिम्बाला लाका मेलाकपाला सक्सुक होतुप हम्पुम चुचिक जोन्दा मिरा चुक्सुम ताङ ग्याकर्की मिमिरा दिन जिम्बु सेनवाए जिम्बु मितिवाला हिरासतला जाङने न्यामसिपकी ओतुपसाङ डिएसपी तिमिलसेनाकी ख्यान्तोक नाङ्गुबिन म्यागदेखी रघु गङ्गा युलसोकपी ठिम्की खप्तेला जिन्क्योङ क्यान ओतुप क्रसर जुक्टुन मेता जोपला सार्वजनिक लेनतेमा निर्देशन बिनुवाए युलसोकपी ठिम नङसिन दर्ता माके क्याने जिन्क्योङ क्यान ओतुप क्रसर जुक्टुनला लाचिकी नाङला मेता जोपला निर्देशन बिन्दुप सेनवाए पालिकाकी छुलोक तेजिन यार्गे आयोजनाकी तोन्दोकला अनुमति मालो क्रसर जुक्टुनकी साङ्बी गाडीगुडीला ओतुप पेमा ताङ दोतियो थेन्दुङ्गे सिंह ठिम तोङ्गुप सेनवाए दि असार लाकी गते चुचिङ्गे जुन लाचिकी नाङला क्रसर जुक्टुन ताङ उपकरण सामग्री त्यो क्युर्मा जक्सिङ ठिम तङ्गुप लाका गोजुतुप युलसोकपी सेतुपिन जल तेजिन मौसम विज्ञान विभागकी आरिङ सुदूरपश्चिम ताङ लुम्बिनी प्रदेशकी त्राई सखुलकी दासा लाला छजुप बङ्गी फरुप ताङ लुङ सेन्देगेकु सेनवाए विभागकी सेतुप नङसिन आरिङ दनगढी नेपालगञ्ज बैरहवा वीरगञ्ज गोराई ताङ सिमाराला छजुप बङ्गी फरुप न्याङ्योङ क्याङ क्यानवाए गण्डकी ताङ लुम्बिनी प्रदेशकी तराई सखुल्ला छजुप बङ्गी फर्सीमा मिमाङ थोतेनला क्योन फोक्तोपुतपकी च्याकपु किगोला विभागकी सुङसेपा विभूति पोखरेलकी मिमाङ तेवला सुवाए विभागकी लाका खक्सनपु ओसिङद्राङ पाङ्ला थेनगोङला सुई छु बङ्गी थुङ्गो पेजा टिक्पे ताङ मि गेन्दा तेवला ताङ निरपुतेवाला स्याकपुकेगोला सु सेनवाए रेडियो नेपालले आरिङकी सेरिकेकी साङ्गिर डुप्सुङ थुजिसे
1: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
2: लुङ्बा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपो रिम्बाला लोग्याताम्बा गुन्मा छै लाका ख्याउ थाङ ग्याङसिङ गियार ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेकेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो साम्बा कि लाक्षे ओदो ग्याङसिङ सब्जी निरी खेलेन चिक्दाहीन थाङ ग्याङसिङ सब्जी कि तेमा लुङ्बा यर्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
3: नेपाल टेलिकम

0: हजुर सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार दिनखनि ठिक 4:15 बजे सको सुनै नै बिर्स्या है।
1: सिवा डोक गरिनु हामी दनवार कार्यक्रममा सबैलाई स्वागत छ। मुई भेषबहादुर दनवार तसु सहकर्मी सरस्वती राई दनवार सँगै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कुराकानीमा जुटिरहनु भने प्राविधिक कोठाबाट प्राविधिक साथीसँगै आज यही कार्यक्रममा लागिरहेको दनवार समुदायक राष्ट्रिय सञ्चार माध्यमबाट सुरु गर्न रेडियो कार्यक्रम हामी दनवार कार्यक्रममा हाम्रो दनवार समुदायकबाट चिन्न उपर पुग्न मान्न सामाजिक राजनीतिमा आगु बढ्न मानुस दनवार संस्कार संस्कृति जोगाइलाई लागि पर्न दनवार भाषा वेशभूषा गीत सङ्गीतबाट दनवार समुदाय चिनादार काममा लागि पर्न व्यक्तिगत सँगै कुराकानी गर्छ। यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बनाला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट भिन्न भिन्न मिडियम वेभ फ्रिक्वेन्सी तसु एफएम ब्यान्ड 98.100 तसु 103 मेगाहर्जबाट भिन्न भिन्न ठाउँमा धरिधर रिले स्टेसनबाट अनि डिजिटल प्लेटफर्म रेडियो नेपालक फेसबुक पेज लाइभ रेडियो नेपालक एप्लिकेसन सँगै हाम्रो वेबसाइट लगभगबाट सँगै मोबाइल कम्प्युटर आइप्याडबाट संसारभरि सुन्न पाए। आज यो कार्यक्रम गरेको हाम्रो दनवार समुदायको लागि पाँचौँ समय शिक्षा स्वास्थ्य कृषि तसु आज कानुन विषयमा कुराकानी गरिरहेको आज कार्यक्रममा आजकाल नगरपालिका वार्ड नम्बर 12 देवभू बालुवा बकुल्टार बस्ला तसु नेपाल सरकारक सशस्त्र प्रहरीमा काम गरेको देशक सेवा स्वाभिमान सार्वभौमिकता तसु अखण्डता लागि सेवामा लागिरहला तसु स्वास्थ्य जीवन खेलकुद बाजलार अभियानक अभियान कर्मी सँगै स्कुल जीवन कालमा सामाजिक रूपमा काम गरिरहला सामाजिक अभियान कर्मी समेत रहल अशोक जङ राई दनवारलाई यी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हामी दनवार रेडियो कार्यक्रममा स्वागत छ।
2: सेवाधोक नमस्कार।
1: नेपाल सरकारी सेवामा काम गरेलाई मनमा कनेको विचार अहिले नेपाल सरकारको जागिरको लागि
2: देशमै बसेको काम गर्लार मेरो सोच हो। अब काम गर्लार क्रममा सबसे अब अनिको मेरो योग्यता मेरो शारीरिक र परिवारकबाट सपोर्ट होला बल्ला आर्मी पुलिसमै जागिर खाइलार मेरो त बच्चै सुको रहर पनि हो र बा आमाल हक पनि रहर होला कारण सगभर मै कान्छो बेट्याक विदेश झुन्जाओस् बल्लार सोच र लेख्छ अनि मै सरकारी पेसामा पनि अब सशस्त्र प्रहरीमा त सजिलै छु भर्ना खेल मलाई एउटा मौका अवसर पाएको मैले सेवामा कार्यरत छु।
1: यी सरकारी सेवामा काम कटी खाने कटका गाह्रो तेरो अनुभव यी 13 वर्ष 14 वर्ष
2: एकदम किनभने हामी सजिलै जे देख्ला हक्छौँ अब देख्ला कुरो भौलार मान्छेलाई र देख्लार मान्छेमा धेरै अन्तर रहेछ। अब ऊ मध्येमा पनि नेपाल सरकार अब सेना प्रहरी जस्तो जागिर हो त पहिले आफ्नै बलियो बनेको आफ्नै तालिम प्राप्त भएको अनि मात्रै देशक सुरक्षाको लागि हामी यता खम्बाको रूपमा प्रस्तुत होलाहरू सहारा बने पर्ला रक्सी हामी नै कमजोर भएन भनेमा त अब हामी सेवा गर्ला अवसर नै पाइछौँ। अनुभव लग धेरै रहेछ अब जागिर खेलार क्रममा कति रमाइलो पनि होली कतै गाह्रो पनि रहेछ अब साह्रो गाह्रो सिबिआईलाई मिलाएको चलिरहेको
1: विपत्ति बाँच्ने खाने क्या क्या बुझे पर्छ कुरो त क्षेत्र नै विपत्ति रहेछ कि सेवामा पनि सशस्त्र पुलिसमा पनि
2: अब हामी विपत्ति बाजे बित्तिकै एक थरी चिजलाई मात्रै चिन्छु अब जै पनि भूकम्प अहिले भनेमा भूकम्पलाई मात्रै विपत्ति बाँच्छौँ हामी महामारी भैले भने महामारीलाई मात्रै विपत्ति बाँच्छौँ। विपत्ति बेला हाम्रो यी संसारमा धेरै किसिमको विपत्ति लड्छ हामीलाई कुन बेला कट्काखेरि कुन चिजै हामीलाई असर गर्छ ऊ हामीलाई पूर्व तयारी पूर्व जानकारी कहिले पनि नेक्छ किनभने विपत्ति बाल्ला कुरो हामीलाई जानकारी कराएको न्याय छिन्थ्यो उसले अब बाढी पहिरो महामारी अनि चलिहरूलाई अब चट्याङ भैले हावाहुरी आगलागी अनि अब मौसम अनुसार तराई क्षेत्रमा शीतलहर हिमाली क्षेत्रमा हिमपात अनि ओसीको विभिन्न किसिमका बाली तथा पशु रोग जन्ने महामारी अब यी वन्यजन्तु आक्रमण खडेरी र अनि अहिलेको युवा पुस्तामा सबसे बढी हलार दुर्घटना बोल्ल सडक दुर्घटना हामी यी सबै कुरोलाई त एउटा विपत्तिको रूपमा चिन्छौँ।
1: के मतलब विपत्ति धेरै थरीका छ यसलाई फरक फरक किसिमको रूपमा बुझे पर्ला
2: फरक फरक रूपमा हामी बुझे पर्छ र उहाँ अनुसार पूर्व तयारीमा पनि हामी लागे पर्छ
1: यिनकै लागि

0: जाँच गर्ला हाम्रो उनको बानी भइथ्यो नि त अर्केलाई पनि भान्सामा बढी आग लागि होला बढी सम्भावना होक्छ अनि पावर सकेट लोक पनि एकटा पावर सकेट होक्छ गुसीमा अब टिभी पनि जोड्ला अनि फाइन पनि मोबाइल चार्जर पनि अनेक किसिमका लोड हुनेछुको करेन्ट सर्ट होक्यो पनि आग लागि होक्छ
1: हाम्रै समुदाय सेपे सेपे लरिक किनारपट्टि नै बस्ला लरिक समस्या बर्केर छि यी विषयमा हाम्रो पाखा काभ्रे पाखा कमी कमी नै रहेछ मनमानेको रहेछ जसरी
0: हाम्रो अब जाति बल्ल एकदम सफा सुगर जात धनवार जाति बल्ल अब लडीमा बसे पर्ला लडी छेउछाउ पानी सुविधा अनि हामीलाई त शिकार गरे नि सजिलो भयो नि त्यो माछा मारेलाई अनि यो एकै पहिले बाउ बाजे पालाइसुकन अब राम्रो सफा ठाउँ लडी बल्ल त उनी पनि सफा ठाउँ हो नि त्यो समुद्र पानी बगिरहला ठाउँ अब उसलाई कुनै पनि चिज पखाले भए पर्ला नि त्यो सफा चोखो ठाउँ हलगार लडी छेउमा बसोबास गर्ला पहिले अब अहिनीको समयमा त हाम्रो नै कारण पनि अनि जलवायु परिवर्तन कारण पनि बढी त विपत्ति प्रकोप बल्ल लडीमा नै देखान्छ यसले लडी त कुन बेला बढीको आइसिक थाने होला लेदो सहित लडी बोकेको आइला अब लडी छेउछाउमा त घर पाखा बढी असर गर्ला हिसाबले अनि धार परिवर्तन गरिरहला अवस्था छ उत्केलाई अब सकभर सुरक्षित रोकेको अब स्थानीय सरकारसँगै माग गरेको लडी तटबन्धन बाँड्ला रोक्छन् त्यो बाँड लाइला उसलाई छेक्ला काम कनिको रोक्छ अब ऊ पाहा लागे पर्ली अनि सुरक्षित रोकेको त बसे पर्छ अब सधैँभरि एक नाच नेक्छन्
1: यो चट्याङका कुरा पनि आगो बाजलो छ यी चट्याङ जस्ने विपत्तिबाट जोगालाई कनको सुरक्षा अप्नाला पर्छ
0: चट्याङ त विषयमा यी चट्याङ बोल त कस्मोको भनेमा अब आकाश गर्जने सुको जुन आकाशमा चम्क छ नि आकाश चम्कलो अवस्थामा चट्याङ पर्ला त बेला होला होक्छ अब उनको समयमा अब मोबाइल लोक टिभी लोक चार्ज नै गर्ला घर बाहिर होला भनेमा बोटक आड नै लाग्ला खुल्ला ठाउँमा बरु घोप्टो परेको बहलार घरभित्र रहनेमा मोबाइल लोक नै चलाला सुरक्षित रहेको बहलार त हेर गरे पर्छ अब चट्याङ त हामी बच्ला र चट्याङ कुन बेला आइर्छ बल्लार कुरो चट्याङ हेर त देखाल होक्छ चट्याङ पर्ला लक्षण हो त तर चट्याङ कुना ठाउँमा पर्छ र कनिको पर्छ बल्लार कुरो त थाहा नै छ है यिनीहरूलाई त बिजुली गर चम्कने सुको आकाश गर्जने सुको आफ्नै तयारी सुरक्षित रहे पर्छ
1: मनिक विश्राम सँगै एकटा सचेतना सन्देश
2: जापानिज इन्सेफलाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जरुरी सूचना
3: जापानिज इन्सेफलाइटिस दिमागमा लाग्ला एक थरी गहिरो लामखुट्टे कप्तीको सर्लार भाइरल रोग हो यी रोग जुनसुकै उमेरक मानुसलाई लागे पार्छ तर धेरै जसो 15 वर्ष एठक छोराटेमा देखन्छ
2: यी भाइरसकबाट लाग्ला हाँस कुखुरी ठिकै चरे तसु सुँगुर बुङ्गुर ठिकै वस्तु लखलाई लामखुट्टे कप्टेनेसो लाग्छ तसु उसे लाग्ल लामखुट्टे मानुसलाई कप्टेटेमा यी रोग मानुसमा लाग्छ तर यी रोग मानुसकबाट मानुसमा
3: बिरामी ज्यान समेत ज्या पार्ला
2: जापानिज इन्सेफलाइटिस बाच्ला उपाय
3: लामखुट्टे कप्टलबाट बचाइने यी रोगकबाट बच्ला मुख्य उपाय हो
2: हाँस कुखुरी सुँगुर बुङ्गुर घोडा ठिके घरमा पार्ला चराई तसु जन्तु लखलाई मिलाएको घर सोको टाढो खोरमा धरेको जोगलार तरिकै सो पार्ला करु
3: घर बार दिस्कते खने खेतके मामा काम गर्दै खने पुरा बाउला अख्ल लुगा लाउ
2: घरक झ्याल डेरमा जाली धरला तसु पानी जम्ला ठाउँमा लामखुट्टे बढलार हकीको घर एर्सा वर्षा पानी जम्ला खौला लग पुर्लार करु
3: लामखुट्टे भगालार धुप तसु मलम चलाउ
2: सधौँ झुल लाइकु मात्र सुतलार करु
3: याद गर इसे रोगकबाट बचेले 12 महिना उमेरमा जे यी खोप ल्याप यदि यी खोप ल्यालै छुट्ल रक्षिक भने 5 वर्षक उमेर सम्म पनि जे यी खोप ल्या पर्छ
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र
1: डेंगु रोग बारे राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र जरुरी सूचना
3: डेंगु रोग लामखुट्टे कप्टीको लाग्ला रोग हो इसे रोगक लक्षण लग एनक हखै पार्छ
1: 81 बेसको ज्वरो आइला
3: टाउको बाठाला
1: वाक वाक लाग्ला
3: ओका टख्ला
1: जिउमा बिमिरा आइला
3: डेंगु रोग रोकथाम गर्ला उपाय लग
1: लामखुट्टे कप्टलबाट बचेलाई नाबो बाउला अक्ल लुगा लाइला त तसु पारेसम्म लामखुट्टे बगालार औषधि लग चलाएपछि

0: घर एर्सा ओर्सा सफा सुग्गर धरै पर्छि। डेङ्गु सार्लार लामखुट्टे सुग्गर पानीमा बस्ला रखेको पानी जमै पार्लार फुट्ल भाँडाकुँडा सिसी बोतल कप पुरानो टाइल ठिके सामान लग छोपिकु धरै पर्छि। ओस्निके कुलर फुल धरलार भाँडा लखक पनि सधौ पानी फेरै पर्छि।
1: पारैसम्म झुल भिटर सुटै पर्छि।
0: पानी ट्याङ्की लै बिर्को लाइकु धरै पर्छि।
1: डेङ्गु रोगक शंका लाग्नेमा चारौँ नजिकै स्वास्थ्य संस्थामा सम्पर्क गराइपछि
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र।

0: ए बर्के बर्के महामारी कुरा पनि रहेछ कि ए बर्के बर्के महामारी उन्टा बेला आएछ थाहा भयो कि आकस्मिक अहिले कि होइन यीलाई पनि त तयारी त गरे पर्छ नि यिनकै लागि तयारी के गरेमा सोलारी ओख्ला
1: हौ अब अहिलेको समयमा हामी बोल भूकम्पलाई नजिकै छ चिनन्जेली भूकम्पलाई भोगन्जेली उसको कोरोना भाइरसलाई पनि नजिकै छ देखान्जेली भोगन्जेली पनि अब यी भन्दा बाहेक विपत्ति लगत कुनलाई र कुनलाई पर्छ कट्काखेरी आइसिक बल्लार हिसाबै बख्लार होइन ऊ हरक पूर्व तयारी हामी अनि चनाखो हो बसे पर्छ है अब के भने अहिलेको यी अब असार साउन भदौ बल्ल यी म साउनसम्म असार साउन भदौ असोजसम्म त यी लडी बढ्लार पानी पर्लार सम्भावना धेरै हो कि पानी पर् अब के यसबाट धेरै किसिमको त हामीलाई क्षति पुग्ल हो कि अब यसरक तयारी हामी आगो जनीको बाँध्नुको छ उनकै यो हिसाबले करण जैसी भनेमा अब ऊभन्दा पछाडि महिनामा पनि अब फेरि अर्को विपत्ति सुरु होला लक्षण त हामी देखा पर्छ के भने अब हाम्रो मौसम अनुसार कत्काखेरि क्या होक्सी वाला कुरो त हामी भोगिसिरहनु नि त्यो अनि अब गरिम महिनामा हावा चलार सिजनमा आग लागि होला उसको अनि अब यी मनसुनको बेलामा अब धेरै पानी पर्लार पहिरो जैलार घरलग बगालार लडी बढ्लार सम्भावना होक्सी भन्नेमा ऊ हिसाबले अनि नै अब मै त यी सम्बन्धी एउटा चनाखो हेपर्सी भएको विपद सम्बन्धी समाचार लोकसुनलार विपद सम्बन्धी मोबाइलमा देखालार मौसम सम्बन्धी देखालार ऊ अनुसार त हामी काम लोक गरे पर्छ
0: ए सडक दुर्घटनामा युवा पुस्ता बढी पर्ला यीलाई पनि दुर्घटना त बाजिर सिद्ध होइन यीबाट जोगाएलाई कनको सुरेछ आफ्नो पर्ला अर्थात् चनाखो ओके पर्ला
1: अब सडक दुर्घटना बोल अब अनिको सुविधालाई मध्यनजर गरेको जुनै पनि एकता न एकता सवारी त घरमा चढ्लो नै होक्छ चालाहरू लग्छ अब यीमा सडक दुर्घटना बोल त कनको छ भने मै सडक दुर्घटना अब कर्छु नभएको कर्ला होइन यीमा त धेरै किसिमको अब भौगोलिक अवस्था सडक अवस्था र अनि आफ्नै मोटरसाइकल गाडी अब इन्जिन सम्बन्धी उसको पनि अवस्था सबै कुरो प्रभाव पार्छ नि त्यसलाई अब बादमा बुल्टेर छु भनेमा अब खाल्डाखुल्टी होला बादमा उयो हिसाबले चाल्या पर्ले अब आफ्नै गाडीले पनि बेला बेला सर्भिसिङ गरे पर्ले देखा पर्ले र बिना हेलमेट र लापरवाही तरिका इस्युको जुन यी अहिलेको युवा पुस्तै बाइक गाडी चलाछ नि ऊ त हाम्रो आफ्नैलाई नै एउटा दुर्घटना निम्तालो है उमा त युवा पुस्तालाई एकदम सजग हो पर्छ बिना हेलमेट गाडी चला बेहोल बाइक चला बेहोल अब आफ्नो त सबै कुरोमा ध्यान दिए पर्ले नि त्यो होइन उनीको त अगाडि गरे पर्छ
0: सबै विपत्तिबाट जोगाएलाई सुरक्षा दिएलाई सुरक्षाकर्मीको भूमिका विशेष गरेको क्या के रहेछ
1: अब सुरक्षाकर्मीले धेरै ठाउँमा त सुरक्षा दिएलाई अब सुरक्षाकर्मी पनि पहुँच पुग्ल नेक्छ सङ्ख्या नेक्छ नि त अब ऊ हिसाबले त पुलिस बैते सुरक्षाकर्मी बैते भएको हामी आफ्नै लापरवाही गरे बेहोल हाम्रो त अब घरकोबाट निस्किसिरहने छु मै सुरक्षितका साथ घर पुगे पर्सिक बल्ला त मानसिकतामा धरेको आफ्नै बाहिर निस्के पर्ली र ऊ हिसाबले त अब आफ्नो पूर्व रूपमा सुरक्षित रहेको घरकोबाटै बाहिर निस्के पर्ली जनीको निस्किहेर्नु मै उनकै घर पुग्छु बाइक त सोचे पर्छ
0: पूर्व यी सोचेनामा कुनै पनि दुर्घटना नहोला
1: नै
0: सुरक्षाकर्मी सूर्य विपत्तिमा सहयोग गर्ने बेला गाउँघरको मानिस क्या गरेको सहयोग गरे पर्छ
1: सुरक्षाकर्मी बल्ल धेरै पाहा विपत्ति त एक ठाउँमा मात्र एकजनालाई मात्र नै पर्छ नि त्यो विपत्ति बल्ल त एउटा समुदाय एउटा ठाउँ क्षेत्र धेरै ठाउँलाई त प्रभाव पार लग्छ नि त उयो त एकजनालाई मात्र असर गर्ला त विपत्ति नै हुन्छ अब उसका खेरि सुरक्षाकर्मी बल्ल थोरै सङ्ख्यामा खट्लो हुन्छ र स्थानीय स्तरमा पनि

0: पार्लर मान्छेलो घर अब सामान निकालेको कुटो कोडालो कोडाल लिएको चम्कोडाल लिएको अनि क्या र शिक्षा छन् उ लिएको त निस्के पर्लि र सुरक्षाकर्मीसँगै न हातमा हात बढाएको उद्धार कार्य गरेको त समाजमा सहयोग एक आपसी सहयोग गरेपर्छ.
1: विपत्ति समय सो स्थानीय सरकार त सो स्थानीय समुदाय सुरक्षाकर्मी विपत्ति बेला मुख्य भूमिका क्या के रहेछ स्थानीय सरकार समेत पनि त भूमिका रहेछ
0: मेन त अवश्यमा स्थानीय सरकार नै हो. अब स्थानीय सरकारको बाते केले भने हामी सुरक्षाकर्मी त उठाउँमा नयाँ हक छौँ. त्यो काम गरे जहिले बेलामा उद्धारमा जहिले बेला हामी नयाँ हक छौँ. अब उसको पुरानो मान्छे बल्ल त स्थानीय सरकार हो. स्थानीय सरकारले हामीलाई घटनाको विषयमा जानकारी दिलार र कसै कसै क्षति पुगेहरूले हामी क्या गरे पर्ला सम्बन्धी स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र स्थानीय मानिसले हामीलाई सहयोग गरेको अनि हामी अगाडि बढेपछि
1: विपत्तिको लागि चाहिने सामग्री घर घरै त सुवडा सरकारदेखि पालिकासम्म किन किन धेरै पर्छ. बाढी पहिरो आगी लाग्ला जसनिक विपत्तिको लागि
0: अब विपत्तिको लागि हो त विपत्ति बोल्नु नै सिक्यो. हामी सधैँभरि अब आग लागेको समयमा आग लागि मात्रै बुझ्छु, भूकम्पको समयमा भूकम्प मात्रै बुझ्छु. ऊ होइन कि ओडामा पनि स्थानीय सरकारले विपद व्यवस्थापन समिति गठन गर्लोक्छ. अब विपद व्यवस्थापन समिति गठन गरिसिरहने छुको अब विपदलाई आफ्नै पूर्वानुमान गरेको. अब हाम्रो ठाउँमा त बढी क्षति कुन विपत्ति गर्छ. ओख्रा लागि चाहिला सामान हो त स्थानीय सरकारले नै किनेको ढरिदिएको एक ठाउँमा त स्टोर गरेको र क्लब लहलाई जिम्मा दिलाएर नेहने युवा पुस्तालाई त ऊ सम्बन्धी तालिम दिएको जानकारी दिएको पहिले सुको न हामी तयारी भएको बसेपछि
1: बर्के विपत्ति विपत्तिको लागि चाहिने सामग्री बर्खे विपत्तिबाट जोगेला त्यसो राहत दिएलाई क्या गरेपछि कुन त अवस्थामा दिए पर्ला सरकार.
0: अब यिनको है विपद बोल्दा त हामी तिन किसिममा बुझ्छु हामी मेन सुरक्षाकर्मीले हे त अब विपद पूर्व र विपदको समयमा अनि विपद पश्चात बेला रोक्छ विपद पछाडि. अब विपद पूर्व त हाम्रो काम के हो भनेदेखिमा पूर्व तयारी भोक्छ अनि रोकथाम हो अनि उसको न्यूनीकरणक उपाय हो अनि क्षमता अभिवृद्धि हो. अब ऊ बल्ल हामी स्थानीय स्तरमै तयारी रोकथाम न्यूनीकरणक लागि हो त पहिले सुको तयारी अवस्थामा बहलार बहलार कुरो हो र विपदक समयमा त अब विपद तक समयमा बोल प्रतिकार्य गरेपछि विपदक समय त एकदम जोखिम हो नि त. गर्दाखेरि त धेरै खालको काम गरेपछि कुन घर कुन त गाई वस्तु धेरै खालको त हामी उद्धार गरे पर्ला भएको कारण प्रतिकार्य भइले अनि एउटा लागि रात व्यवस्थापन. अब रात व्यवस्थापनमा त स्थानीय सरकारले नै हेर गरेको के आवश्यक रहेछ ऊ पहिचान गरेको अनि सुरक्षाकर्मी मार्फत त बाँड फाड गर्लाहरू र लास्ट बल्ल विपद पश्चात विपद पछाडि कुरोमा त अब स्थानीय सरकार विभिन्न एनजिओ सङ्घ संस्थाले त भूमिका होक्सीमा अब पुनर्स्थापना बल्ला रोक्सी अनि पुनर्लाभ होक्सी कैसेको विकास यो त स्थानीय सरकार र अन्य सरकार यीसँगै सम्बन्धित सङ्घ संस्थाले भूमिका खेल्छ.
1: खेलकुदमा पनि आगु बढ्ला रहेछ स्वास्थ्यलाई खेलकुद बाँच्ने खाने कनको रूपमा बुझ पर्ला.
0: अब केले भने मेरो त अब जागिर खियाभन्दा अगाडि पनि म खेलकुद पेसामै लागेको अनि खेलकुद त ऊ जुन जोसे गर्दाखेरि पनि म त सेना प्रहरी एउटा सशस्त्र प्रहरी बने पर्छ बल्ला मेरोमा त छुट्टै हालक एउटा छुट्टै हालक मेरोमा त योजनाहरूले केले म खेलकुदलाई मेरो पुरानै हो. म खेलकुदलाई अनि पनि छाड लेखेन. अब खेलकुद बोल्ला त स्वास्थ्यको लागि खेलकुद अनि राष्ट्रको लागि खेलकुद बाहेक हामी खेल्छौँ. अब अहिलेको समय बल्ल धेरै समय मान्छेले हो मोबाइलमा खेल्ला गेममा मात्रै ध्यान रहेछ शारीरिक रूपमा यता कुनै पनि यी सम्बन्धी सोच भइथे केले भने शरीरलाई दुःख दिने उक्सिक बल्ला सोच रहेछ. अहिलेको समय त ठिकै हो. अबको 10 वर्ष पछाडि उता मान्छेले हलै सुगर प्रेसर यी मोटालार रोग लोहे रोगे सतालार एकदम धेरै चान्स रहेछ.
1: यसलाई पनि स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेछ
0: रहेछ स्वास्थ्यको लागि नै रहेछ अनि सँगसँगै राष्ट्रको लागि पनि रहेछ.
1: ठिक रहेछ यसलाई नै खेलकुदमा तर सभ्य समुदायको लागि सुझाव पनि रहेछ.
0: खेलकुद त अनिवार्य नै हो. अब खेले नै पर्छ. अब खेलकुदमा लागि कराते नै खेला पर्छ बल्लार भइदियो कि बिहानी समयमा मर्निङ वाक बिहानी बिहानी बुल्लार उसुको आफ्नै पनि करे पार्लार शरीरलाई त जत्का दुःख दिए ओत्के हामीलाई सुख हक्छ नि त पछाडि. अहिलेको समयमा शरीरलाई दुःख दिएन सिक बल्लार सोचाएर छ र एक पछाडि त धेरै जटिल एउटा समस्या आइपर्छ, उत्केलै खेलकुद आवश्यक

0: समुदायिक मानिसहरूले खेलकुदमा कटका सक्रिय हुनुपर्छ।
1: समुदाय त एकदम महनी, अब बालबच्चा मात्रै भयो कि बुढाबुढी मान्छे लोक पनि खेलकुदमा लागेपछि अनि केले भने अहिलेको मान्छे लोक घुँडा बाठालार सुगर प्रेसर रोग यता ओछ्यानमा बसलार चलन रहेछ। एउटा घुँडा बाठालार यी मान्छे लोक प्रेसरक मान्छे लोक बिहानीको समय एकदम बुल्लेलाई राम्रो समय मान्छौँ नि त, ऊ समयमा मात्रै एक दुई घन्टा त नै भाजौँ, आधी घन्टा इसुको 25 मिनट तर्का 2-3 किलोमिटर बुल्लार गर्नमा ओलहलै त औषधिक रूपमा काम गर्छ।
0: धनवर समुदाय हेटर ठाउँमा धेरै मानिस खेलकुदमा सहभागी होक्लर छ, तस उप्र उप्र राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा क्यालाई पहिचान भयो कि एक कारण क्या रहेछ तर विचारमा?
1: अब मेन बोल्दा त हाम्रो परिवारकबाट त साथ सहयोग होक्छ, अहिलेको परिप्रेक्ष्यमा आर्थिक सुगोलीको धेरै खाले एकटा भूमिका हक्छ नि त, यीमा मान्छे उपर पुगेको लागि र उसलाई यता दिगो रूपमा दिएको लागि अर्कैलाई हेठक लेभलसम्म त मान्छेले खेल्छ। जब उपरको लेभलमा बोल्ल अहिलेको समयमा हामी औँलामै अङ्गुरमै गनेको पनि हेरकरे पार्छु, चञ्चला दनवार दिदी एकटा उपरसम्म पुगेरले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुगेरले, र ऊभन्दा हेठक हो त रसद खेलकुदमा नै होला होइन, दनवार जातिले धेरै रहेछ धेरै खेल क्षेत्रमा रहेछ, तर चिन्लार हिसाबले भइथे अब यीमा प्रभाव पार्ला चिजहरू धेरै रहेछ, अनि कटकानी हिसाबमा लागि पर्ला बल्लार कुरोमा भर पर्छ।
0: यहाँलाई मनमा नै आफूले लिनुपर्छ। खेलकुदमा सोलारी सुको खेलालाई सुरक्षा निकायमा जाहिर खायलाई सजिलो होक्लार कुरा बाछा यो कुरो प्रश्न पाइँदैन?
1: एकदम राम्रो प्रश्न है, किनभने हाम्रो दनवार जाति बल्ल खेती किसानीमै हामी निर्भर रहेछु, सकभर जागिरमा हामी धेरै भइदिए होलार मान्छे लोक पनि उप्रोक पोस्टमा प्राय कमै नै रहेछ। अब सरकारी जागिर खाइसिदाको खेलकुद र पढाइ लेखेको लागि धेरै सहज हो, किनभनेमा हामीलाई चैलार डाइट खर्च भइले हामी अब कुनै गेममा ज्यापरली भनेमा पहिले त आफ्नै खर्च गरे पर्ला रहेछ नि, उसको लागि पकेट खर्च सबै नेपाल सरकारले दिलाएर होला कारण सरकारी जागिर खाइकु अनि सँगसँगै खेलकुदमा लागेले त धेरै नै हानि राम्रो छ।
0: ए खेलकुद सबै स्कुलमा आत्मरक्षा तालिम खेलकुद दिएलाई केले आवश्यक रहेछ?
1: अब खेलकुद बाती बत्तिकै अब हामी झगडा करलार बार्लार मात्रै बुझ्छु, झगडा करलार तर कुनको ठाउँमा करलार बार्लार कुरो त हामी नै बुझ्छु के, अब यी आत्मरक्षा बल्ल एक किसिमको झगडा हो, केले भनेमा सकभर आत्मरक्षा शिकार आत्मरक्षाका तयारी कुनै गरे पर्छ बाध्यखेरि छोरी चेली लेखे हाम्रो बेतेक लेखे त यी आत्मरक्षा सिके पर्ला रहेछ, केले भने हाम्रो बेतेक लोक कमजोर होक्छ, उलोक त छिट्टै अर्का आश्वासनमा फसला रोक्छ अनि अर्कै जेबलले ऊ मान्छ अनि एउटा शारीरिक रूपमा पनि कमजोर होला कारण विभिन्न किसिमका नकारात्मक सोच धर्ला मान्छेले उसलाई असर पुर्याला होला कारण यी आत्मरक्षा तालिम लिएको बस्नामा आफ्नैलाई पर्ला बेलामा मै आत्मरक्षा सम्बन्धी सिक्रैनु मलाई यनीको त मान्छेले आक्रमण गरे होइन म यनीको बचे पर्छ बल्लार कुरो उसलाई पहिले सुन थाहा होस् अनि ऊ त आत्तलार भन्दा पनि तयारीमा त बढी जोसिलो हो अनि सजिलो होस् उत्केलाई अनि आत्मरक्षा आवश्यक रहेछ।
0: बेटे बेटेक लागि आत्मरक्षा बेटेक विशेष गरेको आत्मरक्षा तालिम दिएलाई ओखिक बाबा माया कनको सहयोग आवश्यकता पर्छ?
1: प्राय बाघ माग लेखे अब यी खेल्लार दौडलार बोल्ने सुको दुःख होक्सिक गाह्रो होक्सिक बाईको माया कर्सात अहनीको माया पछाडि असर कर्सिक बालार कुरो नै बुझ्छ र बाबाङ माया नै बुझे पर्छ पहिले सुरुमा बच्चाले हे बेट्याग बेतेखे मै खेल्छु मै आत्मरक्षा सिक्छु बाईको बै कि बाबाङ माहे मेरो बेतेखलाई मेरो बेतेखलाई त आत्मरक्षा आवश्यक रहेछ बाईको उसले हे नै ध्यान दिए पर्छ किनभने आत्मरक्षा बल्ल यी बाँचलार र बचालार मात्र भयो कि यीमा शारीरिक फिजिकल कुरोलोक पनि जोडन जेरली अब शरीरलाई त हामी तन्दुरुस्त धरेलाई अल्छी नै हुनेको लागि त आत्मरक्षा डोरो भूमिका खेल्छ।
0: आत्मरक्षा तालिम लिएर मानुस पनि विपत्तिमा काम गरेलाई सहयोग दिएलाई सक्छ?
1: एकदम आत्मरक्षा बल्ल त झन् राम्रो हो नि, आत्मरक्षा त अब एक त बाँचलार र बचालार बल्लार बुझ्छु हामी ऊ होइन कि आत्मरक्षासँगलाई ध्यान दिला मान्छे एकदम निरोगी होस् निरोगी होस् जानेसुको जुनसुकै विपदमा पनि चाँडो भन्दा चाँडो खटीको उद्धार कार्य गरेलाई सजिलो पनि होस् र ऊ मान्छे सजिलै अर्कै भन्दा पनि चाँडो त काम गर्ला सम्भावना होस्
0: यी सुरक्षा कर्मीबाट स्कुलमा पनि विपत्तिक विषयमा तालिम क्षमता अभिवृद्धि अनुशिक्षण किन दिएपछि?
1: हाम्रो उता सशस्त्र प्रहरी अनि महिनावारी रक्सी कार्यक्रम स्कुल स्कुलमा हामी जनस्तरमै जेको कार्य पर्ला रक्सी अब महिनामा त अब हामीलाई कुन खाले शीर्षकमा काम करलार बलार कुरो प्रगति आदेश आइसे आइसिरहनेछु। महिनामा एकचोटि कहनु विपद व्यवस्थापन, कहनु आग लागि, कहनु यी आत्मरक्षा सम्बन्धी तालिम हो त हामी काराते बुलरहने कहनी स्कुल लोगमा पनि
0: स्कुलमा यिनकै तालिम सचेतना जनचेतना दिएको स्कुलबाट विपत्तिको बेलामा सहयोगको रूपमा पाइरहेको स्कुलको विद्यार्थी लखक मास्टर लखक
1: अब कुन कक्षी है भनेमा हामी स्कुलमा जेको सिकासिरहनेछुको स्कुलक बच्चा लखक मार्फत त घरक ब्यागमा हेले पनि खबर पुग्लार खैको अनि हामी एकजनालाई सिका लग्छु सिकाते हामी तर एकजनाको बाते ओरक परिवारमा जेको ऊ फेरि सिकालार त एकदम राम्रो हानेको चलन रहेछ। बच्चाले हे केले भने राम्रो कुरो लयो त सजिलै ध्यानमा दिलार दिमागमा धरलार र अर्कोलाई पनि सेयर गर्लार यी प्रविधि त एउटा राम्रो हो। अब हामी अनि स्कुलमा जेको सिकाते हानी स्कुल बच्चा सर मिस लहलाई र उसले फेरि अर्को मान्छे लहलाई सिकालार त धेरै राम्रो हेर्छ किनभने थाहा होला कुरो त अनि विपदमा यिनको करे पर्छ है भाइको जुनै पनि सिकालार भइला नि त्यो
0: यिनकै गरेको सुरक्षा निकाय सेफी स्कुलमा तालिम दिइरहे यिनकै लागि स्थानीय सरकार क्या सहयोग दिए पर्नामा सोलारी खोला
1: हो यी एकदम राम्रो क्वेसन भयो यी त किनभने अनि सशस्त्र प्रहरी मात्रै भयो कि यी सरकारी स्तरक तिनै तहक सरकारी स्तरक बाटे स्कुलमा स्कुलक विद्यार्थीहरूलाई नै तालिम कराएको हामी अगाडि बढे पर्छ बल्लार एकता नीति रचेक जनकै आर्मी लेखे यी अनि एनसिसी बल्लार तालिम चलाएको स्कुल स्तरक बाटे नै विपदमा त एकता युवा दस्ता खडा गरेली भनेमा सशस्त्र प्रहरी बले पनि अनि विपद सम्बन्धी एउटा पालिका लोगमा जेको यी स्थानीय स्तरबाटै द्रुत प्रति कार्य एकदम चाँडोभन्दा चाँडो त विपदमा खटलार मान्छे लोक भएको विपद आधारभूत स्वयंसेवक तालिम काराते बुलरेली र नेपाल प्रहरी पनि अनि अनेक ठाउँमा यी विषयमा होता विभिन्न विपद सम्बन्धी होता जनचेतनामूलक कार्यक्रम लोक चाला हामी अनि देखिरहन
0: समस्या क्या के भयो पर्ला यिनकै तालिम दिएको समयमा स्कुल व्यवस्थापन समिति स्कुलका बालबालिका छ्याबे छ्याबे तनाव दिएको कुनै अनुभव रहेछ?
1: एक त के अक्ष है भनेमा अब स्कुल लोकमा त ल आज यिनको ब्यारेकबाट तालिम दिएर आइतिर्सिक बल्लार शीघ्र सर मिस लेखेको अनुसार विद्यार्थी लहलाई भेला काराएको डर लाग्छ अनि हामी जे सजिलै छु बुझालार सिकालार कुरो त हामीलाई सहज हो कि हामी व्यवहारिक पनि र सैद्धान्तिक व्यवहारिक दुइटै हामी त उसले बुझलार हिसाबले सिकाछु। स्थानीय स्तरमा हो त आज यिनको तालिम रहेछ कि आइन त्यो भाइको बोल्दै खानी प्रायः मान्छे लोग त भेला जम्मा नै होला अनि यिनकै यिनकै कारण एउटा मनै समस्या हो कि तर जटकाजना मान्छेलाई हामी बुझा पारेन अनिसम्म एकदम राम्रो रहेछ कि विपदमा
0: मतलब व्यवस्थापन समिति स्कुल परिवार सहयोग गर्नमा सेबी भन्दा सोलारी बन्ला
1: हो किनभने स्कुलकबाटै नै अगाडि बढे पर्छ स्कुल हो नि त हाम्रो अब सेबे कुरोको त बिहानी हामी एकछिन घरमा बस्लार हो दिनभरि त हामी स्कुलमै हुन्छु र सेबे कुरो अब भविष्य बानालारको बानालार सुकुलीको सेबे कुरो स्कुलकबाटै नै हामीमा त विकास हो त्यो जहिले कारण जे पनि कुरो रहेछ स्कुलकबाटै बरु स्कुलमा पनि अभिभावकलाई बोलाएको हो त हामी यी सम्बन्धी अगाडि बढ्ला सरकारी नीति भइलिएको हुनेमा त जुनसुकै विपद पर्ला बेलामा पनि चाँडोभन्दा चाँडो सुरक्षाकर्मी नै जेल अवस्थामा पनि उद्धार रहेछ।
0: अशोक जङ धनुवार फायर फाइटर्स सशस्त्र प्रहरी प्रहरी पुलिसमा काम गर्न पनि मानिस व्यक्ति रहेछ स्थानीय सरकार क्या गर्नेमा फायर फाइटर्सको लागि सहयोग पुग्ला यो जङ्गलमा बर्खे आगी लाग्लामा त ठुलो समस्या रहेछ नि यसलाई चाहिँ स्थानीय सरकार क्या गरेमा सोलारी ओखलार यो टिमको लागि
1: अब अनि त पछिल्लो समयमा जिल्ला वन कार्यालयबाट वनमा आगी लाग्यो त्यो हेर्ने फायर आग लागि कन्ट्रोल रुम भएको स्थापना कर्लरले अब जुनमा त आग लाग्यो होला कुरो ल त सजिलै कुनलाई गरे कुनलाई गरे बल्लार गाउँले हलै भन्दा पनि लाइफ एकता त वन विभागमा फायर कन्ट्रोल टिम फायर रोके आगि लागि रोकेको लागि एउटा कमिटी रहेछ उसी कन्ट्रोल रुम रहेछ उसीमा फोन गर्नेछु त कुन ठाउँमा आग लाग्यो होला, ऊ ठाउँमा त सजिलै थियो, चाँडोभन्दा चाँडो सेना प्रहरी सशस्त्र प्रहरी त परिचालन होला रहने एउटा हेरेर लेख्छ। अब ऊभन्दा पनि जुन स्थानीय स्तरमा त क्या गरे पर्छ भनेमा ऊ सम्बन्धी तालिम लुक्दे पर्ली वनपाले, अनि हाम्रोमा वनपाले बाहेक एकजना मात्रै ढर लग्छु, ऊ वनपाले क्या त देखाला क्या उमा समस्या र सिन्दु पहिले नै चार पाँचजना उता मान्छे लोक यी वन रक्षक बाहेक खटालार, अनि उल्ह काम उता वन वनमा जेको आग लागि हो पार्लार ठाउँमा अग्निरेखा लोक कोर्लार, अनि पुरानो पुरानो रुख लोग रक्षिक भने बोट बिरुवा लोग रक्षिक भने हिमलाई एउटा काटछाट गर्लार, यी सम्बन्धी एउटा तालिम नै दिएको एकदम वृहत रूपमा स्थानीय सरकारले पहिले नै तयारी गर्नमा वनमा लाग्ला र आगि त अब हुने पनि लागि नै हाल्छ, तैपनि कमभन्दा कम क्षति लाग्यो एउटा यी भूमिका आवश्यक रहेछ।
0: हाम्रै काभ्रे जिल्लामा फायर फाइटर्स टिम वन विभाग टोली दस्ताको लागि आगि निभाल दमकल पर्याप्त रहेछ
1: बोइते केलाई भने यत्रा जिल्लामा, अनि नवबुद्ध नगरपालिकामा एकटा नयाँ दमकल थपन जेरली ढुलीखेलमा एकटा दमकल रहेछ, ढुलीखेलक दमकल पनि खासै प्रभावकारी बैठे भने चुट्नेन रहेछ, पाँच खालमा एकटा रहेछ ओसुको अर्को बल्ल पानी ट्याङ्करक रूपमा रहेत रहेछ, तर दमकल नै भएको जुन दमकलमा हुए पर्ला क्षमता दमकलले कर्लार भूमिका यी सम्बन्धी त स्रोत सम्पन्न होला दमकल त धेरै नै कम रहेछ।
0: यही लागि स्थानीय सरकार क्या गर्नेछ सोलारी ओखला
1: यिनको मा त के लाग्छ भने अब आग लागि बोल्ल कुरो जङ्गलमा मात्रै नै लाग्छ, र धेरै ठाउँ जङ्गलमा हो त बात पनि नै हुलाग्छ, अनि बात नै हुँदोमा त दमकल लेगालार कुरो बेहल दमकललाई नै अप्ठ्यारो हुन्छ। अब जङ्गलमा त सबसे बढ्के कुरो बोल्ल आग लागि पहिले सुकाउन यी वन रक्षक बाहेक चार पाँचजना मान्छे कैद काट्छ, आवश्यकता अनुसार मान्छेलाई खटाएको अग्नि रक्षक रेखाल कोर्लार, अब यिनकै कुरोमा त अगाडि बढे पर्छ। अब गाउँ घरको लागि उता अब सिन्धु जुन उद्योग कल कारखाना गोदाम पसल लोगमा पनि पहिले सुकाउन यी आग लागि त तयारी भएको बसे पर्छ, गोठको लागि बरु पसल व्यवसायले नै किन्लार हो कि वा नगरपालिका ओडै त सहुलियत दरमा किन्दिलार हो, एकता आग लागि निवारण यन्त्र बाल्ला रक्षिक फायर एक्सटिङ्गुइसर ऊ त प्रत्येक पसल घर गोदाममा त अनिवार्य रूपमा धर्नामा आग लागि बोल्ल एकता चुट्ने झिल्काबाट सुरु होला रो, अनि बिस्तारै बढ्दै जे किता क्षति होला र नि ओखरको लागि हो त देखे बित्तिकै आगिले नियन्त्रण गर्नमा राम्रो होस् ओखरको लागि त विशेष ध्यान आकर्षण कार्य चाहिन्छ म
0: सेब्य लागि यी ध्यान आकर्षण गरेपछि अन्तमा तर दनवार समुदाय सेब्य लागि किछु सुझाव बाँकी रहेछ।
1: अब दनवार समुदाय बल्ल हामी अनि चिनन जेर्नु आज म यी रेडियो नेपाल कार्यक्रममा आएको दाई भेषराज दाईबाट एउटा एउटा कुरोलाई त जनचेतनामूलक हिसाबमा सेबे हाम्रो दनवार दाजुभाइमा त साढे पाइलार अवसर पाइनु अब यीमा त म धेरै धेरै नै धन्यवाद दिए चाहिन्छु दाईलाई पनि, र मेरो समुदायमा मेरो भन्दा नि हाम्रो समुदायमा हाम्रो दाजुभाइ लोक दनवार दाजुभाइ लोक अब पनि हामी एउटा पुरानै अवस्थामा बसिनु छ, अब युग परिवर्तन भइसकेले मान्छे लोक नयाँ नयाँ सोचमा नयाँ नयाँ काममा लागेरला, अब हामी उता हाम्रो छाब्याक लखलाई कनिको अगाडि बढालार, र हाम्रो व्यवसाय हामी करिदहरूलाई कामलाई पनि हामी कनिको अब उपर लेग्लार मनेक राम्रो व्यवसायमा त परिणत गर्लार, र उही अनुसार आमदानी लिलार बलार कुरोमा त हामी अग्रसर हुँ पर्छ, नै राम्रो कुरोलाई भन्दा नि राम्रो कुरोलाई त धेरै सुनलार अनि अर्कोलाई सुनालार काम गरेपछि दनवार जाति बाहेक हामी अब पनि त अब किच्छु नै जानलार जात बाहेक हामी बसेन छ, अब हामी नै परिवर्तन गरेपछि ओखरको लागि हो त सुनेको बुझेको चुट्ने नै भए सिक्ल जान्ला कुरोलाई सेवे सामु त पुर्या पर्सिक सिक्या पर्सिक गल्तीलाई गल्ती बाजे पर्सिक राम्रोलाई राम्रो बाजे पर्सिक बाजे चाहिन्छ।
0: कामक व्यस्त रहलछ पनि तोल्खे इन्के कार्यक्रममा समय दिएको सेबेक लागि काम गर्न लागि जाँगर जो समय दिल यी रेडियो नेपालबाट यी हामी दनर कार्यक्रमबाट धन्यवाद धर्लम है अख्नि आइलो दिनमा पनि अर्कै विषयमा विषयवस्तुमा कुरा गर्छु, आजको लागि तोलखेलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद विशेष तोलाई र यी हामी दनवार कार्यक्रम जुन रेडियो नेपाल अगवाते प्रसारण हो सिंहदरबार अगवाते र उसैमा बसेको सरस्वती दिदी र दुई भेषराज दाई जुन औरत र काम गरेले दनवारलाई त एउटा भाषा चिनारीको लागि जुन दुई पहल गरेले र मलाई पनि बोलाएको यो अवसर दिएर दिलामा म फेरि पनि तँलाई धन्यवाद दिए चाहिन्छु। र अब जुन रेडियो नेपाल कार्यक्रममा त हाम्रो दाई दिदीले जुन कार्यक्रम चलाएको बसेरलात, अब यीमा त फेरि कन गएको छ भने चिन्ला चिन्ला मान्छेलाई मात्रै बोलाइलात, आफ्नै मान्छेलाई मात्रै अन्तर्वार्ता लिली बाल्ला रोक्सी उत्केलाई आगामी दिनमा हाम्रो दाईले इच्छी बसेको चिन्ल र बुझ्ल अनुसार मान्छेलाई हक बाते थाप्यासम्म जुनलाई पनि बोलाएको इच्छीमा मुरो जस्तै सचेतनामूलक कार्यक्रमको लागि साडालार अवसर धेरै सम्भावना छ। उत्काखेरि वटा जुन बेला पनि बोलाल अवस्थामा यी रेडियो नेपाल कार्यक्रममा आएको आफ्नै धारणा विचार लोक जनचेतनामूलक कुरो लोक क्यार छ आफ्नै सँगै सिप कला ऊ वटा देखाएको हाम्रो अझ यी दनवार कार्यक्रम हामी दनवार कार्यक्रमलाई यता देशव्यापी रूपमा त वृहत रूपमा बुझा पर्छ र यी कर्तेखेरि हाम्रो भाषा पनि संरक्षण हो उत्केलाई सबैजना अथवा यी रेडियो नेपाल कार्यक्रममा आएको साडा पनि परिलिक र सबैजनै अब सुने पनि पर्छ क्या यी सुनलार माध्यमले धेरै रहेछ उठाको लागि हो त अनलाइनमा जेको रेडियो नेपाल सर्च गरेको रेडियो नेपाल कार्यक्रम लोक पनि सुने मिलिलिक अनि हाम्रै दनवार कार्यक्रम पनि औरक पनि सुने मिल्ला रोक्छ सबै त अब हामी दनवार यी हामी दनवार कार्यक्रमलाई त सफल बनाएको लागि वृहत बनाएको लागि परेपछि बाजे चाहिन्छ फेरि पनि आगामी दिनमा दाईले सम्झला मान्छे लगो त इच्छा आएको साडा दियो बाजे चाहिन्छ
0: कामक व्यस्त आफ्नो पनि तुई उनकै कार्यक्रममा समय दिएको सेभेक लागि काम गरेलाई जोस जागर समय दिएमा यी रेडियो कार्यक्रम हामी दनवारबाटै धन्यवाद दिए चाहन्छु मै सेभेक मानिसक लागि सरकारले भिन्न भिन्न क्षेत्रमा सेवा सुविधा तसु सहुलियत दिइरहे कि सेवा सुविधा कनि गुलिलार बाजलार बारेमा भने हामी धेरै जस्तोलाई थाहा नरहे पार्छ यसनिके विषयमा पनि विशेष गरीको आइलार अङ्कमा हामी दनवार कार्यक्रम बनाटे जान्छु धन्यवाद सेभेक जाति आवाज उठाएको संचार माध्यमबाट मनमा लाग्ला जिज्ञासा मेटालाई तसु जुन सुकै समयमा पनि मानसिक आवाज बल्ल बनाएको आगो बढ्ला संचार माध्यम रचिक बाजला विश्वास तुलाई रचिक आज कार्यक्रम तलाई कनको लागि यी कार्यक्रम बारे तोरो सल्लाह सुझाव तसु प्रतिक्रिया दिटिक एनाबाट आइला दिनमा हामी दनवार कार्यक्रम सोलारी बनालाई मद्दत पुग्ला तसु फरक विषय वस्तु तसु शीर्षक सँगै फरक क्षेत्र प्रतिनिधि बोलाएको कार्यक्रम सोलारी बनालाई पनि बर्खी मद्दत पुग्छ यसनिके विषय वस्तुमा आज कुराकानी कर्ता कति समय सिधी सिधाले कार्यक्रम बनाएरमा सहयोग पुग्लार सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्राविधिक कोठाबाट प्राविधिक कोठामा सहयोग गर्लार प्राविधिक साथी तसु यी कार्यक्रममा सहभागी ओकेको जिम्मेवार ठाउँबाट सभ्य मानिसक जिज्ञासा मेटालार चाहिलार भूमिका महत्व दिएको हामी दनवार कार्यक्रम सुनेकी साथ दिला सभ्य रेडियो प्रेमी साथी लखलाई मनै सोको धेरै धेरै धन्यवाद दिए चाहन्छु अब कार्यक्रम विषयवस्तु आइला दिनमा पनि थपिएको अझ रचनात्मक तसु सकारात्मक बनाएलाई क्या गरेपछि सभ्य सल्लाह सुझाव अनुसार प्रतिक्रियालाई ध्यानमा धरेको हामी दनवार समुदायलाई सभ्य सामु चिनाको आग बढ्ला प्रयास पनि गरिदर्छु ओत्केलाई एकट्रक लागि हाम्रो इमेल ठेगाना हो pdanuwr335@gmail.com imsaraswatiy17@gmail.com तसु सम्पर्क नम्बर 9849349414 भेषबहादुर दनवार अनशोक 9764398115 सरस्वती राज दनवारमा तोलखक आफ्नै लेख रचना साहित्य सङ्गीत सामुदायिक चिनारी कार्यालय जेना सुकी सामग्री पनि पठाए पार्छ हस् त आज कुरोकानी यत्कामा नै बिसा छु अर्को हप्ता नयाँ पाहुना नयाँ विषयवस्तु लिखु कार्यक्रममा मै आइ नै हाल्छु हामी कार्यक्रम बनाएलाई सहयोग गर्ला मै भेषबहादुर दनवार तसु सहकर्मी सरस्वती राई दनवार प्राविधिक रूपमा सहयोग गर्ला प्राविधिक साथी सहित आज कार्यक्रम हामी दनवार कार्यक्रमबाट बिदा हुन्छु जैटा जैटी एकनगी तोलखक सामु दर्शु रेडियो नेपाल सुनिकु बसिदार हस्त शिवा ढोकरी

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य र बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सङ्घीय संसद सचिवालयले आज दोस्रो सूचना जारी गरी प्रतिनिधि सभाको बैठक पर्सि आइतबार बिहान 11 बजेका लागि तोकिएको जनाएको छ। यसअघि आजै सङ्घीय संसदका महासचिव पदम प्रसाद पाण्डेले प्रतिनिधि सभाको बैठक भोलि शनिबार 11 बजेसम्मका लागि स्थगित गरिएको सूचना जारी गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। गृहमन्त्री सुदन गुरुङले लागु औषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले लागु औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागु औषध नियन्त्रण तथा ओसार प्रसार विरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागु औषधको ओसार प्रसार र दुरुपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताउनुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ। विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमुना परीक्षण गरी निगरानी बढाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि सुरु भएको सङ्क्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू सङ्क्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी अन्डा दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रूपमा कानुन गरी यातना पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरेको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा यातना पीडितलाई न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरेको हो। नेपालले यातना विरुद्धको महासन्धिको अनुमोदन गरिसकेपछि संयुक्त राष्ट्रसङ्घको यातना विरुद्धको समितिमा बुझाउनु पर्ने आवधिक प्रतिवेदन करिब 2 दशक लामो समयदेखि बुझाउन नसकेको, अन्तर्राष्ट्रिय मञ्चहरूमा यातना जन्य कार्यको बारेमा प्रश्न उठ्ने गरेको र पीडितले न्यायको अनुभूत गर्न नसकेको अवस्था रहेको आयोगको ठहर छ। स्याङ्जाको वालिङ नगरपालिका साथ स्थित लवली डाँडामा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 17 जना घाइते भएका छन्। वालिङको मिर्दी चापाकोट सडक खण्डमा ताप्केबाट वालिङतर्फ जाँदै गरेको BA 7905 नम्बरको जीप अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका वालिङ नगरपालिका साथका 25 वर्षीय राजेन्द्र बिरकट्टाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जीपमा सवार कुल 18 जनामध्ये घाइते भएका अन्य 12 जनालाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ। पोखरा पठाइएका घाइतेहरूमध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास एलपिजीमा लगाइएको प्रतिबन्ध हटाएको छ। हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो। भारतीय पेट्रोलियम मन्त्रालयले बिहिबार राति जारी गरेको विज्ञप्तिमा गैर घरेलु प्याक गरिएको एलपिजीमाथिको प्रतिबन्ध हटाइएको र पश्चिम एसियामा सङ्कट सुरु हुनु अघिकै स्तरमा आपूर्ति पुनः स्थापित गरिएको जनाएको छ। मन्त्रालयका अनुसार सङ्कटको सुरुवातमा रोकिएको ब्लक एलपिजी आपूर्तिलाई पनि पूर्ववत उपभोगको 50% पुनः सञ्चालन गरिएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब सुन्दै हुनुहुन्छ तामाङ भाषामा समाचार, त्यसपछि केन्द्रीय प्रसारणमा शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 को पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य नेपाली विषयको पाठ 4 रहेको यस्तो कहिले नहोस् मनुवाद पाठको भाषिक संरचना र वर्णविन्यास अन्तर्गत रहेर समास, द्वित्व र दीर्घउकार लागेका शब्दको पहिचान र प्रयोगमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
2: चरा जस्तो चुच्चो भएको चरी चुच्चे, लामा लामा पुच्छर भएको लाम पुच्छ्रे, आहै हात्ती जस्तो पाइला भएको हात्ती पाइले, लामा लामा कान भएको लाम काने, आहै।
3: होइन, को रहेछ यसरी गीत गाउँदै आउने भनेको? त राजदीप पो रहेछन्। आऊ आऊ, भित्रै आऊ।
2: हिजो आफै भोलि बिहान मेरोमा आऊ है, सँगै बसेर अभ्यास गर्नुपर्छ भन्ने, अनि आज चाहिँ को आएछ भनेको रे? तिमी चरी नङ्ग्रीको पनि बिर्सने बानी छ कि के हो?
3: लौ लौ, आज समास पढ्ने भनेर गीत पनि त्यस्तै गाएको, अनि अहिले मलाई पनि त्यस्तै मिलाएर चरी नङ्ग्री भनेको होला। बाफ्रे, यी राजदीपलाई कसले सक्ने बाबै?
2: बाबै र आमाको कुरा छोडौँ, किताब पल्टाएर अभ्यास गर्न थालौँ।
3: लु लु, सुरु गरिहालौँ। तिमी कतिखेर आउँछौ भनेर बाटो हेर्दै थिएँ म पनि।
2: त्यही त, बाटो हेरेको हो कि बाटोले तिमीलाई हेरेको हो कुन्नी? आफ्नै साथी नचिन्ने गरी कसरी हेरेको हो?
3: तिमी गफाडीसँग गफ गरेर कसले सक्ने?
2: मैले जति गफ गरे पनि पढाइमा सधैँ जितेकै छौ।
3: अरू विषयमा जिते पनि नेपालीमा त कहिले जित्न सकेकी छैन है।
2: नजितेर के गर्नु, नम्बर कहिले मेरोभन्दा घटी आउँदैन।
3: यो चाहिँ अचम्मै छ है, सधैँ तिम्रो र मेरो जिपिए नेपालीमा बराबरी आउने के?
2: त्यही त भने, खै अलिपरतिर सर सजिलो गरी बसेर छलफल गर्दै लेख्दै गर्नु पर्यो।
3: ल ल, यो चकटी पनि तानेर अलिक सजिलो गरी बस, पाहुनालाई मान गर्नै पर्यो।
2: उफ उफ, दिनमा 4 आउने पाहुना परियो, फेरि मान पो कुन कुन बेला गर्ने हो?
3: गरौला नि सके जति। भाषिक संरचना र वर्णविन्यासको प्रश्न एकबाटै सुरु गरौँ है राजदीप।
2: हुन्छ, सुरु गरौँ।
4: मन्दिरा, ए मन्दिरा।
3: चिनेकै स्वर सुनिन्छ, को आयो फेरि?
2: स्वर चिनेर के गर्नु, मान्छे नचिने पनि हेरौँ न बाहिरदलीबाट, हिँड त।
3: ओहो, प्रकाश सर पो। सर नमस्कार।
4: नमस्कार है, नमस्कार। राजदीप पनि यतै हुनुहुँदो रहेछ त।
3: सर भित्रै आउनु न।
4: अनि के गफगाफ चल्दैछ यहाँ? किताब कापी पनि पल्टाएको देख्छु, पढाइ लेखाइमा धमाधम छ कि के हो?
2: सँगै बसेर छलफल गर्दै अभ्यास गर्ने भनेर म पनि यतै आएको सर।
4: कस्तो राम्रो कुरा, यसरी छलफल गर्दै सिकेको सिकाइ त स्थायी हुन्छ, यो त एकदमै राम्रो।
3: सर पानी लिनुहोस्, म चिया बनाउँछु है।
4: मन्दिरा कता हराउनु भयो भनेको त पानी लिएर पो आउनु भयो, चिया बनाउनु पर्दैन, यही पानी भए पुग्छ। खै त बुबा आमा?
3: आज आमा बुबा बिहानै तल बिर्सी जानुभएको छ, मलाई घर रुङ्ने जिम्मा छ। सरको केही काम थियो कि?
4: त्यस्तो विशेष काम केही थिएन, पर्तिर काकाकोमा आएको बेला यसो पसेको थिएँ, यहाँ निकै गफगाफ सुनेर यसो बोलाएको नि आफ्ना विद्यार्थीहरूलाई। अनि कुन विषयको के छलफल हुँदैछ राजदीप?
2: अरू के हुनु र सर, नेपाली विषयकै उही हजुरले पढाउनु भएको पाठ 4 यस्तो कहिले नहोस् मनोवादको भाषिक संरचना र वर्णविन्यासमा छलफल गर्न खोज्दै थियौँ।
3: भगवान्ले त चिता म पुर्याउँछु भन्छन् रे, त्यस्तै भयो आज। समास र विग्रह सरसँगै बसेर सिक्न पाए पनि हुने थियो भनेको ठ्याक्कै सरलाई भेट्न पाइयो। सरलाई पो कतिको फुर्सद छ कुनी?
4: आज त्यस्तो हतार पनि केही छैन, बिदाको दिन यसो आफन्तहरूसँग भेटघाट मात्र हो। आफू त सिक्ने सिकाउने मान्छे परियो, ज्ञान जति बाँड्यो त्यति बढ्छ भन्छन्। ल भन्नुहोस्, कुन प्रश्नमा छलफल गर्दै हुनुहुन्छ?
3: भाषिक संरचना र वर्णविन्यासको प्रश्न एकबाटै सुरु गर्नुपर्नेछ सर।
4: प्रश्न पढ्नुहोस् त राजदीप।
2: दिएको अनुच्छेदबाट 3 समस्त शब्द र 3 विग्रह पदावली पहिचान गरी लेख्नुहोस्।
3: सर, समास र विग्रहको बारेमा अघिल्ला कक्षामा पनि पढेको हो पढ्न त, तर म त कता कता अल्मलिन्छु, यसबारेमा अलिक प्रष्ट पारिदिनु पर्यो।
4: त्यस्तो अल्मलिनु पर्ने केही छैन मन्दिरा, समास भनेको आपसमा नजिकको सम्बन्ध भएका शब्दहरूको मेलबाट नयाँ शब्द बनाउने प्रक्रिया त हो नि।
3: भन्नाले कस्तो सर?
4: यो पनि नयाँ शब्द बनाउने प्रक्रिया हो। जस्तै सय पत्र छन् जसका सयपत्री, यहाँ सयपत्र छन् जसका भन्नुको सट्टा सयपत्री शब्द बनाइयो। समास भनेको छोट्याउनु पनि हो।
2: भनेपछि नजिकको सम्बन्ध भएका शब्दहरू मिलाएर छोटो मिठो शब्द बनाउने तरिका रहेछ। अनि सर, समास बन्नु पूर्वको अवस्था अर्थात् लामो पदावलीको अवस्था विग्रह होइन त?
4: ठ्याक्कै तपाईँले भनेकै कुरा हो। समास बन्नु पूर्वको अवस्था विग्रह हो भने समासबाट बनेका शब्द समस्त शब्द हुन्।
2: बल्ल मजाले बुझियो।
3: मलाई त अझै थप उदाहरण भनिदिनु पर्यो सर।
4: भइहाल्छ नि मन्दिरा, ध्यानपूर्वक सुन्नुहोस् है त। जस्तै पूजालाई सामग्री, पूजा सामग्री, दुई बाटाको समूह दो बाटो, तीन लोकको समूह त्रिलोक, नौ रसको समूह नवरस, सानी आमा सानीमा।
3: अब बल्ल बुझे। भनेपछि प्रश्नमा दिएका दिन रात, जेठो बाठो, आज भोलि जस्ता शब्द समस्त शब्द भए, होइन त सर?
4: हो, तपाईँले ठिक भन्नुभयो मन्दिरा।
2: अनि आपद र विपद, गृह कि लक्ष्मी, इन्तु न चिन्तु जस्ता पदावली चाहिँ विग्रह पदावली भए, मिल्यो त सर?
4: राजदीपले पनि ठ्याक्कै मिलाउनु भयो।
3: दुईमा दिएको यस्तो कहिल्यै नहोस् मनोवादबाट पाँचवटा समस्त शब्द पहिचान गरी तिनको विग्रह गर्नुहोस् भन्ने प्रश्न पनि अब त गर्न सकिन्छ।
2: पाठबाट समस्त शब्द खोज्ने त हो नि, बरु अर्को प्रश्न हेरौँ न।
3: तिनमा दिएको प्रश्नको छलफल गर्न पाए हुन्थ्यो।
4: तिनमा के प्रश्न छ, पढ्नुहोस् त मन्दिरा।
3: दिएका समस्त शब्दको विग्रह गर्नुहोस्।
2: यो प्रश्नका समस्त शब्द तिमी भन, म विग्रह पदावली भन्छु, सरले मिल्छ कि मिल्दैन भनिदिनु ल।
4: हुन्छ, तपाईँहरू सुरु गर्नुहोस्।
3: प्रतिदिन,
2: प्रत्येक दिन,
3: भरपेट,
2: पेटभर,
3: पकेटमार,
2: यसको के पो हुन्छ सर, के हुन्छ होला यसको?
4: पकेटमारको पकेटमार।

0: अव्ययीभाव समास भन्छन्। जस्तै हरेक दिन, हर दिन।
1: थुप्रै कुरा पो रहेछन्।
0: अरू पनि कुरा बाँकी छन्, सुन्नुहोस् है। समान महत्त्वका शब्द मिल्ने द्वन्द समास, जस्तै आमा र बुबा, आमा बुबा। यसै गरी कुनैमा विशेषण शब्दको योग भएर अलग्गै अर्थ प्रदान हुने बहुव्रीही समास, जस्तै लामा खुट्टा छन् जसका लामखुट्टे, सयपत्र छन् जसका सयपत्री। यसरी समास भएर बनेका शब्दलाई समस्त शब्द भनिन्छ।
2: अब चाहिँ मजाले बुझियो।
0: सक्नुहुन्छ त अब समास र विग्रहका बारेमा सोधिएका प्रश्नको उत्तर लेख्न?
2: सक्छौँ सर। सर, अब प्रश्न चारमा एकछिन छलफल गर्न पाए हुन्थ्यो।
0: भइहाल्छ नि मन्दिरा, प्रश्न के छ पढ्नुहोस् त।
2: दिएका दित्तो शब्दलाई दित्तो हुने तरिकाका आधारमा अलग अलग सूची बनाउनुहोस्। म त यो दित्तो भनेको कस्तो कस्तो निकै अलमलमा पर्छु।
1: यसबारेमा म पनि अलमलमा पर्छु। आज सरले प्रश्न पारिदिनुहुन्छ पक्कै।
0: सकेसम्म तपाईँहरूले बुझ्ने गरी सिकाउँछु है। ल, ध्यानपूर्वक सुन्नुहोस्।
2: हुन्छ सर, हामी आवश्यक कुरा टिप्दै पनि जान्छौँ।
0: एउटै शब्दलाई दोहोऱ्याएर नयाँ नयाँ शब्द बनाउने प्रक्रिया दित्तो हो।
2: एउटै शब्द दोहोरिने कुरा, अनि सर?
0: अनि सुन्नुहोस् है, दित्तो पूर्ण, आंशिक, अपरिवर्तित गरी जम्मा तीन प्रकारका हुन्छन्।
1: सर, थप उदाहरण पनि सँगसँगै सुन्न पाए हुन्थ्यो।
0: राम्रो कुरा गर्नुभयो राजदीपले। ल, सुन्नुहोस् है, कुनै शब्द पुरै दोहोरिएर नयाँ शब्द बन्दा पूर्ण दित्तो हुन्छ। जस्तै घर जोड घर, घर घर, पानी जोड पानी, पानी पानी।
2: अनि आंशिक दित्तो भनेको चाहिँ कस्तो नि सर?
0: ध्यानपूर्वक सुन्नुहोस् है, दित्तो हुने शब्दको अंश मात्र दोहोरिएर नयाँ शब्द बन्ने प्रक्रियालाई आंशिक दित्तो भनिन्छ। जस्तै साना जोड साना भएर ससाना, अनि त्यसै गरी झगडा जोड झगडा भएर झै झगडा।
1: पूर्ण दित्तोमा पुरै शब्द दोहोरिने अनि आंशिक दित्तोमा केही अंश मात्र दोहोरिने रहेछ। अनि अपरिवर्तित दित्तो भनेको चाहिँ कस्तो हो नि सर?
0: दित्तो हुँदा शब्दको ध्वनिमा परिवर्तन भएर वा कुनै ध्वनि लोप भएर वा कुनै ध्वनि परिवर्तन भएर नयाँ शब्द बन्ने प्रक्रियालाई अपरिवर्तित दित्तो भनिन्छ। जस्तै चामल जोड चामल भएर चामल सामल, अनि लुगा जोड लुगा भएर लुगा सुगा।
2: चामल चामल नभएर अर्कै सा आएर चामल सामल बन्ने रहेछ, बल्ल बुझियो।
1: सर, समासबाट बनेका शब्दलाई समस्त भने जस्तै दित्तोबाट बनेका शब्दलाई चाहिँ के भन्ने नि?
0: दित्तो प्रक्रियाबाट बनेका शब्दलाई दिरुक्त शब्द भनिन्छ।
2: अब त अभ्यासमा दिएका प्रश्न गर्न सकिन्छ जस्तो लाग्यो।
0: प्रयास गर्नुहोस् त मन्दिरा।
2: आफ्नो जोड आफ्नो भएर आफ्नो शब्द बनेको हो। यो शब्द आंशिक दित्तो प्रक्रियाबाट बनेको हो। मिल्यौ त सर?
0: मिलिहाल्यो नि। अब अर्को शब्द राजदीपले भन्नुहोस् त।
1: घर जोड घर भएर घर घर, यो शब्द पूर्ण दित्तो भएर बनेको हो। बन बन पनि पुरै शब्द दोहोरिएर बनेको हो।
0: अनि भातसात नि?
2: यो म भन्छु है।
1: लुलु भनिहाल, तिमीले धेरै उपयोग गर्नुपर्ने शब्द छ।
2: खुबै, हेर्नु न सर, अघि आउने बित्तिकै चरी नङ्ग्रे भन्दै थिए, अहिले भात रे।
1: दुब्लो मान्छेले भात खानै पर्यो नि।
2: दुब्लो होस् कि पातलो होस् नि, स्वस्थ भए भइगयो नि, होइन सर?
0: हो हो, ल भन्नुहोस्, भात साथ शब्द कसरी बनेको हो?
2: यो शब्द भात र भात मिलेर भात साथ भएको छ। यो अपरिवर्तित दित्व प्रक्रियाबाट बनेको हो। मिल्यो त सर?
0: तपाईँले ठिक भन्नुभयो मन्दिरा।
1: पाँचमा पनि समस्त र दित्व शब्द छुट्याउने प्रश्न रहेछ। यो त हामी आफै गर्न सक्छौँ अब।
2: छमा वर्ण विन्यासको प्रश्न छ, सरसँग छलफल गरिहालौँ न।
1: म त वर्ण विन्यासमा जहिल्यै झुकिन्छु, कहिल्यै शुद्ध लेख्न नजानिने भइयो।
0: वर्ण विन्यास जति अभ्यास गर्यो त्यति जानिन्छ।
2: सर, कस्ता कस्ता शब्दहरूको सुरुमा बिचमा र अन्त्यमा दीर्घ उकार लेख्ने?
0: तपाईँहरूलाई म केही शब्द भन्छु, टिप्नुहोस् है त।
2: हुन्छ सर।
0: पहिला शब्दको सुरुमा दीर्घ उकार हुने शब्द टिप्नुहोस्। जस्तै पूर्व, यसलाई दीर्घ लेख्नुहोस् है सुरुमा। मूर्ति, सूत्र,

अहिले सुन्नुभयो स्वदेश गान दावा तामाङ र प्रमिला उप्रेतीको स्वरमा, रचना देवेन्द्र राज अधिकारीको, रत्न श्रेष्ठको संगीतमा।

हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। अब अशोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। मधेस प्रदेश सभामा प्रदेश विनियोजन विधेयक अन्तर्गत आगामी आर्थिक वर्ष 2083-84 का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि यही असार 17 गतेदेखि छलफल हुने भएको छ। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि 41,13,86,00,000 रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष 83-84 कृषि, नवप्रवर्तन, उद्यमशीलता प्रवर्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै 41,13,86,00,000 बजेट प्रस्तुत गर्नुभएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनु भएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित कोशी मिडिया सम्मेलनको उद्घाटन गर्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरूले सत्य र तथ्यका आधारमा सशक्त रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले आगामी साउन 1 गतेदेखि कोशी प्रदेश सरकारले सबैलाई विज्ञापनको हक र अधिकार दिने भन्नुहुँदै प्रेस क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने कुरामा जोड दिनुभयो। मुख्यमन्त्री कार्कीले आगामी साउनदेखि बजेट एवं कार्यविधिका साथ सञ्चार प्रतिष्ठान गठन हुने जानकारी पनि दिनुभयो। जाजरकोटको नलगाड नगरपालिकालाई 23,60,000 रुपैयाँको आपतकालीन गैर खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। युरोपली संघको आर्थिक सहयोगमा सो सामग्री पालिकालाई आज हस्तान्तरण गरिएको हो। हस्तान्तरित सामग्रीहरूमा 27 पारिवारिक टेन्ट, 140 गैर खाद्य राहत सामग्री सेट, 140 मर्यादा किट तथा 20 वेयर हाउस पायलट रहेको पीपल इन निड प्रतिबद्ध 3 परियोजनाका कर्णाली प्रदेश संयोजक उज्जवल अधिकारीले जानकारी दिनुभयो। बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीको रूपमा संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेटमा सालकलाई प्रदेशको गौरवको प्राणीका रूपमा संरक्षण गर्न विशेष कार्यक्रम ल्याइने आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनुभयो। जलवायु जोखिम न्यूनीकरणका लागि वातावरण मैत्री तथा बायो इन्जिनियरिङ प्रविधिको प्रयोग र एकीकृत जलाधार व्यवस्थापन गर्ने सरकारले जनाएको छ। यस्तै उपभोक्ता समक्ष स्थानीय बाली पुर्याउन 1 जिल्ला 1 संकलन तथा प्रशोधन केन्द्र र पर्यटकीय भान्सा घर स्थापना गर्ने मन्त्री तामाङले बताउनुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैल्न नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको जनाएको छ। विभागले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखेर विभिन्न प्रयोगशाला मार्फत नियमित नमुना परीक्षण गरी निगरानी बढाएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार 3 महिना अघि सुरु भएको संक्रमण हाल 11 जिल्लामा फैलिएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पक्षी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नुभयो। म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनी टिलर यान्त्रिक हलो वितरण गरेको छ। 72 किसान फर्म तथा समूहलाई 60% अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो। कृषि कार्यको लागत घटाउन किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताउनुभयो। गाउँपालिका र वडा कार्यालयले यान्त्रिक हलो वितरणका लागि विनियोजन गरेको बजेटलाई एकीकृत गरेर खरिद गरी वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत वितरण गरिएको हो। अछामको कमल बजार नगरपालिका वार्ड नम्बर 3 बयालाका 35 कृषकलाई हाते ट्र्याक्टर लगायत कृषि उपज बिउ वितरण गरिएको छ। तरकारी उत्पादन गरी पोषणजन खानपानमा सुधार होस् भन्ने उद्देश्यले कृषि यान्त्रिकीकरण सामग्री तथा कृषि उपज बिउ वितरण गरिएको कमल बजार नगरपालिकाले जनाएको छ। पालिकाको बहुक्षेत्रीय पोषण परियोजना अन्तर्गत 5,00,000 रुपैयाँको लागतमा कृषि समूहलाई एक थान हाते ट्र्याक्टर, समूहमा आबद्ध 35 प्रत्येक कृषकलाई 1-1 थान टनेल र विभिन्न बिउ बीजन वितरण गरिएको पालिका अन्तर्गतको कृषि विकास शाखाले जनाएको छ।
तराई मधेसका जिल्लामा आज मोहर्रम पर्व धुमधामका साथ मनाइएको छ। हसन र हुसेनको प्रतीक स्वरूप ताजिया निर्माण गरी यो पर्व मनाइने गरिन्छ। यस पर्वमा वाञ्छित मनोकामना पूर्ण हुने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिन्छ। मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली चौकी बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण ताजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विसर्जन गरेपछि मेलाको समापन हुने गर्दछ। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यो केन्द्रीय प्रसारण हो। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँले सुन्न सक्नुहुन्छ कार्यक्रम बालबाटिका। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:00 समाचार प्रसारण हुनेछ। 7:00 समाचार पछि 7:25 कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। 7:45 काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 8:10 आदर्श जीवन कार्यक्रम प्रस्तुत हुनेछ। 8:25 यहाँले सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 प्रसारण। राति 9:00 समाचार सुन्न सक्नुहुनेछ। 9:00 समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण हुनेछ। राति 10:00 हिन्दीमा समाचार सुन्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 प्रस्तुतिमा विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी सुन्न सक्नुहुनेछ। अनि राति 11:00 समाचार सुन्न सक्नुहुनेछ। राति 11:00 समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: Kiss Bonus Pal. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: एउटा मान्छेको मायाले
2: तपाईँले सुन्नु भएको गीत, हेर्नु भएको चलचित्र, पढ्नु भएको पुस्तक वा प्रयोग गर्नु भएको सफ्टवेयर यी सबै कसैको सृजना हुन्। अनुमति बिना अरूको सृजना प्रतिलिपि गर्ने, सामाजिक सञ्जालमा अपलोड गर्ने, बिक्री वितरण गर्ने वा आफ्नै भनेर प्रस्तुत गर्ने कार्य प्रतिलिपि अधिकार उल्लङ्घन हो। इन्टरनेटमा भेटियो भन्दैमा जे पनि प्रयोग गर्न पाइन्छ भन्ने होइन। सृजनाकर्ताको अधिकारको सम्मान गरौँ, प्रयोग गर्नु अघि अनुमति लिऊ। प्रतिलिपि अधिकारको संरक्षणले सृजनशीलता, नवप्रवर्तन र सांस्कृतिक विकासलाई प्रोत्साहन गर्छ। सृजनाकर्तालाई उचित सम्मान र प्रतिफल दिलाउन हामी सबैको भूमिका महत्त्वपूर्ण छ। प्रतिलिपि अधिकार उल्लङ्घन नगरौँ, सृजनाको सम्मान गरौँ।
3: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय नारायण हिटी काठमाडौँ।
4: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
5: फोन नम्बर 5423159।
6: जानकारीमूलक सन्देशहरूसँगै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम पनि प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल भाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि उपस्थित भइसकेका छौँ। भाइ बहिनी, आज असार 12 अर्थात् जुन 26 लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यो दिवस मनाउनुको मुख्य उद्देश्य लागु पदार्थको दुर्व्यसन र अवैध ओसार पसारबाट समाजमा पर्ने असर बारे जनचेतना फैलाउनु हो। भाइ बहिनी, नेपालको कानूनमा लागु औषध नियन्त्रण ऐन 2033 अनुसार यसको कारोबार वा ओसार पसार गर्नेलाई कडा कानूनी सजायको व्यवस्था पनि छ। भाइ बहिनी, के तपाईँको परिवारमा कोही टोलाउने, लठ परिरहने, एकान्तमा बस्न रुचाउने, विद्यालय जान मन नगर्ने, दुब्लाउँदै जाने, सरसफाईमा ध्यान नदिने, बढी पैसा माग्ने तथा नियमित आनी बानीमा परिवर्तन आएको देख्नु भएको छ भने सजग रहनुहोस् है। यस्तो व्यक्ति लागु औषध दुर्व्यसनमा फसेको

भएको छ। लाखौं औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानून त दण्डनीय अपराध हो। यस्ता गैर कानूनी गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ। लागू औषधको दुरुपयोगको बारेमा सचेत बनौ। स्वस्थ र सुखी परिवार, समुन्नत समाजको लागि लागू औषध दुर्व्यसनको निरुत्साहन गरौं। भाइ बहिनी, गाजा, चरेस, अफिम, हिरोइन जस्ता लागू पदार्थको उत्पादन, ओसार पसार, बिक्री, वितरण, सेवन गर्ने काम कानूनले वर्जित गरेको छ। यस्तो गलत कर्मबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। भाइ बहिनी, यो त थियो लागू औषध ओसार पसार सम्बन्धी सामान्य जानकारी। अब भने कार्यक्रममा पालो भएको छ एउटा लागू औषध सम्बन्धी मिठो गीतको, जसमा स्वर रचना रहेको छ विक्रम बाबु विश्वकर्माको।

0: भाइ बहिनी अब कार्यक्रममा सुनौ तपाईँहरूकै दिदीहरूले लागु औषध ओसार पसार सम्बन्धी वाचन गर्नु भएको कविताबाट। कविता वाचन गर्नका लागि आज रेडियो नेपालको स्टुडियो समय जया मल्टिपल कलेजमा कक्षा 12 अध्ययनरत दिदी सुबिना भट्टराई र उषा चौलागाई र एम्बिसन एकाडेमीमा कक्षा 12 अध्ययनरत दिदी युबिना कटेल आउनु भएको छ। अब सुनौ उहाँहरूले वाचन गर्नु भएको कविता।
1: नमस्ते रेडियो सुनेर बस्नु भएको श्रोतागण, म कक्षा 12 जया मल्टिपल क्याम्पसमा अध्ययनरत छात्रा सुबिना भट्टराई आज म हजुरहरूको माझ कविता प्रस्तुत गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ लागु पदार्थ दुर्व्यसन। आ एकै सर्कोले तनाव मेटिन्छ भने, आ एकै सर्कोले तनाव मेटिन्छ।

0: भेटिन्छ भने हराएको खुसी भेटिन्छ भने लौ न त श्री गणेश गरौँ चुरोटको धुवासँगै निराशाहरूलाई फुङ्ग उडाइदेऊ चुरोटको धुवासँगै निराशाहरूलाई फुङ्ग उडाइदेऊ सपनाको महल सजाउँदै परिवारसँग टाढिँदै लजाउँदै एउटा छुट्टै दुनियाँसँग नाता जोडौँ मनोदीपक लागु पदार्थभित्रको अर्कै संसार रोजौँ भन्दा भन्दै भुसुक्कै कुलतमा चुर्लुम्म डुबिएछ भन्दा भन्दै भुसुक्क कुलतमा चुर्लुम्म डुबिएछ परिवार टाढियो आफन्त टाढिए सम्बन्धहरू बिस्तारै टाढिए बिस्तारै निराशा जाग्न थाल्यो मनमा त्यसै त्यसै विरक्ति जाग्न थाल्यो नसाले थाहै नपाई दशा भित्राएको अनुभव भयो नसाले थाहै नपाई दशा भित्राएको अनुभव भयो सँगैका साथीभाइ समयमा नै पढेर चिल्ला गाडीमा कुन्न थाले आफू भने सिरिन्जका भरमा आफ्नो अमूल्य जीवन बिताउन थालियो यो सुन्दर जिन्दगी लागु औषधको कुलतमा समातियो आज मलाई पछुतो भएको छ आज मलाई पछुतो भएको छ मैले आनन्द रोज्दा कुलतको खाल्टोमा परेको पत्तै पाइन मैले आनन्द खोज्दा कुलतको खाल्टोमा परेको पत्तै पाइन म अब आफू पनि सुध्रिन्छु अरूलाई पनि लागु पदार्थको दलदलबाट निकाल्न प्रयत्न गर्छु सुधार्छु आऊ आज हामी सबै मिलेर प्रण गरौँ यो दुर्व्यसनबाट मुक्त समाज बनाएरै छोडौँ स्वस्थ पौष्टिक आहार खाऊँ सुन्दर मानव जीवन सकारात्मक सेवामा लागौँ धन्यवाद
1: नमस्ते रेडियो सुनेर बस्नुभएको सम्पूर्ण श्रोता महानुभावहरू म उषा चौलागाई हाल डाँचीबाट जया मल्टिपल क्याम्पस पढ्दै आएको मेरो कविताको शीर्षक रहेको छ दुर्व्यसन आफ्नै जन्मदिने आमाको मिठो बोली तिमीलाई झर्को लागेपछि आमाको ममताले बनाएको भोजन चर्को लागेपछि बाबाको स्नेही हातहरू तिमीलाई काँडा जस्तै लागेपछि तिमी तनावमुक्त हुन साथीभाइहरूसँग सुटुक्क भागेपछि हामीले तिम्रो पिछा गर्न थाल्यौँ हामीले तिम्रो पिछा गर्न थाल्यौँ तिमी जुनाको छायामा नसाको मायामा घर बिर्सिन थाल्यौ जन्म दिने आमा कर्म दिने बाबा माया गर्ने मामा सबै बिर्सिएर नसाको मनोदीपक आनन्दमा हराउन थाल्यो आफ्नै मुटु कलेजोमा निकोटिनको राखो बाल्यो बिस्तारै बिस्तारै आफूले आफैलाई बिर्सन थाल्यौ तिम्रो जिउँदो लासको चिता जलाउन हामी मलामी बनेर आउँदैछौँ गाजा अफिम चरेस कोकिन हिरोइन ब्राउन सुगरको संगठन बनाएर सुटुक्क पसिसके तिम्रो न्यानो सिरानी बनेर तिमी लट्ठ छौ यही हो परम आनन्द बनेर अब तिम्रा रहरहरू निसासिनेछ इच्छा आशाहरू निराशामा परिणत हुनेछन् तिम्रो नयाँ पहिचान बन्नेछ त्यो पहिचानले तिम्रा सबै खुसीहरू खोसिनेछन् तिमी जिउँदो लास बन्नेछौ अर्थहीन चेतनाहीन संवेदनाहीन केवल जिउँदो लास हामी चुरोटको प्रत्येक ठुटाहरूबाट निरन्तर निकोटिनको आगो ओगलिरहन्छौँ तिम्रो जिउँदो लासलाई दनदनी जलाउन हामी रमाउँछौँ तिम्रो लाचारीमा नामर्दामा तिम्रो डिप्रेसनमा हामी उत्सव मनाउँछौँ होसियार हामी तिमीलाई लाचार बनाउँछौँ निकम्बा बनाउँछौँ तिमी आमाको काख छोडेर अत्यन्त खुसी खोज्न आएको होइन र तर सुन ए बालक सक्छौ भने अझै समय बाँकी छ यस नसाको दलदलबाट हामी बाहिर निस्क ब्युज जाग लागु पदार्थ दुर्व्यसन आफैबाट त्याग कुलतलाई त्याग सादा जीवन उच्च विचारमा लाग परिवर्तन सम्भव छ परिवर्तन सम्भव छ थ्याङ्क यू
2: नमस्कार कार्यक्रम सुनेर बस्नुभएका आदरणीय श्रोतावृन्द एम्बिसन एकाडेमी मध्य बानेश्वरकी छात्रा म युविना कटेलको स्वीकार्नुहोस् न्यानो अभिवादन मेरो कविताको शीर्षक छ मनोदीपक लागु पदार्थलाई त्यागौँ एकचोटि त हो नि हो यही एउटै वाक्य त थियो जसले मेरो उत्सुकताको ढोका ढकढक्यायो अनि मलाई लाग्यो एकचोटि चाख्दैमा के नै बदलिन्छ र तल तल मेटिएला तनाव कम होला सुख र आनन्दसँग भेट होला तर हेर्दा हेर्दै त्यो एकचोटि हरेक चोटीमा बदलिएर त्यही एक सरको हरेक सरकोमा बदलिएर मेरो जीवनको सुगन्धित फुल बिस्तारै ओइलाएर कुलतको हिलोमा फ्यात्त झरेछ म सम्झन्छु त्यो कालरात्री जहाँ मेरो विवेक नसाको अन्धकारमा कैद थियो माया र ममताकी खानी मेरी आमा आँखाभरि आँसु र मनभरि चिन्ता बोकेर उभिएकी थिइन् तर म आफ्नै आमाको चित्कारलाई कुल्चदै सारो स्वरमा कराउँदै चिच्याउँदै क्रूरताको नयाँ रूप देखाएर कोठाभित्र पसेँ र ढोका बन्द गरिदिएँ आमाको मन र आफ्नै भविष्यमाथि। मैले कुलतको तालचा ठोकिदिएँ। मनले सधैँ बहाना खोजिरह्यो। हजारौँ चाहनाहरूले पटक पटक चिमोटिरह्यो। मैले आफैसँग झुटो बोलिरहेँ। साथीसँग त खाएको हो नि, यसले के नै हुन्छ र? प्रश्न प्रति प्रश्नहरू अनुत्तरी थिए। साथीभाइको त्यो भिडमा अलिकति आधुनिक देखिनु थियो मलाई। उनीहरूको अगाडि कमजोर साबित हुनु थिएन। त्यसैले त साथीको लागि भए पनि देखासिखी गर्नकै लागि मैले त्यो बिसको प्याला ओठमा लगाएँ। लैलैमा लागेर सुरु गरेको त्यो यात्रा नसाको आज दशा बनेर मेरो अस्तित्व निल्ने महाकाल बन्ला भन्ने मैले सोचेकै थिइनँ। मैले त निकोटिनसँग फोक्सो साटिसकेछु, तर कथा सधैँ यस्तै निराशाको अध्यारोमा सकिनु हुँदैन। म भित्रको मान्छे अब बिउझिएको छ। अब चुप बसेर हुँदैन। यो मौनता भनेको कुलतलाई सुटुक्क स्वीकार्नु हो। अब हामीले विषय बिसको विसङ्गति र विकृतिका विरुद्ध आफ्नो गुम्सिएको आवाज उठाउनै पर्छ। आउनुहोस् प्रतिज्ञा गरौँ, आआफ्नो आनी बानीमा सुधार गरौँ, मनोदीपक लागु पदार्थलाई त्यागौँ, आफ्नो अमूल्य जीवनलाई कुलतको दलदलबाट बाहिर निकालेर सधैँ स्वस्थ सचेत र ऊर्जावान भई बाँचौँ। अबको बाटो चेतनाको बाटो, स्वास्थ्यको बाटो, सकारात्मक चेतना र परिवर्तनको बाटो, लागु औषधको चुनौती चिनौँ, सामाजिक समाधानको बाटो रोजौँ। लागु औषधको चुनौती चिनौँ, सामाजिक समाधानको बाटो रोजौँ। धन्यवाद
3: भाइ बहिनी। आज लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुन त दण्डनीय अपराध हुन्। यस्ता गैर कानुनी गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ। स्वस्थ सुखी परिवार र समुन्नत समाजका लागि लागु औषध दुर्व्यसनलाई निरुत्साहन गरौं। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णु देवी पौडेल पनि बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
4: खोइ अब यस्तो चिप्लो बाटो छ, पशु केन्द्रतिर जाउँ कि घरतिर जाउँ कि, कोही देखा पनि पर्दैन।
5: ओहो आमा नमस्ते, आमा नमस्ते।
4: नमस्ते
5: होइन, कहाँ हिँड्नु भएको छ यस्तो बर्खामा? बाटो चिप्लो छ, झरी आइरहेछ।
4: यसो नि बाबु, हामी किसानलाई झरी बादलले छेक्दैन बाबु। अनि छ नि बाबु, अब त बर्खा लाग्यो भने नि भयो, बर्खा त वर्षै पछि लाग्छ। अब पशु पन्छीहरूलाई यसो केही रोग सोग लागिहाल्यो, सानोतिनो हामीले गर्ने उपाय केही छ भने सिकेर जाउँ, कति दुःख दिनु भनेर के बाबुलाई सोध्ने।
5: तर यो हजुर त पुरै सानो बच्चा बच्ची जस्तो, स्कुलमा पढ्ने केटाकेटी जस्तो, दिनदिनै केही न केही नयाँ कुरा सिकौँ जस्तो, कस्तो किसिमको मान्छे हुनुहुन्छ तपाईँ? त यो गाउँको एकदमै चाहिँ सबै किसानहरूलाई सचेत गराउने मान्छे हुनुहुन्छ
4: भने त अनि टेर्दैन न, अझ आओ न तिमीहरू भुरा हो भन्दाखेरि अब पढ्न पर्छ, होमवर्क गर्न पर्छ भन्छन्। होम भने घर, वर्क भने काम, ए बेमानी घरको काम गर्न आइन्छ भन्छु म त।
5: अब हजुरले अब यो बर्खामा साउनु भएको छ, पक्कै पनि केही समस्या। अब यस्तो बर्खामा हजुरले त गाई भैँसी पाल्नु भएको छ, बाख्रा पाल्नु भएको छ, कुखुरा पाल्नु भएको छ, होइन? अब यति बेला खास गरेर हुने समस्याहरू भनेको समस्या नहुने भनेर

0: र गर्नुपर्ने काम भनेको घाँस लगाउने काम हो आमा। अब हामी त हो पशु सेवा शाखाको मान्छे परियो, त्यो हुनाले अब पशुहरूलाई यति बेला घाँस लगाइयो भने न बल्ल चाहिँ पछि पशुले खान पाउँछ, त्यस कारणले यति बेलाको मुख्य काम भनेको घाँस लगाउने हो। अब घाँसमा चाहिँ हामीले पनि अब केही दिनमा डाले घाँसका बिरुवाहरू वितरण गर्दैछौँ। मैले हजुर त्यहाँ गाउँमा हामीले डाले घाँसका बिरुवा नै वितरण गर्दैछौँ। अब केही घाँसहरू अब स्टाइलो लगायतको केही घाँसहरू हामीले लगाउन दिइसक्यौँ। यस्तो भयो हजुरहरूको गाउँमा पोहोर साल पनि लगाएकै हो, परार साल पनि लगाएकै हो। हामीले त जताततै गाउँमा हेर्नु पर्यो नि आमा। अनि सीमित हुन्छ बिउहरू पनि, धेरै किसानहरूले माग त गर्नुहुन्छ त्यति राम्ररी लगाउन सक्नुहुन्न। त्यो हुनाले हामीले दिएको चिज राम्ररी सदुपयोग भयो भने त आमाकोमा हामी फेरि आउँदो वर्ष गरिहाल्छौँ नि। अब यो चाहिँ घाँसहरू जुन बिउ वितरण गर्ने घाँसहरू हामीले लगाउन पठाइसक्यौँ,
1: पैसा लिँदैनन् बाबु,
0: पैसा हामीले लिँदैनौँ। अहिले यो तल त्यो बाँझा खर्क भन्ने ठाउँ छ नि पारी, अनि त्यो मकै डाँडा बाँझा खर्क आँपा रुखेदेखि तल त्यो डाँडो छ नि, त्यो डाँडामा पनि हामीले घाँस लगाएका छौँ सामुदायिक वनमा।
1: त्यो घाँस सरकारले लगाएको?
0: सरकारले होइन, हामीले सहयोग गरेको, त्यहीँको किसानहरूले लगाउनु भयो, त्यहीको बासिन्दाहरूले लगाउनु भएको छ।
1: घाँस उम्रेछ उनीहरूकै लागि भयो त
0: हो, उहाँहरूकै लागि हो। हामी आएको पनि सरकारले हामीलाई पठाएको पनि त उहाँहरूकै लागि हो नि आमा।
1: हो
0: त्यो हुनाले त्यतापट्टि हामीले यो जुन बिउबाट दिने घाँसहरू दिइसकियो, अहिले चाहिँ सायद घाँस उम्रिन पनि सुरु गरे होला, हामी चाहिँ हेर्न जान बाँकी छ। र अहिले अब आउने भनेको डाले घाँस, डाले घाँसका बिरुवाहरू हजुरकै गाउँमा पनि नन्दरामलाई मैले भनेको थिएँ, उहाँ भेट भएको थियो, जम्का भेट भएको थियो, अनि ल है त्यता अब यहाँ हाम्रोमा उन्नत जातका घाँसहरू दुधालु घाँसका बिरुवाहरू आउँदैछन्, किसानहरू कोही तपाईँहरूलाई रुचि छ भने र माग गर्ने भने गरिहाल्नु, हजुरले पनि गर्नु, अरू गाउँलेलाई पनि भन्नु भनेको थिएँ।
1: नन्दराम अलि एक्लो छ, चाहिने कुरो लुकाउँछ,
0: हुन त अलिक कम बोल्नुहुन्छ तर उहाँले नचाहिने कुरो चाहिँ बोल्नुहुन्न है आमा, फेरि
1: थाहा छैन,
0: अलिक कम बोल्नुहुन्छ।
1: राम्रो कुरो त हाम्रो गाउँमा फैलाइहाल्नु पर्छ।
0: अब मैले हजुरलाई पनि जिम्मा दिएँ नि त, हजुर अब त्यहाँको अहिले टाटो बाटो मान्छे
1: भन्छन् सबले
0: हजुर। अब हामीले यहाँ बिरुवा लिएर धेरै दिन राख्न मिल्दैन, बिरुवा ल्याइसकेपछि तुरुन्तै लगाउनु पर्ने हुन्छ, त्यही भएर अहिले यो कसले कुन कुन घाँसे बालीका कति कति बिरुवाहरू माग गर्नुहुन्छ त्यो लेखेका छौँ। आज हजुरले पनि चाहिँ टिपाएर जानु होला अहिले पछि, अनि अरू दिदी बहिनीहरूलाई पनि अब त्यो माग नकै लागि भन्दा पनि यसो लगाउने ठाउँ भएको, रुचि भएको त्यस्तो किसानहरूलाई हजुरले पनि भन्नु होला। अब यो घाँस लगाउने यो चाहिँ पर्यो किसानको नियमित काम। अब अन्य यो पशु पक्षीमा हुन सक्ने समस्याहरूको कुरा गर्ने हो भने अब भैँसीहरू यो बर्खामा भैँसी धेरै ब्याउँछन् आमा, भैँसी त मौसमी ब्याउने हो। अब यो चाहिँ असारदेखि कार्तिकसम्म भैँसी धेरै ब्याउँछन्, त्यसले गर्दा यति बेला भैँसी ब्याउने समयमा किसानले ध्यान दिनुपर्ने कुरा चाहिँ भैँसी ब्याउने मिति कहिले हो ख्याल गर्नु पर्यो, त्यो मितिको आसपासमा भैँसीलाई धेरै निगरानी गर्नुपर्छ क्या आमा।
1: अनि भन्नाले अब के दाना पानी दिन त
0: हो, दाना पानी पनि अन्य बेला भन्दा अलिक थप दाना पानी दिनु पर्यो, अनि पशुहरूलाई चाहिँ त्यो शारीरिक कसरत पनि चाहिन्छ, त्यो अब यो चिप्लो बाटो बाहिर चराउन निकाल्दा लड्ने डर हुन्छ, त्यसले गर्दा चाहिँ कसरतहरू पनि भित्रै पनि ओल्लो यताउता चाहिँ घुमाउनु पर्छ, सकेसम्म अलि फराकिलो जमिन दिनुपर्छ, अलि कोचाकोच छ भने एउटा पशुलाई अन्यत्र सारेर भए पनि, अनि ब्याउने ठ्याक्कै जो मितिमा ब्याएन भने के छ त्यो बिउने सामान्य अवस्था छ भने एक दुई दिन तलमाथि पर त डराउनु पर्दैन, तर धेरै नै अब 10 गते ब्याउनु पर्ने हो 20 गतेसम्म पनि ब्याएन भने हजुरहरू आत्तिनु पर्यो के भएको छ भनेर। जस्तै पुट्ठा गर्ने त्यो अगाडि जो सुई लाउने ठाउँ हुन्छ नि आमा, हो त्यहाँनिर खाल्टो पर्यो जस्तो देखिने, अनि त्यो त्यो भैँसीको पुच्छरको त्यो फेँतको भाग ट्वाक्क बाहिर निस्किए जस्तो देखिने, अनि त्यसपछि भित्र ए तल चाहिँ थुनहरू पग्रिएको देखिने, यस्तो लक्षणहरू देखिएको लामो समयसम्म 1 हप्तासम्म 5-6 दिनसम्म पनि पशुले व्यथा पनि नलाग्ने अथवा झोक्रिँदै जाने त्यस्तो अवस्था भयो भने धेरै दिन कुर्नु हुँदैन आमा, बच्चालाई केही समस्या छ कि भन्ने बुझिन्छ र हामीलाई बोलाउनु पर्यो। अब बोलाउनै पर्छ भन्ने पनि छैन, सामान्यतया पशु आफै पनि ब्याउँछ, हामीले सहयोग गर्नुपर्ने भनेको कुनै कुनै पशुहरू ब्याउन नसक्ने अवस्थामा

0: अब पशुले व्यथा लागेको 5-6 घन्टामा अब गाई भैँसीले बच्चा निकाल्यो भने खासै चिन्ता गर्नु पर्दैन, 5-6 घन्टासम्म ब्यायो भने त्यो राम्रै हो। होइन अब 8-10 घन्टा भयो, 12 घन्टा भयो, भ्याउँदै भ्याउँदैन, उठ्ने र बस्ने गरेछ भने फेरि पशुले एकदम बल गरिरहेछ भने चाहिँ फेरि हजुरहरूले धेरै कुरिरहनु भएन ब्याउँछ कि भनेर, किनभने भैँसीलाई बढी पीडा भएको हुन्छ। त्यो हुनाले हजुरहरूले मलाई चाहिँ सम्पर्क गर्नु पर्यो, अब हजुरले मेरो मोबाइल नम्बर लैजानु पर्यो। अब यो चाहिँ बर्खाको बेला चिप्लो बाटो सधैँभरि हजुर दगुर्दै आउनुपर्छ भन्ने छैन क्या, अब कहिले काहीँ चाहिँ हजुर आउन थाल्नुभयो भने झन् ढिला हुन्छ, आउँदाखेरि समय लाग्छ, फेरि जानु पर्यो, त्यसले गर्दा एकदमै इमर्जेन्सी छ भने चाहिँ फोन गर्न सक्नुहुन्छ। यदि भैँसी राम्रोसँग ब्यायो भने पनि झन् धेरै जिम्मेवारी हुन्छ। हेर्नु
1: अब ब्याए पनि ब्याए नब्याए पनि अब फोन त म गरिहाल्छु नि।
0: अब
1: मलाई लमर याद छ,
0: याद छ हजुरलाई। अनि अब त्यो भैँसी ब्याइसकेपछि त्यो पाडो पाडीहरू ठिकसित ठिक छ कि छैन त्यो पनि हेर्नुपर्छ। कहिले काहीँ त्यो ब्याउँदाखेरि त्यो विभिन्न किसिमको त्यो नाकबाट छिर्ने त्यो झिल्लीहरू हुन्छ, त्यो नाकबाट छिर्न सक्छ, श्वास फेर्न अप्ठ्यारो पर्न सक्छ, त्यो सफा गरिदिने। अनि अब बरा होइन हजुरले यता गरिरहनु भएको छ नि, पोहोर परा पनि चाहिँ अब होइन गरिरहनु भएको छ, तर पनि कहिले काहीँ ख्याल गरिएन भने, ख्याल गरिएन भने त्यसैले फेरि श्वास फेर्न अप्ठ्यारो भएर मर्न सक्छ क्या पाडापाडीहरू। अनि अर्को कुरा चाहिँ ब्याइसकेपछि 1 घन्टाभित्रमा चाहिँ दुध पनि खुवाउनु पर्छ, त्यो जुन बच्चा हुन्छ त्यसलाई चाहिँ सफा गरिसकेपछि, अनि भैँसीको पनि थुन फाँचोहरू सफा गरिदिइसकेपछि 1 घन्टाभित्र दुध खुवाइसक्ने भन्छ क्या आमा, किनभने त्यति बेला बिगौती दुध आउँछ। त्यो बिगौती दुध भनेको अन्य उयो चाहिँ हामीले सानो बच्चा बच्चीलाई खोप लगाउँछौँ नि, हो त्यस्तै चाहिँ सानो पाडा पाडीलाई चाहिँ खोप लगाए जस्तो रोगसँग लड्न सक्ने क्षमता पाउँछ क्या
1: हजुर।
0: अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ अब भैँसीहरू ब्याउन बित्तिकै साल फाल्छ कि फाल्दैन त्यो पनि ख्याल गर्नु पर्यो। अब सामान्यतः ब्याएको चाहिँ 5-7 घन्टामा साल फाल्यो भने डराउनु पर्दैन आमा, तर 12 घन्टा भन्दा पनि बढी समयसम्म साल फालेन भने फेरि साल अड्केको हो कि भन्ने
1: लामो समय लियो भने शंका गर्न पर्यो।
0: अनि अर्को कुरा, कहिले काहीँ लामो समय त भएको छैन तर भैँसीले कनेको कनै बल गरेको छ भने त्यो धेरै समय छ भएको छैन भने पनि आत्तिनुपर्छ, किनभने त्यो भैँसीले कन्यो भने भित्र आङ निकाल्ने भन्छ नि आमा, त्यो पाठे घर बाहिर निकाल्छ, आङ फर्किन सक्छ, समस्या हुन्छ। भैँसीलाई जति दुख्छ त्यति धेरै कन्छ क्या आमा, हो त्यो हुनाले भैँसीले कनेको छैन सामान्य अवस्थामा छ भने 8-10 घन्टासम्म यसो कुर्ने होइन, अब गाउँ घरै औषधिहरू पनि जस्तै
1: कुरा काटे त्यसलाई पनि अपरेसन गरेर झिक्छन्।
0: साललाई अपरेसन गरेर झिक्न पर्दैन, त्यसलाई हात राखेर नै निकाल्न सकिन्छ, तर त्यो बच्चा अड्केको अवस्थामा कहिले काहीँ त्यो बच्चा बटारिए त्यो पाठेघर बटारिएको छ भने र त्यो पाठेघरको मुख खोल्न सकिएन भने ब्याउनु भन्दा पहिले अब सामान्य अवस्थामा ब्याउन सकेन भने अपरेसन त गर्न सकिन्छ, तर अब यस्तो बर्खामा छ गोठहरूमा है गोठमा त्यति सरसफाइमा नि ध्यान दिन सकिन्छ, सानो बच्चाको कुरा भएन ठुलो हुन्छ भैँसी, अब त्यो एकदम बाध्यात्मक अवस्थामा गर्न सकिन्छ, नसकिने होइन, नपरोस् हामीले त्यतापट्टि सोच्नु पर्यो। अनि अर्को कुरा, अब यदि साल अड्किएको छ तर कनेको छैन भने पनि लामो समयपछि हामीले बोलाउनु पर्छ, सामान्यत अब हातै राखेर निकाल्नको लागि त कि त त्यो एकदम बल गरिरहेको हुनु पर्यो, कि त चाहिँ 20-22 घन्टा नागेको छ भने हात राखेर निकाल्ने हो, होइन भने यसो औषधिहरू साल झर्ने औषधिहरू दिएर नि कोसिस गर्न सकिन्छ। गाउँघरमा जुन त्यो खस्रो पात हुने चाहिँ जस्तै फोस्रो भयो, बाँसका पातहरू, अम्रिसाका पातहरू, मकैका पातहरू दिएर पनि किसानहरूले, खन्युहरू दिएर पनि किसानले उत्प्रेरित गर्नुहुन्छ साल निकाल्नको लागि गाउँघरमा।
1: बाबु हामी के गर्छौँ भने नि
0: हजुर,
1: त्यो रेलको छ नि रेल गुडिया ठामको माटो ल्याएर पुच्छर बाँधिन्छौँ, हाम्रो के होइन
0: त्यो त चाहिँ आत्मसन्तुष्टिको लागि हो आमा, त्यो रेल कुदेको ठाउँको माटोले त आफै त झर्दैन, त्यसलाई प्राविधिकले नै झार्नुपर्छ यदि झरेन भने। यो त भयो भैँसी ब्याउने समय भएको हुनाले यस्ता कुरामा ध्यान दिनुपर्छ आमा भनेर मैले भने। अब अर्को कुरा, भैँसी ब्याइसकेपछि त दुध उत्पादन हुन्छ, प्राय गरेर यो धेरै दुध उत्पादन हुने बेलामा फेरि थुनेलो रोग लाग्छ,
1: कति रोप्ने
0: सबैलाई लाग्दैन आमा, कुनै कुनै पशुलाई लागिहाल्न सक्छ त्यो हुनाले थुनेलो नलागोस् भनेर के गर्ने भन्ने हामीले जान्न पर्यो। सामान्यत सान सानै हुँदादेखि त्यो पाडीहरू हुर्काउँदा नै पाडीलाई मालिस गर्ने समय समय त्यो फाँचोहरूमा पनि यसो कनाइदिने मालिस गर्ने गर्यो भने त्यसलाई काउकुती लाग्दैन अनि ठुलो भएपछि त्यो ब्याएपछि पनि त्यो त्यसले दुध दुहुन दिन्छ अनि यदि चाहिँ त्यस्तो बानी परेको छैन भने त्यो पहिलो बेते पशुहरू अलिक काउकुती मान्छ क्या त्यसले अनि उफ्रिन्छ त्यो थुन समाउँदा अनि हामी फेरि थुन समाएर बस्न खोज्ने उफ्रिन खोज्ने गर्दा त्यो थुनको भित्रपट्टि फुट्छ, फुटेर थुनेले हुने समस्या हुन्छ। त्यो हुनाले हामीले सानसानो पाडीलाई सानैदेखि नै अलि मालिस गरेर बानी पार्यौँ भने राम्रो हुन्छ। अनि अर्को कुरा अब थुनेलो रोग नलागोस् भनेर चाहिँ हाम्रा नङहरू पनि राम्ररी काट्नु पर्यो होइन, अनि त्यसपछि भैँसी धेरै उफ्रिरहेको छ भने जबरजस्त थुन समाएर तान्ने होइन, थुनलाई त निचार्न पर्यो होइन, लात्ती पनि हान्छ। त्यो लात्ती हान्ने बेलामा तपाईँले थुन समाउनु भएको छ भने थुन बढी तन्किन्छ, तन्किँदाखेरि भित्रपट्टि फुट्न सक्छ क्या। अनि अब थुनमा केही गिर्खा जस्तो देख्नुभयो, हल्का सुन्ने जस्तो देख्नुभयो भने चाहिँ तुरुन्तै हाम्रो सम्पर्क गर्नु पर्यो। त्यसलाई नुन पानीले सेक्ने हो कि त्यसलाई थुनै बन्द छ अनि खोल्नु पर्ने हुन्छ। र चाहिँ अन्य अवस्थामा थुनेलो नलागोस् भनेर चाहिँ हामी सरसफाइमा ध्यान दिने, अनि सकिन्छ भने आमा अब यो पोभिडिन आयोडिन भन्ने यो टिन्चर आयोडिन जस्तो औषधि हुन्छ नि त्यो काटेमा लगाउने मान्छेको हो, त्यो त्यो पोभिडिन आयोडिनमा चाहिँ हामीले चोप्न सक्छौँ त्यो थुनलाई। अनि त्यो पनि भएन भने चाहिँ नुन पानीमा पनि चोप्न सकिन्छ आमा, केही छैन हामीसँग भने। अब दुध दुहिसकेपछि सामान्य अवस्थामा नुन पानीको झोलमा थुनलाई चोपे पनि राम्रो हुन्छ।
1: पातलो कपडाले नुन पानीमा भिजाएर यसो सप सप सेकाइदिनु पर्छ।
0: त्यो हो, त्यो त्यो सेकाउने थुनेलो भएपछि हो, मैले थुनेलो नहोस् भनेर पनि त्यो गर्न सकिन्छ भनेको। अनि अर्को कुरा चाहिँ यो बर्खाको समयमा साह्रै समस्याको रूपमा कुखुरालाई पनि समस्या हुन्छ आमा,
1: आउँछ नि सबै पशु पन्छीलाई लाग्छ रोग।
0: अब कुखुरा भनेको हाँस जस्तो पानीमा खेल्ने पन्छी त होइन,
1: होइन नि भर।
0: अब त्यो कुखुरालाई चिसो सहन सक्दैन, चिसो पनि आमा धेरै टाढी हुनुहुन्छ हो। त्यो कक्सिडियोसिस भन्ने रोग चाहिँ यदि पानी जन्ने चिसो छ भने बल्ल कक्सिडियोसिस हुने हो। अब त्यही पनि हामीले कक्सिडियोसिस नहोस् भनेर त्यो कक्सिडियोसिस रोग लाग्यो भने त उपचार गर्न धेरै खर्च हुन्छ नि त आमा, त्यो र रोगै नलाओस् भनेर हामीले अलि ओभानो गरेर राख्ने, त्यो खोरलाई चाहिँ ओभानो गरेर राख्ने, बाछिटो त्यो पानीको बाछिटो भित्र नछिरोस् भनेर ध्यान दिने। अनि त्यसो समय समयमा चाहिँ त्यो जुन भुसा हुन्छ नि त्यो धानको भुस लिएर छर्किदिइरहनु पर्यो, त्यसरी चाहिँ कुखुरालाई चिसोबाट बचाएर पनि कक्सिडियोसिस हुनबाट बचाउन सकिन्छ। अनि अरू केही छ भने भन्नुहोस् अब हजुर, फेरि त्यत्तिकै त आउनु भएको छैन हजुरलाई मैले बोल्नै दिइनँ।
1: हेरे होइन, अब बोल्ने कामै बाबुको, म त सुन्ने सुने अनुसार बुझा गर्ने, नबुझे फेरि सोध्ने, मेरो कामै त्यो, हामी किसानको त्यही त हो नि होइन। अब धेरै बेर किन अलमा लाउनु, अब
0: हुन्छ आमा, ल नमस्ते आमा,
1: साँच्चै पल बाबु
0: हजुर हजुर आमा
1: बस्नुहोस् है, हाकिम साहब मान्छे
0: होइन हजुर, एकदम राम्रो जानु, चिप्लो छ बाटो,
1: हुन्छ बाबु हरि।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौ। नमस्ते
2: सारा, हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरे नि, अब त भ्युज बढ्छ।
3: तर सबल, त्यो गीत प्रयोग गर्नु अघि अनुमति लिएका छौ त?
2: किन चाहियो र अनुमति? इन्टरनेटमै त भेटिएको हो नि।
3: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर, यी सबै कसैको सृजना हुन् र प्रतिलिपि अधिकारले सुरक्षित हुन्छन्।
2: ओहो, अनुमति बिना प्रयोग गर्दा के हुन्छ त?
3: त्यो प्रतिलिपि अधिकार उल्लङ्घन हो। यसले सृजनाकर्तालाई आर्थिक र नैतिक क्षति पुर्याउँछ र कानुनी कारबाही समेत हुन सक्छ।
2: त्यसो भए अरूको सृजना प्रयोग गर्न अघि अनुमति लिनुपर्ने रहेछ है?
3: हो त, यसले नयाँ सृजना र नव प्रवर्तनलाई पनि प्रोत्साहन गर्छ।
2: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
3: नेपाल प्रतिलिपि अधिकार, रजिस्ट्रारको कार्यालय, नारायण हिटी, काठमाडौँ।
4: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
7: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
10: कहिले र कुन खोप लगाउने त?
9: 15 महिनासम्मका बाल बालिकाले
10: जन्मने बित्तिकै BCG, 6 हप्तामा रोटा, पोलियो, PCV, DPT, हेपबिहेपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, PCV, DPT, हेपबिहेपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, FIPV पहिलो मात्रा, DPT, हेपबिहेपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, FIPVको दोस्रो मात्रा, PCVको तेस्रो मात्रा,
9: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
10: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले HPV खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
9: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
11: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
12: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
11: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
12: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
11: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्री श्रृङ्खलाका जातहरू तथा घैया एक दुई र तीन र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी एक बहुगुणी दुई जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
12: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
11: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर,
12: फोन नम्बर 542359। पारदर्शिता जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई सामाजिक परीक्षण गुनासो व्यवस्थापन सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
13: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
12: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
14: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पदाधिकारी चयनका लागि मतदान सम्पन्न। आजै मत परिणाम सार्वजनिक गर्ने तयारी। समावेशी र समन्यायिक विकासका दृष्टिकोणबाट आगामी आर्थिक वर्षका लागि विकास बजेट व्यवस्था गरिएको। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाई। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागद्वारा प्राविधिक टोली परिचालन। रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणबीच आपतकाल घोषणा। र फिफा विश्वकपमा आज राति पौने एक बजे समूह आईका दुई खेल हुँदै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा आज पदाधिकारी चयनका लागि मतदान भएको छ। पाँचजना पदाधिकारी चयनका लागि भएको मतदानमा 1290 जना प्रतिनिधिले मतदान गरेको रासोपाको केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले जानकारी दिनुभयो। यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। पदाधिकारी निर्वाचनको नतिजा आजै सार्वजनिक हुने र त्यस लगत्तै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुने रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन आयोजक समितिले एक सूचना जारी गरी महाधिवेशन स्थलको हलमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सबै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेको छ। यही असार 7 गते आइतबारदेखि जारी महाधिवेशन आज सम्पन्न हुने रासोपाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट पारित भएका दस्तावेजहरूलाई लिएर बहस भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनैतिक र सैद्धान्तिक प्रतिबद्धतालाई सामाजिक लोकतन्त्रको रूपमा व्याख्या गरेको छ, तर संघीयताका सम्बन्धमा महाधिवेशनबाट पारित प्रस्तावबारे महाधिवेशनमा सहभागी प्रतिनिधिहरू स्वयंले पनि आफ्नै ढङ्गले व्याख्या गरिरहेका छन्। यस सम्बन्धमा महाधिवेशन प्रतिनिधिहरूको धारणा कस्तो छ त? संवाददाता विमल गेवालीको रिपोर्ट।
3: असार 7 गतेको उद्घाटन समारोहले प्रतिनिधिहरूलाई जसरी उत्साहित र रोमाञ्चित बनाएको थियो, तर समय व्यवस्थापनको कमजोरीका कारण बिस्तारै चितवनको गर्मीसँगै शिथिल बनेका धेरै प्रतिनिधिहरू भोट खसाल्ने दिनसम्म कुर्न नसकी घर फर्कन बाध्य भएका देखिए। नीतिभन्दा नेतृत्वको सवालमा बढ़ी माथापच्चीसी देखिएपछि रासोपालाई पहिलो महाधिवेशन सम्पन्न गर्न धेरै संघर्ष गर्नु परेको देखिन्थ्यो। बन्द सत्र मार्फत सजिलै पारित भएका राजनैतिक सांगठनिक लगायतका प्रस्तावहरू सार्वजनिक भएपछि मुख्य रूपमा रासोपाले अबका दिनमा संघीयताबारे के धारणा बनाउला भन्ने चासो धेरैलाई थियो। यस विषयमा अझै पनि सबै प्रतिनिधिहरूको समान धारणा देखिँदैन। मध्य प्रदेशको रौतहट जिल्ला क्षेत्र नम्बर 3 निर्वाचित सांसद रविन्द्र पटेल संघीयता देशको मुटु हो भन्नुहुन्छ। संघीयताको विरोध गर्ने जो कोही पनि आफै सकिने उहाँको जिकिर छ।
4: संघीयता यो देशको हट हो र मधेसी जनताले आफै विद्रोह गरेर मधेसी जनताले रगत बगाएर यो संघीयता ल्याएको। अब हाम्रो पार्टी सभापतिको त लाइन होइन, कसैले ल्यायो म नाम भन्न चाहन।
3: चुनाव अघि जनतासँग प्रतिबद्धता जनाउँदा अधिकार माग्न प्रदेशले अब काठमाडौँ धाउन पर्दैन भन्ने, तर महाधिवेशनले त संघीयता बारे त्यति सकारात्मक बाटो त देखाए जस्तो लागेन नि भन्ने प्रश्नमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार,
5: संविधानको आधारभूत स्तम्भलाई भत्काउने चलाउने र यसको मर्म मूल्य मान्यता भन्दा माथि एक इन्च पनि नजाने कुरा त मध्य मार्गी बाटो रोजेर गरिसकेको। त्यसकारणले लोकतान्त्रिक गणतन्त्र प्रति जसरी प्रतिबद्ध छ, यसका अन्य अवयवहरू अन्य स्तम्भहरूलाई पनि सम्वर्धन प्रवर्धन गर्न पार्टीले नीतिगत रूपमा सैद्धान्तिक रूपमा आफूलाई प्रस्ताएको छ। कतिपय सवालहरूलाई व्याख्या विश्लेषण गर्दा फरक परेको छ भने त्यो बहसकै मात्रै विषय हो, त्यो अन्तिम सत्य होइन।
3: संविधानले व्यवस्था गरेको विषयप्रति रासोपा स्पष्ट रहेको धारणा धेरै प्रतिनिधिहरूले सुनाउँछन्, तर संरचनागत परिवर्तन बारे अगाडि सारिएको प्रस्ताव संविधान संशोधनको विषयसँग जोडिने बताउनुहुन्छ नवलपुर जिल्लाका सभापति रवि पाण्डे।
6: रासोपाले प्रदेश तह भन्दा नि प्रदेश सभाको ठाउँमा प्रदेश परिषदको परिकल्पना गरेको छ। जस्तै हामीसँग जुन प्रदेश सदस्यज्यूहरू उहाँहरूको संख्या त धेरै छ, प्रतिनिधि सभाको डबलै हो, त्यो त कुरा बुझ्नुहुन्छ। अनि त्यो खर्च कटौती होस् भन्ने एउटा मोडल उसले डिजाइन गरेको छ। त्यो चिज चाहिँ भोलिको दिनमा सबैबाट पारित भयो भने देशका लागि सहमति।
3: अहिलेसम्मको अनुभवले प्रदेशलाई अलि बढी बुझिलो भएको यथार्थ सबैले बुझेको, तर खारेज नै गर्ने निर्णय आफूहरूको नरहने बताउनुहुन्छ बागलुङबाट महाधिवेशनमा आउनुभएकी एकजना प्रतिनिधि गोमा छेत।
7: सबैको मुखबाट चाहिँ मैले पोजिटिभ रेस्पोन्स सुनेको छु, किनकि उहाँले के भन्नुहुन्छ नि यो सकारात्मक तरिकाले अगाडि बढ़िरहेको छ, तर हामीले इम्प्लिमेन्ट गर्न सक्छौ भन्ने छ। कतिपय मर्ज हुन्छ, तर कसो भने काम गर्ने जुन तौर तरिका नि चारजनाले गर्ने काम एकदम प्रभावकारी व्यक्ति स्टाफ छ भनेदेखि एकजनाले गर्न सक्छ।
3: अर्थ राजनीतिसँग सम्बन्धित संघीयताको प्रश्नसँग जोड़िएको प्रदेशको विषय होस् अथवा राजनैतिक दर्शनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता विषय जसरी उठेका छन् तिनको निरूपणमा राष्ट्रिय सहमतिको विकल्प बिना सम्भव देखिँदैन। यद्यपि देशको प्रमुख राजनीतिक शक्तिले शुरू गरेको यो प्रस्तावले नयाँ बहसको ढोका भने अवश्य खोलेको छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
0: आज दिउँसो 1 बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सूचना जारी गर्दै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनु भएको छ। संघीय संसद सचिवालयले आजै दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक पर्सि आइतबार बिहान 11 बजेका लागि तोकेको छ। यसै गरी आजै महासचिव पाण्डेले प्रतिनिधि सभाको बैठक भोलि शनिबार 11 बजेसम्मका लागि स्थगित भएको सूचना जारी गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद एवं मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोडिएको सड़कमा साङ्गीतिक प्रस्तुति दिने पेसामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेसालाई तत्काल पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दगी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट, पारदर्शी सड़क दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्याधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडे गरेकाले मधेसमा खानेपानी र सिंचाईको पहुँच बढाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड दिनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले कक्षा बाह्रको नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विषय विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले विनियोजन विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 15 गते दिनको सभा 12 बजे बस्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्धका विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल भएको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्वयिक विकासका दृष्टिकोणबाट भूगोल र जनसङ्ख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि न्यून आर्थिक वृद्धि दर रहेको भन्दै उपाध्यक्ष डाक्टर भट्टले सङ्घ प्रदेश र स्थानीय तहले नै ती प्रदेशहरूमा विकास बजेट वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानव विकास सूचकाङ्क समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र संघीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा 3 तहबीच समन्वय गर्न कठिनाई हुने गरेको बताउनुभयो। बैठकमा सांसदहरूले एउटा प्रदेशमा प्रत्येक वर्ष एउटै मात्र महत्त्वपूर्ण विकास आयोजना सञ्चालन गर्नुपर्ने र त्यो पूरा भएपछि मात्रै अरू आयोजनाहरू थप गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले अहिले सरकारको नेतृत्व गरिरहेको झण्डै 2/3 बहुमत पाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने भनी गरेको निर्णय आपत्तिजनक भएको भन्दै उक्त निर्णय सच्याउन माग गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टिकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याउने गरी काम अघि बढेको बताउनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित 6 दीक्षान्त समारोहमा मन्त्री पोखरेलले टिकापुर क्याम्पसको अतिक्रमणमा परेको 300 बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट गर्नुभयो। विश्वविद्यालयको दीक्षान्त हुने संख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गर्नुहुँदै मन्त्री पोखरेलले स्थानीयको भावना अनुरूप विभिन्न विषय र संकाय थप गरिने बताउनुभयो। समारोहमा 2489 विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका 6 संकायका स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तहका विद्यार्थी एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ। त्यस अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्र छात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्णपदक तथा डिन पदक प्रदान गरिएको थियो। गृहमन्त्री सुधन गुरुङले लागु औषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले लागु औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागु औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागु औषधको ओसार पसार र दुरुपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गर्ने बताउनुभयो। लागु औषधको ओसार पसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने संगठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरुङले उल्लेख गर्नुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि सुरु भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फर्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फर्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान समेत गरेको छ। काठमाडौँ उपत्यकाका चन्द्रागिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायक लगायत क्षेत्रमा फर्ममा संक्रमण पुष्टि भएको छ। बर्ड फ्लूका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा संक्रमण हुने र कुखुरा लगायत पन्छी नष्ट गर्नु उत्तम विकल्प हुने जनाइएको छ। धान रोपाईको समय सुरु भए पनि समयमा मल नपाउँदा मोरङका किसान समस्यामा परेका छन्। धानको बेर्ना लगाउँदा तथा धान रोपाईको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डिएपी मलको अभाव देखिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
8: धान रोपाईको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डिएपी मल नपाउँदा किसान मार्कामा परेका हुन्। धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादव।
9: बेला युरिया पाउँदैन, बेलामा डिएपी पाउँदैन, प्रयोग भने खेतीमा धान, मकै, गेहुँ, पटुवामा, कुमा, अब धान पर्ने बेलामा तपाईँले धान र पटुवामा चाहिन्छ, धान र पटुवामा अहिले मलै छ, रोप्ने बेला पनि मल छैन, बिउमा त कम लाग्छ, बिउ त कतैबाट खोजखाज गरेर हालिहाल्छ, जुन अहिले बर्खामा अब डिएपी हाल्नु पर्यो नि खेतमा।
8: धान रोप्नका लागि मलको प्रयोग गर्न नपाउने हो भने उत्पादन घट्ने र आफूहरू मार्कामा पर्ने अर्का किसान श्रवण मण्डलको भनाइ छ।
10: धान हुँदैन, धान त के हुन्छ, तब त फल्दैन, धानै फल्दैन, समस्या। कृषि सामग्रीमा आएर भन्छु त्यो आफ्नो जानु या सहकारीमा आफ्नो लिनु भन्छ, अब सहकारीमा खाँदैछ।
8: कोटा अनुसारको मल समयमा नआउँदा आवश्यकता अनुसारको मल पाउन नसकेको किसानको गुनासो छ। नेपाल सरकारले खरिद गरेको युरिया तथा डिएपी मल आउन केही हप्ता लाग्ने भएकाले कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले युरिया तथा डिएपी मलको कोटा बाँडफाट गरी बिक्रीका लागि पठाइसकेको छ। कार्यालयको बफर स्टकमा रहेको युरिया तथा डिएपी मल कोशी प्रदेशका 137 पालिकाका लागि कोटा बाँडफाट गरी पठाएको हो। कार्यालयका प्रमुख कमल पोखरेलले बफर स्टकमा रहेको 4,631 मेट्रिक टन युरिया तथा 800 मेट्रिक टन डिएपीको कोटा बाँडफाट गरी प्रदेशका सम्बन्धित कार्यालयमा पठाएको र त्यसको बिक्री सुरु भइसकेको जानकारी दिनुभयो।
11: सहज हुनुपर्ने हो, अब यो होर्मुज स्टेटको कारणले गर्दाखेरि हाम्रा नियमित प्रक्रिया अन्तर्गतका टेन्डरहरूका सामान नआएको कारण र अन्तर्राष्ट्रिय बजार भाउ बढेको कारणले गर्दाखेरि चाहिँ सामान अहिले तत्काल आइ नपुगेको कारणले गर्दाखेरि किसानहरूलाई तत्काल राहत होस् भनेर हामीसँग बफर स्टकमा रहेको सामानलाई प्रदेश समितिबाट निर्णय गराएर सङ्घीय समितिबाट पनि तुरन्तका तुरन्तै निर्णय गर्न लगाएर पालिकाहरूलाई हामीले पठाइसकेको छ।
8: नेपाल सरकारले G2G तथा नियमित टेन्डर प्रक्रियाबाट खरिद गरेको सबै मल असार महिनाको अन्त्यसम्ममा विराटनगर आइपुग्ने र त्यसपछि मलको अभाव नहुने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पताललाई 1,800 vial एन्टी रेबिज खोप उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गुलले आज अस्पताल पुगेर खोप प्रदान गर्दै अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको बताउनुभयो। खरिद प्रक्रियाका कारण खोप अभाव हुनसक्ने देखिएकाले महानगरपालिकासँग सहयोग माग गरेपछि 7 दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बढ्दो युक्रेनी हवाई आक्रमणको प्रभाव कम गर्नका लागि भन्दै रुस नियन्त्रित क्रिमियाका अधिकारीहरूले सङ्कटकालीन अवस्थाको घोषणा गरेका छन्। यो क्षेत्रले दक्षिणी रुसको पूर्वाधारमा युक्रेनले गरेको आक्रमणका कारण इन्धनको अभाव र बिजुली कटौतीको सामना गरिरहेको छ। क्रिमियाबाट रुसको विशाल क्षेत्रमा इन्धनको आपूर्ति हुने गरेको छ। बेलायतका राजा चार्ल्सले सन् 2024-25 आफूले 1,29,00,000 पाउन्ड कर तिरेको खुलासा गर्नुभएको छ। बेलायतको इतिहासमा यसरी राजाले कर तिरेको घोषणा गरेको यो पहिलो पटक हो। राजा चार्ल्स बेलायतमा सरकारलाई सबैभन्दा बढी कर तिर्ने 100 जनाको सूचीमा पर्नुभएको छ। यसै गरी युवराज विलियमले पनि सोही अवधिमा 70,60,000 पाउन्ड आयकर तिर्नु भएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: रूपन्देही जिल्लाका 15 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि झण्डै 19 अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका 16 स्थानीय तह मध्ये 1 उपमहानगरपालिका, 5 नगरपालिका र 9 गाउँपालिकाले समय सीमा भित्रै बजेट प्रस्तुत गरेका हुन्। जिल्लाको कोटाई माई गाउँपालिकाले भने यस वर्ष पनि समयमै बजेट ल्याउन सकेको छैन। सार्वजनिक गरिएका बजेटहरूको कुल आकार 18,87,53,000 रुपियाँ बराबरको रहेको छ। अधिकांश स्थानीय तहले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन्। जिल्ला मध्ये सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको छ। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3,85,00,000,000 रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षको तुलनामा करिब 49,50,00,000 रुपियाँले बढी हो। लुम्बिनी सांस्कृतिक नगरपालिकाले 1,75,78,00,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाले विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण, स्थानीय पाठ्यक्रम विकास, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकातर्फ सुद्धोधन गाउँपालिकाले सबैभन्दा ठूलो आकारको 78,02,00,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मध्य प्रदेशका जिल्लाहरूमा असारको दोस्रो साता बित्न लाग्दासम्म 4.36% खेतमा मात्र धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीले प्रदेशका जिल्लाहरूमा धान रोपाई हुने 3,82,433 हेक्टर भूमि मध्ये 16,711 हेक्टरमा धान रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। यस अवधिमा सबैभन्दा बढी धानको रोपाई महोत्तरी जिल्लामा भएको छ। महोत्तरी जिल्लामा 3,336 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। यसपटक पटक पटक पानी परे पनि धानको बेर्ना पूर्ण रूपमा तयार भइ नसकेको कारण धानको रोपाईले गति नपाएको मध्य प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा सबैभन्दा कम रोपाई सर्लाही जिल्लामा भएको छ। सर्लाहीमा धान खेती हुने क्षेत्रफलको 2.5% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। वीरगंजमा यही असार 21 गते रोजगार मेला आयोजना गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, मध्य प्रदेश र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा असार 21 गते वीरगंज रोजगार मेला 2083 आयोजना गर्न लागेको संघले जनाएको छ। वीरगंज उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा यस पटकको रोजगार मेला परम्परागत रोजगार मेला भन्दा फरक हुने र मध्य प्रदेशमा दक्ष जनशक्तिको आवश्यकता पहिचान गर्ने तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाहरू बीचको सिपको खाडल पुर्ने उद्देश्यले मेला गर्न लागिएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो। यो साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली सेयर बजारको परिसूचक नेप्से घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेपाली सेयर बजारको परिसूचक नेप्सेले शुक्रबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
13: नेदरल्याण्डमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लीग टूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। 15 सदस्यीय मुख्य टोलीको उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहेका छन्। टोलीमा लेग स्पिन सन्दीप लामिछाने सहित कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र सोमपाल कामी जस्ता अनुभवी खेलाड़ी यथावत छन् भने ईशान पाण्डे, गुलशन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन माल र विनोद भण्डारी पनि सामेल छन्। वैकल्पिक खेलाड़ीमा सुन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई सूचीमा राखिएको छ। नेपाली टोलीले नेदरल्याण्डमा आयोजना हुने त्रिदेशीय श्रृंखलाका क्रममा लीग टू अन्तर्गतका आफ्ना खेलहरू खेल्ने खेल तालिका रहेको छ।

0: नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पदाधिकारी चयनका लागि मतदान सम्पन्न, आजै मत परिणाम सार्वजनिक गर्ने तयारी। समावेशी र समन्यायिक विकासका दृष्टिकोणबाट आगामी आर्थिक वर्षका लागि विकास बजेट व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाई। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागद्वारा प्राविधिक टोली परिचालन। रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणबीच आपतकाल घोषणा र फिफा विश्वकपमा आज राति 1:15 समूह आईका दुई खेल हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
4: तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अहिले 7:45 बजे काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम सुन्न सक्नुहुनेछ। अब भने हामी प्रस्तुत गर्दैछौँ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: शासकीय सुधार सम्बन्धी 111 सूचीको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयद्वारा 40 निर्देशिका जारी।
2: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न हुँदै सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुँदा महामन्त्रीमा विपिन कुमार आचार्य विजयी।
1: आगामी आर्थिक वर्षका लागि देशभरका 726 पालिकाले ल्याए बजेट, 26 स्थानीय तहले भने अझै बजेट ल्याउन सकेनन्।
2: खेलाडीको हात समातेर मैदान छिर्ने ती साना बालबालिका को हुन्, कसरी हुन्छ विश्वकपमा उनीहरूको छनोट।
1: र आज शुक्रबार कला साहित्यमा नेपालमा म्युजिक अवार्ड सम्मान प्रतिस्पर्धा र विश्वसनीयताको बहस।
2: कार्यक्रम सुरु गरौँ शासकीय सुधारका लागि सरकारले जारी गरेको 40 बुँदे निर्देशिका सम्बन्धी प्रसङ्गबाट। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको प्रभावकारी कार्यान्वयनसँग सम्बन्धित 40 बुँदे निर्देशिका, कार्यविधि, निर्देशन, परिपत्र जारी गरेको छ। शासकीय सुधार सेवा प्रवाहको प्रभावकारिता र सुशासन प्रवर्धनलाई केन्द्रमा राख्दै विभिन्न मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहसहित मातहतका निकायलाई लक्षित गरी करिब 4 दर्जन निर्देशिका, कार्यविधि र निर्देशन परिपत्र जारी गरेको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रशासनिक ढिलासुस्ती अन्त्य गर्ने, डिजिटल गभर्नेन्समा जोड दिने, अनावश्यक प्रक्रियागत झन्झट हटाउने, सरकारी खर्चमा मितव्ययिता कायम गर्ने तथा नागरिकलाई छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ यी निर्देशिका, कार्यविधि र निर्देशन परिपत्र जारी गरिएका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार अधिकांश मन्त्रालय तथा निकायले निर्देशिका, कार्यविधि र निर्देशन परिपत्रलाई उच्च प्राथमिकता साथ कार्यान्वयन गरिरहेका छन्। प्रविधि मैत्री प्रशासन निर्माण प्रक्रियामा सरलीकरण, सार्वजनिक खर्चमा अनुशासन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य, स्वास्थ्य बिमा सुधार तथा नागरिकप्रति उत्तरदायी सेवा प्रवाहलाई केन्द्रमा राखेर जारी गरिएका यी दस्तावेजहरूले सरकारी काम कारवाहीमा प्रभावकारिता, पारदर्शिता र जवाफदेहिता बढाउन सहयोग पुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

0: तीन दिनमा सक्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन सम्भवत आज सातौं दिन सकिँदैछ। प्रतिनिधि चयनमा ढिलाइ, केही प्राविधिक समस्यादेखि नेतृत्वमा आउन धेरै प्रतिनिधिको आकांक्षा व्यवस्थापनमा समय लागेकाले पनि महाधिवेशन लम्बिएको हो। पार्टी सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका बालेन्द्र शाह, त्यस्तै उपाध्यक्षमा सोडिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ भने महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित हुँदा महिला उपसभापतिमा सुविता गौतम विजयी हुनुभएको छ।
1: चितवनमा जारी महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएसँगै अब सबैको ध्यान नतिजातर्फ केन्द्रित भएको छ। पदाधिकारी चयनका लागि 1,299 मत खसेको छ। यसअघि केन्द्रीय सदस्य चयनका लागि भएको मतदानबाट 900 सदस्यीय केन्द्रीय समिति निर्वाचित भइसकेको छ। रासोपामा 3,959 महाधिवेशन प्रतिनिधि रहेका थिए। प्रतिनिधिहरूले केन्द्रीय नेतृत्व चयन गरिसकेपछि अब पार्टीको आगामी कार्यदिशा तय गर्ने पदाधिकारी टोलीको चयन हुँदैछ, जसले संगठन विस्तार, नीति निर्माण र आगामी राजनीतिक रणनीति तय गर्ने जिम्मेवारी सम्हाल्नेछ। असार 7 गतेदेखि शुरू भएको महाधिवेशनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई स्थापित गर्ने प्रयास गरेको नेताहरूको भनाइ छ। विभिन्न चरणमा भएको निर्वाचन प्रक्रियाले पार्टीलाई विधि र प्रक्रिया मार्फत अघि बढाउने प्रतिबद्धतालाई समेत बलियो बनाएको छ। पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वले अब रासोपालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने लक्ष्य बोकेको पार्टीका लागि यो महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई भविष्यको राजनीतिक यात्राको आधारशिला पनि विश्वास गरिएको छ।
0: असार लागेसँगै देशभरका स्थानीय तहहरू आगामी आर्थिक वर्षको विकासको खाका कोर्ने दौडमा थिए। अधिकांश पालिकाले कानुनी समय सीमाभित्रै गाउँ तथा नगरसभामा बजेट प्रस्तुत गर्दै आगामी वर्षका प्राथमिकता र योजनालाई औपचारिक रूप दिएका छन्। यसले स्थानीय सरकारहरूमा वित्तीय अनुशासन र योजना निर्माण संस्कृतिमा क्रमशः सुधार हुँदै गएको पनि देखिएको छ।
1: भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार 725 स्थानीय तहले समयमै बजेट प्रस्तुत गरे पनि 26 पालिकाले अझै बजेट ल्याउन सकेका छैनन्। समयमै बजेट ल्याउन नसक्नुको कारण भने प्रशासनिक ढिलासुस्ती मात्रै होइन, कतिपय स्थानमा पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीचको टकराव पनि देखिएको छ भने कतै जनप्रतिनिधि बीच बजेट बाँडफाँड र प्राथमिकताका विषयमा सहमति जुट्न सकेको छैन। केही स्थानीय तहमा संघीय मन्त्रालयको सहजीकरण र हस्तक्षेप आवश्यक परेकाले पनि प्रक्रिया लम्बिएको मन्त्रालयको भनाइ छ। वित्तीय हस्तान्तरणबाट प्राप्त रकमको उपयोग र बजेट विनियोजनका विषयमा देखिएको विवाद समाधान गर्न समय लाग्दा केही पालिकाले समयमै बजेट पेश गर्न नसकेका हुन्। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी,
2: कतिपय ठाउँमा केही व्यवहारिक समस्याहरू, कर्मचारी र जनप्रतिनिधिहरूको स्वास्थ्य सम्बन्धी समस्याहरू पनि देखिएका छन्। कहीँ प्रमुख ज्यूहरू, उप प्रमुख ज्यूहरूको स्वास्थ्यको कारणले गर्दाखेरि पनि एकाध ठाउँमा चाहिँ त्यो चाहिँ असार 10 गते नगरसभामा बजेट पेश गर्न सम्भव नभएको भन्ने देखिएको छ। कतिपय ठाउँमा अब नगरसभा बस्नुभन्दा अगाडि कार्यपालिकाको बैठकहरूमा सहमति हुन नसकेको, बजेट बाँडफाँड, विनियोजन, योजनाहरूको छनौट, तर्जुमा लगायतका विषयहरूमा सामान्य केही त्यो चाहिँ तयारी नपुगेको भन्ने पनि हामीले जानकारी प्राप्त भएको छ। र यसलाई अब संघीय मामिला, साविक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हामीले सहसचिवकै नेतृत्वमा टोली पठाएर जहाँ जहाँ समस्या देखिएका थिए विगतमा र यस वर्ष पनि समस्या हुन सक्छ भन्ने ठाउँहरूमा मन्त्रालयले समन्वय र सहजीकरण गर्ने उद्देश्यले त्यो ठाउँहरूमा हामीले अगाडि नै कार्य समूह गठन गरेर पठाएर सहजीकरण गर्न स्थानीय रूपमा चाहिँ पहल पनि गरेका छौँ।
1: स्थानीय सरकार सञ्चालन ऐन तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रत्येक स्थानीय तहलाई 10 असारभित्र आगामी आर्थिक वर्षको राजस्व तथा व्यय अनुमान सम्बन्धित सभामा पेश गर्न अनिवार्य गरेको छ। यो कानुनी औपचारिकता मात्र होइन, स्थानीय विकासको वार्षिक मार्गचित्र सार्वजनिक गर्ने महत्वपूर्ण चरण पनि हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कनका लागि 17 सूचक अन्तर्गत 100 अङ्क निर्धारण गरेको छ। त्यसमध्ये समयमै बजेट पेश गरे बापत 5 अङ्क र असारभित्र बजेट पारित गरे बापत थप 5 अङ्क प्रदान गरिन्छ। त्यसैले तोकिएको समयमा बजेट प्रस्तुत गर्न नसकेका 26 स्थानीय तहले आगामी आर्थिक वर्षमा प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानको कार्य सम्पादन सूचक अन्तर्गत 5 अङ्क गुमाउने भएका छन्। यद्यपि मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष समयमै बजेट ल्याउन नसक्ने पालिकाको संख्या घटेको छ। यसले स्थानीय तहहरू क्रमशः कानूनी समय सीमा र वित्तीय अनुशासन प्रति जिम्मेवार बन्दै गएको देखाउँछ। अब बाँकी चुनौती भनेको सबै स्थानीय तहलाई एउटै गतिमा अघि बढाउँदै विकास योजनालाई कागजबाट कार्यान्वयनमा रूपान्तरण गर्नु नै हो।
0: कार्यक्रममा अब फुटबल सम्बन्धी एउटा रोचक प्रसङ्ग। संसारकै सबैभन्दा ठूलो खेल मेला फिफा विश्वकप 2026 को रौनकले यति बेला विश्वभरका फुटबल प्रेमीहरूलाई मन्त्रमुग्ध बनाएको छ। मैदान भित्रको 90 मिनटको घमासान त छँदैछ, तर खेल सुरु हुनु अघिको एउटा दृश्यले हर कोहीको मन छुने गर्छ। जब विश्वका दिग्गज फुटबल स्टारहरू मैदानमा प्रवेश गर्छन्, उनीहरूको हात समातेर साना साना बालबालिकाहरू पनि गर्वका साथ अघि बढिरहेका हुन्छन्। फुटबलको प्राविधिक भाषामा यी बालबालिकाहरूलाई प्लेयर स्कर्ट्स वा मैदानका स्कर्ट्सहरू भनिन्छ। तर के तपाईँले कहिले सोच्नु भएको छ खेलको यो सुरुवाती औपचारिकता पछाडि कस्तो इतिहास र सन्देश लुकेको छ, अनि यी बालबालिकाहरू कसरी छनौट हुन्छन्? आजको विशेष रिपोर्टमा हामी यसैको नालीबेली प्रस्तुत गर्दैछौँ। हुन त खेलाडीसँग बालबालिका मैदान पठाउने परम्परा सन् 1990 को दशकदेखि नै फाटाफुट सुरु भएको हो, तर यसले औपचारिक र विश्वव्यापी रूप लियो सन् 2002 को दक्षिण कोरिया र जापान विश्वकपबाट। त्यति बेला फिफाले संयुक्त राष्ट्र संघीय बाल कोष अर्थात् युनिसेफसँग मिलेर एउटा ऐतिहासिक अभियान सुरु गर्यो, जसको नारा थियो से यस फर चिल्ड्रेन अर्थात् बालबालिकाका लागि हो भन्नुहोस्। युद्ध, गरिबी र अनेकौं संकटको चपेटामा परेका संसारभरका बालबालिकाको स्वास्थ्य, शिक्षा र खेलकुदमा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ यो परम्परा फिफाको अनिवार्य नियम बन्यो। मैदानमा देखिने ती साना पाइलाहरूले संसारलाई सम्झाउँछन्, भविष्य सुन्दर बनाउने हो भने पहिलो लगानी बालबालिकामा हुनुपर्छ। फुटबल केवल जित र हारको खेल मात्र होइन, यो त समाज परिवर्तनको बलियो माध्यम पनि हो। खेल सुरु हुनु अघि ती निर्दोष बालबालिकाहरूलाई खेलाडीको साथमा मैदानमा उतार्नु अर्को ठूलो कारण हो फेयर प्ले अर्थात् निष्पक्षता र शान्तिको प्रवर्धन। फिफाको मान्यता छ कि जब खेलाडीहरूले ती अबोध बालबालिकाको हात समात्छन्, उनीहरू भित्र खेल भावना, अनुशासन र जिम्मेवारी बोध अझ प्रगाढ बन्छ। यसले मैदानको आक्रामकतालाई मित्रतामा बदल्न र रङ्गभेद तथा राजनीतिक तनाव भन्दा माथि उठेर बालबालिकाको सम्मान गर्न संसारलाई प्रेरित गर्छ। संसारकै सर्वाधिक चर्चित स्टारहरूसँग हात मिलाएर लाखौं दर्शक र विश्वभरका क्यामेराका अगाडि उभिन पाउनु ती साना बालबालिकाका लागि जीवनकै सबैभन्दा अविस्मरणीय क्षण हो। यो केवल एउटा खेलको हिस्सा बन्नु मात्र होइन, बरु भोलिको नयाँ पुस्तालाई खेलकुद प्रति आकर्षित गर्ने र मैले पनि ठुलो भएर देशका लागि केही गर्नुपर्छ भन्ने सपना छर्ने बलियो माध्यम पनि हो। धेरैलाई लाग्न सक्छ यी बालबालिकाहरू खेलाडीका आफ्नै छोरा छोरी वा नातेदार हुन् भन्ने, तर वास्तविकता त्यस्तो होइन। जारी फिफा विश्वकप 2026 मैदानमा देखिएका यी मस्कटहरू विभिन्न गैर नाफामूलक संस्थाहरू, सामुदायिक कार्यक्रमहरू र फिफाका आधिकारिक साझेदारहरूको सहकार्यमा छनौट गरिएका हुन्। विशेष गरी यसपटक फिफाले अमेरिकाका क्वेकर ओट्स र कमन गोल जस्ता सामाजिक संस्थाहरूसँग साझेदार गरेको छ, जसको माध्यमबाट विपन्न, पिछडिएका र खेलकुदको पहुँचभन्दा टाढा रहेका समुदायका प्रतिभावान तथा इच्छुक बालबालिकाहरूलाई प्राथमिकता दिएर छनौट गरिएको छ। यसले के प्रमाणित गर्छ भने फुटबल खेल साँच्चै सबैका लागि समावेशी छ। मैदानमा खेलाडीले बल नचाउनु अघि नै यी साना मस्कटहरूले संसारको मन जितिसकेका हुन्छन्। त्यसैले त भनिन्छ फुटबल केवल एउटा खेल मात्र होइन, यो त करोडौं मुटुको साझा धड्कन र सुन्दर संसार निर्माणको एउटा बलियो खम्बा पनि हो। आज शुक्रबार, अब कला साहित्य सम्बन्धी एउटा प्रसङ्ग। नेपालमा गीत सङ्गीतको संसार पछिल्लो एक दशकमा तीव्र रूपमा परिवर्तन भएको छ। डिजिटल प्लेटफर्म, युट्युब, स्ट्रिमिङ सेवा र सामाजिक सञ्जालको विस्तारसँगै सङ्गीत सिर्जना, वितरण र उपभोगको स्वरूप फेरिएको छ। यही परिवर्तनसँगै म्युजिक अवार्ड कार्यक्रमहरू पनि उल्लेखनीय रूपमा बढेका छन्। सहकर्मी हरिराम पौडेलले तयार पार्नु भएको यो विशेष रिपोर्ट।
3: वार्षिक रूपमा आयोजना हुने विभिन्न म्युजिक अवार्डहरूले कलाकारलाई सम्मान गर्ने, नयाँ प्रतिभालाई अवसर दिने र नेपाली सङ्गीतको प्रवर्धन गर्ने उद्देश्य राख्दै आएका छन्। तर यिनै अवार्डहरूको विश्वसनीयता, पारदर्शिता र औचित्यमाथि प्रश्न उठ्ने क्रम पनि बढिरहेको छ। साङ्गीतिक क्षेत्रका जानकारहरूका अनुसार अवार्ड कार्यक्रमले कलाकारलाई सृजनात्मक रूपमा सक्रिय रहन प्रेरित गर्छ। पुरस्कार र सम्मानले कलाकारको मनोबल बढाउनुका साथै उनीहरूको कामलाई सार्वजनिक रूपमा मान्यता दिने काम पनि गर्दछ। नेपालमा आयोजना हुने विभिन्न अवार्डमध्ये राष्ट्रिय समावेशी म्युजिक अवार्ड, निम अवार्ड जस्ता कार्यक्रमहरूले विभिन्न भाषाभाषी समुदायका गीत सङ्गीतलाई एउटै मञ्चमा सम्मान गर्ने प्रयास गरेका छन्। यसले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षणमा पनि योगदान पुर्याएको देखिन्छ। आगामी साता काठमाडौँमा हुन गइरहेको म्युजिक खबर म्युजिक अवार्डकी संयोजक सविता पोखरेल अवार्ड कार्यक्रमहरूले नयाँ कलाकारहरूलाई स्थापित हुन मद्दत गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, युवा प्रतिभा सम्मान, नव गायक गायिका अवार्ड जस्ता विधाले उदीयमान कलाकारहरूलाई आफ्नो क्षमता देखाउने अवसर दिएका छन्। उहाँका अनुसार दीर्घकालीन योगदान गर्ने अग्रज कलाकारहरूलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, रजत साधना सम्मान र दीर्घ साधना सम्मान जस्ता विधाबाट सम्मानित गरिनु पनि अवार्ड कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष हो। सङ्गीतकर्मीहरूका अनुसार अवार्ड कार्यक्रमहरू अहिले नेपाली सङ्गीत उद्योगको एउटा महत्त्वपूर्ण संरचना जस्तै बनेका छन्। यस्ता कार्यक्रमहरूले कलाकारलाई सार्वजनिक पहिचान दिलाउनुका साथै सृजनात्मक प्रतिस्पर्धालाई पनि प्रोत्साहन गर्ने गरेका छन्। विशेष गरी डिजिटल युगमा हजारौँ गीत सार्वजनिक भइरहेका बेला उत्कृष्ट सृजनालाई चिनाउने एउटा माध्यमका रूपमा पनि अवार्डलाई हेरिने गरिन्छ। यद्यपि म्युजिक अवार्डहरूको सङ्ख्या बढेसँगै तिनको विश्वसनीयतामाथि प्रश्न पनि उठ्न थालेका छन्। कतिपय सङ्गीतकर्मीहरूले अत्यधिक सङ्ख्यामा अवार्ड कार्यक्रम आयोजना हुनु, मनोनयन प्रक्रिया स्पष्ट नहुनु, निर्णायक मण्डलको छनौटबारे जानकारी नदिनु जस्ता व्यावसायिक स्वार्थ हावी हुने जस्ता विषयलाई प्रमुख समस्या मान्ने गरेका छन्। सामाजिक सञ्जालमा अवार्ड नतिजाप्रति असन्तुष्टि व्यक्त गर्ने क्रम पनि पछिल्लो वर्षहरूमा बढेको छ। विश्व सङ्गीत उद्योगमा अवार्ड कार्यक्रमहरू केवल सम्मान वितरणमा मात्र सीमित छैनन्। तिनीहरूले बजार विस्तार, अन्तर्राष्ट्रिय पहुँच र कलाकारको व्यावसायिक विकासमा समेत भूमिका खेलिरहेका छन्। नेपालमा पनि म्युजिक अवार्डहरूलाई अझ व्यवस्थित, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय अभ्यास अनुकूल बनाउनु पर्ने आवश्यकता देखिएको जानकारहरू बताउँछन्। घटना र विचारको आजको कार्यक्रममा पत्रकार, गीतकार, चलचित्रकर्मी तथा भर्खरै सम्पन्न निम अवार्ड आयोजक समितिका अध्यक्ष माधवराज खरेलसँग छोटो कुराकानी गर्दैछौँ। यहाँलाई स्वागत छ कार्यक्रम घटना र विचारमा।
4: धन्यवाद यहाँलाई र रेडियो नेपाल परिवारलाई।
3: नेपाली सङ्गीत क्षेत्रमा विभिन्न अवार्ड कार्यक्रमहरूको आवश्यकता किन महसुस भयो जस्तो लाग्छ यहाँलाई?
4: नेपाली सङ्गीत बजार अब अहिले भन्नलाई चाहिँ सानो भनिन्छ, तर हाम्रो नेपाली सङ्गीत बजार निकै ठुलो छ, विशाल छ। यसका स्वरूपहरू विशाल छन्, यसका हाँगाबिङाहरू विशाल छन्, यसका कला संस्कृतिको पाटाहरू धेरै ठुला छन्। यसले चाहिँ सबैभन्दा पहिलो कुरो अवार्ड भन्ने प्रोग्राम चाहिँ कार्यक्रमहरू छ। विशेष गरी अवार्डलाई मान्छेहरूले अब अघि यहाँहरूले जसरी भूमिका बान्दा भन्नुभयो, कतिले सकारात्मक कतिले नकारात्मक हेर्छन्, यसलाई कसरी गरिन्छ, यसलाई सकारात्मक हुने गरी सबै कलाकारहरूलाई अटाउने गरी सबैलाई चित्त त अवार्ड प्रोग्राम हो, यो संसारमा कसैले कसैलाई बुझाउन सक्दैन। तथापि पनि उत्कृष्ट संरचनाहरू बनाएर उत्कृष्ट कलाकर्मी, उत्कृष्ट स्रष्टा सर्जकहरूलाई र उत्कृष्ट तौरले अवार्ड प्रदान गरिन्छ भने ती अवार्डहरू राम्रा हुन्छन्। र अवार्डको आवश्यकता चाहिँ किनभने यसले कलाकारहरूलाई एकदम ब्याकमा बसेका कलाकारहरूलाई एउटा अवार्ड अर्थात् एउटा सम्मान, एउटा पुरस्कार पाउँदै गर्दाखेरि ऊ म पुरस्कृत भयो भनेर उसले अझ राम्रो सृजनाहरू गर्न सक्छ एउटा सर्जकले, एउटा स्रष्टाले। हाम्रो उद्देश्य के हो भने कुनै पनि भाषाको होस्, कुनै पनि जनराको गीत सङ्गीत होस्, त्यसमा संलग्न कलाकारहरू, त्यसमा सृजना गर्ने सर्जक तथा स्रष्टाहरू अगाडि आउनु पर्यो र उहाँहरूले मौलिकतालाई अगाडि ल्याउनु पर्यो र उहाँहरू निरन्तरता रहनु पर्यो। जब निरन्तरता रहन्छ तब गीत सङ्गीतले एउटा दिशा लिन्छ।
3: पछिल्लो समय अवार्ड कार्यक्रमहरूको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेका छन्। यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
4: यसमा चाहिँ सबैभन्दा पहिलो कुरो के हो भने, कुनै एउटा मान्छे, अब म पर्टिकुलर कसैको पनि व्यक्तिगत रूपमा म जाँदिनँ, जानु पनि उपयुक्त हुन्न, कुनै मान्छे हिजो प्रतिस्पर्धामा एउटा कुनै अवार्ड आयोजनामा सहभागी हुन्छ, प्रतिस्पर्धामा सहभागी हुन्छ, ऊ कति क्यापेबल थियो थिएन जुरीहरूले इभ्यालुएसन गर्छन्। राम्रा अवार्डहरूको विषयमा कुरा गरिरहेको छु मैले, तिनले इभ्यालुएसन गर्छन्, त्यसका जुरी निर्णय प्रक्रियाहरू छन्, सम्भवतः टप फाइभमा पर्नुहुन्छ या पर्नुहुन्न, त्यसपछि उत्कृष्ट रहनुहुन्छ या रहनुहुन्न, उत्कृष्ट रहनेहरू लगभग खासै उहाँहरूले त्यति देखिएन, केही उत्कृष्ट नरहने है, फेरि यो सबैलाई भन्न खोज्दैन, के के मान्छेहरू त्यसरी गएर पनि उहाँहरूले आफै हामी आफै अवार्ड गर्छौँ नि भन्ने हिसाबले पनि गरेको देखियो। केही मान्छेले चाहिँ होइन, यो अवार्ड भनेको साह्रै सजिलो कुरा हो भन्ने हिसाबले गरेको थियो, किन अवार्ड कार्यक्रम गर्न, अवार्ड मात्र होइन कुनै पनि कार्यक्रम गर्न सहज छँदै छैन।
3: आगामी दिनमा नेपाली सङ्गीत अवार्डहरूलाई अझ विश्वसनीय र प्रभावकारी बनाउन चाहिँ के कस्तो सुधार चाहिँ यहाँले आवश्यक देख्नुहुन्छ?
4: सबभन्दा पहिलो कुरो, कलाकार स्वयं अर्थात् चाहिँ जसले सहभागी हुन्छ प्रतिस्पर्धी स्वयं नै जागरुक हुनु पर्यो। जागरुक यो कारणले हुनु पर्यो कि कस्तो अवार्डमा मेरा सृजनाहरूलाई सहभागी गराउने हो, कस्ता अवार्डहरू विश्वसनीयता छन्, त्यो अवार्डहरू पहिचान गर्नु पर्यो, किनकि बजारमा जति पनि हुन सक्छन् अवार्ड, अब त्यसमा कसैलाई गर नगर भन्ने कुरा कसैको पनि आउँदैन। विश्वसनीयता र पारदर्शिता रहेका अवार्डहरू सर्जक स्रष्टाहरूलाई राम्रोसँग थाहा छ।
3: अनलाइन भोटिङ प्रणालीमा सामाजिक सञ्जालमा फलोअर धेरै भएकोले जित्ने र वास्तविक कलागत गुणस्तर चाहिँ पछाडि पर्ने गुनासो गरिन्छ। धेरैले अनलाइन र भोटिङलाई पनि एउटा मापदण्ड बनाइरहेको अवस्थामा, यसमा तपाईँको भनाइ चाहिँ के छ?
4: यो विश्वव्यापी रूपमै हुने कुराहरू हो, अनलाइन भोटिङहरू हुन्छन्, कोहीमा सशुल्क हुन्छन्, कोहीमा निशुल्क रहन्छन्। अब यो सशुल्क र निशुल्कले अलिकति प्रभाव पार्ने हो, अब नेपालमा कतिपय अवस्थामा सशुल्क पनि छन्, कतिपय अवस्थामा निशुल्क भोटिङहरू पनि छन्। भोटिङले चाहिँ एउटा उत्कृष्ट सर्जक स्रष्टाहरूको लागि चाहिँ एउटा मापदण्ड खडा गर्छ, त्यसले चाहिँ मानक बन्छ, त्यसले चाहिँ तिसृजनालाई दर्शक श्रोताहरूले पनि मन पराउने अवस्थामा रहन्छ।
3: हस्, धन्यवाद यहाँलाई यो समय र कुराकानीको लागि।
4: हस्, धन्यवाद रेडियो नेपाल परिवार।
3: उहाँ हुनुहुन्थ्यो माधवराज खरेल। नेपालमा म्युजिक अवार्ड कार्यक्रमहरूको महत्त्व र आवश्यकता निर्विवाद देखिन्छ। यस्ता कार्यक्रमहरूले सङ्गीतकर्मीहरूलाई प्रोत्साहित गर्ने, नयाँ प्रतिभालाई अवसर दिने र नेपाली सङ्गीतको संरक्षण र सम्वर्धन गर्ने काम गरेका छन्। अवार्ड कार्यक्रमले नेपाली सङ्गीत क्षेत्रको विकास, कलाकारको सम्मान र सङ्गीतकर्मीहरूको जीवन स्तरमा वास्तविक योगदान पुर्याउने भएकोले अवार्ड कार्यक्रमको विश्वसनीयता, पारदर्शिता र निष्पक्षताका लागि स्पष्ट मापदण्ड, विज्ञ निर्णायक मण्डल, पारदर्शी मूल्याङ्कन प्रक्रिया, सार्वजनिक जानकारी र निष्पक्ष निर्णय प्रणाली जरुरी देखिन्छ।
5: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौ। नमस्कार।
6: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।

0: नमस्कार, रेडियो कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानीबाट काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी रेडियो कार्यक्रम यहाँहरूले प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार साँझ 7:45 देखि 7:55 बजेसम्म रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानी रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np संसारभर प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। सरकारले काठमाडौँ उपत्यकाको नगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाईका लागि उचित व्यवस्थापन गर्न गहन जिम्मेवारी प्रदान गर्ने नियमनकारी निकायका रूपमा बोर्डको स्थापना गरेको हो। यस कार्यक्रम मार्फत बोर्डले खानेपानी तथा सरसफाईको क्षेत्रमा गरेका कार्यहरू र आगामी रणनीतिलाई आम उपभोक्तासम्म पुर्याउने हाम्रो लक्ष्य रहनेछ। आजको कार्यक्रमलाई हामीले ललितपुर महानगरपालिकामा खानेपानी तथा सरसफाईको अवस्थाका सम्बन्धमा महानगरपालिकाका उपप्रमुख मञ्जली साक्य वज्राचार्यसँग गरिएको कुराकानीमा केन्द्रित गर्नेछौँ। ललितपुर महानगरपालिकाले खानेपानीलाई पहिलो एजेन्डाका रूपमा अगाडि बढाएको र पानीको अभाव भएका स्थानहरूमा पनि पानी पुर्याउनका लागि विभिन्न योजनाहरू बनाएर काम गरिरहेको महानगरपालिकाका उपप्रमुख मञ्जली साक्य वज्राचार्यले जानकारी दिनुभयो। महानगरपालिकामा लामो समयदेखि पानीको अभाव झेल्दै आएका स्थानीयहरूलाई पनि पछिल्लो समय खानेपानी पुर्याइएको महानगरपालिकाले जनाएको छ। कार्यक्रममा अब हामी प्रस्तुत गर्दैछौ ललितपुर महानगरपालिकाको खानेपानी तथा सरसफाईको अवस्थाका सम्बन्धमा केन्द्रित रहेर महानगरपालिकाका उपप्रमुख मञ्जली साक्य वज्राचार्यसँग गरिएको कुराकानी। ललितपुर महानगरपालिकामा खानेपानीको पछिल्लो अवस्था कस्तो रहेको छ?
1: हाम्रो त पहिलो एजेन्डा मध्येको एउटा एजेन्डा भनेको प्रत्येक घरमा सफा र अनि शुद्ध खानेपानी पुर्याउने भन्ने अभियानमा ललितपुर महानगरपालिका लागिरहेको अवस्था छ। त्यसकारण विगतमा पानी नपुगेको ठाउँ, पानी नआएको ठाउँमा पनि हामीले अहिले चाहिँ लाइन जोड्नेदेखि विस्तार गर्नेदेखि व्यवस्थापन गर्ने काममा चाहिँ ललितपुर महानगर लागिरहेको छ। धेरै जस्तो ठाउँमा चाहिँ अहिले मेलम्ची नआउँदाखेरि पनि कतिपय पहिला नआएको ठाउँमा पनि पानी पुर्याउने काम चाहिँ हामीले गरिरहेको अझै पनि कतिपय टोलहरू नयाँ बस्तीहरूमा चाहिँ पाइपलाइन केही चाहिँ विस्तार गर्न गाह्रो छ। अर्को कुरा चाहिँ मेलम्ची नआउँदाखेरि पनि थप स्रोतको लागि पनि हामीले नयाँ स्रोतहरूको व्यवस्थापन गर्नु पनि ललितपुर महानगरपालिका चाहिँ लागिरहेको छ। हाम्रो मौलिक हकदेखि लिएर अब खानेपानी भनेको दैनिक सबैको आवश्यकता भएको कारणले खानेपानीलाई हामीले मुख्य अभियान र एजेन्डाको रूपमा अगाडि बढाइरहेको अवस्था छ। विगतमा भन्दा धेरै सुधार भएको अवस्थामा छौँ हामी।
0: ललितपुर महानगरपालिकामा चाहिँ खानेपानीको लागि अहिले कुन कुन स्रोतहरू प्रयोगमा छन्?
1: अहिले चाहिँ धेरै दक्षिण ललितपुरको स्रोत नल्लु खोलाको, त्यसै गरी दक्षिणकालीको स्रोत छ, अनि अर्को चाहिँ अब यो बागमतीको पनि मेलम्चीसँगै जोडेर त्यो स्रोतलाई पनि प्रयोग गरिरहेको छ। अर्को यता किर्तिपुर नगरपालिकासँगै जुन चाहिँ नखु खोलाकै पानीको ट्रिटमेन्ट गरेर त्यो 4-5 वटा स्रोतबाट चाहिँ अहिले चलिरहेको अवस्था छ।
0: अब पछिल्लो समय चाहिँ कतिपय स्थानहरूमा अब मेलम्चीको पानी पनि तिनै पुराना पाइपहरूबाटै वितरण गर्दा पाइपहरू विभिन्न ठाउँमा लिक भइरहेका समस्याहरू पनि सुनिन्छ। हामीले ललितपुर महानगरपालिकामा चाहिँ यसको समस्या कस्तो छ?
1: त्यो चाहिँ विगतमा थियो, तर यो हामीले पुरानो पाइपलाइन धेरै चेन्ज पनि गराएको छौँ, घर घरमै जाने पनि वितरण गर्नेमा पनि, त्यही भएर त्यो लिकेजको समस्या चाहिँ अहिले सुधार भएको छ। र मेलम्ची आउँदा पनि नआउँदा पनि हामीले हप्ताको एक दिन चाहिँ कमसे कम मिनिमम कहीँ 2 दिन चाहिँ 1 दिन चाहिँ पानी चाहिँ पुर्याइरहेका छौँ।
0: भनेपछि खानेपानीको विषयलाई लिएर उपभोक्ताहरूको गुनासो त्यति धेरै छैन यहाँको महानगरपालिकामा?
1: घटेको छ, धेरै घटेको छ।
0: काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जुन काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्ने संस्था छ, यहाँको महानगरपालिकामा यसको खानेपानी वितरणको अवस्था कस्तो रहेको छ?
1: खानेपानीको चाहिँ अलिकति सङ्घले नै सुधार्नु पर्ने धेरै विषयहरू छ। कुनै चाहिँ खानेपानी बोर्ड भनेर, कुनै केएलकेएल भनेर, कुनै चाहिँ भ्याली बोर्ड भनेर धेरैवटा संरचना बनाएको छ खानेपानी अन्तर्गत, अनि त्यो समन्वय र सहकारी पनि त्यति खासै नहुने, त्यसकारण ललितपुर महानगरपालिका चाहिँ हाम्रो खानेपानीको छुट्टै एउटा संयन्त्र बनाएको छ। त्यसमा हामीले केएलकेएलको प्रतिनिधिलाई पनि यसमा सदस्यको रूपमा राखेका छौँ र रेगुलर बैठक पनि हुन्छ। सेड्युलदेखि लिएर सुधारदेखि लिएर पानी वितरण गर्ने सबै कुरामा चाहिँ हाम्रो संयुक्त रूपमै छलफल भएर अगाडि बढेको भएर समन्वय भएन भन्ने त्यो समस्या पनि ललितपुरमा चाहिँ त्यति छैन।
0: अनि पछिल्लो समय चाहिँ यो खानेपानीकै पाइपलाइनहरू पनि लिक भएको ठाउँमा बनाउनको लागि होस् अथवा यो एनटिएको तारहरू अन्डरग्राउन्ड गर्नको लागि, एनटिसीकै तारहरू अन्डरग्राउन्ड गर्नको लागि पनि पिच गरिएका चिल्ला सडकहरू भत्काइएको अवस्था छ। त्यो अवस्थाले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा सर्वसाधारणलाई हिँड्न अप्ठ्यारो छ भने सडकहरू नै कुरूप जस्तो देखिएको अवस्था पनि देखिन्छ उपत्यकाभित्र। यहाँको महानगरपालिकामा त्यसको अवस्था चाहिँ कस्तो छ?
1: यो सङ्घ प्रदेश र स्थानीय सरकारको सहकार्य समन्वय सह अस्तित्व भनेर व्याख्या गरेको छ संविधानमा है, तर त्यो चाहिँ व्यवहारमा लागू चाहिँ अलिकति भएको छैन। सङ्घको योजनाहरू चाहिँ हामीसँग कुनै अनुमति नलिकन कहीँ चाहिँ राति नै आएर अब ढलको लागि, कहीँ विद्युतको लागि, कहीँ चाहिँ के को लागि खन्ने काम चाहिँ कम चाहिँ भएको छ। रोकिएको अवस्था चाहिँ छैन। अहिले पनि उहाँले सङ्घको भनिसकेपछि आफ्नो बाटो भनेर रोडै छुट्याएको छ नि त सङ्घ प्रदेशलाई स्थानीयको, अनि त्यो हिसाबमा उहाँले हाम्रो रोड हो हामी पिच गर्दै हाल्छौँ भन्ने हिसाबले अलिकति चाहिँ एक दुई ठाउँमा अहिले पनि कहीँ कहीँ चाहिँ भइरहेको अवस्था छ। त्यो चाहिँ समन्वय अलिकति खड्किएको चाहिँ छ। त्यसमा पनि हामीले समिति बनाएर सबै सरकारवालाको चाहिँ एउटा छुट्टै टिम बनाउने भन्ने पनि कुरा भइरहेको छ। सुधार चाहिँ विगतमा भन्दा छ, अलिअलि सहमति लिएर गर्ने, सल्लाह गर्ने, तर कतिपय कामहरू चाहिँ नभइकन पनि भइरहेछ।
0: भनेपछि समन्वयको अभाव कतै न कतै चाहिँ देखिन्छ। अब यहाँले खाने पानीलाई पहिलो एजेन्डाको रूपमा अगाडि लिएर अभियानकै रूपमा हामी अगाडि बढेका छौँ भन्नुभयो होइन, यहाँहरूको अभियान अनुसार चाहिँ विगतलाई हेर्दाखेरि कतिको सफल भएको जस्तो अथवा त्यो अभियानले कतिको सार्थकता पाएको जस्तो लाग्छ?
1: यहाँ कोर बस्तीमादेखि बाहिर पहिला त 12-15 वर्षदेखि पानी नआएको ठाउँमा पनि हामीले यसपालि चाहिँ पानी पुर्याउन पनि सफल भएको छ। विगतमा पानी नै नआइराख्ने, अहिले चाहिँ कमसेकम हप्तामा एक दिन भए पनि, दुई दिन भए पनि, मेलम चाहिँ आउँदा त अलिक प्रशस्तै थियो, नआउँदाखेरि पनि पानी चाहिँ पुगिरहेको छ केही ठाउँमा। अझै पनि मैले अघि पनि भने नयाँ बस्तीहरूमा चाहिँ किनभने त्यो इफिसियन्टै नभएर पानीको लाइन नै कहाँबाट लाने भन्ने नभएर जुरेकै अवस्था छैन केही ठाउँमा, तर पुरानो बस्तीमा विगत 12-15 वर्षदेखि नआएको ठाउँमा पनि अहिले चाहिँ सुधार गरेर हामीले पाइपलाइन चेन्ज गरेर पानी चाहिँ जोडिदिएको छ, सुधार चाहिँ भइरहेको छ। र थप सुधारको लागि चाहिँ मेलम चाहिँ नै कुरेर हुँदैन, बर्खामा आउँदैन भन्ने हिसाबमा चाहिँ हामीले दक्षिण ललितपुरको 2-4 वटा पानीको मुहानहरू स्रोतहरूलाई चाहिँ व्यवस्थित गर्नको लागि प्रदेश सरकारसँग अनि सम्बन्धित पालिकाहरूसँग पनि समन्वय गरेर त्यो डिपिआर पनि हामीले गरिसक्यौँ। उहाँहरूको सहमतिमा ती थप चाहिँ स्रोतहरू ल्याउने काम पनि पहल चाहिँ हामीले गरिरहेछौँ।
0: अब कतिपय नयाँ बस्तीहरूमा चाहिँ पुर्याउन समस्या भएको कुरा गर्नुभयो, त्यसको लागि चाहिँ त्यस्तो योजना केही बनाउनु भएको छ?
1: कतै चाहिँ थप नयाँ ट्याङ्की नै बनाएर मात्रै त्यो टोलहरूमा पानी लानुपर्ने भएर त्यो ट्याङ्की बनाउनको लागि पनि हामीले डिपिआर बनाइसकेका छौँ यो वर्षदेखि। अब त्यो 26-27 अलिकति यहाँको नयाँ बस्ती अनि 28-29 महानगरपालिकाभित्र पछि जोडिएको वडाहरूमा त्यहाँ चाहिँ हामीले थप ट्याङ्कीहरू बनाउने, लाइन विस्तार गर्ने योजनामा हामीले कम्प्लिट गरिसक्यौँ।
0: अब पछिल्लो समय चाहिँ खाने पानी र सरसफाइलाई सँगसँगै जोडेर हेरिने गरिएको छ, सरसफाइको अवस्था चाहिँ ललितपुर महानगरपालिकामा कस्तो छ?
1: सरसफाई त अब हामी सबभन्दा पहिलो चाहिँ हामीले हरियाली अनि सफा महानगर बनाउने भनेर पनि हामीले एउटा मुभमेन्ट जस्तै चलाइरहेको छौँ। अहिले यो टोल टोलमा पनि सरसफाइको अभियान चाहिँ हाम्रो निरन्तर रूपमै चलिरहेको छ। सरसफाइमा चाहिँ हामीले कमी चाहिँ गरेका छैनौँ। यो फोहोरै उपत्यकामा नउठ्दाखेरि पनि हामीले चाहिँ हाम्रो पालिकाको फोहोरलाई चाहिँ व्यवस्थापन गर्नलाई विभिन्न विधिहरू अप्नाउने गरेका छौँ। त्यही हो, यसको समग्र समाधान नभइकन हाम्रो पालिकाले मात्रै गरेर चाहिँ नहुने रहेछ, यसको चाहिँ अलिकति टेक्नोलोजीमा जानुपर्ने अहिलेको आवश्यकता छ। त्यसमा पनि हामीले छलफल गरिरहेछौँ। सरसफाइमा हामी अगाडि नै छौँ, तर यो फोहोर मैला व्यवस्थापनमा चाहिँ उपत्यकाकै विषय 18 वटै पालिकाको धेरैचोटि छलफल पनि भइसकेको छ। जुन ई टेन्डर भएर विभिन्न संस्थाले प्राप्त गरेको, उहाँले पनि यो 12 वर्षदेखि नै त्यो काम चाहिँ नगरेको, अब हामीले आफै टेक्नोलोजी राखेर काम गर्छौँ भन्दा पनि त्यसमा पनि हामीलाई अवरोध भएर त्यसको दीर्घकालीन समाधान चाहिँ गर्न सकेका छैन। तर अल्पकालीन ढङ्गले महानगरपालिकामा सरसफाइमा हामी अगाडि नै छौँ।
0: अब अन्त्यमा यो खानेपानी र सरसफाइको विषयमा जति पनि देखिएका समस्याहरू छन् त्यति धेरै समस्या त यहाँले छैन भन्ने कुरा गर्नुभयो, अब जति पनि कमी कमजोरीहरू त्यसमा छन् त्यसको पनि समाधान गर्नको लागि चाहिँ के गर्यो भने सहज होला भन्ने लाग्छ यहाँलाई?
1: यो त एक दिनको काम होइन, खाने पानी पुर्याउने भनेको पनि निरन्तरकै अभियान हो। अब फेरि पनि सुधार गर्नुपर्ने, फेरि पनि पानीको क्वालिटी क्वान्टिटीलाई सबैलाई हामीले विचार पुर्याएर यो निरन्तर अभियानकै रूपमा चल्छ। अब सरसफाइ भनेको त अहिले झन् विभिन्न किसिमको महामारीहरू आउने भएपछि त प्रत्येक घरले प्रत्येक टोलले पनि त्यो सरसफाइकोमा एक दिनको दुई दिनको बाटो बनाएको जस्तो, ल अब यो बाटो पूर्वाधार बन्यो अब यहाँको काम सकियो भन्ने चाहिँ हुँदैन। फोर्मेला भनेको निरन्तर नै हुन्छ त्यो अभियानै, त्यस कारण थप चाहिँ अब टेक्नोलोजी राख्ने एउटा, अर्को चाहिँ प्रत्येक घरबाट सेग्रिगेट नै गर्नुपर्छ कुहिनेर नकुहिने। त्यसमा पनि हामीले अब समूहहरूसँग बसेर पनि उहाँलाई अलिकति अवेरनेस गर्नेदेखि सानसानो टेक्नोलोजी अब यो मल बनाउनेदेखि लिएर प्लास्टिकको विभिन्न सामानहरू उत्पादन गर्नेदेखि लिएर सर्कुलर इकोनोमीमा जानुपर्छ हामी भनेर पनि छलफल चाहिँ गरिरहेका छौँ। त्यो चाहिँ निरन्तर नै चलिरहन्छ।
0: आजको कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानीमा यहाँहरूले सुन्नुभयो। ललितपुर महानगरपालिकामा खानेपानी तथा सरसफाइको अवस्थाका सम्बन्धमा महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यसँग गरिएको कुराकानी। यो सँगै आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको जानकारी गराउँदै काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रमबाट हामी सबै बिदा हुन्छौँ। नमस्कार।
2: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
6: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 आदर्श जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि 8:25 यहाँले सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 को प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला। यसबेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

तनाव तब पैदा हुन्छ जब हामी जहाँ छौँ त्यहाँ होइन अरू कतै हुन चाहन्छौँ। यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु, प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै उत्प्रेरणात्मक प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। हामी एउटा प्रेरणादायी गीतलाई दुई अंशमा सुन्छौँ पनि। आज हामी किरण प्रधानको स्वरमा रहेको गीत सुनाउँछौँ, गोपाल योञ्जनको गीत रचना अनि सङ्गीतमा। अहिलेलाई यो गीतको प्रथम अंश सुन।

तपाईँहरूसँग मानसिक तनाव अर्थात् स्ट्रेस र चिन्ता अर्थात् एन्जाइटीका सन्दर्भमा कुराहरू गर्दैछु। आजको आधुनिक संसारमा हामी प्रविधिमा धेरै अगाडि बढ्यौँ, सुविधाहरू बढ्यो, जीवन सजिलो भएको जस्तो देखिन्छ। तर के साँच्चै जीवन सजिलो भएको छ? बाहिरबाट हेर्दा सबै राम्रो देखिन्छ, तर भित्रभित्रै मानिसहरू थाकिरहेका छन्। आजको युवा पुस्ता सबैभन्दा धेरै सम्भावना भएको पुस्ता हो, तर यही पुस्ता सबैभन्दा धेरै मानसिक दबाव भोगिरहेको छ। पढाइको दबाव छ, करियरको चिन्ता छ, भविष्यको चिन्ता छ, आर्थिक समस्याहरू छन्, सम्बन्धहरूमा जटिलता छ र सोसल मिडियाको तुलना गरिन्छ। त्यहाँ आफ्नो उपस्थिति लगायत यस्तै यस्तै धेरै कुराहरूको तुलना हुन्छ। यी सबै कुराहरूले बिस्तारै हाम्रो मनलाई कमजोर बनाइरहेका छन्। हामी बिहान उठ्छौँ, फोन खोल्छौँ, अरूको सफलता देख्छौँ, अरूको खुसी देख्छौँ र त्यसपछि आफूलाई तुलना गर्छौँ। ऊ त्यो म भन्दा राम्रो छ, तर मेरो जीवन किन त्यस्तो छैन, म किन पछि परेँ। यी साना साना सोचहरू बिस्तारै हाम्रो मनमा बस्छन् र पछि ती कुराहरू नै स्ट्रेसमा बदलिन्छ। तर महत्त्वपूर्ण कुरा के हो भने, तनाव र चिन्ता जीवनको अन्त्य होइन, यसलाई बुझेर व्यवस्थापन गर्न सकिने अवस्था हो। स्ट्रेस भनेको के हो त, कुरा गरौँ अब यो विषयमा। जब हाम्रो मनले आफूले सम्हाल्न नसक्ने दबाव महसुस गर्छ, त्यो अवस्थालाई नै स्ट्रेस भनेर बुझौँ। तर जब त्यो स्ट्रेस लामो समयसम्म रहन्छ र त्यसले हाम्रो सोचाइलाई नियन्त्रण गर्न थाल्छ, अनि त्यो अवस्था एन्जाइटीमा बदलिन्छ। अब कुरा गरौँ एन्जाइटीको। के हो त एन्जाइटी भनेको? जब हामी अनावश्यक रूपमा डराउन थाल्छौँ, सानो सानो कुरामा पनि चिन्ता गर्न थाल्छौँ, मन शान्त हुँदैन, बेचैन रहन्छौँ हामी, राति निन्द्रा लाग्दैन, खानाको स्वाद लिन सकिँदैन, खानाको मजा लिन बिर्सन्छौँ, कुनै रमाइलो अथवा मिठो कुरा नै महसुस गर्न सक्दैनौँ। सबैभन्दा दुःखद कुरा के हो भने, हामी यो सबै कुरा मनभित्रै दबाएर राखिरहेका हुन्छौँ। हामी हाँस्छौँ, तर त्यो हाँसो साँच्चैको हुँदैन, देखाउनका लागि हाँसिरहेका हुन्छौँ। यस्तो अवस्थाको महसुस गर्न हामीले थाल्यौँ भने हामीले आफैलाई सोध्नुपर्छ, हामी आफैले आफैसँग कुरा गर्नुपर्छ। के म साँच्चै ठिक छु त? के म खुसी छु त? र धेरै जस्तो अवस्थामा हामीले उत्तर पाउँछौँ कि म ठिक छैन, म ठिक अवस्थामा छुइनँ। तर यो कुरा हामी अरूलाई भन्नै सक्दैनौँ। हामी किन भन्न सक्दैनौँ? किनकि हामी डराउँछौँ, मानिसहरूले के भन्लान्, म कमजोर देखिन्छु कि उनीहरूले के सोच्ने होलान्, म मात्रै यस्तो भएको हुँ कि। तर साँचो कुरा चाहिँ के हो भने, तपाईँ एक्लै हुनुहुन्न। आज हजारौँ होइन लाखौँ मानिसहरू यही अवस्थाबाट गुज्रिरहेका छन्। हामीले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने, स्ट्रेस र एन्जाइटी हुनु कमजोरी होइन, यो एउटा सङ्केत मात्र हो। तपाईँ धेरै सोचिरहनु भएको छ, तपाईँ थाक्नु भएको छ भने तपाईँलाई अब आराम चाहिएको छ। जीवनमा कहिलेकाहीँ हामी यति धेरै दौडिन्छौँ कि हामी आफैलाई बिर्सिहाल्छौँ। हामी अरूलाई खुसी बनाउन खोज्छौँ, तर आफूलाई भने दुःखी बनाइरहेका हुन्छौँ। यतिखेर हामीले बुझ्नुपर्छ कि सबैलाई खुसी पार्न सम्भव छैन। जीवनमा सबैभन्दा ठुलो युद्ध बाहिर होइन, आफैभित्र चलिरहेको हुन्छ। तर आफूलाई त्यतिखेर शान्त बनाउन सम्भव छ जब तपाईँ एक्लै हुनुहुन्छ। त्यो बेला तपाईँको सोचाइ तपाईँको सबैभन्दा ठुलो साथी पनि हुन सक्छ र सबैभन्दा ठुलो शत्रु पनि हुन सक्छ। यदि तपाईँले आफ्नो सोचलाई नियन्त्रण गर्न सक्नुभयो भने तपाईँले आफ्नो जीवन नियन्त्रण पनि गर्न सक्नुहुन्छ। तर यदि तपाईँको सोचाइले नै तपाईँलाई नियन्त्रण गर्न थाल्यो भने त्यो नै एन्जाइटी हो भनेर बुझ्नुपर्छ। आज धेरै मानिसहरू बिना कारण डराइरहेका हुन्छन्, बिना कारण चिन्ता गरिरहेका हुन्छन्। तर साँचो कुरा के हो भने, भविष्य अझै आएको छैन, तर हामी आजै चिन्ता गरिरहेका हुन्छौँ। हामीले आज बाँच्नै बिर्सेका छौँ। हामी सधैँ भोलिको चिन्तामा बाँचिरहेका छौँ, अनि विगतको पश्चाताप, अपराधबोध र हीनताबोधले हामीलाई सताइरहेको छ। यसर्थ जीवन सरल छ, तर हामीले यसलाई जटिल बनाएका छौँ। हामीले के बुझ्नुपर्छ भने, सबै कुरा हाम्रो कन्ट्रोलमा हुँदैन, तर हाम्रो सोच भने हाम्रो कन्ट्रोलमा हुन सक्छ। आज हामी
स्ट्रेस र एन्जाइटीको कुरा मात्र गरिरहेका छैनौँ, हाम्रो मन छुने प्रयास पनि गरिरहेका छौँ, हाम्रो मन बुझ्ने प्रयास पनि गरिरहेका छौँ। मन बुझ्ने प्रयास भनेको आफूलाई स्वीकार गर्ने प्रक्रिया हो, यो आफूलाई माया गर्ने सुरुवात हो। यदि तपाईँ अहिले थाक्नु भएको छ भने थोरै आराम गर्नुहोस्, यदि तपाईँ रोइरहनु भएको छ भने रुनुहोस्, तर आफ्नो भावना आफ्ना समस्याहरू अरूलाई सुनाउनुहोस् पनि। यस्तो बेलामा लाग्न सक्छ कसैलाई आफ्ना कुराहरू सुनाएर के हुन्छ, आफ्ना समस्याहरू अरूलाई भनेर के हुन्छ। आफ्नो समस्या आफैसँग छँदैछ हो, आफ्नो समस्या आफैले समाधान गर्ने हो, तर कसैलाई सुनाउँदा त्यसको बोझ भने हल्का हुन्छ। त्यो बोझ बोक्नै पर्यो भने हल्का त भयो नि, फाइदा नै भयो। अनि कहिलेकाहीँ कोही सुन्ने व्यक्तिबाट समाधान पनि त हुन सक्छ नि, त्यसकारण नसुनाउनु भन्दा सुनाउँदा नै फाइदा पनि त हुन सक्छ नि। त्यसैले आफ्नो समस्याहरू बोझहरू आफै भित्र दबाएर नराखौँ। अर्को महत्त्वपूर्ण उपाय हो वर्तमानमा बाँच्ने पानी बसाल्नुपर्छ। धेरैजसो चिन्ता भविष्यको डर वा विगतको पछुतोसँग जोडिएको हुन्छ, तर जब हामी वर्तमान क्षणमा केन्द्रित हुन्छौँ मन शान्त हुन थाल्छ। सानो सानो खुसीमा कृतज्ञता महसुस गर्ने, आफूलाई समय दिने र अनावश्यक तुलना नगर्ने बानीले मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ। शारीरिक र मानसिक स्वास्थ्य बीच पनि गहिरो सम्बन्ध हुन्छ। नियमित व्यायाम गर्ने, पर्याप्त निन्द्रा होस् र सन्तुलित आहारले मनलाई स्थिर राख्न सहयोग गर्छ। त्यसै गरी ध्यान अर्थात् मेडिटेसन, योग वा गहिरो सास फेर्ने अभ्यासले तनाव घटाउन प्रभावकारी भूमिका खेलिरहेको हुन्छ। जब हामी आफैप्रति दयालु हुन्छौँ, आफ्नो सीमालाई स्वीकार्छौँ र जीवनलाई सरल रूपमा लिन सिक्छौँ, त्यसपछि मन शान्त र जीवन सुन्दर बन्छ। अन्तत जीवनको उद्देश्य केवल सफल हुनु होइन, खुसी हुनु हो, शान्त हुनु हो र सन्तुष्ट हुनु हो। त्यसैले आफ्नो मनलाई सुनौँ, आफ्नो भावना स्वीकार गरौँ र आजबाट आफ्नो जीवनलाई नयाँ तरिकाले हेर्न सुरु गरौँ। आजलाई मानसिक तनाव अर्थात् स्ट्रेस र चिन्ता अर्थात् एन्जाइटीका सन्दर्भमा यिनै प्रेरणादायी कुराहरू गर्दा गर्दै समयले सङ्केत गरेको छ बिदा लिनको लागि। अब भने आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने समय भएको छ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना र आफन्तहरूका लागि पनि छँदैछ, त्योभन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी हुन सकोस्। यही शुभ भावना शुभकामनासँगै म नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
1: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समा

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 3 मौरी अन्तर्गत मौरीको कार्य र उपयोगिताका बारेमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिप्पण गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?

0: रवि रवि ए रवि, के गर्दैछौ? जाने होइन आज?
1: हजुर, किन चिच्याए कि रमा? कहाँ जाने?
0: तयार भयो त? आज मिसको घर जाने भनेको होइन, जाउँ हिँड।
1: ल, मैले त कस्तो भुसुक्कै बिर्सेछु। ल, म आइहालेँ, एकछिन है।
0: छिटो आऊ।
1: किन नि, बिस्तारै गए पनि पुगिहाल्छ नि। एकछिन कुर न, कस्तो हतार के तिमीलाई।
0: ल ल आऊ, ढिलो भइसक्यो।
1: ल हिँड जाऊ।
0: हिजो हामीले मिससँग छलफल गरेर मौरीको बारेमा कति धेरै कुरा जान्न पायौँ है।
1: हो नि, मौरीको जीवन चक्रमा कस्तो कस्तो प्रक्रिया हुँदो रहेछ।
0: मलाई त सबैभन्दा अचम्म लागेको त अप्रयुक्त ह्याप्लोइड फुलबाट भाले मौरी जन्मने कुराले।
1: हामीले अहिलेसम्म त भालेको शुक्रकीट र पोथीको डिम्ब गर्भाधान भएर मात्रै जाइकोट बन्छ, त्यसबाट नै जीव उत्पादन हुन्छ भन्ने बुझेका थियौँ नि, त्यसैले हामीलाई अचम्म लागेको होला।
0: कस्तो बिर्से क्या, मिसले के भन्नुभएको थियो रे यसरी अप्रयुक्त फुलबाट भाले मौरी जन्मने प्रक्रियालाई?
2: किन भुकेको होला यसरी? यता आइज मिन्टु।
1: मिस, हामीलाई देखेर होला।
2: ए, तपाईँहरूलाई देखेर पो भुकेको रहेछ मिन्टु।
3: नमस्कार मिस।
2: नमस्कार
0: मिस, हामी त आज पनि आयौँ हजुरसँग छलफल गर्न।
1: तिमीलाई आज कुकुरसँग डर लागेन?
2: टोक्ने जनावरहरूसँग डराउनु स्वाभाविक हो, तर सतर्क रहनुपर्छ, धेरै डराउनु हुँदैन।
0: हो मिस, मैले हिजो उसलाई त्यही सम्झाएकी थिएँ, तर ऊ मलाई जिस्काउने मात्र गर्छ।
2: नजिस्काउनुहोस् न रवि, साथीहरू मिलेर रहनुपर्छ।
0: मिस, हामीहरूले हजुरसँग दुई दिन छलफल गर्दा मौरीको बारेमा धेरै कुरा सिक्न पायौँ। आज पनि हामीहरूलाई मौरीका कार्यका बारेमा स्पष्ट हुन सहयोग गर्नुहोस् है।
2: हुन्छ, भइहाल्छ नि। तपाईँहरू जस्तो जिज्ञासु विद्यार्थीहरूसँग छलफल गर्दा मलाई पनि रमाइलो लाग्छ।
0: यी मौरीहरू कहाँ उडेका होलान् है?
1: यिनीहरू डुल्न हिँडेका होलान् नि घामतिर।
2: यिनीहरू बिना काम यताउता डुल्दैनन्, यिनीहरू कामका लागि मात्रै बाहिर हिँड्छन्।
1: मौरीको घरमा त तीन थरी मौरी हुन्छन्, सबैले एकै किसिमको काम गर्छन् कि फरक फरक काम गर्छन् मिस?
2: यिनीहरूको उच्च स्तरको श्रम विभाजन हुन्छ नि, हरेकको आफ्नो आफ्नो काम हुन्छ।
1: रानी मौरीले के काम गर्छ मिस?
2: रानी मौरी त घरको सबैभन्दा जिम्मेवार मौरी हो, यसले घरको सम्पूर्ण जिम्मेवारी लिएको हुन्छ।
1: कस्तो जिम्मेवारी मिस?
0: यो त घरमा एउटा मात्रै हुन्छ होइन मिस?
2: हो, यो एउटा मात्रै हुन्छ, तर घरलाई नियन्त्रण गर्ने काम यसैले गर्छ।
1: कसरी नियन्त्रण गर्छ मिस?
0: मिसले भन्नुभएको थियो नि, रानी मौरीले एक किसिमको गन्ध निकाल्छ, त्यसकै मद्दतले सबैलाई नियन्त्रण गर्छ।
2: हो, मैले भनेको थिएँ नि, यसले फेरोमोन उत्पादन गर्छ, उक्त गन्ध घरका सबै मौरीले लिन्छन्, त्यसकै आधारमा सबैले आफ्नो घर पहिचान गर्छन्।
0: ए, अनि त्यसकै आधारमा जहाँ गए पनि आफ्नै घरमा फर्केर आउन सक्ने रहेछन्।
2: रमाले कुरा बुझ्नुभएछ।
0: रानी मौरीले अरू के काम गर्छ मिस?
2: रानी मौरीले फुल पार्छ, घरको हेरचाह गर्छ।
1: भाले मौरीले त केही काम गर्दैन होला है?
2: किन नि?
0: भाले मौरीले आफ्नो खाना त खाँदैन, खाना त कर्मी मौरीले खुवाउनु पर्छ, अनि यसले के काम गर्छ होला त?
2: हो, भाले मौरी अति नै अल्छी हुन्छ, तर घरमा भाले मौरीको निकै महत्त्वपूर्ण भूमिका हुन्छ।
1: कसरी मिस?
2: भाले मौरीहरू मेटिङ फ्लाइटमा सहभागी भई रानी मौरीलाई गर्भाधान गराउँछन् नि त।
0: ओहो, हामीले हिजो मात्र छलफल गरेको कुरा कति छिटो बिर्सेछौँ त।
2: कहिलेकाहीँ बिर्सिन्छ, यसमा आत्तिनु

0: छैन, तर यस्तो कुराहरूलाई दोहोऱ्याउनु पनि जरुरी हुन्छ। तपाईँहरू त निकै जिज्ञासु हुनुहुन्छ, त्यसैले सजिलै पुनस्मरण गर्न पनि सक्नुहुन्छ।
1: भाले मौरीको अन्य कुनै काम हुन्छ मिस?
0: हुन्छ नि, यो घरको बाहिरी भागमा बसेर घरलाई न्यानो पार्ने तथा घरलाई सुरक्षा दिने काम गर्छ।
2: कस्तो अचम्म रहेछ, अति अल्छी भए तापनि यसले केही न केही काम गर्ने रहेछ। मौरीहरूमा त कस्तो राम्रो श्रम विभाजन हुने है।
0: हो नि रमा, अझ कर्मी मौरीहरू त झनै धेरै कर्मशील हुन्छन्। यिनीहरूले त जन्मेदेखि काम गर्न सुरु गर्छन्।
1: कर्मी मौरीले के काम गर्छन् मिस?
0: कर्मी मौरीहरूले उमेर अनुसार फरक फरक काम गर्छन्।
2: कर्मी मौरीमा फेरि उमेर अनुसार काम विभाजन हुन्छ हो मिस?
0: हो नि, एकदेखि तीन दिनको उमेरमा कर्मी मौरीले चाकामा टाँसिएर अरू फुल लार्वा र प्युपालाई न्यानो दिनेर कोष सफा गर्ने काम गर्छन्।
1: ओहो, यिनीहरू त आफू सानै हुँदा पनि अरूलाई सहयोग गर्दा रहेछन्।
0: चार दिनदेखि छ दिनको कर्मी मौरीहरूले लार्वालाई कुट र मह खुवाउँछन्।
2: अनि त्यसपछिको उमेरमा यिनीहरूले के गर्छन् मिस?
0: सातदेखि एघार दिनको उमेरमा यिनीहरूको शिर ग्रन्थीबाट रोयल जेल्ली उत्पादन हुन्छ। यो रोयल जेल्ली लार्भा र रानी मौरीलाई खुवाउँछन्।
2: रोयल जेल्ली यिनीहरूमा आफै उत्पादन हुन्छ हो?
0: हो, यिनीहरूको उमेर बढ्दै जाँदा विभिन्न शारीरिक परिवर्तनहरू हुँदै जान्छन्। त्यसै क्रममा यिनीहरूको शिर ग्रन्थीबाट रोयल जेल्ली उत्पादन हुन्छ।
1: रोयल जेल्ली त धेरै पोषिलो हुन्छ रे है मिस?
0: हो, रोयल जेल्लीमा सबै किसिमका पोषक तत्त्वहरू पाइन्छन्, त्यसैले लार्वाको वृद्धि विकास पनि छिटो हुन्छ नि।
1: त्यसैले रानी मौरी बनाउन पूर्ण रूपमा रोयल जेल्ली खुवाउने होला है मिस?
0: हो, त्यसैले त भनिन्छ नि रानी मौरी बनाउने मुख्य भूमिका कर्मी मौरीको हुन्छ भनेर।
1: एघार दिनपछि यिनीहरू के गर्छन् मिस?
0: एघार दिनपछि कर्मी मौरीमा मैन ग्रन्थीको विकास हुन्छ। उक्त मैन ग्रन्थीबाट मैन उत्पादन हुन्छ। त्यही मैन प्रयोग गरेर यिनीहरूले चाका लगाउने, प्युपा अवस्थामा पुगेका लार्वाको ब्रुड कोष बन्द गर्ने र मह कोषहरू बन्द गर्ने कार्य गर्छन्।
2: यिनीहरूले त सबै निर्माणका कार्य पनि गर्दा रहेछन् है।
0: हो रमा, कर्मी मौरीहरूले पुरा घरको निर्माण गर्छन्, त्यसैले त यिनीहरूलाई निर्माणिका पनि भनिन्छ।
1: ओहो, यिनीहरूलाई त मौरी एक काम अनेक भन्न सुहाउँदो रहेछ।
0: तपाईँले सही भन्नुभयो रवि, यिनीहरूले यति मात्रै होइन अझै कामहरू पनि बाँकी छ।
2: कति धेरै मौरी, यिनीहरू कहाँ घुमिरहेका होलान्? एउटा समातेर हेर्नु पर्यो।
0: मौरीको नजिक नजानुस् है, यसले चिल्छ।
1: अथा,
0: के भयो, मौरीले चिल्यो?
2: मिसले नजाऊ भन्दा भन्दै अटेरी गरेर गएको नतिजा यस्तै हुन्छ। तिमीले मिसले भनेको मानेको भए यस्तो हुँदैन थियो।
0: खै, यता आउनुहोस् त, कहाँ चिल्यो?
2: कस्तो रातो भएछ, सुनिन पनि थालेछ।
0: मौरीले चिल्दा विष छोड्छ नि त, त्यसैले यस्तो भएको नि।
2: यिनीहरूले कुन उमेरमा विष उत्पादन गर्छन् मिस?
0: अठारदेखि बिस दिनको उमेरमा यिनीहरूमा विष ग्रन्थीको विकास हुन्छ।
1: यस उमेरमा यिनीहरूले के काम गर्छन् मिस?
0: विष ग्रन्थी विकास भएकाले यस उमेरमा यिनीहरूले घरको सुरक्षा गर्छन्।
2: यिनीहरूको त काम पनि के हुँदो रहेछ।
0: यिनीहरूले धेरै काम गर्ने भएर त नाम नै कर्मी मौरी राखेको नि।
1: अरू पनि केही काम गर्छन् यिनीहरूले?
0: गर्छन् नि, फुलको रस परागकण जम्मा गर्ने काम पनि यिनीहरूकै हुन्छ।
2: यो काम यिनीहरूले कुन उमेरमा गर्छन् मिस?
0: यो काम यिनीहरूले 21 दिन उमेर पुरा भएपछि गर्न सुरु गर्छन् अनि बाँचुन्जेल गर्छन्।
1: यी मौरीहरू त कति जाँगरिला हुन्, जन्मेदेखि नमरुन्जेल काम मात्र गर्दा रहेछन्।
0: हो, कर्मी मौरीहरू निकै मेहनती र परिश्रमी हुन्छन्।
2: अनि यिनीहरूले मह कुन उमेरमा बनाउँछन् मिस?
0: 21 दिनपछि यिनीहरूले घरदेखि 2 किलोमिटर टाढासम्म पुगेर पुष्परस परागकण चोप आदि सङ्कलन गरेर ल्याउँछन्। त्यसलाई प्रशोधन गरेर यिनीहरूले मह बनाउँछन्।
1: कस्तो अचम्म, देख्दा यिनीहरू यति साना हुन्छन्। के काम जानेका होलान्?
0: साना भएर के गर्नु, यिनीहरूको काम हेर्दा हामीहरू नै चकित पर्छौँ।
1: यिनीहरूबाट त मानिसले धेरै कुरा सिक्नु पर्दो रहेछ।
0: हो नि, मौरीबाट मानिसले सिक्नु पर्ने कुराहरू धेरै छन्।
2: के छन्, एक पटक भनिदिनुहोस् न मिस।
0: मानिस पनि कर्मी मौरी जस्तै मेहनती र परिश्रमी बन्नुपर्छ, मौरी जस्तै अनुशासित हुनुपर्छ, एक आपसमा उच्च समझदारी हुनुपर्छ।
1: अर्काको डाहा गर्ने भन्दा पनि अरूलाई सहयोग गर्नुपर्छ है मिस।
0: हो, रविले सही भन्नुभयो।
2: यसले त समाजमा मिलेर बस्न पनि सिकाउँछ है मिस।
0: हो नि रमा, हेर्नुहोस् त कति धेरै मौर्यहरू एउटै घरमा बस्छन्। कसैले धेरै काम गर्छन् त कोही कामै गर्दैनन्, तर पनि सबैजना मिलेर बस्छन्। मानिसहरूले यसबाट पाठ सिक्नुपर्छ नि त।
2: हामीले मौरीबाट सिक्नुपर्ने कुराहरू धेरै रहेछन्।
0: तपाईँहरू एकैछिन बस्दै गर्नुहोस् है, म आउँछु है।
2: हेर त रवि, मिसको बारीमा त तोरी पनि कस्तो राम्रोसँग लटरम्मै फलेको छ।
1: आहा, कस्तो राम्रो रहेछ मिसको बारीमा त। हाम्रो बारीमा त यति राम्रो भएको छैन नि।
2: तिमीहरूले मल कम हालेर होला।
1: हाम्रो बारीमा त कति धेरै गोबर मल हाल्छौ, फेरि पनि यति राम्रो छैन नि।
2: अहिले मिस आउनुहुन्छ र सोधौला नि।
0: के सोध्ने कुरा हुँदैछ मलाई?
2: हजुरको तोरी बारीमा कस्तो राम्रो तोरी फलेको रहेछ, यो कसरी भयो भनेर सोध्न खोजेका नि मिस।
0: मौरी पालनको कारणले हो नि।
1: मौरी पालन र तोरी फल्नुमा के सम्बन्ध छ र मिस?
2: हो, मलाई पनि अचम्म लाग्यो मिसको कुरा सुनेर।
0: किन अचम्म मान्नु पर्यो र? तपाईँहरूले मौरीले फुलको रस चुसेर ल्याउँछ भन्ने कुरा त थाहा पाइसक्नु भएको छ होइन र?
1: त्यो त तिनीहरूले आफ्नो लागि गर्छन् नि मिस, त्यसबाट बिरुवालाई के फाइदा र तोरीको उत्पादन कसरी बढ्छ?
0: ल भन्नुहोस् त, मौरीले रस र परागकण जम्मा गर्ने बेलामा एउटा फुलबाट मात्रै गर्छ त?
2: त्यो त गर्दैन। मौरीले त धेरै फुल चाहेर बल्ल केही रस र परागकण जम्मा गर्न सक्छ।
0: स्याबास। हो, त्यही क्रममा मौरीले धेरै फुलहरूमा पुग्छ। यस क्रममा यसको जिउ खुट्टामा टाँसिएका परागकणहरू एन्थरबाट स्टिग्मासम्म पुग्छ, जसलाई हामी परागसेचन क्रिया भन्छौँ।
1: बल्ल बुझे मैले मिसले भनेको कुरा।
0: के बुझ्नुभयो रवि?
1: मौरीले बिरुवामा परागसेचनको दर वृद्धि गरेर यिनीहरूको उत्पादन वृद्धि गर्दा रहेछन्, त्यसैले हजुरको तोरी यसरी लटरम्मै फलेको रहेछ।
0: स्याबास, कस्तो राम्रोसँग बताउनु भयो।
1: धन्यवाद मिस, मौरी त किसानको लागि त अत्यन्त महत्त्वपूर्ण साथी रहेछ।
0: हो नि, मौरीले गर्दा किसानले लगाएका फसलहरूको उब्जनी पनि बढ्छ।
2: अरू पनि फाइदाहरू छन् नि है मिस मौरी पालनबाट।
0: हो रमा, तपाईँले सही भन्नुभयो। मौरी पालनबाट मानिसलाई धेरै किसिमका फाइदाहरू हुन्छन्।
1: अन्य फाइदाहरूको बारेमा पनि बताइदिनुहोस् न मिस।
0: तपाईँहरूले पनि मौरीको जीवन चक्र र यिनीहरूको कार्यहरूको बारेमा छलफल गरिसकेपछि धेरै कुरा थाहा पाइसक्नु भएको छ नि होइन र?
2: मौरीले हामीलाई सामाजिक प्राणी कसरी बन्न सकिन्छ र समाजमा कसरी मिलेर बस्ने भन्ने पाठ पनि सिकाउँछ है मिस।
0: हो रमा, तपाईँले एकदम सही भन्नुभयो, यो पनि एउटा फाइदा हो।
1: यसले मह उत्पादन गर्छ, त्यो पनि त फाइदा भयो नि है मिस।
0: हो, त्यो पनि फाइदा हो। महबाट त मानिसलाई कति धेरै फाइदाहरू हुन्छन् के तपाईँहरूलाई थाहा छ?
2: महमा विभिन्न किसिमका पौष्टिक तत्त्वहरू हुन्छन्, जसले गर्दा यसको सेवनले मानिसहरू हृष्टपुष्ट हुन्छन्।
0: हो, यसमा औषधीय गुणहरू हुन्छन्, जसले गर्दा यसलाई आयुर्वेदिक औषधिहरूमा प्रयोग गरिन्छ।
2: महको प्रयोग गरेर क्यान्डी, रोटी तथा विभिन्न किसिमका परिकारहरू पनि बनाइन्छ है मिस।
0: हो, त्यसका साथसाथै यसले मैन पनि उत्पादन गर्छ नि।
1: मैनबाट मानिसलाई के फाइदा हुन्छ मिस?
0: मैन विभिन्न किसिमका कस्मेटिकहरू बनाउन र मैनबत्ती लगायत अन्य विभिन्न वस्तुहरू बनाउनका लागि प्रयोग गरिन्छ।
2: अनि व्यावसायिक रूपमा मौरी पालन गर्ने ठाउँमा त धेरैले रोजगारी पनि पाएका हुन्छन् होइन र?
0: हो रमा, मौरी पालन गर्दा धेरैजनाले रोजगारी पनि पाउँछन्, जसले गर्दा उनीहरूको आर्थिक अवस्थामा पनि सुधार हुन्छ।
2: मौरीका अरू पनि केही फाइदाहरू छन् र मिस?
0: छन् नि, तपाईँहरूलाई थाहा छ नि मौरीले रोयल जेल्ली पनि उत्पादन गर्छ। उक्त रोयल जेल्ली पनि अत्यन्त पोषिलो हुन्छ। रोयल जेल्ली अत्यन्त पोषणयुक्त हुन्छ।
1: यो के का लागि प्रयोग गर्छन् मिस?
0: यसले मानिसमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। यसलाई विभिन्न किसिमका औषधिहरू बनाउन प्रयोग गरिन्छ।
2: त्यसो हो भने त यसको बिक्री गरेर पनि मौरी पालकहरूले आय आर्जन गर्न सक्दा रहेछन् है?
0: हो नि, यो महभन्दा अत्यन्त महँगोमा बिक्री हुन्छ नि, त्यसले गर्दा कृषकले मनक्की आमदानी गर्न सक्छन्।
1: ओहो, मौरी त बहुउपयोगी किरा पो रहेछ है मिस।
0: हो नि, मौरी एक बहुउपयोगी सामाजिक किरा हो।
2: ओहो, हामीले मौरीको बारेमा कति धेरै कुरा जान्न पायौँ।
1: आज त धेरै ढिला पो भइसक्यो त।
2: हो त, समय बितेको पत्तै भएन, अब त जाउँ होला।
0: हुन्छ त, आजलाई छुटौ, फेरि भेटेर अरू छलफल गरौँला है।
2: हुन्छ मिस, बाई बाई मिस,
0: बाई बाई।
3: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ।

kes bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थीहरू, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 5 नागरिक चेतना अन्तर्गत पाठ 1 रहेको व्यवस्थापिका पाठ शीर्षकमा केन्द्रित भई छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
1: स्वर्णिम, हामी चौरमा बसेर खाजा खाऊ न, हुँदैन र?
2: हुन्छ दिस्मा, चौरमा बसौँ न।
1: स्वर्णिम, तिमी हिजो स्कुल किन नआएको नि?
2: साथी, मलाई हिजो सन्चो भएन नि।
1: ओहो, के भयो र?
2: पेट दुखेर टोयलेट गइरहनु पर्ने भयो के?
1: अनि औषधि खायौ त?
2: आमा र म अस्पताल गयौँ, डाक्टरले औषधि दिनुभयो। औषधि खाएपछि बल्ल पेट दुख्न कम भयो, अनि दिनभरि जीवनजल पानी पनि खाएँ।
1: ए, अहिले त ठिक छ नि तिमीलाई?
2: आज त पेट दुखेको छैन, त्यसैले त विद्यालय आउन सकेको नि।
1: ल ल, उसो भए खाजा खाऊ।
2: साँच्चै दिसमा, हिजो सामाजिक अध्ययन विषयको कक्षामा के छलफल भयो, सुनाऊ न।
1: हिजो हामीले सामाजिक अध्ययन विषयमा नागरिक चेतना अन्तर्गतको व्यवस्थापिका पाठ शीर्षकमा छलफल गर्यौँ नि।
2: अहो, मलाई त यो नागरिक चेतना इकाइ साह्रै गाह्रो पो लाग्छ भने, मेरो छुट्यो के गर्ने होला?
1: नआत्यौ न अब, सन्चो भएर छुटेको होइन क्यारे, मैले बुझेको कुरा म बताइहाल्छु नि।
2: मलाई त यो राजनीतिक कुरा केही आउँदैन भने, यो व्यवस्थापिका भनेको के रहेछ दिक्समा?
1: ल सुन साथी, मिसले भन्नुभएको जसरी हाम्रो शरीर सञ्चालनका लागि विभिन्न अङ्ग मिलेर काम गरेको हुन्छ, त्यसरी नै राज्य सञ्चालनका लागि पनि विभिन्न अङ्गहरूले काम गरेको हुन्छन् रे।
2: हो र, के रहेछन् त ती अङ्गहरू?
1: व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका, यी 3 राज्यका प्रमुख अङ्ग हुन् रे।
2: ए, लौ हेर त दिस्मा, सामाजिक विषयको मिस पनि हामीलाई हेर्दै यतै पो आइरहनु भएको छ त।
1: नमस्कार मिस।
3: नमस्ते नानी बाबुहरू, तपाईँहरू यहाँ बसेर के छलफल गर्दै हुनुहुन्छ?
1: मिस, हिजो स्वर्णिमलाई पेट दुखेर विद्यालयमा उपस्थित हुन सकेनछ, त्यसैले हिजो छुटेको सामाजिक विषयको व्यवस्थापिकाको बारेमा छलफल गर्दैछौँ।
3: ए स्वर्णिम, अहिले तपाईँलाई कस्तो छ? पेट दुखेको निको भयो त?
2: अहिले मलाई सन्चो भइसक्यो मिस।
3: हामीले जहिले पनि सफा, ताजा र स्वस्थ खानेकुरा खानुपर्छ, अनि सफा पानी पिउनुपर्छ, नत्र पेट दुख्ने सम्भावना हुन्छ नि।
2: हस् मिस, अबदेखि ध्यान दिनेछु।
3: हिजोको विषयवस्तुमा के छलफल गर्नुभयो त तपाईँहरूले?
1: राज्यका प्रमुख अङ्गहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन् भनेर भर्खरै सुरुवात गर्दै थिए मिस।
3: ल राम्रो, यसरी छुटेका कुराहरूलाई साथीसँग बसेर छलफल गर्दा राम्रो हुन्छ, अझै प्रश्न भएन भने शिक्षकसँग पनि सोध्नुपर्छ।
2: हस् मिस, व्यवस्थापिकाको बारेमा केही बताइदिनुहुन्छ कि?
3: हुन्छ नि, राज्यका प्रमुख अङ्गहरूमध्ये व्यवस्थापिका एक प्रमुख अङ्ग हो। व्यवस्थापिकाले राज्यका लागि आवश्यक पर्ने कानुन निर्माण गर्दछ, यो जनताले निर्वाचित गरेका प्रतिनिधिबाट गठन हुन्छ।
1: नेपालको संविधानले 2 तहको व्यवस्थापिकाको प्रावधान राखेको छ, सङ्घीय व्यवस्थापिका र प्रादेशिक व्यवस्थापिका। सङ्घ वा केन्द्रको व्यवस्थापिकालाई सङ्घीय व्यवस्थापिका वा सङ्घीय संसद भनिन्छ भने प्रदेशको व्यवस्थापिकालाई प्रदेश सभा भनिन्छ, होइन त मिस?
3: हो, दिस्माले ठिक भन्नुभयो।
2: सङ्घीय व्यवस्थापिका कस्तो व्यवस्था हो? म त अलमलमा पो परे त।
3: नेपालको सङ्घीय व्यवस्थापिका 2 सदनात्मक व्यवस्थापिका हो। यस अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी 2 सदनहरू हुन्छन्। यी 2 सदनलाई संयुक्त रूपमा सङ्घीय संसद पनि भनिन्छ। प्रतिनिधि सभाको गठन प्रक्रियाको बारेमा आफूले बुझेको कुरा बताइदिनुहोस् न दिस्मा।
1: हस् मिस, प्रतिनिधि सभामा कुल 275 सदस्य रहन्छन्, जसमा नेपाललाई 165 निर्वाचन क्षेत्र कायम गरी प्रत्येकबाट पहिलो हुने निर्वाचन प्रणालीद्वारा 165 सदस्य निर्वाचित हुन्छन्, होइन त मिस?
3: हो, ठिक भन्नुभयो। त्यस्तै सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानि राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुने जम्मा 110 जना सदस्य हुन्छन्।
2: प्रतिनिधि सभाको कार्य अवधि कति हुन्छ मिस?
3: प्रतिनिधि सभाको कार्यकाल 5 वर्षको हुन्छ।
1: मिस, राज्यका 3 अङ्गहरूमध्ये व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यपालिकाले कानुनको कार्यान्वयन गर्छ भने न्यायपालिकाले कानुन र संविधानको व्याख्या गर्छ। यो राज्यका प्रमुख कार्य गर्न 3 अलग अलग अङ्गबाट काम गर्ने अभ्यासलाई शक्ति पृथकीकरण भनिन्छ भन्नुभएको थियो है?
3: हो दिस्मा, व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यपालिकाले व्यवस्थापिकाले बनाएको कानुनको कार्यान्वयन गर्छ र मन्त्री परिषदको गठन व्यवस्थापिकाद्वारा नै गरिन्छ।
2: मिस, व्यवस्थापिकाको अन्य कार्यहरू के हुन् त?
3: व्यवस्थापिकाको प्रमुख कार्यहरूमा कानुनी कार्य, प्रशासनिक कार्य, आर्थिक कार्य र संविधान संशोधन कार्यहरू पर्दछन्।
2: मैले अलि बुझिन नि, कानुनी कार्य भनेको के हो मिस?
1: मिस, मैले बुझेको कुरामा भनौँ?
3: अवश्य भन्नुहोस् न।
1: कानुनी कार्य अन्तर्गत विधेयक प्रस्तुत गर्ने, विधेयकमाथि दफावार छलफल गर्ने अनि
2: एकछिन दिस्मा, होइन, यो विधेयक भनेको के हो? मैले त पहिलो पटक पो सुन्दैछु त।
1: कानुन निर्माण गर्नका लागि संसदमा दर्ता गरिएको प्रस्तावलाई विधेयक भनिन्छ। अङ्ग्रेजीमा यसलाई बिल भनिन्छ, होइन त मिस?
3: हो, तपाईँले भन्नुभएको ठिक हो। सङ्घीय व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कुन विषयमा कस्तो कानुनको आवश्यकता पर्छ सो सम्बन्धी प्रस्ताव तयार गरी संसदको कुनै एक सदनमा दर्ता गरिन्छ। यस प्रस्तावलाई विधेयक भनिन्छ।
2: अनि कानुन कसरी बन्छ त मिस?
3: स्वर्णिम, मलाई पहिले भन्नुहोस् त, सङ्घीय व्यवस्थापिकामा कति सदन हुन्छन् रे?
2: मिस, प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी 2 वटा सदन हुन्छन्।
3: हो, स्याबास, तपाईँले सम्झिनु भएको रहेछ। अब सुन्नुहोस्, कानुन बनाउनको लागि तयार गरेको विधेयक एक सदनमा दर्ता हुन्छ। उक्त सदनमा सो विधेयकमाथि छलफल हुन्छ अनि त्यो विधेयकलाई बहुमतबाट पारित गरिन्छ र अर्को सदनमा पठाइन्छ। अर्को सदनमा सो विधेयक छलफल भएर त्यहाँबाट पनि बहुमतद्वारा पारित गरिन्छ। अब त्यो विधेयक पहिलेको सदनका अध्यक्ष वा सभामुखद्वारा राष्ट्रपति समक्ष पठाइन्छ।
0: श्रोता विद्यार्थीहरू, अहिलेसम्मको छलफलमा तपाईँहरूले राज्यका प्रमुख अङ्गहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका बारेमा जानकारी हासिल गरिसक्नुभयो। त्यसै गरी व्यवस्थापिका वा सङ्घीय संसदको कार्यको बारेमा पनि जानकारी हासिल गर्नुभयो। अब हामी कानुन निर्माण प्रक्रियाका बारेमा विस्तृत रूपमा छलफल गर्दैछौँ। ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त।
1: मिस, यसरी राष्ट्रपति समक्ष पेश भएको विधेयक राष्ट्रपतिले 15 दिनभित्र प्रमाणीकरण गर्नुपर्छ, होइन र?
3: हो दिस्मा, तर यदि राष्ट्रपतिलाई विधेयकमा केही सुधार गर्नुपर्ने लागेमा उनले विधेयक फिर्ता गर्न सक्ने प्रावधान हाम्रो संविधानमा छ। यसरी फिर्ता भएको विधेयक दुवै सदनबाट स्वीकृत भई पुनः राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि जान्छ। अब यसरी आएको विधेयक भने राष्ट्रपतिले प्रमाणीकरण गर्नै पर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि मात्र सो विधेयक कानुन बन्छ।
2: यसको अर्थ कुनै कानुन बनाउनको लागि तयार गरिएको विधेयक पहिले मानौ प्रतिनिधि सभामा छलफल हुन्छ अनि त्यहाँ बहुमतले पारित भएर हुन्छ भनेपछि मात्र अर्को सदन वा राष्ट्रिय सभामा छलफल हुन्छ अनि त्यहाँबाट पनि बहुमतले हुन्छ भनेर पारित गरेपछि उक्त विधेयक राष्ट्रपति समक्ष पठाइन्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र कानुन बन्दो रहेछ, होइन त मिस?
3: हो बाबु, तर यसरी प्रस्तुत गरिने विधेयक जुनसुकै सदनमा दर्ता गर्न सकिए पनि अर्थ विधेयक भने प्रतिनिधि सभा मात्रै प्रस्तुत गरिन्छ।
2: प्रशासनिक कार्य अन्तर्गत के पर्छन् मिस?
3: व्यवस्थापिकाको अर्को प्रमुख कार्य प्रशासनिक कार्य हो। यस अन्तर्गत प्रतिनिधि सभाले प्रधानमन्त्री र राष्ट्रपति निर्वाचन गर्ने, सरकारका काममा नियन्त्रण गर्ने, सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने र महाभियोग लगाउने काम पर्दछन्।
2: यो अविश्वासको प्रस्ताव र महाभियोग भनेको के हो? मैले त बुझ्नै सकिनँ नि मिस।
1: म बताऊ?
3: हुन्छ, भन्नुहोस् न।
1: प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा पेश गरिने प्रस्ताव अविश्वासको प्रस्ताव हो भने संविधान र कानूनको गम्भीर उल्लङ्घन गरेको आधारमा राष्ट्रपति उपराष्ट्रपति प्रधान न्यायाधीश र संवैधानिक अङ्गका प्रमुख सदस्यहरू विरुद्ध पेश गरिने प्रस्तावलाई महाअभियोग भनिन्छ होइन त मिस
3: हो सही भन्नुभयो यस्तै राज्यको वार्षिक बजेट पारित गर्ने करको दर निर्धारण गर्ने राजस्व परिचालन गर्न स्वीकृति दिने आदि आर्थिक कार्य पनि व्यवस्थापिकाले नै गर्दछ
2: मिसले व्यवस्थापिकाको कार्यमा संविधान संशोधन गर्नु पनि भन्नुभएको थियो संविधान संशोधन भनेको चाहिँ के रहेछ
3: संविधानमा रहेका कुनै परिवर्तनीय धाराहरूमा हेरफेर गर्ने संवैधानिक प्रक्रियालाई संविधान संशोधन भनिन्छ व्यवस्थापिकाले गर्ने कार्यमध्ये संविधान संशोधन पनि एक हो
1: मिस यसरी संविधान संशोधन गर्न दुई तिहाई बहुमतले पारित गर्नुपर्छ होइन त
3: हो सामान्य कानून सामान्य बहुमतले संशोधन गर्न सकिन्छ भने संविधान संशोधन गर्न भने दुई तिहाई बहुमत नै चाहिन्छ
2: यस्तै संघीय व्यवस्थापिका भित्रको अर्को सदन राष्ट्रिय सभामा कतिजना सदस्य हुन्छन् मिस
3: राष्ट्रिय सभामा 59 सदस्य रहने व्यवस्था छ जसमा प्रत्येक प्रदेशबाट 8 दरले 7 प्रदेशबाट निर्वाचित हुने जम्मा 56 र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित हुने 3 गरी जम्मा 59 सदस्य रहन्छन्
1: त्यस्तै यी सदस्यहरूमा राष्ट्रपतिद्वारा मनोनित गरिने 3 सदस्यहरूमध्ये 1 महिला हुनुपर्ने प्रावधान छ प्रदेशबाट निर्वाचित हुने 56 पनि प्रत्येक प्रदेशबाट कम्तीमा 3 महिला 1 दलित र 1 अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समावेश हुनुपर्छ
2: संविधानमा यस्तो प्रावधान किन बनाएको होला
1: महिला दलित पछाडि परेका सबैजनालाई राज्यको मूल धारमा ल्याई समावेशी बनाउन यस्तो व्यवस्था गरिएको होइन त
3: हो नि प्रतिनिधि सभाको सभामुख र उपसभामुख पनि फरक राजनीतिक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था संविधानमा छ
1: त्यस्तै राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये 1 महिला हुनुपर्ने व्यवस्था रहेको छ
2: राष्ट्रिय सभाको कार्य अवधि पनि प्रतिनिधि सभाको जस्तै 5 हो मिस
3: होइन नि राष्ट्रिय सभाको सदस्यको कार्यकाल 6 हुन्छ प्रत्येक 1/3 सदस्यको पदावधि 2 समाप्त हुन्छ
2: ओहो कस्तो रमाइलो लाग्यो मलाई त राजनीतिमा जान पो मन लाग्यो एसी सकिएपछि म पनि सांसद बन्नु पर्यो हुन्न त देशमा
1: ए सांसद बन्नको लागि कहाँ तिम्रो उमेर पुगेको छ र प्रतिनिधि सभाको सदस्य बन्न 25 र राष्ट्रिय सभाको लागि 35 उमेर पुरा हुनुपर्छ
2: ए हो र संघीय सांसद बन्न अरू के योग्यता आवश्यक पर्दो रहेछ बताइदेऊ न
1: नेपालको नागरिक हुनुपर्ने नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने कुनै संघीय कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा नरहेको हुनुपर्ने भनी व्याख्या गरिएको छ
2: प्रतिनिधि सभा र राष्ट्रिय सभाको अध्यक्षता कसले गर्नुहुन्छ त मिस
3: प्रतिनिधि सभाको अध्यक्षताका लागि सभामुख र निजको अनुपस्थितिमा कार्य गर्नका लागि उपसभामुख र राष्ट्रिय सभाका लागि 1 अध्यक्ष साथै निजको अनुपस्थितिमा कार्य गर्न 1 उपाध्यक्ष सम्बन्धित सदनले बहुमतको आधारमा निर्वाचित गर्छ
2: मिस संघीय संसद वा संघीय व्यवस्थापिकाको बारेमा त प्रष्ट भए यो व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको सम्बन्ध बारेमा पनि प्रष्ट पारिदिनुहोस् न
3: दिसमा यसबारे तपाईँलाई थाहा भएको कुरा बताइदिनुहोस् न
1: हस् मिस व्यवस्थापिकाले कानुन निर्माण गर्छ भने कानुनको कार्यान्वयन कार्यपालिकाले गर्छ र कानुनको व्याख्या गर्ने काम चाहिँ न्यायपालिकाले गर्छ होइन त
3: हो ठिक भन्नुभयो त्यस्तै प्रधानमन्त्री र अन्य मन्त्रीहरूको समूहलाई कार्यपालिका वा मन्त्री परिषद भनिन्छ मन्त्री परिषदको गठन व्यवस्थापिकाबाटै हुन्छ प्रधानमन्त्रीले विश्वासको मत व्यवस्थापिकाबाट प्राप्त गर्नुपर्छ त्यस्तै मुद्दा मामलाको रोहमा अदालतले दिएको आदेश व्यवस्थापिका र कार्यपालिकाले पालना गर्नुपर्छ
1: व्यवस्थापिकाले बनाएको कानुन संविधानसँग बाजिएमा न्यायपालिकाले बदर पनि गर्न सक्छ होइन त मिस
3: हो त्यस्तै व्यवस्थापिकाले न्यायपालिकाका सदस्यहरूलाई महाअभियोग प्रस्ताव पारित गरी हटाउन सक्ने प्रावधान पनि छ
1: कार्यपालिकाले गरेको कामको कानुनी मूल्याङ्कन न्यायपालिकाले गर्न सक्छ
3: हो नेपालको संविधानले राज्यका यी तिनै अङ्गलाई एकले अर्कालाई नियन्त्रण गर्ने अधिकार दिएको छ एकले अर्कालाई नियन्त्रण गर्ने हुनाले यी अङ्गहरू एक अर्कासँग अन्तर्सम्बन्धित हुन्छन् राज्यको एक अङ्गले अर्कोलाई नियन्त्रण गर्ने क्रममा हुने सम्बन्धलाई नियन्त्रण र सन्तुलन चेक एन्ड ब्यालेन्स भनिन्छ
1: ओहो खाजा खाने समय पनि सकिएछ। आज त समय बितेको पत्तै भएन।
2: व्यवस्थापिकाको बारेमा आज धेरै कुरा प्रष्ट भयो। मिस र दिस्मालाई धेरै धेरै धन्यवाद।
3: हुन्छ, स्वागत छ बाबु। प्रष्ट नभएका कुराहरू यसरी खाली समयमा छलफल गर्दा प्रष्ट भइन्छ। केही अस्पष्टता रहेमा पछि पनि छलफल गरौँला है।
4: हस् मिस।
3: ल अब कच्चा कोठाभित्र जाउँ।
4: हस् मिस।
0: हस् त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
5: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
9: कहिले र कुन खोप लगाउने त?
8: 15 महिनासम्मका बाल बालिकाले
9: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी, हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
8: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
9: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
8: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्यको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न। समावेशी र समन्वयक विकासका दृष्टिकोणबाट आगामी आर्थिक वर्षका लागि विकास बजेट व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाई। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागद्वारा प्राविधिक टोली परिचालन। रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणबीच आपतकाल घोषणा र फिफा विश्वकप फुटबलमा आज राति 12:45 समूह आईका 2 खेल हुँदै। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ। चितवनमा जारी महाधिवेशन अन्तर्गत आज महिला उपसभापति, महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो। आज सम्पन्न मतदानमा महिला उपसभापतिमा सोभिता गौतम निर्वाचित हुनुभएको छ। यस्तै महामन्त्री पदमा विपिन आचार्य, खुल्लातर्फको सहमहामन्त्री पदमा असीम शाह र हरि ढकाल तथा महिलातर्फ सह महामन्त्री पदमा निशा डाङ्गी विजयी हुनुभएको छ। रासोपाको सभापति पदमा रवि लामी छाने, वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह र खुल्ला उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत आजै सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7 गते आइतबारदेखि चितवनमा सुरु भएको थियो। आज दिउँसो 1 बजे गरी बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सूचना जारी गर्दै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जानकारी दिनुभयो। संघीय संसद सचिवालयले आजै दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक पर्सि आइतबार 11:30 बजेका लागि तोकिएको छ। यसअघि आजै महासचिव पाण्डेले प्रतिनिधि सभाको बैठक भोलि शनिबार 11 बजेका लागि तोकिएकोमा स्थगित गरिएको सूचना जारी गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसदहरू र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोडिएको सडकमा साङ्गीतिक प्रस्तुति दिने पेसामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेसालाई तत्काल पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दर्गी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट पारदर्शिता, सडक दुर्घटना न्यूनीकरण गर्न, राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्यधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खानेपानी र सिँचाइको पहुँच बढाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड दिनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले कक्षा 12 को नजिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यस्तै राष्ट्रिय सभाको अर्को बैठक यही असार 15 गते सभा 12 बजे बस्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर सम्बन्धका विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास र प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल भएको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्वयक विकासका दृष्टिकोणबाट भूगोल र जनसङ्ख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको बताउनुभयो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि न्यून आर्थिक वृद्धि दर रहेको भन्दै उपाध्यक्ष भट्टले संघ प्रदेश र स्थानीय तहले नै ती प्रदेशहरूमा विकास बजेट वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानव विकास सूचकाङ्क समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास र प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र सङ्घीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा तीन तहबीच समन्वय गर्न कठिनाई हुने गरेको समेत बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टिकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा लगाइने गरी काम अघि बढेको बताउनु भएको छ। यस्तै सुदूरपश्चिम विश्वविद्यालयको आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित छैटौँ दीक्षान्त समारोहमा मन्त्री पोखरेलले टिकापुर क्याम्पसको अतिक्रमणमा परेको 300 बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पार्नुभयो। विश्वविद्यालयको दीक्षित हुने सङ्ख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गर्दै मन्त्री पोखरेलले स्थानीयको भावना अनुरूप विभिन्न विषय र संकाय थप गरिने बताउनुभयो। समारोहमा 2,499 विद्यार्थी दीक्षित भएका छन्। गृहमन्त्री सुदन गुरुङले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले लागू औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागू औषधको ओसार पसार र दुरुपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सूक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताउनु भएको छ। कङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभापति थापाले लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिनुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढिरहेकाले रोग नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन र उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि सुरु भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अन्डा, दाना नष्ट गरिएको छ। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन समेत आह्वान गरेको छ। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताललाई 1,800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज अस्पताल पुगेर खोप प्रदान गर्दै अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बढ्दो युक्रेनी हवाई आक्रमणको प्रभाव कम गर्नका लागि भन्दै रुस नियन्त्रित क्रिमियाका अधिकारीहरूले सङ्कटकालीन अवस्थाको घोषणा गरेका छन्। यो क्षेत्रले दक्षिणी रुसको पूर्वाधारमा युक्रेनले गरेको आक्रमणका कारण इन्धनको अभाव र बिजुली कटौतीको सामना गरिरहेको छ। क्रिमियाबाट रुसले विशाल क्षेत्रमा इन्धनको आपूर्ति हुन्छ। मस्कोद्वारा नियुक्त गभर्नर सेर्गेई अक्सियोनोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा क्रिमिया गणतन्त्र र सेभास्टोपोल सहरमा क्षेत्रीय स्तरको आपतकालीन स्थिति घोषणामा हस्ताक्षर गर्न निर्णय गरिएको भनिएको छ। कियेभले क्रिमियामा भएको आफ्नो हवाई आक्रमणलाई रुसबाट युक्रेनी नागरिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक जसो भएको बमबारीको उचित जवाफ भनेको छ। अब आर्थिक समाचार।
4: रूपन्देही जिल्लाका 15 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि झण्डै 19 अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका 16 स्थानीय तहमध्ये 1 उपमहानगरपालिका, 5 नगरपालिका र 9 गाउँपालिकाले समय सीमा भित्रै बजेट प्रस्तुत गरेका हुन्। जिल्लाको कोटाईमाई गाउँपालिकाले भने यस वर्ष पनि समयमै बजेट ल्याउन सकेको छैन। सार्वजनिक गरिएका बजेटहरूको कुल आकार 18,87,02,53,000 रुपियाँ बराबरको रहेको छ। अधिकांश स्थानीय तहले पूर्वाधार विकास सँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन्। जिल्ला मध्ये सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको छ। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3,85,00,000 रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ, जुन चालु आर्थिक वर्षको तुलनामा करिब 49,00,000,000 रुपियाँले बढी हो। लुम्बिनी सांस्कृतिक नगरपालिकाले 1,75,78,00,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाले विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण, स्थानीय पाठ्यक्रम विकास, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखिएको छ। गाउँपालिकातर्फ सुद्धोधन गाउँपालिकाले सबैभन्दा ठूलो आकारको 78,02,00,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मध्य प्रदेशका जिल्लाहरूमा असारको दोस्रो साता बित्न लाग्दासम्म 4.36% खेतमा मात्र धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीले प्रदेशका जिल्लाहरूमा धान रोपाई हुने 3,82,433 हेक्टर भूमि मध्ये 16,711 हेक्टरमा धान रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। यस अवधिमा सबैभन्दा बढी धानको रोपाई महोत्तरी जिल्लामा भएको छ। महोत्तरी जिल्लामा 3,336 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। यसपटक पटक पटक पानी परे पनि धानको बेर्ना पूर्ण रूपमा तयार भइ नसकेको कारण धानको रोपाईले गति नपाएको मध्य प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा सबैभन्दा कम रोपाई सर्लाही जिल्लामा भएको छ। सर्लाहीमा धान खेती हुने क्षेत्रफलको 2.5% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। वीरगंजमा यही असार 21 गते रोजगार मेला आयोजना गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, मध्य प्रदेश र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा असार 21 गते वीरगंज रोजगार मेला 2083 आयोजना गर्न लागेको संघले जनाएको छ। वीरगंज उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा यस पटकको रोजगार मेला परम्परागत रोजगार मेला भन्दा फरक हुने र मध्य प्रदेशमा दक्ष जनशक्तिको आवश्यकता पहिचान गर्ने तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाहरू बीचको सिपको खाडल पुर्ने उद्देश्यले मेला गर्न लागिएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो। यो साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली सेयर बजारको परिसूचक नेप्सेक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेपाली सेयर बजारको परिसूचक नेप्सेले शुक्रबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो। शुक्रबार नेप्से परिसूचक 2 अङ्कले घटेर परिसूचक 2,649.51 को बिन्दुमा झरेको छ। नेप्से घटे पनि शुक्रबार कारोबार रकम भने केही बढेको छ।
0: उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
5: नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। 15 सदस्यीय मुख्य टोलीको उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहेका छन्। टोलीमा लेग स्पिन सन्दीप लामिछाने सहित कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र सोमपाल कामी जस्ता अनुभवी खेलाडी यथावत छन् भने इशान पाण्डे, गुलशन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन माल र विनोद भण्डारी पनि सामेल छन्। वैकल्पिक खेलाडीमा सुन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई सूचीमा राखिएको छ। नेपाली टोलीले नेदरल्यान्ड्समा आयोजना हुने त्रिदेशीय श्रृङ्खलाका क्रममा लिग टू अन्तर्गतका आफ्ना खेलहरू खेल्ने खेल तालिका रहेको छ। विश्वकप फुटबल 2026मा बिहिबार समूह ए, समूह बी र समूह सी का सबै खेल सकिँदा प्रतियोगिता मध्यबिन्दुमा पुगेको छ। विश्वकपका कुल 104 मध्ये 54 खेल सकिएका छन्। अब जुलाई 19मा अमेरिकाको न्यू जर्सीको मेटलाइफ स्टेडियममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुअघि 50 खेल खेल्न बाँकी छन्। विश्वकपमा पहिलो पटक 48 टिमको सहभागिता रहेको छ। विगतमा भन्दा 16 टिम थपिएपछि 4-4 टिमको समूहको 12 समूह विभाजन गरिएको छ। विगतमा समूह चरणबाट सिधै प्री क्वार्टर फाइनलमा खेलाइन्थ्यो। यसपटक प्रत्येक समूहका शीर्ष दुई टीम र तेस्रो स्थानमा रहने उत्कृष्ट 8 टीम अन्तिम 32 पुगेका छन्। यसैबीच फिफा विश्वकप फुटबलमा आज राति 1:15 समूह आईका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्।
0: अब मौसम। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न। समावेशी र समन्वयक विकासका दृष्टिकोणबाट आगामी आर्थिक वर्षका लागि विकास बजेट व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाई। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागद्वारा प्राविधिक टोली परिचालन। रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणबीच आपतकाल घोषणा। र फिफा विश्वकप फुटबलमा आज राति 1:15 समूह आईका दुई खेल हुँदै। यसका साथै रेडियो नेपालबाट राति 9 समाचार सकियो। हवस् त, नमस्कार।
6: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
7: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
6: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
7: रेडियो नेपालद्वारा जनहितका लागि

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बुझौ न बुझौ न बुझौ न बुझौ न माटो मौसम मान्छे अनि बाटोका कुरा संवाद र समझदारीबाट बन्छ सुरक्षित यात्रा
1: बुझ्ने बुझाउने र सँगै अघि बढ्ने प्रयास अब हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा बुझौ न
2: झन्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
4: नमस्कार म पूर्ण चन्द्र घिमिरे आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी होमियोपेथिक चिकित्सा पद्धतिको विषयमा कुराकानी गर्नेछौँ होमियोपेथिक चिकित्सा पद्धति भनेको के हो धेरैजनालाई जानकारी नहुन पनि सक्छ हुन त यो पुरानै प्रविधि हो तैपनि धेरै मानिसलाई यस विषयमा जानकारी नभएको हुनसक्छ तसर्थ आज हामी होमियोपेथिक चिकित्सा पद्धति भनेको के हो यसको उपचार विधि पद्धतिहरू के कस्ता हुन्छन् र सरकारी स्थलमै रहेर सेवा दिइरहेको नेपालको महत्त्वपूर्ण अस्पताल पशुपति चिकित्सालयमा हामी यतिखेर आइपुगेका छौँ र आज हामी यस विषयमा कुराकानी गर्न खोजिरहेका छौँ होमियोपेथिक विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ डाक्टर दिलीप पाण्डे उहाँ पशुपति होमियो चिकित्सालय हरियर भवन ललितपुरमा कार्यरत डाक्टर हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ डाक्टर साहब कार्यक्रममा स्वागत छ
5: धन्यवाद
4: मैले अलिकति कुरा त यहाँ उल्लेख गरेँ किनभने हामी चाहिँ आज होमियोपेथिक सेवा भनेको के हो यस विषयमा कुराकानी गर्न खोजिरहेका छौँ वास्तवमा यो होमियोपेथिक चिकित्सा पद्धति भनेको के हो यसैबाट संवाद सुरु गरौँ न
5: यो होमियोपेथिक भन्नाले एक प्रकारको वैकल्पिक चिकित्सा पद्धति आयुर्वेद जस्तै या युनानी जस्तै एक प्रकारको वैकल्पिक चिकित्सा पद्धति हो
4: हजुर
5: होमियोप्याथी भन्नाले शाब्दिक अर्थमा जाँदाखेरि त्यसमा दुईवटा शब्द छ होमियोस र प्याथोस भनिन्छ होमियो भनेको सिमिलर यानि समान प्याथोस भनेको सफरिङ यानि रोग समस्याहरू अनि यसको तपाईँको एउटा सिद्धान्त
4: हजुर
5: बेसिक प्रिन्सिपल तपाईँको के छ भने सिमिलिया सिमिलिबस क्युरेन्टर भनिन्छ बेसिक प्रिन्सिपल भनेको मतलब समानले समानको चिकित्सा गर्ने पद्धति समान समस्या समान खालको लक्षण भएर औषधिमा पनि त्यस्तै समानले समानको चिकित्सा गर्ने पद्धति नै होमियोप्याथिक चिकित्सा पद्धति हो अब यसको अलिकति इतिहासतिर जाँदाखेरि यसको बारेमा भन्नुपर्दा यो एक एलोप्याथिक चिकित्सक हुन त उहाँ एलोप्याथी चिकित्सक हुनुहुन्थ्यो 230 वर्ष अगाडि 1796 सन् 1796 एक प्रख्यात त्यो समयका जर्मनीका एलोप्याथी चिकित्सक क्रिस्टियन फ्रेडरिक स्यामुएल हेनिमेन जसले यो नयाँ सिद्धान्तलाई एउटा चिकित्सा विधिको रूपमा प्रतिपादन गर्नुभयो आजभन्दा 230 वर्ष अगाडि र यो अहिले तपाईँको संसारभरि नै 100+ बढी देशमा अहिले प्रचलनमा आएको चिकित्सा पद्धति हो र यो एक किसिमको वैकल्पिक सफल र वैकल्पिक चिकित्सा पद्धतिको रूपमा बुझ्न सक्नुहुन्छ
4: अब यसबाट हामी के कस्ता रोगहरूको उपचार गर्न सक्छौँ यसले जस्तो अहिले हाम्रो समाजमा देखिएका सबै रोगहरूको उपचार गर्न सक्छौँ कि अथवा कुनै खास रोगको लागि मात्रै उपचार गर्न सक्छौँ कि के छ उपचारको अवस्था
5: यो चिकित्सा पद्धतिमा लगभग सबै जसो रोगहरूको उपचार हुन्छ नयाँ तथा दीर्घ पुरानो रोगहरू सबै खाले रोगको उपचार हुन्छ तथापि केही समस्या जस्तो इमर्जेन्सी केसेसहरूमा आयो
4: होइन
5: कसैले विष सेवन गर्यो सुसाइड गर्यो अचानक मान्छे बेहोस भयो एक्सिडेन्ट भयो ठुलो चोटपटक लायो होइन त्यो एकदमै इमर्जेन्सी केसेसहरू त्यो इमर्जेन्सी केसेस बाहेक अरू लगभग लगभग सबैजसो नयाँ तथा पुराना रोगहरूमा हाम्रो उपचार पद्धति सफल छ।
4: इमर्जेन्सी पर्यो, कहीँ दुर्घटना पर्नुभयो,
5: एलोप्याथीमा जानुहोस्, एलोप्याथिक आधुनिक चिकित्सामा जानुहोस्
4: हजुर। तर अन्य अवस्था रह्यो भने
5: हजुर, अन्य अवस्थामा हाम्रो चिकित्सा पद्धति पनि अरू पद्धति जति नै प्रभावकारी देखिएको छ।
4: अधिकांश मानिसहरूमा त के हुन्छ भने अब हाम्रो यो खानपिनको व्यवस्था मिलाउन नसकेर हो कि किन हो, मान्छेलाई अधिकांश जस्तो पेटको समस्या हुन्छ, कतिपय ज्वरो आउने समस्या हुन्छ, सिजनेबल होइन अब यो रुवाको कि मौसम अनुसार, किनभने हाम्रा त छवटा ऋतुहरू छन्, अरू मुलुकहरूभन्दा हामी अलि पृथक पनि छौँ होइन। अब हाम्रो भौगोलिक बनावट, यहाँको संरचना, यहाँको हावा पानी होइन, यहाँको मानिसको जीवनशैली, यी धेरै कुराहरूले मानिसलाई रोगी बन्ने निरोगी बन्ने कुरामा चाहिँ प्रभाव पार्छ। र हाम्रो मुलुकमा उपचार गर्दा हामीले जस्तो मलाई पेट दुख्यो, पेटको समस्या भयो होइन, मेरो दिशा

0: सिस्टहरू होइन, त्यस्तै अरू पनि जीवी पलिपहरू पितथैलीमा पलिप हुन्छ दिशा गर्ने ठाउँमा, त्यस लगायत जस्तो पाइल्सका समस्याहरू, सेकेन्ड डिग्रीसम्मको इन्टरनल हेमोराइड्स, पाइल्सका समस्या, फिसरका समस्या होइन, पाचन सम्बन्धित ग्यास्ट्रिकका समस्याहरूदेखि लिएर धेरै थरीका होइन, महिनावारी लेडिजका प्रजननका समस्या होलान्, महिलाका पाठेघरका समस्या, महिनावारीका तल्लो पेट दुख्ने होइन, थुप्रै समस्या, सेतो पानी बग्ने, थुप्रै बच्चाकै समस्याहरू पनि छन् होइन, मानसिक रोगहरू जस्तो कतिपय डिप्रेसन एङ्जाइटीका बिरामीहरू आउनुहुन्छ, ओसिडीका बिरामीहरू आउनुहुन्छ, सिजोफ्रेनियाका रोगहरू आउनुहुन्छ, कतिपय चाहिँ जस्तो श्वास प्रश्वास सम्बन्धी लिनुहुन्छ भने दमको बिरामी, सिओपिडी, इभन निमोनिया, धेरै सिभियर त नभनौँ, सुरुवाती निमोनियाको केसहरू पनि, रुगाखोकीको समस्या, यो सिजनल तपाईँहरूले भन्नुभयो रुगाखोकी ज्वरो होइन, यो पनि आइरहनु नै हुन्छ। तर प्रायः चाहिँ लगभग मैले भने नि या त धेरै इमर्जेन्सी केसेस, अर्को सेकेन्ड भन्नुहुन्छ भने अलिकति धेरै रोग बढ्यो, मानिस कि क्यान्सर एकदम अन्तिम अवस्थामा पुगिसक्यो होइन, फोर्थ स्टेजमा पुग्यो, कुनै पनि चिकित्सा, हामी मात्र होइन कि कुनै पनि चिकित्साले बचाउनै सक्दैन, एडभान्स भइसक्यो, रोग एकदम फर्काउनै नसक्ने अवस्थामा भयो भने त्यतिखेर चाहिँ रोकथाम मात्रै गर्ने हो, निको हुँदैन नि, कुनै पनि पद्धति निको हुँदैन, र त्यस्तो अवस्थामा, त्यस्तो अवस्था र इमर्जेन्सी केसेसहरू चाहिँ अलिकति हाम्रो सीमितता भनौँ, लिमिटेसन, ती समस्याहरूमा चाहिँ अलिकति अहिले पनि हाम्रो वैकल्पिक, हामी मात्रै होइन कि सबै लगभग अरू वैकल्पिक चिकित्सा जस्तै हामी पनि अलिकति पछाडि नै छौँ त्यो केही केसेसहरूमा मात्रै, अन्यथा लगभग लगभग अरू त सबै रोगहरू हामी डिल गर्छौँ।
1: जस्तो अब यसको उपचार विधि पद्धतिहरू कस्ता हुन्छन्?
0: अब विधि पद्धति भन्नु पर्दाखेरि प्रायः हामी अब औषधि सेवनैबाट हो प्रायः धेरै जसो होइन,
1: एउटा
0: इन्टरनल मेडिसिन गर्छौँ, त्यो सँगसँगै भन्नुहुन्छ भने अब आहार विहारका कुरा पनि आउँछन्, जस्तो कतिपय रोगहरू हेर्नुहोस् हाम्रो आहार विहार ठिकसँग राख नरहेर पनि हुन्छ, जस्तो ग्यास्ट्रिकको समस्या छ, तपाईँ दिनदिनै माछा मासु खानुहुन्छ, चिल्लो पिरो खानुहुन्छ होइन, समयमा खाना खानुहुन्न भने समस्या झन् बढ्न सक्छ नि, औषधि हामी दिन्छौँ, औषधि सेवन गर्नुहोस्, सँगसँगै अलिकति खानपिनमा पनि ध्यान दिनुहोस्, समयमा सुत्नुहोस्, समयमा उठ्नुहोस् होइन, धेरै टाइट गरेर खाना नखानुहोस्, जस्तो ग्यास्ट्रिकको बिरामी छ भने थोर थोरै खाना खानुहोस् तर पटक पटक खानुहोस् भनिन्छ, धेरै खाली पेट पनि बस्ने होइन, धेरै टन्न पनि खाने होइन, चिल्लो पिरोहरू, धेरै मसालेदार चिजहरू नखानुहोस्, या जस्तो सुगर प्रेसरको रोगहरू छ भने, या मोटो हुनुहुन्छ, मोटोपन छ भने मोटोपन घटाउनुहोस्, बिहान बेलुका यसो मर्निङ वाक जानुहोस् होइन, मोटोपन बढ्न नदिनुहोस्, चिज गुलियो चिजहरू, सकर सुगर छ भने गुलियो चिजहरू कम खानुहोस्, क्यालोरीहरू आफ्नो हिसाबले जुन जति चाहिन्छ, आफ्नो उमेर, शरीरको बिएमआई हुन्छ इन्डेक्स, शरीरको हाइट उमेरको हिसाबले त्यो कुराहरू पनि ध्यान दिनुपर्छ, आहार विहार पनि त्यतिकै जरुरी छ, औषधि छँदैछ इन्टरनल मेडिसिन सँगसँगै, अब त्यसबाहेक फिजियोथेरापी, जस्तो हड्डी सड्डी खियो बातको रोगीहरू हुनुहुन्छ, युरिक एसिडको होइन, कुनै प्यारालाइसिसका पक्षाघातका समस्याहरू हुनुहुन्छ, नसाको कहीँ चापिएको छ, ढाड दुख्ने समस्या छ, घुँडा दुख्ने, यस्तामा चाहिँ औषधि सँगसँगै फिजियोथेरापी पनि गर्नु पर्यो, या छ भने एकोपङ्क्चर, फिजियोथेरापीहरू, यी कुराहरूलाई पनि हामी सँगसँगै गर्छौँ। अब जस्तो केही मांसपेशी दुखाइ, मस्कुलर पेनहरू छ होइन, फाइब्रोमाइजियाहरू छ, त्यस्तो चिजहरूमा सँगसँगै मसाजको पनि हेल्प लिन सकिन्छ होइन, तेलहरू मालिस लगाएर, मालिस गर्ने होम्योप्याथिक आउँछ तेल, मालिसको तेलहरू त्यो लगाएर अलिकति तातोले सेक्ने, हट वाटर ब्यागहरूले सेक्ने, यी कुराहरू पनि सँगसँगै, औषधि सँगसँगै, यी कुराहरूलाई पनि सँगै हामीले नानी लिएर जानुपर्ने हुन्छ एज अ सपोर्टिभ ट्रिटमेन्ट।
1: भनेपछि हामी यसरी बुझौँ, किनभने होमियोप्याथिक चिकित्सा पद्धतिमा हामी एउटा औषधि चलाउँछौँ
0: होइन,
1: अब एलोप्याथिकको जस्तै एउटा औषधि चल्ने भयो, अर्को चाहिँ जस्तो प्राकृतिक उपचारमा हामीले अधिकांश गरेको देखे जस्तै यहाँले थेरापीका, फिजियोथेरापीहरूका कुरा भन्नुभयो, नसा चेपिएका समस्याहरू पनि हामी समाधान गर्छौँ भन्नुभयो होइन, अब औषधि भयो, आहार व्यवहार भयो होइन, अब थेरापी भयो, यी सबै विधि प्रविधिहरू प्रयोग गरेर हामी एउटा व्यक्तिलाई चाहिँ निरोगी बनाउने अथवा त्यो रोग छ भने रोग उन्मूलन गराउने र रोग नहुँदै पनि हामीले यो पद्धतिलाई अनुसरण गर्न सक्छौँ होला। जस्तो निरोगी व्यक्तिले होमियोप्याथी पद्धतिबाट म स्वस्थ रहिरहन्छु भन्यो भने गर्नुपर्ने कुराहरू के हुन्, डाक्टर साहब?
0: अब त्यस्तोमा चाहिँ अब तपाईँले प्रिभेन्टिभ, अब रोकथामको कुराहरू, सर्वर रोगै लाग्न नदिनु सर्वोत्तम होइन, होइन रोग लागिसकेपछिको दोस्रो स्टेज, त्योभन्दा अगाडिकै होइन, यसलाई कसरी रोकथाम गर्न सकिन्छ, कसरी बच्न सकिन्छ, त्यसमा चाहिँ सबभन्दा पहिले त्यही अघि नै भने जस्तै आहार विहारकै कुराहरू आउँछन् हेर्नुहोस् होइन, अब बिचबिचमा स्वास्थ्य परीक्षण गराउनुहोस् होम्योप्याथी चिकित्सकै या चिकित्सक कहाँ गएर, कुन चिकित्सक कहाँ गएर, वर्षमा कमसेकम एकचोटि शरीरको होल बडी चेकअप गराउनुहोस्, रगतहरू जचाउनुहोस्, पिसाब, छातीको एक्सरे, भिडियो एक्सरे होइन, र बिचबिचमा

0: आफ्नो प्रेसर कमसेकम 15 दिनमा एकचोटि प्रेसर नपाउनुहोस्, वर्षमा एकचोटि कम्तीमा होल बडी चेकअप गराउनुहोस्, स्वास्थ्य परीक्षा कुनै पनि समस्या छैन तर गराउनुहोस्, रुटिन चेकअप भन्छ
1: त्यो चाहिँ गराउनुहोस्।
0: यहाँ पनि गर्छौँ, हाम्रो ल्याबको सेवा पनि छ, फिजियोथेरापी छ, होइन, ल्याबको दिसा पिसाब सबैको सेवा छ हाम्रो। यी कुराहरूमा ध्यान दिनुहोस् र सँगसँगै आहार विहारमा चाहिँ विशेष गरी ध्यान दिनुहोस्, किनभने कतिपय चाहिँ अहिलेको रोगहरू, कतिपय दीर्घ रोगहरू धेरै जसो खानपिनले हुन्छ। अब मान्नुहोस् कि अहिले गर्मीको सिजन छ, अहिले फुड पोइजनिङ अझै पनि कतिजना बिरामी हेऱ्यो, पखाला लायो, भोमिटिङ भयो भनेर आउनुभयो धेरै जसो, किनकि यो सिजनमा गर्मी बर्खा यो चेन्ज हुने वेदर चेन्ज हुने बेलामा फुड पोइजनिङहरू धेरै जसो ब्याक्टेरियल डिजिज, फङ्गसका कुराहरू, दाँतहरू, लुतोहरू, अहिले तपाईँको आर्टिकेरिया भन्छ एलर्जीका रोगहरू, होइन, फुड पोइजनिङका पेटकै समस्याहरू, डायरियाहरू थुप्रै भइरहेछ, अहिले भाइरल ज्वरो रुगा खोइको सिजनै छ, भाइरल फिभर, यी कुराहरूमा जस्तो मास्क लगाउनुहोस्, होइन, अब घरमा कसैलाई छ या समुदायमा छ भने बच्नको लागि मास्क लगाउनुहोस्, रुगा खोकीबाट बच्नु छ, धुवा धुलो, किनभने प्रदूषण पनि त्यस्तै छ हाम्रो स्पेसली काठमाडौँमा, अनि यसो बाहिर निस्किँदा मास्क लगाउने गर्नुहोस्, अलि चिसोबाट बच्नुहोस्, होइन, कतिपय कुराहरू जस्तो ज्यान दुख्छ कसैलाई छ घुँडा धुन्डा, मौसम अनुसार कपडा लगाउनुहोस्, होइन, खानपिनमा पनि ध्यान दिनुहोस्, धेरै चिल्लो पिरो नखानुहोस्, मोटोपन बढ्न नदिनुहोस्, मर्निङ वाक इभिनिङ वाकमा जानुहोस्, खाना ठिक्क खानुहोस्, ओभर इटिङ नगर्नुहोस्, अन्यथा धेरै गुलियो चिजहरू नखानुहोस्, र जङ्क फुड फास्ट फुड भन्छ नि अर्को चाहिँ, धेरै जसो मैदा मिक्स जङ्क फुड फास्ट फुडले पनि अहिले पछिल्लो समय धेरै रोगहरू निकालेको छ, ती कुराहरू पनि सकभर घरै बनाएको बरु दाल भात तरकारी रोटीहरू खानुहोस्, फलफुलहरू खानुहोस्, होइन, सागपात सलाद बढी खानुहोस्। कतिपय चाहिँ अहिले जीवनशैलीसँग र आहार विहारसँग जोडिएका रोगहरू अहिले पछिल्लो समय, पछिल्लो केही दशकमा बढेको पाइन्छ,
1: हजुर,
0: त्यसको लागि हामी आफै पनि सचेत हुन्छ।
1: अब जस्तो हामीले निरोगी हुँदै, जस्तो म आजसम्म मलाई कुनै किसिमको समस्या छैन भनेपछि मैले यस्तो किसिमको जीवनशैली अपनाउनु पर्यो कि मैले सकेसम्म हाम्रै घरमा बनाएको खाने कुराहरू खानु पर्यो, होइन, यहाँले भने चाहिँ एउटा त किनभने मौसम अनुसारको पनि हामीले जीवनशैली बनाउनु पनि पर्यो, खानेकुरा पनि खानु पर्यो, जस्तो अहिले यो बर्खाको समय भएको हुनाले यहाँले विभिन्न किसिमका समस्याहरू आउने कुरा गर्नुभयो, जस्तो हामीले कस्तो कस्तो, अब एउटा निरोगी हुँदाको कुरा त अलिकति गरिदिनु भयो, अब जस्तो मलाई चाहिँ पेटको कुनै समस्या छ अथवा ज्वरो आइराखेको छ अथवा मेरो कान दुख्ने, दाँत दुख्ने, यस्ता किसिमका समस्याहरू छन् भने हामी बिरामी हुने मान्छेहरूले चाहिँ कस्तो किसिमको खानेकुरा खाने हो डाक्टर साहब?
0: अब त्यस्तोमा चाहिँ स्पेसली रोग सुरु भइसक्यो मान्नुहोस् हो, त्यस्तो अवस्थामा चाहिँ रोगको हिसाबले खाना खाँदा राम्रो,
1: हजुर,
0: किनकि कतिपय
1: जस्तो
0: पेटको समस्या छ भने, पेटको समस्या, ग्यास्ट्राइटिसको समस्या छ, पित्तथैलीमा पत्थरी छ, ग्यास्ट्रिक अल्सर छ, पेप्टिक अल्सर, होइन, या ड्युओडेनल अल्सर, होइन, पेटको अरू आन्द्राको समस्या, कोलाइटिसहरू छ, पाइल्सकै समस्या छन् मान्नुहोस् हो, अल्सरेटिभ कोलाइटिस हुन्छ, क्रोन्स डिजिज हुन्छ, आन्द्राकै कतिपय समस्या, जियोस् ज मान्नुहोस् कि जिआईसँग जस्तो पेट र आन्द्राको समस्या छ भने स्पेसियली सबभन्दा खानपिनमा ध्यान दिनुपर्छ, है, धेरै खाली पेट पनि बस्नुहुन्न, धेरै टाइट खाना पनि खानुहुन्न, धेरै चिल्लो पिरो, धेरै फ्राई गरेका चिज खानु भएन, सकभर झोलिलो चिजहरू खानुहोस्, सुपाच्य खाना खानुहोस्, सकभर शाकाहारी खाना खानुहोस्, यदि माछा मासु नै खानुहुन्छ भने कहिलेकाहीँ हप्तामा खानुहोस्, त्यो पनि धेरै फ्राई गरेर नखानुहोस्, धेरै बोसो भएको नखानुहोस्, एकदम झोल झोलयुक्त झोले टाइपको जसलाई भन्छ नि बोइल टाइप त्यस्तो खानुहोस्, र धेरै चिल्लो पिरो नखानुहोस्, धेरै अदुवाहरू, धेरै खुर्सानी हालेर, धेरै मसलामा प्रयोग गरेर, धेरै भुटभाट पारेर, धेरै त्यस्तो चाहिँ नखानुहोस् जस्तो जिआईको प्रब्लममा, होइन, या कसैलाई टन्सिल भयो, बच्चाहरू आउनुहुन्छ यहाँ त्यत्रो त्यत्रो टन्सिल लिएर, होइन, अब टन्सिल छ या घाँटीको कुरा, कसैलाई रुगा खोकी लागेछ, छातीकै समस्या छ, दमको रोग छ मान्नुहोस्, यो श्वास प्रश्वास सम्बन्धी केही समस्या छ भने धुवा धुलोबाट बस्नुहोस्, चिसोबाट बच्नुहोस् सर, पिनासकै समस्याहरू लिएर आउनुहुन्छ, हाँसी हाँसी गर्दै नाकको एलर्जीको समस्या, उहाँहरूलाई हामी के भन्छौँ, त्यही भएर रोग हिसाबले जस्तो एलर्जी छ, श्वास प्रश्वास छ, धुवा धुलोबाट बच्नुहोस्, मास्क लाउनुहोस्, चिसो जस्तो धेरै एसी पङ्खा फ्यानमा नबस्नुहोस्, पङ्खामा धेरै बर्खामा भिज्दै नहिँड्नुहोस्, छाता लिएर हिँड्नुहोस्, होइन सर, मौसम अनुसार कपडा लाउनुहोस्, जाडो छ भने टी सर्ट लगाएर नहिँड्नुहोस्, अलि फुल सर्टहरू लाउनुहोस् मौसम अनुसारको, र धुवा धुलोमा हिँड्दा मास्क लाउनुहोस्, त्यस्तै हिसाबले रोगको हिसाबले सर, यो
1: कुरा अब अहिले भन्नुभयो नि, यो घाँटी भन्दा माथि मलाई
0: समस्या भयो,
1: जस्तो कसैको घाँटी दुख्ने होला, थुक निल्न गाह्रो हुने होला, होइन, पिनास होला, टाउको दुख्ने होला, त्यो भयो भने तिनीहरूले एक किसिमको औषधि खानु पर्यो,
0: औषधि पनि सेवन गर्नु पर्यो, सँगसँगै कतिपय कुरामा ध्यान दिनु पर्यो,
1: हजुर,
0: आहार विहारकै कुरा,
1: हजुर, अब जस्तो पेटको समस्या भयो, मलाई हिजो अस्तिसम्म मेरो पेट ठिकै थियो, तर अब केही समयदेखि मलाई चाहिँ समयमा दिसा पिसाब नहुने होइन, जस्तो मेरो सधैँ नियमित बिहान दिसा पिसाब भइरहन्थ्यो एउटा रेगुलरमा थियो भने त्यो मेरो बिग्रियो भनेदेखि प्रथम कदा यदि कसैको त्यस्तो बिग्रिएको छ भने त्यस्तो व्यक्तिहरूले ख्याल गर्नुपर्ने कुरा के?
0: त्यस्तोमा एउटा चाहिँ खानपिनकै कुरा भयो होइन सर, अर्को चाहिँ सुपाच्य सकभर शाकाहारी खाना खानुहोस् भन्छु म होइन, र समयमा सुत्नुहोस् पनि, निद्रा पनि सँगसँगै त्यति नै जरुरी छ, त्यतिकै जरुरी छ, अनि सँगसँगै आहार विहारको कुरो भयो, नियमित औषधि चिकित्सकलाई चेक गराएर नियमित औषधि खानुहोस् होइन, अनि तपाईँको बिचबिचमा कमसेकम चिकित्सकको निगरानीमा औषधि सेवन गर्नुहोस्, परीक्षणहरू गराउनुहोस् होइन, कस्तो खालको समस्या हो, र समयमा सुत्नुहोस्। कतिपय के हुन्छ बानी भने अहिलेको समयमा धेरै मोबाइल चलाउँदा चलाउँदा 12 बजे सुत्नुहुन्छ, त्यस्तो होइन, समयमा टाइममा सुत्नुहोस्। 9 बजे बढीमा 10 बजेसम्म बेलुका सुतिसक्नुहोस्, बिहान 5-6 बजेतिरै उठ्नुहोस्, मर्निङ वाकमा जानुहोस्, खानपिनमा ध्यान दिनुहोस्, कमसेकम 2.5-3 लिटर 24 घन्टामा पानी पिउनुहोस् होइन सर, र सकभर त्यो रोगलाई बढावा दिने खालको खानाहरू नखानुहोस्, जङ्क फुड फास्टफुडहरू नखानुहोस्, सागपात सलाद बढी खानुहोस्, र सकभर शाकाहारी खानामा जोड दिनुहोस्, फलफुलहरू खानुहोस्। किन एज ए होल धेरै कुरा मैले धेरै फोकस गरेँ आहार विहारमै, किनभने धेरै कुरा धेरै रोगहरूको समस्या अहिले त्यहाँबाटै आएको छ आहार विहारबाट।
1: हामीले खान नपाएर भन्दा पनि खान नजानेर हाम्रो
0: खान नपाएर होइन, खान नजाने अब प्रेसरकै बिरामी आउनुहुन्छ, मोटोपन छ, पहिले त मोटोपन घटाउनुहोस्, कोलेस्ट्रोलहरू टिजीहरू बढेकै हुन्छ बोसोको मात्रा रगतमा होइन, त्यो चिजहरू चिल्लो चिज सकभर नखाऊ, खाए पनि सीमित मात्रै खाऊ होइन, धेरै घिउ, धेरै भुटेका चिजहरू, धेरै बोसो भएको मासुहरू, धेरै गुलियो चिजहरू, यस्ता चिज, र मोटोपन बढ्न नदिनुहोस्। उमेर बढ्दै जाँदाखेरि यो नसाहरूभित्र हाम्रो भेनहरू आर्टरीजहरू साँगुरिँदै जान्छ होइन, त्यो अनि नुन जस्तो धेरै चर्को नुन नखानुहोस् प्रेसरका बिरामीले, या सुगरको हुनुहुन्छ भने सुगर गुलियो कम खानुहोस् या नखानुहोस् होइन, सक्नुहुन्छ सुगरको बिरामी हुनुहुन्छ बिहान भात खाए पनि दुवै टाइम भात नखानुहोस्, सगर बेलुका रोटी खानुहोस्, रोटी तरकारी खानुहोस् होइन, यस्तो गरेर औषधि सँगसँगै हामीले खानपिनमा पनि ध्यान दिनु पऱ्यो, हाम्रो दिनचर्यामा पनि ध्यान दिनु पऱ्यो।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी होमियोप्याथिक चिकित्सा पद्धति र यसबाट उपचार गरिने विषयवस्तु र आउन सक्ने रोग र ती रोगबाट कसरी बच्ने भन्ने विषयमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग यस विषयमा कुराकानी गर्नका लागि होमियोप्याथिक चिकित्सक डाक्टर दिलीप पाण्डे आजको हाम्रो अतिथि हुनुहुन्छ, उहाँसँग हामी संवाद गरिरहेका छौँ। म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। डाक्टर साहब, जस्तो अब हामीले कस्ता चिज खाने नखाने, कसरी निरोगी रहने, रोगी हुँदा कुन कुरा गर्ने भन्ने कुरा पनि हामीले अलिकति छलफल गऱ्यौँ। अब जस्तो यो उपचार पद्धतिमा हामीले प्रयोग गर्ने कुराहरूले, जस्तो एलोप्याथिकमा किनभने साइड इफेक्ट हुने भनेर मानिस अलि डराइराखेका पनि छन्, अब यो होमियोप्याथिक चिकित्सा पद्धतिबाट उपचार गर्दा साइड इफेक्टको सम्भावना चाहिँ कति कुरा हुन्छ नि डाक्टर साहब?
0: साइड इफेक्टको कुरा गर्नु पर्दाखेरि लगभग छैन भन्न मिल्छ, या एकदमै न्यून मात्रामा,
1: हजुर
0: एकदमै न्यून मात्रामा, अरू चिकित्सा स्पेसली मोडर्न एलोप्याथी चिकित्सा पद्धति भनौँ, एलोप्याथी चिकित्सा पद्धति जस्तो हाम्रो धेरै जसो केमिकल रसायनबाट बनेको हुँदैन, प्रायः होमियोप्याथी औषधि 80% भन्दा बढी औषधिहरू जडीबुटीबाटै बनेको
1: प्रकृतिबाटै
0: बनेको, आयुर्वेदी जस्तै होमियोप्याथीमा पनि धेरै जसो औषधि जडीबुटीबाटै छ, एउटा कुरा धेरै जसो रसायन छँदै छैन, एकदमै कम मात्रामा, अनि त्यसले गर्दा पनि साइड इफेक्ट कम हुन्छ, र के छ भने हाम्रो पद्धतिमा सम्भव भएसम्म कमभन्दा कम औषधि प्रयोग गरिन्छ उपचारमा पनि, फेरि त्यो पनि हाम्रो विशेषता हो। अर्को कुरा विशेषताकै कुरा गर्दा, हाम्रो होमियोप्याथिक औषधि फेरि सबै औषधिहरू सबै मानवमा मात्र परीक्षण भएको मात्रै प्रयोग गरिन्छ, हाम्रो अलगै विशेषता छ फेरि हाम्रो पद्धतिको पनि। अरू पद्धतिमा जस्तै एलोप्याथीतिर मुसाहरूमा, जस्तो बिरालोहरूमा होइन, घोडाहरूमा, अरू अरू पशुहरू जनावरहरूमा प्रयोग हुन्छ सुरुमा परीक्षणको लागि, तर हाम्रा सबै औषधि होमियोप्याथीमा जम्मै मानवमै परीक्षण भएका औषधि छन्, त्यसले गर्दा झन् बढी सुरक्षित छ, किनभने मानवमा सुरुमै थाहा हुन्छ नि यसले के साइड इफेक्ट गर्दैछ, के इफेक्ट गर्दैछ होइन। अर्को कुरा, धेरै यसो जडीबुटीबाट बनेको औषधि, त्यसमा पनि कमभन्दा कम मात्रामा हामीले औषधि प्रयोग गरेर बिरामीलाई रोग निको पार्ने प्रयास गर्छौँ, र एकदमै सुरक्षित पद्धति छ, नेपाल सुहाउँदो, एकदमै सस्तो। अर्को कुरा, आर्थिक रूपले पनि थोरै लगानीमा उपचार हुने पद्धति हो होमियोप्याथी हेर्नुहोस्।
1: अब यो होमियोप्याथिक चिकित्सा पद्धति नेपालमा चाहिँ अवस्था कस्तो छ यसको चाहिँ?
0: नेपालमा अवस्था अहिले पहिलेको दाँजो त सुधारोन्मुखै भन्छु होइन, नेपालमा छोटो इतिहासतिर पनि जाउँ।
1: हजुर,
0: नेपालमा होमियोप्याथी विक्रम सम्म 2007 सालमा नेपालमा भित्रिएको पाइन्छ हेर्नुहोस्, राजा त्रिभुवनको पालामा। त्यस समयमा एक रामनाथ अगुरी बाबा भन्ने होमियोप्याथी चिकित्सक रहेछन् उनी, तर पशुपति दर्शन गर्न आएको बेलामा उहाँ चाहिँ पशुपति क्षेत्रमै बस्नुभयो, बङ्गाली बाबा, उहाँ फर्केर भारत जानु भएन र उहाँ होमियोप्याथी चिकित्सक भएको नाताले र बाबा पनि नभएको नाताले राजा त्रिभुवन बिरामी पर्दा उहाँलाई पनि बोलाइएछ दरबारमा। अनि उहाँले जे होस् राजपरिवार सबैलाई उपचार गर्नुभयो, राजा त्रिभुवनलाई पनि गर्नुभयो, अनि यसको बारेमा बुझ्नुभयो, अनि यो हो यो त राम्रै नेपालको लागि रहेछ भनेर। अनि त्यसपछि के भयो भन्नुहुन्छ भन्दाखेरि त्यो बाबाले हामीलाई एउटा होमियोप्याथिक हस्पिटल नभए सेन्टर खोल्नु पर्यो राजा साहब भनेपछि राजा त्रिभुवनले हुन्छ खोल्नुहोस् न भनेर यो यो हस्पिटल जहाँ मैले कार्यरत छु पशुपति होमियोप्याथिक चिकित्सालय, यो कुनै समय पशुपतिनाथको त्यही एरियामै थियो, आर्यघाटकै एरियामा थियो। यो त्यो समय भनेको 2010 साल विक्रमसम्म 2010 सालमा थियो, तर अहिले यो हरियर भवनमा 2042 सालमा सर यो नयाँ भवनमा, अनि त्यसरी होमियोप्याथिक सुरुवात भएको देखिन्छ। अहिलेको यो इतिहास हेर्दाखेरि तपाईँको अहिलेको परिप्रेक्ष्यमा हामी चाहिँ सङ्घीय अस्पताल एउटा छ पशुपति होमियोप्याथी, र प्रदेशमा 7 मध्ये 5 प्रदेशमा एक एकजना चिकित्सकको दरबन्दी छ, आयुर्वेदिक चिकित्सालय सँगै, प्रदेशको आयुर्वेदिक चिकित्सालय सँगै हामी पनि छौँ, र त्यसबाहेक अलिक बढी भन्नुहुन्छ भने मध्य प्रदेशमा छ होमियोप्याथी, 8 जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सँगसँगै होमियोप्याथी पनि चिकित्सकको दरबन्दी रहेको छ र सुधारोन्मुखै छ भन्नुपर्छ अहिलेको अवस्था।
1: अब यहाँ पशुपति होमियोप्याथिक चिकित्सालय अथवा अस्पतालमा कार्यरत एउटा वरिष्ठ डाक्टर हुनुहुन्छ, अब यो अस्पतालबाट हामी के कस्ता सेवा सुविधाहरू पाउन सक्छौँ नि?
0: अहिलेको समयमा लगभग सबै खालका, हामी अहिले चाहिँ 3 चिकित्सक कार्यरत छौँ, 2 एचए हुनुहुन्छ, त्यसलाई अरू सबै त एज ए होल टोटल 27 कर्मचारी छौँ, चिकित्सक चाहिँ हामी 3 छौँ, 3 सबै हामी फेरि होमियोप्याथी फिजिसियन मात्रै भयौँ। अहिले विशेषज्ञ अलगै चिकित्सा त छैन हामी कहाँ अहिले, होइन दरबन्दी नै आएको छैन। अर्को कुरा, नेपालमा पनि फेरि अलग्गै अहिले विशेषज्ञ चिकित्सकको मेडिकल कलेज जस्तो शिक्षा गर्ने शिक्षण संस्था नभएको कारणले अहिले चाहिँ हामीले सबै खाले रोग हेर्न त हेर्छौँ होइन, जस्तो यो पित्तथरी पत्थरी ग्यास्ट्रिकका रोग होइन, पाचन सम्बन्धित या महिलाकै समस्या, बालका बालबच्चाका समस्याहरू, छालाका रोगहरू होइन, नाक कान घाँटी दाँतको लगभग लगभग सबै रोगहरू हामीले हेर्न त हेरिराखेकै छौँ एज ए फिजिसियन होइन। अब अहिले अलग्गै विशेषज्ञ सेवा चाहिँ छैन, तर हामीले हेर्न चाहिँ लगभग अहिले प्रतिदिन लगभग करिब करिब 300 एभरेजमा, 3 चिकित्सकले 300 हेर्नुपर्ने अवस्था छ।
1: हजुर,
0: तर त्यो हिसाबले फेरि जनशक्ति चाहिँ अझै बढ्नुपर्ने हो खास देखिन्छ, समस्यै छ।
1: जनशक्ति थोरै भए पनि मानिसको आकर्षण पनि, किनभने दिनको 300 भनेको राम्रो आकर्षण हो र यहाँहरूले निरन्तर सेवा दिइरहनु भएको छ, यो सेवामा नागरिकहरू विश्वस्त हुँदै यो क्रम बढिरहेको छ। अब यो होमियोप्याथिक चिकित्सा पद्धतिलाई बढाउन एउटा, अर्को चाहिँ मान्छे नै निरोगी रहनका लागि, जस्तो म कुनै पनि रोग सकेसम्म लाग्नै दिन्न, लागिहाल्यो भने पनि मैले चाहिँ कमसेकम होमियोप्याथिक चिकित्सा पद्धतिबाट स्वस्थ रहन्छु भन्नका लागि, अब यहाँहरू त अहोरात खटिरहनु भएको छ, यहाँहरूले मात्रै गरेर स्वास्थ्य संस्थाले मात्रै गरेर पनि सम्भव नहोला, यसका लागि त पहिला व्यक्ति सजग हुनु पर्ला, किनभने अब यो साइड इफेक्ट पनि कम हुने होइन, सकेसम्म औषधिको प्रयोग कम गरिने होइन, अन्य विधिहरू प्रयोग गरेर सन्चो बनाउन कोसिस गरिने, यस्तो उपचार पद्धतिमा त सबभन्दा पहिला त मनै सजग भएर लाग्नु पर्ला होइन, त्यसपछि मेरो घर परिवारले सहयोग गर्नु पर्ला, कुनै व्यक्ति बिरामी भयो भने सकेसम्म त मैले होमियोप्याथिक चिकित्सा पद्धति, किनभने यो प्रकृतिसँग जोडेर गरिने उपचार पद्धति हो, यसमा जानुपर्छ भनेर घर परिवार पनि त्यसमा सजग हुनु पर्ला, त्यसपछि राज्यले पनि यसलाई, यहाँले भन्नुभयो अलिकति जनशक्ति कमी छ त्यसमा पनि केही योगदान दिनु पर्ला, सरकारवालाहरूको पनि भूमिका होला यसमा, कस कसले के गर्यो भने यो होमियोप्याथिक चिकित्सा पद्धतिलाई हामी अझ माथि लैजान सक्छौँ, नेपालको परिवेशमा आम नागरिकलाई अझ सेवा दिन सक्छौँ, नागरिकहरूलाई अझ स्वस्थ राख्न सक्छौँ भनेर भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साहब?
0: यसबारेमा भन्नुपर्दा हुन त इतिहास यसको 2007 सालमै सुरु भएको, 2010 सालदेखि हामी सरकारी स्तरमै सुरु भएको छौँ, आजभन्दा लगभग 71 अगाडिबाटै सुरु भएको, तर त्यो हिसाबले नेपालमा जति प्रचलनमा आउनुपर्ने थियो यो चिकित्सा पद्धति, जति विकास विस्तार हुनुपर्ने थियो त्यति हामीले सोचे आशा गरे जस्तो त हुन सकेको छैन अझै पनि. क्रमिक रूपले पहिलेभन्दा क्रमिक रूपले भएको छ, पहिलेभन्दा जनतामा पनि अलि जनचेतना नआएको होइन, सुधार भएकै छ. तर अझै पनि हामीले यो देश सुहाउँदो होइन, हाम्रो आर्थिक अवस्था सुहाउँदो, किनभने सबैभन्दा सस्तो औषधि भनेको होमियोप्याथी चिकित्सा पद्धति. थोरै लगानीमा पनि राज्यले अहिले हामी यहाँ पनि 400 बढी औषधि निःशुल्क बाँडिरहेछौँ होइन. राज्यले पनि थोरै लगानीमा धेरै जनतालाई सेवा उपलब्ध गराउन सक्छ. र यस्तो र देश सुहाउँदो, थोरै आर्थिक भारमा धेरै जनतालाई उपचार गर्न सकिने पद्धति र प्रभावकारी पद्धति. हाम्रो डाटाको हिसाबले भन्नुहुन्छ भने संसारमा बिरामीको हिसाबले, सङ्ख्याको हिसाबले एलोप्याथी पछि होमियोप्याथी सबैभन्दा बढी बिरामी यदि कहीँ जान्छन् भने एज ए होल वर्ल्ड वाइड एलोप्याथी पछि होमियोप्याथी छ. डब्लुएचओको डाटा हाम्रो होइन, डब्लुएचओले दिएको डाटा दोस्रो सबैभन्दा ठुलो पद्धति प्रयोगमा आएको होइन होमियोप्याथी. र तर के छ नेपालमा चाहिँ हाम्रो नजिक जस्तो इन्डियामा सबैभन्दा बढी अहिले होमियोप्याथी इन्डियामा छ. त्यहाँ 2,00,000 बढी चिकित्सक हुनुहुन्छ. सरकारी मेडिकल कलेजै 140 बढी छन्. तर दुर्भाग्य नेपालमा एउटा पनि शिक्षण संस्था छैन अहिले. एउटा थियो विराटनगरमा निजी स्तरमा, त्यो पनि बन्द अवस्था. एउटा एचए थियो, त्यो पनि भक्तपुरमा बन्द अवस्था होइन. भएको त बन्द छ अब. तर यो यसलाई विकास गर्नको लागि होइन, यो समय यदि यस्तो हुन्थेन भने भारतले यदि अगाडि बढाउने थिएन, यदि फाइदै थिएन भने होइन. भारतमा त स्थानीय स्तरमा वडा वडामा छ होमियोप्याथी सरकारी स्तरमा. तर यहाँ चाहिँ के भयो, चासो हाम्रो पनि केही कमजोरी होला, राज्यले पनि त्यति ध्यान दिएको जस्तो देखिएन होइन, हाम्रो जनस्तरमा पनि त्यति समुदायमा ध्यान नदिएको देखिन्छ. अब प्रचार प्रसारको कमी पनि हुनसक्छ होइन, हाम्रो पनि केही कमजोरी होला, हाम्रो अग्रजहरूका पनि केही कमी कमजोरी भयो होला. तर हामी चाहिँ सबै मिलेर, यसमा हामी मात्रै हुँदैन, अब तपाईँहरू पनि पत्रकार सरहरू तपाईँहरू पनि हुनुहुन्छ होइन, पत्रकार समाज समुदाय होला होइन, घर परिवार होला होइन, सबै सरकार, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, हामी यहाँ कार्यरत छौँ होइन, सङ्घीय अस्पतालमै हामी त छँदैछौँ होइन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भनौँ अहिले, हामी सबैले होइन, नागरिक समाज, हाम्रा राजनीतिक कर्मीहरू सबैलाई म के भन्न चाहन्छु भने यो पद्धतिलाई विकास र विस्तारको लागि अलि नेपालमा यसलाई कसरी गर्न सकिन्छ सबै मिलेर लाग्नुपर्ने आवश्यकता देख्छु म. र सबैलाई तपाईँहरू मार्फत म के भन्न चाहन्छु भने यो चिकित्सा पद्धतिलाई कसरी हुन्छ सबै मिलेर अगाडि बढाउँ, अगाडि लिएर आऊ र यसलाई विकास विस्तारमा सबै मिलेर लागौँ भन्ने. अन्तमा म यति भन्न चाहन्छु, होमियोप्याथी चिकित्सा पद्धतिलाई बुझ्ने प्रयास गर्नुहोस्, यसको फाइदा लिनुहोस्. नेपाल सरकारमा अहिले हामी सङ्घीय स्तरमा हरियर भवनमा छौँ, पशुपति होमियोप्याथी चिकित्सालय. यसमा लगभग सबै खाले रोगहरूको उपचार गरिन्छ, यसको फाइदा लिनुहोस्. राज्यको लगानी छ, थोरै पैसामा पनि धेरै चिकित्सा, 400 बढी औषधिहरू निःशुल्कै पाउनुहुन्छ. यहाँ आउनुहोस् होइन, हामी जहाँ छौँ पशुपति होमियोप्याथी चिकित्सालयमा सबैलाई स्वागत छ. आफ्नो रोगको समस्याहरू लिएर आउनुहोस्, यो एकदमै राम्रो, एकदमै सस्तो, एकदमै प्रभावकारी, लगभग साइड इफेक्ट एकदमै न्यून रहेको पद्धति हो, प्राकृतिक सिद्धान्तमा आधारित पद्धति हो. फाइदा लिनुहोस्, म सबै नागरिकलाई आह्वान गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु. र विशेष गरी पूर्णचन्द्र सरलाई रेडियो नेपालबाट तपाईँले मेरो अनुरोध सबै जनता सामु पुर्याइदिनु होला र होमियोप्याथीको लाभ लिनुहोला भन्दै बिदा हुन चाहन्छु.
1: आफ्नो अमूल्य समय दिनुभयो, किनभने यस्तो व्यस्त हुनुहुन्छ, अहिले पनि यहाँ उपचार गर्न मानिसहरू आइरहनु भएको छ. यस्तो व्यस्तताका बिच पनि आफ्नो अमूल्य समय र विचार दिनुभयो. रेडियो नेपाल र आम समुदायको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद. अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो होमियोप्याथी चिकित्सक डाक्टर दिलीप पाण्डे. उहाँ पशुपति होमियोप्याथिक चिकित्सालय अथवा अस्पताल हरियर भवन ललितपुरमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ. उहाँसँग गरिएको यही कुराकानी सँगसँगै आजको हाम्रो स्वास्थ्य कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत मिलिसकेको छ. आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले पत्राचार गर्न सक्नुहुनेछ. पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना छ, कार्यक्रममा हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल. यदि यहाँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ, swasthyhamro@gmail.com. आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै, आजका अतिथिलाई विशेष धन्यवाद दिँदै, आजको यो प्रस्तुतिबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा चाहन्छु. यहाँहरूको बाँकी समय सुखद रहोस्. हवस् त, नमस्कार.

0: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु। जसले वास्तै नगरेर ख्यालख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउने भने त्यत्रो क्षति भयो। उफ, त्यस्तो त कहिल्यै नहोस्।
1: मनसुनमा नसोचेको बाढी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्, तर सानो होसियारीले ठुलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौँ।
2: मनसुनमा हुन सक्ने विपदबारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझौन।
0: बर्खाको बोली सुरक्षित भोली कार्यक्रम बुझौन।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRCबाट आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
4: कहिले र कुन खोप लगाउने त?
3: 15 महिनासम्मका बाल बालिकाले
4: जन्मने बित्तिकै BCG, 6 हप्तामा रोटा, पोलियो, PCV, DPT हेपबिहिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, PCV, DPT हेपबिहिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, FIPV पहिलो मात्रा, DPT हेपबिहिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, FIPVको दोस्रो मात्रा, PCVको तेस्रो मात्रा,
3: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
4: त्यस्तै गर्भवती महिलाले TT खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले HPV खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम रोधी। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा विरति गाँस्न सक्नुहुन्छ।

वेशभूषा, फरक फरक भाषा, फरक फरक भूगोल, फरक फरक प्राकृतिक सम्पदा, कहीँ पोखरी, कहीँ हिमाल, कहीँ झरना, कहीँ हरियाली वनपाखाहरू, खर्क कहीँ खेतीयोग्य जमिन, अनि संस्कार संस्कृतिले भरि भराउ मेरो प्यारो जन्मभूमि। सुन्दरताको खानी जति वर्णन गरे पनि कमै नै हुन्छ, यस्तै भावको गीत गाउँदै हुनुहुन्थ्यो नन्दा घरती मगर र मातृका बुढा। हो हुन पनि प्रकृति र संस्कृति बिनाको जीवन अलिनो हुन्छ, यहाँ रुकुमको विभिन्न ठाउँको जसरी चर्चा गरिएको छ त्यसै गरी नेपालको हरेक ठाउँ, गाउँ, जिल्ला र प्रदेशको पनि सौन्दर्यताले भरिएको लोक संस्कृतिले भरि भराउ छ। त्यसैले त पश्चिम रुकुमबाट पूर्वतर्फ जाँदैछौँ जितेन्द्र।

इनाममा मुनि रमाउँछन् किरावा, उत्पत्ति थलो बिर्सँदै जाँदा मनैमा चल्छ विरह, आफूलाई सोध आफैले खोज म को हो भनेर, संस्कृतिलाई सबैले बचाऊ इतिहास सम्झेर, छुटेर गए फुटेर गए दाजुभाइ सकिए। हो आजको वास्तविकता र यथार्थ पनि यही हो, मेरो दोष होइन तिम्रो दोष छैन, सोध न आफैलाई आफू जन्मेको हुर्केको थाकथलो छोडेर जाँदा त्यहाँभित्रको संस्कृति हराउँदै जाँदा कसलाई पो रमाइलो लाग्छ र। आजभोलि हाम्रा गाउँघरहरूमा पनि यस्तै यस्तै हुन लागेको छ, सायद जताततै यस्तै अवस्था देखेर होला यी कलाकारले पनि यस्तो गीत बनाएको। त्यसैले आफूले बुझ्ने हो, आफैले सोच्ने हो, हाम्रो स्वर्गसरी गाउँ पाखा संस्कार र संस्कृतिको खानी गाउँघरलाई सम्झेर फर्कनै पर्छ, जहाँ यस्ता लोक संस्कृतिहरू घन्किने गर्दछन् रन्किने गर्दछन्। स्वर हो कुमार पुन, गीता पाइजा र तारा श्रीष मगरको।

हाम्रो रस्ती बस्तीमा भनौँ वा थाक थलोहरूमा यस्ता जीवन्त गीतहरूको खानी छ। भूगोल अनुसारका बस्ती, बस्ती अनुसारका समुदाय, समुदाय अनुसारका आफ्ना संस्कार संस्कृतिको साथै सुन्दर प्रकृति जहाँ लोकसङ्गीतले बास गरेको छ, अर्थात् लोकसङ्गीतले मितेरी गाँसेको छ र त पूर्वदेखि पश्चिमसम्मका लोकभाकाहरू कार्यक्रम रोदीमा यहाँहरूको लागि खन्किने गर्दछ। हाम्रा हरेक ठाउँका चिनारीदेखि हाम्रो संस्कार संस्कृतिको संरक्षण सम्वर्धन हुँदै हाम्रा जीवनका हरेक क्षणमा सारथी बन्दै हाम्रो कथा र कहानी बन्दै आउँछन् लोकभाकाहरू। यसैले त हामी तपाईँहरूसँग छौँ र तपाईँहरू पनि हामीसँग कार्यक्रम रोदी मार्फत। भन्दै अबको पालोमा चम्पा।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकारहरू बैरागी मोक्तान, लोकबहादुर घिसिङ र सुनिमा लोहोको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जाफनेस इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ। चितवनमा महाधिवेशन अन्तर्गत आज महिला उपसभापति, महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो। आज सम्पन्न मतदानमा महिला उपसभापतिमा सोभिता गौतम निर्वाचित हुनुभएको छ। यस्तै महामन्त्री पदमा विपिन आचार्य, खुल्लातर्फको सहमहामन्त्री पदमा असीम शाह र हरि ढकाल तथा महिलातर्फको सहमहामन्त्री पदमा निशा डाङ्गी विजयी हुनुभएको छ। रासोपाको सभापति पदमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह र खुल्ला उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। आज दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सूचना जारी गर्दै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जानकारी दिनुभयो। संघीय संसद सचिवालयले आज दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक पर्सि आइतबार बिहान 11 बजेका लागि तोकेको छ। यसअघि आजै महासचिव पाण्डेले प्रतिनिधि सभाको बैठक भोलि शनिबार बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको सूचना जारी गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानव अधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोडिएको सडकमा साङ्गीतिक प्रस्तुति दिने पेसामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेसालाई तत्काल पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दर्गी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट, पारदर्शी सडक दुर्घटना न्यूनीकरण गर्न, राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर सम्बन्धका विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास र प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल भएको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्वयक विकासका दृष्टिकोणबाट भूगोल र जनसङ्ख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टिकापुर आङ्गी क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताउनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित 6 दीक्षान्त समारोहमा मन्त्री पोखरेलले टिकापुर क्याम्पसको अतिक्रमणमा परेको 300 बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पार्नुभयो। गृहमन्त्री सुदन गुरुङले लागु औषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले लागु औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागु औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागु औषधको ओसार पसार र दुरुपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताउनुभयो। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सूक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताउनु भएको छ। कङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभापति थापाले लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिनुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार 3 महिना अघि सुरु भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। र काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताललाई 1800 भाइल एन्टिरेबिज खोप उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज अस्पताल पुगेर खोप प्रदान गर्दै अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्य जन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको बताउनुभयो। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस् त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र रामकृष्ण शाह, सहयोगी नारायण बाबु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

माया र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको

नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्क आइपुगेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

त लोक सङ्गीत हरेक मानिसको जीवनको एउटा पाटो हो। यसैले हाम्रो गाउँठाउँ अनि समाजका घटना र वास्तविकतालाई यथार्थ चित्रण गर्दछ र त लोकगीत सबैको गीत बनेको छ। एउटा गाउँले पारिवारिक कथालाई जस्ताको तस्तै उतारेको छ यो गीतले। आफ्नो कलिलो उमेरलाई रगत र पसिनासँग साँड्दै सुनौलो भविष्य देखेर प्रदेश पसेका कयौँ लाउरीहरूको वास्तविकता र यता तिनै परदेशीलाई कुरेर बसेका सोल्टिनहरूको मनभित्रको यथार्थ सत्य कुरालाई उजागर गर्दै थिए यी कलाकारहरू शान्ति श्री परियार र राजु गुरुङ। हुन पनि हो, आफू जन्मेको हुर्केको ठाउँ सङ्घका साथीहरूलाई चटक्क छाडेर रेलको झ्यालमा बसेर सवार गरेका लाउरीहरूले आफ्नो गाउँघरलाई आफ्ना आफन्तीलाई सम्झँदाको पीडा कम्ती त हुँदैन। जति सम्झ्यो उति नै माया लागेर आउँछ, चाहे चिलिमे ढुङ्गा होस् वा घमाइलो डाँडा। अनि गुराँसे डाँडाको जति नै चर्चा गरे पनि कमै नै हुन्छ र त यस्तो गीत बन्छ। स्वर हो सुनिता थेगिम र साथीहरूको।

मेलापात अरिम परिम घाँस दाउरा गोठालो जाँदा चाहे हिउँको चिसोले चिलिमे ढुङ्गा फुटेको होस् वा भरिभराउ जङ्गलमा फुलेका गुराँसका फुलहरू हुन् आक्सिला बजार हाट बजार नै किन नहोस् यी सबै कुरामा रहस्य लुकेको छ चिसो हिउँले चिलिमे ढुङ्गा फुट्नु माथि लेकको डाँडामा वर्षौँदेखिका फुलेका लाली गुराँसहरू फुल्न कहाँ नै छाडेको छ र न त बुधबारे हाट बजार नै बन्द भएको छ यसैले त यिनै ढुङ्गा गुराँसका फुलहरू र हाट बजारलाई साची राखेर केन्यौले बोलाम भनेकाहरूको मायाजाल कहाँ गएर टुङ्गेला यो कुरा उनी नै जानुन् तर यहाँ फुजेलको माया सिम्लेमा पुग्दा के हुन्छ सोधौँ है त यी कलाकार बद्री सापकोटा र पूर्णकला बिसीलाई।

श्रोता भुजेलको मायाले सिम्लेको नानीलाई आफ्नो सुमधुर स्वरबाट बोलाए पनि त्यति सजिलैसँग फुजेल जान कहाँ नै तयार भएकी छन् र सिम्लेकी नानी पराल चाहिएको किन गुन्द्री बुन्न होला माया चाहिएको किन वैस थुन्न होला खोइ असी मुरी बर्खे धान 200 भारी मकैको धाक लगाएर बिस्तारै बिस्तारै माया प्रेमको भाषाले फकाउन सके कि सकेनन् आफ्नो बनाउन सके कि सकेनन् त्यो उनै कलाकारहरूलाई थाहा होला अब भने यो मिठो सुमधुर रूप भाका स्वर हो पुरुषोत्तम नेउपाने र शक्ति चहलको

श्रोताहरू, कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू पस्कने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार एलबी कडायतको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 13 गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार जुन 27 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछला थ त्रयोदशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 सुनाउँछौँ केही स्वदेश गानहरू। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 सुन्नुहुनेछ सिप र सिर्जना कार्यक्रम। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो भूगोल। 9:45 10 बजेको समयमा केही असारे गीतहरू सुनाउँछौँ। 10 बजे समाचार, समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुन्न सक्नुहुनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
1: श्रीमद् भगवत गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 26 र 27 अर्जुन भन्नुहुन्छ, अमित चत्वाम धृतराष्ट्रस्य पुत्राः सर्वै सहिवाव निपाल संगै भीष्मो द्रोणः सुतपुत्रस्तथासौ साहस्म दीयै रपि योध मुख्यै वक्त्राणि ते तु रमणा विसन्ति द्रष्टाकरालानि भयानकानि केचिद् विलग्ना दशनान्तरेषु सन्दृश्यन्ते चूर्णि तैरुत्तमाङ्गै। हामीतिरका मुख्य मुख्य योद्धाहरू सहित भीष्म द्रोण र तिनी कर्ण पनि हजुरमा प्रवेश गरिरहेका छन्। राजाहरूको समुदाय सहित धृतराष्ट्र र उनका सबै पुत्रहरू हजुरको विकराल धाराहरूको कारणले भयानक मुखमा बडो तेजीका साथ प्रवेश गरिरहेका छन् र तीमध्ये केही त चूर्ण चूर्ण भएर आफ्नो शिर चूर्ण बनाएर दाँतको बीचमा फसेको पनि देखिरहेका छन्। ईश्वर दर्शन सबै कुराको दर्शन हो। हामी भन्ठान्छौँ कि ईश्वर देख्दा केवल ईश्वर देखिन्छ। हामी भन्ठान्छौँ कि ईश्वरको दर्शन भनेको मात्रै ईश्वर हो। ईश्वर सर्व हो, सबै हो, यहाँ जे छ सबै ईश्वर हो। ईश्वर बाहेक अरू केही पनि छैन। त्यसकारणले ईश्वर दर्शन सर्वको दर्शन हो। त्यो सर्वलाई अर्जुनले कसरी देखे र यसको आन्तरिक रहस्य के होला, हाम्रो जीवनमा कुनै दिन ईश्वर साक्षात्कार गर्ने सु अवसर प्राप्त भए पनि हामीले पनि यसै गरी देख्छौँ कि देख्दैनौँ होला त, एक एक कुरालाई कोट्याएर हेरौँ अर्जुनले के देखे। पहिले भन्दछन् कि हामीतिरका मुख्य योद्धाहरू सहित भीष्म द्रोण र कर्ण चाहिँ भगवान्भित्र प्रवेश गरिरहेको देखे। आफूतिरका सबै योद्धाहरू र कौरव सेना मध्येका जम्मा तीनजना भीष्म द्रोण र सुतपुत्र भनेको कर्ण तीनजना चाहिँ बडो सजिलोसँग ईश्वरमा प्रवेश गरिरहेको देखे अर्जुनले। त्यसो त सारा ब्रह्माण्ड नै ईश्वरको मुखमा पसेको पसै छ। हामी त्योभन्दा बाहिर त कहीँ पनि छैनौँ। जुन दिन आँखा खुल्नेछन् हाम्रा त्यसै दिन हामी देख्नेछौँ कि त्यो ईश्वरको मुखभित्र पस्नुको हामीसँग विकल्प नै छैन। त्यहाँबाट बचेर कोही पनि कतै जान सक्दैन, चाहे आस्तिक होस् चाहे नास्तिक होस्। आस्तिक र नास्तिक दुइटै मनको खेल मात्रै हुन्। यी बाल बुद्धिको मात्रै कुरा हो आस्तिक र नास्तिकको। अस्तित्वमा न कोही आस्तिक हुनसक्छ न कोही नास्तिक हुनसक्छ। र रमाइलो के भने अर्जुन भन्दछन्, हामीतिरका योद्धाहरू हजुरको मुखमा प्रवेश गरिरहेका छन्, सँगसँगै कौरवतिरका तिनजना भीष्म द्रोणाचार्य र कर्ण चाहिँ हजुरको मुखमा सिधै प्रवेश गरिरहेका छन्। किन यस्तो भयो होला? पाण्डव पक्षका भगवानको मुखमा सिधै प्रवेश गरिरहेका छन्, कौरव पक्षका अरू सेनाहरू भने कुनै दाँतमा अड्केका छन्, कुनै टाउको चूर्ण चूर्ण भएर झुन्डेका देखिएका छन्, कुनै के भएका छन् भने पाण्डव पक्ष र तिनजना व्यक्ति चाहिँ बडो सजिलोसँग प्रवेश गरे ईश्वरको मुखमा। अर्थ के हो? गहिरो प्रयोजन के हो? पुरै पाण्डव सेना कर्तव्यको कारणले युद्धमा गएको थियो। उसले युद्ध सिर्जना गरेकै थिएन, तर जीवनमा जब युद्ध आइपर्छ युद्धबाट भाग्नु पनि पाप हो, युद्ध बनाउन खोज्नु पनि पाप हो, युद्धको निर्माण गर्ने कारण बन्नु पनि पाप हो, तर युद्धबाट भाग्नु पनि पाप हो। किनभने जीवनको जिम्मेवारीबाट कहिले पनि भाग्न सकिँदैन, पुरै जीवन नै युद्ध हो। महाभारतको यो खेलमा पाण्डव पक्षका सेनाहरू सबै आफ्नो कर्तव्यवश त्यहाँ उभिएका थिए। उनीहरूलाई युद्धसँग केही लिनु दिनु थिएन, तर जीवनबाट पलायन गर्नु पनि थिएन। जीवन यति प्यारो छ कि यसको लागि युद्ध पनि लड्न सकिन्छ। जीवन यति प्यारो छ कि यो जीवन बचाउनको लागि कहिलेकाहीँ मर्न पनि सकिन्छ। जीवन त्यति प्यारो छ किनभने यो जीवन ईश्वरको प्रसाद हो। जुन दिन जीवन ईश्वरको प्रसाद हो भन्ने अनुभवमा आउँछ त्यस दिन यो जीवनको लागि जीवन गर्न सकिन्छ। तर त्यस दिन मेरो जीवन मात्रै जीवन रहँदैन, सारा ब्रह्माण्डको जीवन्तता खुलेर आउँछ। जसरी अर्जुनले देखिरहेका छन्, सारा ब्रह्माण्ड नै जीवन्त बन्छ र मेरो र अरूको जीवन भन्ने नै रहँदैन, सबै जीवनको एक मूल्य हुन थाल्छ। या मनुष्य त के कीट पतङ्गादि स्थावर जङ्गम सारा पशु पक्षीहरू ग्रह नक्षत्रहरू सबैभित्र लुकेको जीवन देख्न थालिन्छ। पाण्डव पक्षका सेना कर्तव्यवश त्यहाँ उभिएका थिए, हृदयमा युद्धको पिपासा थिएन, युद्धको आकाङ्क्षा थिएन, तर भाग्नु पनि थिएन, भागेर कहीँ जाने ठाउँ पनि छैन। जीवनबाट भागेर न तीर्थ जान सकिन्छ न व्रत जान सकिन्छ, जहाँ गयो जीवन त सँगै जान्छ। त्यसकारणले यहाँ भाग्न लायक पनि केही छैन, मरिमेट्न लायक पनि केही छैन, आनन्दको अनुभूति गर्न लायक चाहिँ सबै कुरा छ। अर्कोतिर हामीले हेऱ्यौँ कौरव सेनामा भने तिनजना महारथीहरू त्यहाँ आफ्नो कर्तव्यवश उत्रेका थिए, उनीहरूलाई पनि युद्ध गर्नुसँग प्रयोजन थिएन। भीष्म आफ्नो प्रतिज्ञाको कारणले युद्धमा आएका थिए, कर्ण आफ्नो प्रतिज्ञाको कारणले युद्धमा आएका थिए, द्रोणाचार्य बाध्यतावश युद्धमा आएका थिए। यी तिनजना व्यक्ति युद्धखोर थिएनन् कौरव पक्षबाट, बाँकी रहेका सबै युद्धखोर थिए, चाहे कृपाचार्य हुन्, चाहे दुशासन हुन्, चाहे दुस्सल हुन्, चाहे दुर्योधन हुन्, सारा युद्धको खोजीमा आएका थिए। तिनजना व्यक्तिहरू भने भिन्न प्रकृतिका थिए, त्यसकारणले अर्जुन देख्छन् कि यी तिनजना व्यक्ति र पाण्डव सेनाहरू सिधै स्वर्गको मुखमा प्रवेश गरिरहेका छन्। यो अत्यन्तै न्यायपूर्ण छ। अब भीष्म कर्ण र द्रोणाचार्य सहित पाण्डव सेनालाई ईश्वरको मुखमा पस्न कुनै कठिन छैन, कहीँ झुन्डिनु परेको छैन, कुनै दारामा झुन्डिनु परेको छैन, न उछिटेका दाँतमा नै झुन्डिनु परेको छ, न चूर्ण चूर्ण भएका छन्, एक भएका छन्। एक भएर आरामसँग नाच्दै गाउँदै जीवनको आनन्दका साथ ईश्वरमा प्रवेश गरिरहेका छन्। जो व्यक्तिले आफ्नो जीवनलाई कर्तव्य कर्म ठानेर निर्वाह गर्छ, जीवनप्रति गहिरो आश राख्दैन, जीवनप्रति निराश पनि जो हुँदैन, त्यो व्यक्तिको यो हाल हुन्छ। भगवद् गीतामा दुई ठाउँमा यस्तो प्रसङ्ग आउँछ, जहाँ भगवान कृष्णले कर्तव्य कसरी गर्ने, कर्म कसरी गर्ने, ध्यान कसरी गर्ने बताउनुहुन्छ। अध्याय चारमा के भन्नुहुन्छ, श्रद्धावान लभते ज्ञानम तत्पर समेतेन्द्रिय। जसको जीवनमा श्रद्धा छ र तत्परता छ, तत्परता यानि जतिखेर पनि जो सजग छ, आफ्नो कर्मबाट भाग्न कहीँ राजी नै छैन, आफ्नो कर्तव्य ठानेर जीवनको हरेक कर्म गर्न जो तयार छ, त्यस्तो व्यक्तिलाई म बडो सजिलोसँग उपलब्ध हुन्छु अर्जुन भन्नुहुन्छ। र इन्द्रिय संयम भएको व्यक्तिलाई त्यस्तै अध्याय छ ध्यान योग श्लोक 23 भगवान भन्नुहुन्छ, तम विद्या दुःख संयोग वियोगम योग संगीतम स निश्चयन योक्तव्यो योगो निर्विन्न चेतसा। यहाँ बुझ्नुपर्ने शब्द निर्विन्न छ, अरू शब्दको अर्थ त म अहिले गर्दिनँ, आफैले खोज्न सक्छौँ या हाम्रो पुरानो प्रवचनबाट यिनको अर्थ निकालेर हेर्न सक्छौँ। निर्विन्न भनेको कुनै पनि प्रकारको आलस्यले नघेरिएको, कुनै पनि प्रकारको तमस नभएको, कुनै पनि प्रकारको अनिच्छा नभएको व्यक्तिलाई निर्विन्न चेतस भनिन्छ, सदा तत्पर। यो किन, विशेष गरी ध्यानमा यसको प्रयोग हामी हेर्न सक्छौँ। कुनै पनि दिन ध्यान गर्न अल्छी लाग्यो, मनका विभिन्न प्रकारका तरङ्गले मलाई ध्यान गर्न दिएनन्, या कुनै अर्को गहिरो मनको रोगले मैले ध्यान गरिनँ भने म निर्विन्न चेतना भएको व्यक्ति भइन, त्यसले मलाई बिगार्छ। र ध्यान जसले ठिकसँग गर्न सक्दैन उसले जीवनको कुनै पनि काम ठिकसँग गर्न सक्दैन, ऊ कर्तव्यबाट भाग्छ, जे गर्नुपर्ने हो त्यो गर्दैन, ऊ खुल्दै खुल्दैन, जीवनप्रति ऊ प्रस्तुत हुँदै हुँदैन, जीवनले जे दिइरहेको छ त्यसबाट ऊ वञ्चित हुन्छ। अहिले सूर्योदय भइरहेको छ, सूर्योदयबाट वञ्चित हुन्छ, रात्रिको अन्धकार छ, अन्धकारबाट वञ्चित हुन्छ, जीवनले सुख दिइरहेको छ, सुखबाट वञ्चित हुन्छ, दुःख दिइरहेको छ, दुःखबाट वञ्चित हुन्छ। जो व्यक्ति तत्पर छैन त्यो व्यक्ति हरेक कुराबाट वञ्चित हुन्छ, जीवनबाट वञ्चित हुन्छ। त्यसकारणले ऊ बार बार जन्मेर आउनुपर्छ। जीवनप्रति जो सजग छ, जीवनप्रति जो खुला छ, जीवनको आनन्दको जसले रसास्वादन गरिरहेको छ, त्यो व्यक्तिलाई फेरि जन्मेर आउनु पर्दैन, ऊ मोक्षमा जान्छ। जीवनले जे दिएको छ त्यसलाई चरम चुलीमा भोग्ने जसको बानी परेको छ ऊ त जीवनसँग तृप्त हुन थाल्छ। अब पाण्डव सेना र यी तिनजना कौरव पक्षका महारथीहरूको विषयमा हामीले महाभारत पढ्यौँ भने यकिन गर्न सक्छौँ कि यी जीवनबाट भाग्ने स्वभावका होइनन्। न कुनै युद्ध गर्नु छ, न कहीँ हिंसा गर्नु छ, तर जीवन जिउने क्रममा युद्ध नै आयो भने पनि नभागिकन गर्नु छ, आनन्दपूर्वक युद्ध पनि गर्नु छ। हेर्नुहोस् त, भगवान कृष्ण आफैले युद्धको मैदानमा पनि भगवद् गीता भनिराख्नु भएको छ। यसको अर्थ युद्धमा पनि व्यक्ति आध्यात्मिक हुन सक्छ, युद्धले पनि केही महत्त्वपूर्ण पाठ सिकाएर जाओस् जीवनमा, मृत्युले पनि केही सिकाएर जाओस्, जन्म र जीवनले पनि केही सिकाएर जाओस्। यो आत्यन्तिक उदाहरण हो भगवद् गीता र महाभारत। त्यसकारणले अर्जुनले देखे कि बडो सजिलोसँग प्रवेश गरिरहेका छन्। अर्कोतिर राजाहरूको समुदाय थियो विशाल, र धृतराष्ट्रका सबै पुत्रहरू के देखे कि भगवानका विकराल धाराहरूको कारणले मुखमा बडो तेजीका साथ दौडिरहेका छन्। किन? जो जीवनप्रति राजी छैन उसको जीवनमा हतार जन्मिन्छ, ऊ स्थित हुँदैन, स्थित प्रज्ञ हुँदैन। जसलाई जीवनले जे दिइरहेको छ त्यसले मात्रै पुगेको छैन, अरूसँग भएको पनि लुट्नु छ। अहिलेको क्षणले जे दिइरहेको छ त्यो क्षणसँग राजी छैन, भविष्यको कुनै क्षणको लागि दौडिरहेको छ, त्यो व्यक्ति कौरव पक्षको व्यक्ति हो। हामीलाई यो गीता सुन्दा म त पाण्डवकै हुँ नि भन्ने लाग्ला, भ्रममा पर्नु ठिक हुँदैन। यदि म अहिलेको जीवनसँग राजी छैन, अहिलेको क्षणसँग राजी छैन भने तत्काल म कौरव पक्षको भइसकेँ। यहाँ किताकाट बडो स्पष्ट छ, यहाँ किताकाट व्यक्तिहरूको छैन, यहाँ त किताकाट प्रवृत्तिको छ, व्यक्तिभित्र रहेको गुणको यो किताकाट।
0: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।

अंग अंग अस प्यारो, शत अनंग वारो, कह कृपालु एतिक प्यारो पिय, रसिकन कह कारो, हमारो पिय प्राणन प्यारो। जसको अंग अंग करुणो कामदेवलाई पनि लज्जित गराउने छन्, जो रसिक भक्तका प्राण प्रिय छन्, उनी श्रीकृष्ण नै मेरा सनातन प्रियतम हुन्, म उनैको शरणमा छु। योगेश्वर भगवान श्रीकृष्णमा प्रेम पुष्पहार अर्पण गर्दै अध्यात्म सन्देश कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। श्यामाश्याम धाम ठिमीद्वारा प्रस्तुत आध्यात्मिक ज्ञान एवं सत्सङ्गमूलक यो अध्यात्म सन्देश कार्यक्रममा सर्वप्रथम श्रवण गरौँ श्रीकृष्ण माधुरीमा आधारित पद। यस पदमा एक गोपिनी आफ्नी अन्तरङ्ग सखीसित प्रियतम श्यामसुन्दरको हिँडाई एवं सुन्दरताप्रति आफू सम्पूर्ण रूपले प्रभावित भएको वर्णन गर्छिन्।

0: गायक सुरेश वाडकरले आवाज दिनुभएको प्रस्तुत पदमा संगीत पनि रचनाकार जगतगुरु श्रीको नै रहेको थियो। आदरणीय श्रोताहरू, भक्तिका प्रमुख तीन पद्धतिहरू छन्, व्यास पद्धति, नारद पद्धति र हनुमत पद्धति। प्रवचन श्रवण गर्नु व्यास पद्धति अन्तर्गतको भक्ति हो। सद्गुरुद्वारा वितरित तत्त्वज्ञानलाई अल्छी नगरी मनोयोगका साथ श्रवण गर्नाले व्यास पद्धति भक्तिको पुरा पुरा लाभ लिन सकिन्छ। आउनुहोस् जगद्गुरु श्री कृपालुजी महाराजको सैद्धान्तिक प्रवचन श्रवण गरौँ स्वामी श्री हरिदासजीबाट।
1: श्रोत्रियम ब्रह्मनिष्ठम, अर्थात गुरुमा दुई चीज हुन्छ त्यसलाई समात। बस जस्तै जस्तै बाटोमा गाडी जाम भयो भने ट्राफिकको यस्तो यस्तो ड्रेस हुन्छ त्यसलाई समात, फेरि बाटो खोलिदिन्छ। तिमीलाई कसैले दुःख दियो भने यस्तो यस्तो लुगा लगाएको पुलिस हुन्छ त्यस कहाँ जाऊ, त्यसलाई खबर गर, त फेरि उसले तिमीलाई सहयोग दिन्छ। हो त मनुष्य नै त्यो पनि, तर भेद छ। शत्रु पनि त्यही मान्छे हो, त्यो तपाईँलाई सहयोग गर्ने त्यही मान्छे हो, तर चिन्नल छ त्यसको। त्यस्तै यहाँ चिन्नु छ, त चिन्न के छ? श्रोत्रियम ब्रह्मनिष्ठम, अर्थात वेद शास्त्रको पूर्ण ज्ञाता पनि होस् प्लस भगवानलाई प्राप्त गरेको व्यक्ति होस्। यदि भगवानलाई प्राप्त गरेका छैन भने फेरि त्यो भगवान त्यो गुरु होइन। जसले भगवानलाई प्राप्त गरेको छ बस ब्रह्मविद, अर्थात ब्रह्मलाई जसले जान्दछ ब्रह्मैव भवती। जसले भगवानलाई जान्छ त्यो भगवान नै बराबर हुन्छ। जस्तै हामी आगो छ, आगोमा एक कालो कोइला हेर्नुहोस् देख्दै घिनलाग्दो कोइला हातमा लाग्ने, त्यो कोइलालाई आगोमा हालिदिन्छौँ त एकछिनपछि के हुन्छ? त्यो कोइला पनि आगै हुन्छ, हुन्छ कि हुँदैन? अब आलु हाल्दै पनि पोलेर खान मिल्छ, पिँडालु हाल्दै पनि मिल्छ। अघिसम्म त कालो कति नराम्रो थियो, आगोमा गएपछि आगै भयो। त्यस्तै जुन जीवले भगवानलाई जान्दछ वाल्मीकि समान चोर डाकु त्यस्तो फटा मरा मरा जपेर ब्रह्मविद भए, भगवान समान भए, त त्यो व्यक्ति समात्नु छ। अब यहाँ प्रश्न यो हो कि त्यो व्यक्तिलाई समात्ने कसरी, चिन्ने कसरी? यो टेढो खिर छ, नत्र हामी बर्बाद हुन्छौँ। मिठो बोल्ने व्यक्तिको पछि लाग्यौँ भने केवल वस्त्रधारी तिलकधारी तमाम ताम झाम छ, गुरुजीको आशीर्वाद दिइरहेछन्, सब गरिरहेछन्, तर हाम्रो काम बनेन। त हेर्नुहोस् यो चिज वेद शास्त्र सम्मत एवं विधि सम्मत एवं, जस्तै चिया पकाउने विधि छ, चिया चियापत्ती सब हाल्नु पर्यो, दुध हाल्नु पर्यो, तर त्यो चियाको स्वाद कस्तो छ? दुईजना व्यक्ति बसेर झगडा गर्न थाले, एउटाले भन्यो नुनिलो छ, एउटाले भन्यो गुलियो छ। विधि त पुगेको छ, चिया बनिया छ, तर गुलियो र नुनिलो के छ? झगडा गर्दा गर्दा हाम्रो अनादिकाल बित्यो। अब म तपाईँहरूलाई सल्लाह दिन्छु, झगडा नगर, त्यो चियालाई दुईवटा ग्लासमा आधी आधी पार, दुवैजनाले पिउ अनि ठाटले बताऊ गुलियो छ कि अमिलो छ। अब आफैले गाएपछि त अर्का कुरा मान्नु परेन। त्यस्तै अनुभवद्वारा गुरु कसरी जान्ने म तपाईँहरूलाई बताउँछु। मैले भने पनि गुरु नमान्नुहोस्, मैले बताएको तरिका जुन छ त्यसद्वारा टेस्ट गरेर अनुभव गरेर फेरि मान्नुहोस्, त फेरि धोका हुने छैन तपाईँहरूलाई। भलै दुई चार वर्ष अरू लागोस् खोज्न, केही छैन, तर जो पाए त्यहीको चक्करमा नपर्नुहोस्। त यो गुरु जुन छ उनलाई

कसरी चिन्ने, अनुभवद्वारा कसरी चिन्ने, यो सब विषयमा म तपाईँहरूलाई भली भाँति सम्झाउनेछु। किनकि यो त तपाईँहरूले बुझ्नुभयो, यो तत्त्व बिना हामी पुग्नै सक्दैनौँ, कमन सेन्स हो, ब्रिज बिना पुग्न सक्दैनौँ, जहाज बिना हामी समुद्रमा पार पुग्न सक्दैनौँ।

निम्न तरेच आत्मा। एक जीव गुरु खोजोस, गुरु के कर्ण धार यानी कि डुंगा चलाइदिने जुन व्यक्ति छ नि त्यो गुरु हो। यो शरीर तिम्रो डुंगा हो, त यो शरीर पाएर तिमी डुंगा खेउने व्यक्ति खोजेर पार हुँदैनौ भने तिमी आत्महत्यारा हौ, तिमीलाई दण्ड दिनेछ, भागवत इत्यादिमा बताइएको छ। त यो गुरुलाई ठिक ठिक चिन्नु छ, तब हाम्रो काम बन्छ, उसको लिङ्क बिना हामी पुग्न सक्दैनौँ। त यो बारेमा म तपाईँहरूलाई बताउने छु डिटेल्समा, तर आज होइन भोलि, किनकि डिपमा सम्झाउनु छ गहिराईपूर्वक एक एक चिज, त्यसैले समय लाग्छ, भोलि सम्झाउँछु। तर त्योभन्दा पहिला आज एक महत्त्वपूर्ण विषय जुन तपाईँहरूको जिज्ञासा थियो कि यो राधे राधे किन भनिन्छ, कृष्ण कृष्ण किन भनिँदैन, श्याम श्याम किन भनिँदैन, राधे राधे नै किन भनिन्छ, यो तपाईँहरूको प्रश्न थियो कयौँ दिनदेखि। आउनुहोस् थोरै यसमा विचार गरौँ, भगवान सबैको मूल भगवान को हो, वेदमै प्रश्न छ कः परमो देवः इत्यादि, त्यसको उत्तरमा मैले सम्झाएँ भगवान श्री कृष्ण नै सबका मूल हुन्। एकपटक ससुराली गए अर्जुन द्वारका, त द्वारकामा एक व्यक्तिको 9 बच्चा भयो, सब मरे, जन्मे भुइँमा परे च्या गरे गायब भयो, हराए, त 9 मरिसके, त ऊ जुन जति मर्दै जान्छ त्यहाँका शासक श्रीकृष्णको दरबारमा गएर श्रीकृष्णलाई सत्तो शराब गर्थ्यो, तेरो शासन गर्ने ठाउँमा मेरो छोरो मरे, श्रीकृष्ण वास्ते गर्दैनथे। एकपटक ससुराली गएको जेठान श्रीकृष्ण त छिर्ने बेलामा त्यही व्यक्ति मेरो छोरो मर्यो यो श्रीकृष्णको पापले भने श्रीकृष्णलाई गाली गर्दो रहेछ। जब जेठानलाई गाली गरेर सुने त तातो रगत गान्डी धारी थियो, कसले के भन्दैछस् मेरो जेठानलाई भने, त उसले भने कि मेरो यस्तो यस्तो छोरा मर्यो, यो मर्यो, श्रीकृष्णले बचाउन सकेनन्। उसले भने कि अब तेरो बुढीले छरछरी दिने बेला मलाई बोला, म बचाइदिन्छु, मेरो म जिम्मा लिन्छु। उसले भने श्रीकृष्णले त सकेनन् पहिले, आछु खाए बाछु खाए झुसे पारु ल। उसले भने अरे म कृष्ण जस्तो हो र अर्जुन हुँ। उसले ठेका लिए, त्यहीँ बसे 9-10 त बोलाए उसले, ल मेरो बुढीले बच्चा दिने बेला भयो, आऊ रक्षा गर्न। अर्जुनले पुरा बाण आनेर घरलाई ढाकिदिए कि हावा पनि छिर्न नसक्ने गरी, तर सधैँ चाहिँ बच्चा जन्मियो भुइँमा परे च्या गरे गायब। त त्यो व्यक्तिले शर्त राखेको थियो कि मेरो बच्चा बचाउन सकेन भने के गर्छ ऊ, अर्जुनले भने तिमी आगोमा हम्फालेर मरौला, त अब मर्न पर्यो, बकाइदा चिता विता बनायो हम्फाल्न लायो। दरबारमा कुरा पुग्यो, श्रीकृष्णले थाहा पाए कि ज्वाइँ मर्न लागे बहिनी विधवा हुने भाइ, तुरन्त श्रीकृष्ण हम्फाल्दै आए, समाते न हम्फाल आगोमा, तैँले दिएको वचन जुन छ यसको बच्चा म ल्याइदिउँला। यो वचन दिए त अर्जुन फेरि हम्फालेन, फेरि भगवान्ले आफ्नो गोलोकबाट दिव्य रथ मगाए, अर्जुनलाई राखे र यो ब्रह्माण्डबाट लिएर गए। ब्रह्माण्डको एन्डमा पुगेपछि घोर अन्धकार आयो, जहाँ त्यो घोडा पनि जान हडबडाए, त भगवान्ले सुदर्शन चक्र छोडिदिए, जुन अन्धकारलाई पार गर्न बाटो देखाउनलाई सुदर्शन, यानि कि नदेखेको चिजलाई पनि दर्शन गराउन सक्ने सुदर्शन चक्र। त त्यो अन्धकारलाई छोडिदिए, बाटो बन्यो, त श्री कृष्णले अर्जुनलाई रथमा राखेर लिएर गए। त त्यो अन्धकार के हो ब्रिफ पनि गर्दै गए कि यो ब्रह्माण्ड जुन छ यो सब मायाको अन्डरमा छ, यो अन्धकार जुन हो घोर अन्धकार यो माया हो। त्यसपछि त्यो पार भयो माया, त एकदम दिव्य प्रकाश प्रकट भयो, खुब आनन्दको प्रकाश, त्यही मस्त भयो अर्जुन। श्रीकृष्णले कठाल साथ हेड उहाँ पुग्नु छ, यो के हो सोधे, यो मेरो ओम स्वरूप हो, ओम ओम सच्चिदानन्द ब्रह्म, ओम प्रकाश स्वरूप हो यो मै हुँ, यो मायाको पार भएपछि यहाँ आइपुग्छन्। यो चाहिँ ज्ञानीहरू जुन छन् मुक्ति चाहन्छन् यही प्रकाशमा आएर मिल्छन्, यो हो, हिँड अगाडि। लिएर गए, त लिएर गए एक दिव्य महलमा, वैकुण्ठ धाममा,
सगुन साकार भगवान आठ भुजा वाला कारणों दकसाई विष्णु बसिरहेका त्यो विष्णुको मुखबाट अनन्त कोटि ब्रह्माण्ड प्रकट भइरहेको स्वास्थ्यान्तभित्र प्रलय भइरहेको त्यो भव्य भगवान विष्णु त्यहाँ लिएर गए त अर्जुन त हक्का बक्का केही बोल्न सकेनन् डरले बसे त श्री कृष्ण त्यहाँ पुगेपछि अष्टभुजावाला कारणोदक साई विष्णु जुन गर्भोदक साई क्षीरोदक साई विष्णु जुन सबका मालिक हुन् तिनले श्री कृष्णलाई प्रणाम गरे प्रणाम गरेर बताए कि हे श्री कृष्ण मैले तिमीलाई यहाँसम्म कष्ट दिएँ त्यसको लागि क्षमा चाहन्छु किनकि मेरो ऐश्वर्य स्वरूप छ यो लिएर त वृन्दावनमा आउन पर्मिसन छैन द्वारिकामा आउन पर्मिसन छैन त्यहाँ त माधुर्य छ प्रेम छ त्यसैले हजुरको दर्शन गर्नको निमित्त मैले त्यो द्वारिकाको बच्चा सबै बटुलेर यहाँ राखेको छु यो लिन हजुर आउनुहुनेछ र दर्शन पाउँछु यो आशाले डोन्ट माइन्ड लिएर जानुहोस् बच्चा राखिदिए अगाडि यानि कि यो हो श्री कृष्ण तत्त्व सुप्रिम पावर त यो श्री कृष्ण कोही भक्ति गर्नाले अरू कसैको पूजा आजा गर्नु पर्दैन तर अरूको पूजा आजा गरेर श्रीकृष्णलाई भुल्यो भने त्यसको फल प्राप्ति हुँदैन जस्तै भागवतमा बताएँ मैले यथातर मूल निषेचन होइन मतलब जसरी रुखको वृक्षको जरामा पानी हाले फुल फुल पात पातमा आफै पुग्छ हाल्न पर्दैन तर जरामा नहालेर फुल फुल पात पात डाँट डाँटमा हाले त्यही वृक्षलाई लाभ हुँदैन सुकेर मर्छ त्यस्तै यदि श्रीकृष्णको भक्ति गर्दैनौ भने पितृको गर देवताको गर त्यो पितृ देवता कसैले प्राप्त गर्दैनन् यदि श्रीकृष्णलाई गर्यो भने अरूलाई नगरे पनि स्वत प्राप्ति हुन्छ महाभारतमा श्रीकृष्णले साग खाएर पुरा ऋषि मुनिलाई अगाइदिए यो प्रमाण छ श्रीकृष्ण तृप्त भए त सब तृप्त भए यो बताइयो त यहाँ श्रीकृष्ण मूल कसरी हुन् अरू पनि त भगवान छन् ती चाहिँ के हुन् टुक्रा हुन् ब्रह्मा विष्णु शिव के हुन् अब यो प्रश्न खोपडीमा निक्लिन्छ यसले टेन्सन बनाउँछ त ध्यान दिनुहोस् भगवान यद्यपि सब हुन् जस्तै एक उखुबाट खुदो पनि बन्छ सक्खर पनि बन्छ मिश्री पनि बन्छ सब बन्छ त उखुै हो सब उखुकै विकार हो तर मिश्री खाना जुन मिठास आउँछ त्यो खुदोमा कहाँ सक्खरमा कहाँ बस यही भेद छ र सब भगवानमा ब्रह्ममा पूर्ण शक्ति रहन्छ तर प्रकटमा भेद छ कसैमा चार गुण कसैमा दस गुण कसैमा बिस गुण प्रकट हुन्छ तर तीन भगवानमा चाहिँ साठी साठी गुण प्रकट हुन्छ नृसिंह राम कृष्णेषु षड् गुण्यं परिपूरितम् गर्भ संहिता नृसिंह भगवान राम भगवान र कृष्ण भगवानमा चाहिँ साठी गुण अरूमा कम प्रकट भए छन त थियो तर प्रकट कम भए एक ठाउँमा केही बन्दै थियो दान दिनु पर्यो खल्तीमा सबको दस दस हजार रुपियाँ छ कसैले दस हजार निकालेर दिए कसैले पाँच हजार निकालेर दिए कन्जुसले एक हजार मात्र निकालेर दियो छन त छ तर देखाउन कम बेसी मात्र हो त्यस्तै सब भगवानमा पुरा पावर छ शक्ति छ भेद छैन भेद मान्नु हुँदैन तर शक्ति प्रकटको दृष्टिले भेद छ त्यसैले भगवान शङ्कर भगवान राम भगवान विष्णु श्री कृष्ण सब एकै हुन् एक हुँदा हुँदै पनि भेद छ ए नमस्यन्ति गोविन्दम ते नमस्यन्ति शङ्करम रुद्र हृदय उपनिषद्को पाँचौ मन्त्र श्री कृष्णलाई नमस्ते गरेपछि शङ्करजीलाई पनि नमस्ते गरेको हुन्छ है यो सिद्धान्त छ त श्री कृष्णमा चाहिँ यो साठी गुण बाहेक पनि एक्स्ट्रा अरू चार गुण प्रकट भयो खास त्यसैले श्री कृष्ण चौसठी गुण युक्त भए मूल यस कारण भए यो कारण बताउँदैछु लीला प्रेम्णा प्रियाधिक्यम माधुर्यम वेणुरूपयो भक्ति र समृद्ध सिन्धु चार चीज भगवानमा एक्स्ट्रा छ श्री कृष्णमा